0: period and to a large exchange of POWs. But there have been temporary truces before in this conflict, truces which both sides then said the other had broken.
1: नेपालको सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणमा पछिल्ला 5 वर्षमा 29 जना रक्तदाताको रगतमा एचआईभी संक्रमण फेला परेको छ। सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर बिर्तामोड र दमकमा रक्त संचार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। रगत जाँचका क्रममा आर्थिक वर्ष 2078-79 एकजना, 79-80 दुईजना, 80-81 छजना, 81-82 14 जना र 82-83 6 जनामा एचआईभी पोजिटिभ फेला परेको जनाएको छ। खबर यति नै, नमस्कार।

0: काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बन्चरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ।
1: महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बन्चरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बन्चरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राई बताउनुभयो। फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 जारी गरेर कार्यान्वयनमा ल्याइएको छ। यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोर मैला संकलन ढुवानी गर्न कार्यविधि जारी गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ।
0: सर्वोच्च अदालतले काठमाडौँका नदी किनार र सार्वजनिक ठाउँका सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश जारी गरेको छ।
2: सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशमा सुकुम्बासीलाई हटाउँदा शिक्षा, स्वास्थ्य, आवास लगायत अधिकारमा अपूरणीय क्षति हुन सक्ने भन्दै उचित प्रक्रिया र वैकल्पिक व्यवस्था अनिवार्य भएको उल्लेख गरेको छ। साथै पहिले नै विस्थापित भएकाहरूलाई पनि आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्नको आधारभूत सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ। सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रणपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, माजिद अन्सारी लगायतले वैशाख 11 सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सरकारले वैशाख 12 गतेदेखि काठमाडौँको थापाथली सहित नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरू गरेको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, राष्ट्रिय मानवाधिकार आयोग, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, काठमाडौँ नगर प्रहरी बल र राष्ट्रिय भूमि आयोगलाई विपक्षी बनाइएको थियो। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै छिटो सुनवाई गर्न समेत आदेश गरेको छ। विपक्षीको लिखित जवाफ आएपछि वा जवाफ दिने समय सकिएपछि 15 पूर्ण सुनवाईका लागि पेश गर्न भनेको छ। एक साताको अवधिमा काठमाडौँमा 15,000 भन्दा बढी सुकुम्बासी परिवार विस्थापित भइसकेका छन्।
0: सरकारले 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ।
1: इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कसना केबल गाउँपालिका, सुनसरीको धरान महानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमला माई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका छन्। पुस यता करिब 600 जनामा संक्रमण देखिएको छ।
0: दार्चुलाको अपिहिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सिजन शुरू भएसँगै भोलि आइतबारदेखि सबै सामुदायिक विद्यालय 15 दिनका लागि बन्द गरिँदैछ। शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलन गर्न लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 27 गतेदेखि पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। जोशीका अनुसार बर्खे विदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि हो। गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आउँदो जेठ 10 गतेदेखि शुरू हुने जनाएको छ। मुलुकका केही स्थानमा आज वर्षाको सम्भावना छ। आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा आज राति मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सामान्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: श्रम मन्त्रालयले ललितपुरको जावलाखेलमा रहेको मुन म्यान पावरमा छापा मारेर 400 बढी पासपोर्ट र 7 लाख बढी नगद बरामद गरेको छ। श्रम मन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो। हिजो प्रहरी सहित पुगेको टोलीले मुन म्यान पावरबाट 437 वटा पासपोर्ट र 7,90,000 नगद बरामद गरेको हो। नगदको रसिद फेला नपरेको यादवले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयबाट खबर आएपछि छापा मारिएको यादवको भनाइ छ। म्यान पावर सिल गरी कार्यवाही अगाडि बढ़ाइने उहाँले बताउनुभयो। यसैबीच श्रम मन्त्रालयले कुनै गुनासो भए खबर गर्न आग्रह गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापा सुदूरपश्चिम जाँदै हुनुहुन्छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला उद्घाटनका लागि सभापति थापा त्यहाँ जान लाग्नु भएको हो। विशेष महाधिवेशनपछि थापा पहिलोपल्ट देउबाको गृह प्रदेश जान लाग्नु भएको हो। अहिले बिहान 8 बजेको फ्लाइटमा थापा जाने तय भएको सहमहामन्त्री प्रकाश रसाईले स्नेहीले जानकारी दिनुभएको छ। भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरूराज घिमिरे धनगढ़ी पुगिसक्नु भएको छ। भेला 2 दिनसम्म चल्नेछ। यसैबीच प्रदेश सभापति वीर बहादुर बलायर र जिल्ला सभापति नारायण भट्ट भेलामा सहभागी नहुने प्रदेश कार्य समितिका नेताले जानकारी दिएका छन्। नेपालका विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि नयाँ कार्यविधि लागू गरिएको छ।
4: नयाँ कार्यविधि अनुसार 40 वर्ष उमेर पुगेका विद्यावारिधी उपाधि प्राप्त गरेका र कुनै राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिले मात्रै आवेदन दिन सक्नेछन्। साथै आवेदकले बौद्धिक चोरी नगरेको र कुनै स्वार्थ नबाजिएको सो घोषणा गर्नुपर्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत गठित छनौट समितिले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि 10 दिनभित्र आवेदन आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय सहित देशका 8 विश्वविद्यालयमा यो प्रक्रिया लागू हुनेछ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग भएको छ। कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधी उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा 10 वर्षको अनुभव भएको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सिप तथा कौशल प्रदर्शन गरेको हुनुपर्नेछ। छनौट प्रक्रिया अन्तर्गत उम्मेद्वारले सोचपत्र र रणनीतिक कार्ययोजना पेश गर्नुपर्नेछ भने मूल्याङ्कन, अन्तर्वार्ता र विज्ञहरूको प्रतिवेदनका आधारमा अन्तिम छनौट गरिनेछ। यसले पारदर्शिता र योग्यताको आधारमा नेतृत्व चयन गर्ने लक्ष्य राखिएको छ। एउटा उम्मेद्वारले बढ़ीमा 2 विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिन सक्नेछन्।
3: पर्यटन व्यवसायलाई लक्षित गर्दै 8 चिनिया भाषा कक्षा पर्सि सोमबारदेखि शुरू हुँदैछ।
5: नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनिया दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहकार्यमा सोमबारदेखि चिनिया भाषा कक्षा शुरू हुन लागेको हो। नेपाल पर्यटन बोर्डका अनुसार 80 जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीका लागि चिनिया भाषा कक्षा सञ्चालन गर्न लागेको हो। नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले चिनिया भाषा प्रशिक्षण कार्यक्रमले नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनु भएको छ। उहाँले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनता बीचको पुल भएको उल्लेख गर्नुभयो। पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धनमा भाषाको योगदान महत्वपूर्ण भएको उहाँको भनाइ छ। नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐले चिनिया भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। सन् 2016 शुरू भएको प्रशिक्षण कार्यक्रमको 8 संस्करणसम्म आइपुग्दा 280 भन्दा बढी पर्यटन व्यवसायीले चिनिया भाषा प्रशिक्षण प्राप्त गरिसकेका छन्।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि 2 दिने प्रशिक्षण दिँदैछ। रासोपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौँमा प्रशिक्षण दिन थालेको प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूलाई विविध विषयमा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म प्रशिक्षण दिइनेछ। प्रशिक्षणमा सांसदहरूलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिइएको छ। द्वन्दकालमा बन्द भएको बाँकेको छोटी भन्सार नरेनापुर फेरि सञ्चालनमा आउने भएको छ। भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नरेनापुर छोटी भन्सार नेपालगंज भन्सार अन्तर्गत रहेर सञ्चालनमा आउने जानकारी दिनुभएको हो। क्रुज जहाज एमभी होन्डियसमा हान्टा भाइरसको प्रकोप देखा परेपछि सरकारी अधिकारीले 22 जना बेलायती नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउने योजना
2: बनाएको छ। Movie.

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड लिएर बिएफबिएस वर्कर रेडियोको हाम्रो यो कार्यक्रममा आज फेरि पनि म संगीता श्रेष्ठ आइसकेको छु तपाईँहरूको लागि. तपाईँहरूको आफ्नै यो कार्यक्रममा नेपाली सिनेमाको बारेमा कुराकानी गर्छौँ हामी, होइन? प्राय जसो स्पेसली त्यस्तै कुनै किसिमको विषयहरू छ जुन कुरा गर्नै पर्नेछ जस्तो, या तपाईँहरूसँग सेयर गर्नै पर्नेछ जस्तो फिल भएको केसमा चाहिँ हामीले कुरा गर्ने गरेका छौँ इन्टरनेसनल फिल्महरूको बारेमा पनि. तर आई थिङ्क आजको एपिसोडमा धेरै जसो मेरो कलेक्सनमा चाहिँ नेपाली सिनेमा नै परेको छ. सो आजको मेरो कार्यक्रममा नेपाली सिनेमाको बारेमा म तपाईँहरूसँग सेयर गर्नेछु, धेरै कुराहरू सेयर गर्नेछु. कार्यक्रमको सुरुवात भर्खरै मात्रै भएको छ. सो हामी के गरौँ, गीत सुनौँ. गीतपछि आजको मेरो जुन लिस्ट छ तपाईँहरू माझ राख्नको लागि सिनेमाहरूको कलेक्सनको, त्यो म तपाईँहरूसँग क्रमैसँग त्यसपछि राख्नेछु.

नेपालमा सिनेमा रिलिज गर्नको लागि सबभन्दा राम्रो समय भनेर जुन समयलाई मानिन्छ त्यो हो दसैँको समय है। मैले यो कुरा तपाईँहरूसँग योभन्दा अगाडि पनि सेयर गरिसकेको छु। कारण के हो भन्दाखेरि दसैँमा एक त लामो बिदा हुन्छ होइन, दर्शकहरू फेस्टिभ मोडमा हुन्छन्, परिवारसँग ग्यादरिङ, सो परिवारसँग यसो कतै घुम्न जाऊँ न त, कतै जाऊँ न त भन्दा कहाँ जाने भन्दा सिनेमा हेर्न जाने होइन, त्यसमाथि पनि नेपाली सिनेमा जाऊँ न त भन्ने त्यो एउटा किसिमको माहौल हुन्छ कि दसैँको बेलामा। सायद त्यसै कारणले पनि होला प्राय जसो फिल्म मेकर्सहरूले चाहिँ आफ्नो सिनेमालाई पाएसम्म दसैँ ताका नै रिलिज गरौँ भन्ने प्राथमिकतामा राख्ने गरेका छन्। सबैले आफ्नो सिनेमालाई दसैँ, दसैँ भएन भने तिहार होइन, त्यो पनि भएन भने त स्पेसल ओकेजनहरू होइन, अरू चाडपर्वहरूलाई टार्गेट त गरिन्छ, तर पनि दसैँ भनेको दसैँ नै हो, नेपालीहरूको महाचाड होइन। सो यस वर्षको दसैँ आउन केही समय बाँकी त छ, तर पनि मलाई कुरा गर्नु मन लाग्यो किनकि यस वर्षको दसैँमा विशेष गरी यस्ता यस्ता सिनेमाहरू आउन लागेका छन् जसबाट चाहिँ योभन्दा अगाडि पनि निकै अपेक्षा गरिएको थियो। कुरा गरौँ बाह्र गाउँको भने, तपाईँहरूले सम्झिनु भएको छ भने बाह्र गाउँ योभन्दा अगाडि दसैँलाई नै टार्गेट गरेर रिलिज गरिएको थियो र एकदमै राम्रो कमाई पनि गरेको सिनेमा थियो बाह्र गाउँ। र यस वर्ष भने बाह्र गाउँको सिरिज टू या भनौँ बाह्र गाउँको पार्ट टू आउँदैछ, बाह्र गाउँ टू भनेर जसलाई नाम दिएको छ। अर्को सिनेमा जसलाई यो पनि सिरिज नै हो छ माया छपक्कै, यसलाई पनि टू नाम दिएर छ माया छपक्कै टू भनेर आउँदैछ। त्यसपछि अर्को सिनेमा महाराज धीराज यो पनि आउँदैछ, त्यो बाहेक अर्को सिनेमा बाटुलो जुट र त्योभन्दा पनि अर्को सिनेमा आबाट आमा टू। तर यो सबै सिनेमाहरू जसको मैले नाम लिएँ त्यसमा पनि विशेष गरी मलाई दुईवटा सिनेमाको बारेमा आज कुरा गर्न मन लाग्यो, बाटुलो जुन र आबाट आमाको, किनकि आबाट आमाले त गएको वर्ष मात्रै एकदमै राम्रो कमाई गरेको हो, सबैलाई थाहा नै छ। लामो समयपछि यो सिनेमाबाट विपना थापाले पनि कमब्याक गरेकी थिइन् भने पल शाह उनको छोराको रूपमा यो सिनेमामा देखिएको थियो, जुन सिनेमाले असाध्यै राम्रो रेस्पोन्स पनि पायो र राम्रो कमाई पनि गर्यो। र सायद त्यसैले नै गर्दा सिनेमा रिलिज गरेको धेरै भएको छैन, यो सिनेमाको पार्ट टू अनाउन्स गरेर पनि सबै कुरा तयारी गरेर पनि तपाईँहरूमा आज दसैँमा लिएर आउने भनेर तयारीमा रहेको छ यो सिनेमा। तर यो सिनेमा आबाट आमाबाट पल शाह जसरी दसैँमा आउँदैछन् तपाईँहरूमा आज भने, त्यस्तै गरी बाटुलो जुन लिएर चाहिँ अनमोल किसी आउँदैछन्। यो बाटुलो जुनको कुरा त योभन्दा अगाडि पनि हामीले गरिसकेका छौँ कि भुवन केसीको आफ्नै होम प्रोडक्सनमा बनेको सिनेमा भयो यो होइन, अनमोल केसीलाई अगेन कास्ट गरिएको छ यो सिनेमामा, आफ्नै होम प्रोडक्सनको सिनेमामा, किनकि भुवन केसीलाई थाहा छ कि उनको छोरालाई हेर्न चाहने दर्शकहरूको राम्रै जमघट छ भनेर। सायद त्यसैले सोलो रिलिज गर्न पाइन्छ कि भन्ने पनि अपेक्षा थियो होला दसैँमा, तर त्यो हुन सकेन। लामै लिस्ट छ, मैले तपाईँलाई बताइहालेँ कति लामो लिस्ट छ यो पालिको दसैँको लागि भनेर होइन। त्यसमा पनि विशेष धेरैको ध्यान चाहिँ मेरो विचारमा यस वर्ष असोजको 30 गते जुन एउटा किसिमले भिडान्त भनौँ न, फरक पर्दैन वर भनौँ, जुन हुन लागेको छ त्यसमा पनि विशेष गरी अनमोल केसी र पल शाहको जुन अलग अलग व्यक्ति भए तापनि अलग अलग एक्टर भए पनि दुवैलाई चाहिँ कम्पेयर गरिन्छ कि टाइम एन्ड अगेन कम्पेयर गरिन्छ, ओहो अनमोल केसीले यस्तो गर्यो पल शाहले के गर्छ होला भन्ने पनि भयो, दुवैको आफ्नो आफ्नो किसिमको फ्यान फलोवर्स पनि भयो। सो रमाइलो हुने नै भयो होइन, अब कम्पेयर गर्दाखेरि चाहिँ अब कसको सिनेमा राम्रो हुन्छ कसको हुँदैन आउन सक्छ, दुवै सिनेमा राम्रो पनि होला होइन। तर एउटा कुरा स्योर चाहिँ के हो भने पल शाहको फ्यानहरू उनलाई हेर्न गए पनि, अनमोलका फ्यानहरू उनलाई हेर्न गए पनि दर्शकहरू बाँडिने चाहिँ कन्फर्म छ भनौँ न। कतिजनाले कुन सिनेमा हेर्न जाने, कतिवटा सिनेमा हेर्न जाने, जति छुट्टी हुन्छ नि होइन त्यो छुट्टीको बिचमा सबै सिनेमै मात्र हेरेर टाइम बिताउन पनि पोसिबल नहोला होइन, होला पनि कतिपय केसमा, तर पनि एक सा एक सिनेमा बाह्र गाउँ छ माया छपक्कै को सिरिज, त्यसै गरी आबाट आमाकै सिरिज भयो होइन, त्यो बाहेक पनि पाटुलो जुन, महाराज धीराज, मैले भनिहालेँ ती धेरै लामो लिस्टहरू छ सिनेमाको। हुन त योभन्दा अगाडि पनि एकपल्ट अनमोल केसी र पल शाहको आफूहरूले काम गरेको दुईवटा सिनेमा एकैसाथमा रिलिज भएर एक किसिमले दर्शकहरू मिज अब के भन्ने किसिमको कुरा नचलेको होइन, त्यो बेला चाहिँ यदि फर्केर हेर्ने हो भने यो कहिले भएको थियो भने 2081 सालमा भएको थियो होइन, 81 सालमा चाहिँ प्रदर्शनमा आएको दुईवटा सिनेमा थियो, एउटा चाहिँ अनमोल केसीको फर्की फर्की र पल शाहको चाहिँ पुजार सार्की चाहिँ एकसाथ जुद्धै रिलिज भएको थियो त्यो बेला, यदि तपाईँले सम्झिनु भएको छ भने। त्यो बेला पुजार सार्कीले निकै राम्रो व्यापार गर्यो भने फर्की फर्कीले एकदमै सोचेको जस्तो केही पनि गर्न सकेन, तर यसपल्ट भने दसैँको बेला हो होइन, आफूले मनपर्ने कलाकारहरूको सिनेमा हेर्न जाने बेला त हो, तर पनि कुन सिनेमाले बाजी मार्ला भन्ने किसिमको क्युरियोसिटी चाहिँ सबैमा भइरहन्छ। एनिवेज हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ ती जम्मै सिनेमाहरूलाई जो दसैँलाई टार्गेट गरेर रिलिज हुने तयारीमा रहेका छन्।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio। Movie and more।
4: नेपालमा मन्ने सिनेमाहरू धेरै जसो यसो हेर्ने भने आज भोलि चाहिँ साउथ इन्डियन सिनेमाहरूलाई पछ्याउँदै एक्सन फिल्महरू अलिक बढी बन्ने गरेको हामी देख्न सक्छौँ। त्यो बाहेक लभ स्टोरी र अहिले आएर बिस्तारै घर परिवारको कथाहरूलाई चाहिँ सिनेमामा उतार्न थालेको छ, विशेष गरी पूर्णबहादुरको सारङ्गी पछि या विशेष गरी पराण पछि, होइन भन्दा फरक पर्दैन। यति बेला मलाई कुरा गर्न मन लाग्यो चाइल्ड साइकोलोजीको बारेमा। नेपालमा चाइल्ड साइकोलोजीलाई लिएर कमै मात्र सिनेमा बन्छ, घर परिवारको कथालाई लिएर कमै मात्र सिनेमा बन्छ, त्यसमाथि पनि चाइल्ड साइकोलोजीमा कमै मात्र सिनेमा बन्छ, जसमध्ये एउटा सिनेमा चाँडै जसलाई तपाईँले सिनेमा हलमा हेर्न पाउनुहुनेछ चाँडै नै। यो सिनेमाको एउटा जुन टिजर बाहिर आएको छ, यो टिजरले यति बेला धेरैको मन छोएको छ भन्दा फरक पर्दैन। कुरा गर्दैछु रोल नम्बर 1 को। रोल नम्बर 1 को एउटा जुन पोस्टर भएर आएको थियो, त्यो पोस्टरबाट नै धेरै कुराहरू देखिन सकिन्थ्यो कि एउटा परिवारमा एउटा बच्चा जो स्कुल पढ्दैछ, होइन, अनि हुनसक्छ ऊ चाहिँ एकदमै क्लासमा टप होला सायद, त्यसरी ऊ चाहिँ जहिले पनि रोल नम्बर 1 हुने हो कि, या हुनसक्छ तिमी रोल नम्बर 1 हुनुपर्छ है भन्ने किसिमको पारिवारिक दबावमा छ कि। जे होस्, एउटा चाहिँ त्यो पोस्टर सार्वजनिक भएपछि ओहो, नयाँ विषयमा, नयाँ त होइन विषय, तर पनि नेपाली सिनेमाको लागि चाहिँ अलिक फरक विषयमा चाहिँ सिनेमा आउनु लागेको रहेछ है भन्ने कुराहरू चल्यो। टिजर बाहिर आयो, टिजर बाहिर आइसकेपछि हामीले के बुझ्यौँ भने, एक किसिमले हेऱ्यौँ भने हरेक विद्यार्थीको कथा भन्दा पनि फरक पर्दैन रोल नम्बर 1 को टिजरलाई, किनकि यो सिनेमाको यो टिजरमा देखाउन खोजिएको जुन दृश्यहरू यसो हेर्दाखेरि चाहिँ आमाको, बुवाको, परिवारको सबै मान्छेहरूको चाहिँ नि एक्सपेक्टेसन जुन हुन्छ नि बच्चालाई लिएर, कि तिमी चाहिँ नम्बर 1 हुनुपर्छ, तिमी रोल नम्बर 1 हुनै पर्छ, तिमीले यो गर्नै पर्छ, या तिमी टपर हुनै पर्छ भन्ने किसिमको जुन एउटा परिवारको एउटा अपेक्षा हुन्छ नि, त्यो अपेक्षासम्म पुग्नको लागि छोराछोरीले गर्नुपर्ने स्ट्रगल या उनीहरूले थेग्नुपर्ने चाहिँ मानसिक दबाव, त्यो सबै कुराहरूलाई लिएर सिनेमा बनाएको हो कि जस्तो देखिन्छ। रमाइलो कुरा के भन्दाखेरि, यो सिनेमालाई चाहिँ पूर्णबहादुरको सारङ्गीको टिमद्वारा नै बनाइएको सिनेमा हो, र यो सिनेमा चाहिँ अब जुन सिनेमा हलमा भोलिको दिन आइसकेपछि, होइन, यो चाहिँ ज्येष्ठको 15 गते रिलिज हुने तयारी छ। ज्येष्ठको 15 गते सिनेमा हलमा आइसकेपछि धेरैले हुनसक्छ यो सिनेमालाई कम्पेयर पनि गर्ला, किनभने टिजरमा पनि हामीले के देख्न सक्छौँ भने एउटा सङ्घर्ष गर्दै गरेको बाबा जसको यात्रा या भनौँ जसको टार्गेट चाहिँ छोरालाई टपर बनाउनु या एउटा राम्रो एजुकेसन दिनु हो कि जस्तो देखिन्छ। धेरै कुराहरू त टिजरले बोलेको छैन, तर पनि कथा यस्तै विषयको वरिपरि घुमेको जस्तो देखिन्छ। सिनेमाको हामीले यो कुरा गऱ्यौँ, जसलाई चाहिँ जोन योन्जनले निर्देशन गरेको छ यो सिनेमालाई, जसमा हामीले मेन लिड एक्टरको रूपमा या भनौँ सिनेमाको मुख्य भूमिकामा चाहिँ जसरी पूर्णबहादुरको सारङ्गीमा हामीले विजय बराललाई देख्यौँ, त्यस्तै गरी बुबाको रोलमा चाहिँ यसपल्ट मुकुन भूषाललाई फिचर गरिएको छ। हुन त मुकुन भूषाल, यिनै मुकुन भूषाल पूर्णबहादुरको सारङ्गीमा सपोर्टिङ एक्टरको रूपमा पनि थिए, र यो सिनेमामा चाहिँ लिड एक्टरको रूपमा देखिएका छन्। उनको साथमा शशाङ्क मैनाली, रेणु योगी, सृजना अधिकारी, यस्ता थुप्रै अन्य कलाकारहरू पनि छन्। यति धेरै राम्रा राम्रा कलाकारहरूले भरिएको सिनेमा, जुन अहिले टिजर मात्रै बाहिर आउँदा पनि दर्शकहरूको अपेक्षा बढेको जस्तो देख्छ, एक किसिमले पूर्णबहादुरको सारङ्गीको कारणले पनि हुनसक्छ, धेरैले चाहिँ अब नेक्स्ट पूर्णबहादुरको सारङ्गी चाहिँ यही सिनेमा बन्छ, त्यो चाहिँ एक किसिमले पक्का हो भन्ने यस्तो किसिमको अपेक्षा पनि गरेको छ। सो हुनसक्छ सिनेमा ब्लकबस्टर होला, हुनसक्छ सिनेमाले पूर्णबहादुरको सारङ्गीको पनि रेकर्ड तोड्ला, होइन, या अझ त्योभन्दा धेरै राम्रो पनि हुनसक्छ, किनकि फरक विषयमा बन्ने सिनेमाहरूलाई हामीले प्रायोरिटीमा राख्नु पनि पर्छ, हेर्नुपर्छ, होइन, हाम्रै कथाहरू बोलेको हुन्छ। सो हामी आशा गरौँ पूर्णबहादुरको सारङ्गीको नै त्यही फुटस्टेप पाइँदै रोल नम्बर वान पनि त्यहाँसम्म पुग्नेछ या त्योभन्दा अगाडि पुग्नेछ जहाँसम्म पूर्णबहादुरको सारङ्गी पुगेको थियो भनेर पनि अपेक्षा गरौँ। र हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ रोल नम्बर 1 को टिमलाई।

कार्यक्रममा अघि हामीले सुरुवातमा भन्यौँ कि दसैँमा रिलिज हुन लागेको सिनेमाहरूको लिस्टमा बाटुलो जुन पनि परेको छ, जुन सिनेमालाई चाहिँ नि होइन भुवन केसीको होम प्रडक्सनबाट बनाइएको छ भने अनमोल केसीलाई मुख्य भूमिकामा राखिएको छ, डाउट भएन। तर यति बेला या भनौँ पछिल्लो दिन चाहिँ यो सिनेमालाई लिएर निकै विवाद पनि बन्यो। हुन त अनमोल केसी र विवादको चाहिँ एक किसिमले हेर्दाखेरि राम्रै कनेक्सन छ जस्तो लाग्छ। प्रायः उनले काम गर्ने सिनेमाहरू विवाद बिना कमै मात्र छ यस्तो सिनेमाहरू जुन रिलिज भएको होस् कि। यति बेला यो जुन बाटुलो जुनको विवादलाई लिएर जुन कुरा चलिरहेको छ त्यो चाहिँ यसो हेर्दाखेरि फाइनेन्सियल इस्यु चाहिँ आर्थिक जुन लेनदेन थियो त्यसलाई लिएर भएको जस्तो देखिन्छ र त्यो नै हो फ्याक्ट पनि। एक्चुली यो सिनेमालाई योभन्दा अगाडि होइन निर्माता या वितरकको रूपमा जसले यो सिनेमालाई चाहिँ मार्केटमा ल्याउँदै थियो, रिलिजमा ल्याउँदै थियो होइन, वितरण गर्दै थियो, उनी थिए गोविन्द शाही, जसलाई हामीले चाहिँ वितरकको रूपमा चिन्छौँ, निर्माताको रूपमा पनि चिन्छौँ होइन। उनीले यो सिनेमालाई लिएर आउने तयारी गरेका थिए तर जब पछिल्लो समय चाहिँ उनैले जुन वितरणको जिम्मा लिएको अर्को सिनेमा बाह्र गाउँको सिरिज पनि दसैँमा रिलिज हुने भइसकेपछि चाहिँ विशेष गरी मेन इस्यु बन्यो दुवैको बिचमा लडाइँ हुने चाहिँ। जसरी यो सिनेमालाई चाहिँ बनाउने, निर्माण गर्ने, वितरण गर्ने भन्ने कुराहरू चल्दै गर्दाखेरि एकअर्काको बिचमा चाहिँ जुन किसिमको सम्झौताहरू भयो, भुवन केसीको टिम होइन, त्यस्तै गरिकन भुवन केसीकै टिममा रहेकी नायिका जिया केसी, अनि त्यस्तै गरिकन चाहिँ स्पेसियली गोविन्द साईको बिचमा जुन किसिमको कुराहरू भयो, एकले अर्कालाई यति पैसा दिने, यसरी लिने भन्ने कुराहरू जुन चलेको थियो होइन, त्यो कुराहरू अचानक ठुलो रूप त्यो सिनेमाको त्यो कुराले चाहिँ तबलियो जब चाहिँ मैले भनिहालेँ गोविन्द शाहीले नै वितरण गर्न लागेको अर्को सिनेमा दशैँताको रिलिज हुन लागिसकेपछि यो त हामीलाई ठुलो धोका भयो। किनभने एउटै वितरकले आफ्नो दुईवटा सिनेमालाई एकसाथ सिनेमा हलमा रिलिज गर्दाखेरि उनले कसलाई चाहिँ प्रायोरिटी दिने होला र कसलाई चाहिँ नदिने होला भन्ने कुराहरू भइसकेपछि एक किसिमले हेर्ने हो भने भुवन केसीको तर्फबाट यो सम्झौतालाई चाहिँ इग्नोर गरेर अर्को वितरकसँग चाहिँ नयाँ किसिमको सम्झौता गरेर अगाडि बढेको जस्तो देखिन्छ। सो नेपाली सिनेमा इन्डस्ट्रीमा हुने गरेको यस्तो किसिमको वाद विवादहरू, मिसअन्डरस्ट्यान्डिङ होइन प्रायः हुने गरेको छ, धेरैचोटि हुने गरेको छ र बारम्बार हुने गरेको छ। कहिले सानो

सानो कुराले ठुलो रूप लिन्छ भने कहिले ठुलो कुरा पनि सानै रूपमा पनि बिलाउँछ पनि. तर एनिवेज यो चाहिँ कुरा कहाँबाट टुङ्गिन्छ अब हेर्न त बाँकी नै छ, किनभने अहिले सिनेमा रिलिज हुन पनि बाँकी छ, दसैँ आउन पनि बाँकी छ. तर यो जुन आर्थिक लेनदेनको कुरा छ कि जब सायद गोविन्द साईको तर्फबाट जब मसँग यो सिनेमा गर्ने मैले वितरण गर्ने भनिसकेपछि फेरि अल अफ सडन मलाई थाहै नदिकन किन यसरी चेन्ज गर्यो भन्ने कुरा होला. अनि भुवन केसीको टिममा चाहिँ जब एउटै वितरकले दुईवटा सिनेमालाई एउटै डेटमा रिलिज गर्छ भने उसँग स्टिक भएर बसिरहनु जरुरी पनि छैन भन्ने पनि कुराहरू चले होला. तर यो कुरा कहीँ न कहीँ अलि अगाडि त बढ्ने नै छ पक्कै पनि. डुङ्गो लागेपछि के हुन्छ कुरा म तपाईँसँग सेयर गर्छु आगामी दिनमा. अहिलेलाई भने यो जानकारीपछि हामी फेरि पनि एउटा गीत सुनौँ.

बोनस कार्यक्रममा कुरा गरौँ अब एकैछिन बब डाईको बारेमा। बब डाई जुन सिनेमालाई लिएर लामो समयको अन्तरालपछि मोक्ष सिनेमाका निर्देशक प्रवीण श्रेष्ठ फेरि एकपल्ट निर्देशनमा ओर्लिएका छन्। अनि अर्को यो कुरा जुन मैले तपाईँसँग यति बेला जोड्न खोज्दैछु त्यो के हो भने, तपाईँले सम्झिनु भएको छ भने एउटा पैसा भन्ने गीत एकदमै धेरै चर्चामा आएको थियो कि, करिब डेढ वर्ष अगाडिको कुरा होला यो गीत सार्वजनिक भएको थियो, पैसा बोलको गीत होइन। यो गीतबाट चाहिँ एकाएक एकदमै धेरै चर्चामा आएका थिए जो व्यक्ति थिए गायक अनि जसलाई हामी कमेडियनको रूपमा पनि चिन्छौँ, कुशल पोखरेललाई। उनले यो गीत गाएर एकदमै चर्चामा आए र त्यसपछि त यति भ्याइ नभए भयो कि उनलाई एकपछि अर्को अर्कोपछि अर्को गर्दै उनले गीतहरूमा चाहिँ नि होइन नेपाली सिनेमाको गीतहरूमा चाहिँ नि उनको इन्भल्भमेन्ट हुँदै गयो होइन। चाहे त्यो बेहुली फ्रम बेहुलीको कुरा गरौँ, रमिताको पिरतीको कुरा गरौँ होइन, एकपछि अर्को सिनेमामा चाहिँ उनले गाएर नै व्यस्त हुन थाले। सो यो बिचमा चाहिँ बब डाईको एउटा अर्को गीत जसलाई चाहिँ नि ऱ्यापमा गाइएको छ, यो ऱ्याप गीतमा पनि उनले डेब्यू गरे र ऱ्याप मात्रै होइन एक किसिमले अभिनय पनि गर्दै सिनेमामा, जुन एक किसिमले अभिनय पनि गर्दै प्रवेश पनि गरे नेपाली सिनेमामा पनि। यति बेला कुरा गर्ने हो भने कुशल पोखरेलको उनको आफ्नै शब्द होइन, उनको आफ्नै गीत र यसैको भिडियोमा चाहिँ नि उनलाई आफै पनि फिचर गरिएको छ। यो फिचर गरिएको भिडियो चाहिँ जब सिनेमाको धेरै कुराहरू पोस्ट प्रडक्सनको कुराहरू तयार भएर तपाईँहरू माझ आउने जुन तयारी हुन्छ त्यो बेला चाहिँ हामीले देख्न पाउनेछौँ, किनभने प्रमोसनल भिडियोको रूपमा पनि यो गीतलाई चाहिँ युज गरिनेछ। यहाँ आउनसक्छ सिनेमाभित्रकै कथा पनि हुनसक्छ यो गीत, किनकि कतिपय सिनेमाभित्रको गीत या भिडियोले चाहिँ कथालाई नै अगाडि बढाउने काम पनि गरेको हुन्छ होइन। सो त्यो हिसाबले चाहिँ यो सिनेमामा यति बेला हामीले के भन्न सक्छौँ भन्ने, पैसाका गायक कुशल पोखरेललाई चाहिँ फिचर गरिएको छ बब डाईमा। सौगात मल्ल छँदैछन् यो सिनेमामा। मैले योभन्दा अगाडि पनि तपाईँहरूसँग यो बारेमा कुरा गरेको थिएँ होइन, मेन रोलमा चाहिँ सौगात मल्ललाई चाहिँ कास्ट गरिएको छ। त्यो बाहेक पनि सिमरन पन्त भयो होइन, सन्तोष पन्त भयो, विशाल पहाडी भयो, प्रमोद अग्रवाली भयो, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ होइन, राम्रा राम्रा कलाकारहरू, भिन्तुना जोशी भयो, त्यस्तै गरी कृष्णभक्त महर्जन, गीता अधिकारी र कुशल पोखरेल पनि सिनेमामा कास्ट जुन गरिएको छ। त्यो हिसाबले हामीले यो सिनेमा रिलिज भइसकेपछि धेरै कुराहरू थाहा पाउनेछौँ सिनेमाको बारेमा। यो भने जानकारी मैले मुभी एन्ड मोरमा तपाईँहरूलाई राखेँ।

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: Movie and more.

रेखा थापा जसलाई हामी नायिकाको रूपमा त चिन्छौँ, निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ, होइन? उनले केही सिनेमा निर्देशन पनि गरेकी छिन्, तर निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ र अभिनयको लागि पनि। र यति बेला हेर्ने हो भने उनले आफ्नो प्रोडक्सन हाउसबाट चाहिँ 8 सिनेमा निर्माण गर्ने तयारी गरेकी छिन्, जुन सिनेमाको नाउँ राखिएको छ काउकुती भनेर। काउकुती भन्ने बित्तिकै हामी अन्दाज गर्न सक्छौँ कमेडी चाहिँ जेनरमा चाहिँ बेस्ड हुनुपर्छ यो सिनेमा, किनकि टाइटलले चाहिँ एटलिस्ट त्यो इन्डिकेसन गरेको छ। र यति बेला काउकुती नाम गरेको सिनेमा जसलाई रेखा थापाको होम प्रडक्सनबाट बनाउने तयारी गरिएको छ, यो सिनेमा अब फ्लोरमा जाने, त्यसपछि यसलाई चाहिँ तपाईँहरूमा चाहिँ लिएर आउने, तर कथा के हो, होइन, कन्सेप्ट के हो, धेरै कुराहरू क्लियर भइसकेको छैन। एउटा कुरा क्लियर चाहिँ के भएको छ भने यो सिनेमा जसले निर्देशन गर्दैछिन् उनी नेपालमा कमेडी टेलिभिजन सोहरूमध्येको एकदमै राम्रो चर्चा भएको कमेडी दरबार जुन छ त्यसको प्रोजेक्ट हेड पनि हुन्, र त्योभन्दा पहिले उनलाई मिडियाकर्मीको रूपमा पनि हामी चिन्न सक्छौँ, र त्योभन्दा पनि पहिला फर्केर हेर्ने हो भने उनलाई हामीले चाहिँ एक्टरको रूपमा या उहाँले सिनेमामा चाहिँ नि अभिनय गर्न चाहेको कारणले पनि हुनसक्छ, उनलाई हामीले फिल्ममा पनि देख्यौँ। फिल्मको नाम थियो दर्पण छाया 2 र प्रेम गीत 2, तर दुवै सिनेमा उनले सोचे जस्तो हुन नसके तापनि पछिल्लो समय पनि टेलिभिजन या मिडियामा चाहिँ व्यस्त रहेकी छिन् श्रद्धा प्रसाई, र उनैले यो सिनेमालाई निर्देशन गर्दैछन्। र श्रद्धा प्रसाईले यो सिनेमामा कसरी जोडिन् या यो सिनेमा उनले कसरी निर्देशन गर्दैछन् भन्ने कुरा चाहिँ रेखा थापालाई नै सोध्ने हो भने उनले के भनिन् भने यिनै श्रद्धा प्रसाई जसले योभन्दा अगाडि काका किकी भनेर जुन एउटा नाम दिएको उन सिनेमा जसको बारेमा हामीले कुरा पनि गरेका थियौँ, आइसकेको त छैन मार्केटमा, तर यही काका किकी नाम गरेको सिनेमा पनि श्रद्धाले योभन्दा अगाडि निर्देशन गरिसकेकी थिइन्, र सायद त्यसैले गर्दा पनि उनको यो काम यो सिनेमामा चाहिँ नि आफू जुड्ने क्रममा चाहिँ रेखालाई रेखा थापालाई चाहिँ उनको काम गर्ने तरिका असाध्यै मन परेको कारणले पनि गर्दा अब भन्ने आफ्नो होम प्रडक्सन सिनेमामा चाहिँ निर्देशकको रूपमा उनले श्रद्धालाई कास्ट गरेको हुन् या श्रद्धालाई हायर गरेको हुन् भन्दा पनि फरक परेन। र यो सिनेमाको बारेमा मैले तपाईँहरूलाई जानकारी गराएँ चाँडै नै, भनौँ न सिनेमा चाहिँ फ्लोरमा जाने, त्यहाँ चाहिँ धेरै कुराहरू हुन बाँकी नै छ, थुप्रै कुराहरू हुन त बाँकी नै छ सिनेमाको। सिनेमामा कास्ट कस कसलाई गरेको छ, कस्तो बनाइएको छ, के गरेको छ, धेरै कुराहरू आउनु बाँकी नै छ, तर यी सबै कुराहरू हुँदै गर्दा पनि जे होस् नेपाली सिनेमा इन्डस्ट्रीले एकजना अर्को महिला निर्देशक पाएकोमा पनि खुसी लागेको छ हामी सबैजनालाई, होइन? किनभने एकदमै कम मात्रामा मात्रै या कम सङ्ख्यामा मात्रै महिला निर्देशकहरू नेपाली सिनेमा इन्डस्ट्रीमा छन्, जसमध्ये कि एक अब श्रद्धा प्रसाई पनि हुने भइन्। यो आफैमा पनि एउटा खुसीको कुरा हो, र अल द बेस्ट भन्न चाहन्छु रेखा थापाको टिमलाई, श्रद्धा प्रसाईलाई यो सिनेमा काउकुतीको लागि, र तपाईँहरूलाई पनि म गीत सुनाउन चाहन्छु यति बेला।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। नेपाली सिनेमाको बारेमा कुरा जति गरे पनि थाक्दिनँ म, किनभने नेपाली सिनेमाको बारेमा कुरा गर्न पाउँदा यसै यसै खुसी लागेर आउँछ। अनि तपाईँहरूलाई सुन्दै गर्दा पनि हो अझै के भयो होइन नेपाली सिनेमा इन्डस्ट्रीमा पछिल्लो दिनहरूमा अझै जान्न पाए हुन्थ्यो भन्ने पनि क्युरियोसिटी त हुन्छ। तर समयलाई ध्यान दिने हो भने कार्यक्रमबाट यति बेला मैले बिदा माग्नुपर्ने समय चाहिँ भइसकेको छ। सो जाँदा जाँदै आजको लागि तपाईँहरूमा आज गीत मात्रै छोड्नेछु, नेक्स्ट विक आउँदा अन्य कलेक्सनहरू लिएर आउनेछु नेपाली सिनेमा या सिनेमाको बारेमा। तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सर्वोच्च अदालतको रिक्त प्रधान न्यायाधीश पदमा सिफारिस मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया शुरू भएको छ। संघीय संसदको संसदीय सुनवाई समितिको हिजोको बैठकले 10 दिनको समय राखेर उजुरी आह्वान गरेको छ। आजदेखि जेठ 4 गतेसम्म शर्मा विरूद्ध उजुरीहरू संकलन गर्ने अवधि तोकिएको छ। समितिको सचिवालयमा सिधै वा विद्युतीय माध्यमबाट समेत उजुरी पठाउन सकिने समितिले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सहित समेत उजुरी पठाउन सकिनेछ। प्रमुख जिल्ला अधिकारी मार्फत समेत उजुरी पठाउन सकिनेछ। यस्तै नाम किटान गरेर र बेनामी उजुरी समेत पठाउन सकिनेछ। संवैधानिक परिषदको अस्ति बिहिबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा नियुक्ति पहिले संसदीय सुनवाई हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनवाई समितिबाट अनुमोदन भई प्रधान न्यायाधीशमा नियुक्त भएमा शर्माले 6 वर्ष न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ। नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको आगामी मुख्यमन्त्री शुभेन्दु अधिकारी बन्नुहुने भएको छ। शुभेन्दुले पश्चिम बंगालको भवानीपुरबाट ममता बनर्जीलाई हराउनु भएको थियो। शुभेन्दु राज्यमा भाजपाका पहिलो मुख्यमन्त्री बन्नुहुनेछ। पार्टी पर्यवेक्षकको रूपमा कोलकाता पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले शुभेन्दुको नाम घोषणा गर्नुभएको हो। अमित शाहले शुभेन्दुको पक्षमा 8 वटा प्रस्ताव र समर्थन प्राप्त भएको तथा शुभेन्दु बाहेक अरू कुनै नाम अगाडि नआएको बताउनु भएको छ। सोमबारको मतगणनामा भाजपाले राज्यका 294 विधानसभा सीटमध्ये 207 सीट जितेर बनर्जीको अखिल भारतीय तृणमूल कांग्रेसको 15 वर्षको शासन समाप्त पारिदिएको थियो। यो राज्यमा पहिलोपल्ट हिन्दू राष्ट्रवादी पार्टीलाई सत्तामा पुर्याइएको हो। शुभेन्दु अधिकारीले भारतीय समयअनुसार आज बिहान 11 बजे कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम छ। सरकारले धरान उपमहानगरपालिकालाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको 1 बिघा 4 कट्ठा 13 धुर जग्गा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री परिषदमा आधारभूत अस्पताल निर्माणका लागि जग्गा हस्तान्तरण सम्बन्धी प्रस्ताव पेश गरेको थियो। काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बञ्चरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ।
4: महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बञ्चरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बञ्चरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 वटा ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 वटा फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले बताउनुभयो।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्धविरामको घोषणा गर्नुभएको छ। युद्धविराम आज मे 9 देखि 11 तारीखसम्म रहने बताइएको छ। युद्धविरामका क्रममा प्रत्येक मुलुकबाट 1,000 कैदी आदान प्रदान गरिने ट्रम्पको भनाइ छ। ट्रम्पले दोस्रो विश्वयुद्धको पनि हिस्सा रहेका रूस र युक्रेनले विजय दिवस मनाउन लागेको भन्दै यो घातक र कठिन युद्ध अन्त्यको शुरूआत भएको बताउनु भएको छ। दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो यो द्वन्द्वलाई अन्त्य गर्न वार्ता जारी रहेको उहाँको भनाइ छ।
5: It's a celebration which had prompted dire threats. Ukraine's President Zelensky warned world leaders to stay away from this weekend's celebrations in Moscow, being held to mark the Soviet Union's victory in World War II. Russia said if Ukraine attacked the festivities, it would respond with a massive airstrike on Kyiv. Now it seems the two sides have agreed to call off all fighting during the 3-day anniversary period and to a large exchange of POWs. But there have been temporary truces before in this conflict, truces which both sides then said the other had broken.
3: विशेष गरी युरोपेली मुलुकमा हिजो र आज दुई दिन यो दोस्रो विश्वयुद्धका पीड़ितको स्मृति दिवस मनाउने गरिन्छ। राष्ट्रसंघको महासभाले 2004 नोभेम्बर 22 पारित गरेको प्रस्ताव अनुसार हरेक वर्ष मे 8-9 तारीखलाई दोस्रो विश्वयुद्धका सबै पीड़ितको सम्झना र मेलमिलाप दिवसका रूपमा मनाउने गरिन्छ। यो प्रस्ताव मार्फत सदस्य राष्ट्र राष्ट्रसंघीय प्रणाली अन्तर्गतका निकाय गैर सरकारी संस्था समेतलाई यी दुई दिन
1: Yo, BFBS, Gurkha Radio.

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ र आफ्नो तोकिएको समयमा आइपुगेको छ भनौँ। र कार्यक्रमको थालनीमा एउटा मिठो सुमधुर गीत सुनिहाल्नुभयो तपाईँहरू सबैले। अब हामी कार्यक्रमतिर लाग्छौँ, कुराकानीतर्फ लाग्छौँ र प्रतीक्षा त यसै समय आजको दिनमा आउने गर्दछ। आजको नारी र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ र उहाँहरूसँग हामी कुराकानी गर्छौँ। उहाँहरूले गर्नुभएका कामहरूलाई हामीले नजिकबाट हेर्ने कोसिस गर्छौँ र आजको नारीमा श्रोताहरू आज हामीसँग सजना राई हुनुहुन्छ। उहाँ गाईघाटबाट हुनुहुन्छ, फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ र उहाँसँगको कुराकानी रहनेछ आज एक घन्टासम्म गीत संगीतको साथमा भनौँ होइन। र सजना राई हुनुहुन्छ, उहाँ सजना होम मेड फुडको उहाँ प्रोप्राइटर हुनुहुन्छ र आज हामी उहाँलाई स्वागत गरौँ, उहाँसँग कुराकानी गरौँ। आउनुहोस् अब हामी अवेर नगरौँ, हाम्रो सजना रायजीलाई स्वागत गरिहालौँ। हेलो, नमस्ते सजनाजी।
1: नमस्ते म्याम र सम्पूर्ण सबै दर्शकहरूलाई नमस्ते भन्न चाहे सबैभन्दा सुरुमा।
0: अनि यहाँलाई हामी सबैको तर्फबाट भनौँ, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट स्वागत पनि गर्न चाहन्छौँ।
1: धन्यवाद हजुर, हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। हजुरहरूले पनि अब केही भन्ने मौका दिनुभयो, त्यसको लागि धेरै आभारी छु।
0: हजुर सजनाजी, तपाईँको सजनाज होम मेड फुडको बारेमा हामी कुराकानी गरौँ। सबैभन्दा पहिला चाहिँ आज अब तपाईँ गाईघाटबाट हुनुहुन्छ है?
1: हजुर म्याम, म गाईघाट उदयपुरबाट हो।
0: हजुर गाईघाट उदयपुरबाट हुनुहुन्छ उहाँ र गाईघाट उदयपुरको के छ आजको हालखबर, आजको मौसम के छ? आज तपाईँ र म रेकर्ड गर्दै गर्दाखेरिको भनौँ, मौसम कस्तो छ, हालखबर त्यहाँको कस्तो छ, त्यो चाहिँ सुनौँ न पहिला।
1: आजको मौसम भन्नुपर्दाखेरि म्याम एकदमै राम्रो छ। हाम्रोतिर चाहिँ प्रायः अब गर्मी तराई एरिया हो, एकदमै गर्मी एरिया हुन्छ, गर्मी हुन्छ गर्मी सिजनमा, तर आजको मौसम चाहिँ एकदमै बेसी राम्रो चिसो छ भनौँ न, पानी परेको हुनाले चिसो राम्रो मौसम छ।
0: हजुर हजुर, पानी परेपछि अलिकति त शीतलता छाइहाल्छ होइन। र अनि अब तपाईँ गाईघाटमा तपाईँको आफ्नै बिजनेस छ, सजना होम मेड फुड, कहिले सुरुवात गर्नुभएको यो?
1: मैले चाहिँ सुरुवात गरेको पनि धेरै भएको छैन हजुरको, मेरो चाहिँ कति महिना भयो, 8 महिना भयो म्याम, भर्खरैदेखिको स्टार्ट हो मेरो चाहिँ।
0: 8 महिना मात्रै भयो भनेपछि तपाईँको टिकटकमा चाहिँ तपाईँको नम्बर देखेर, तपाईँको भिडियोहरू हेरेर भनौँ, त्यहाँबाट नम्बर लिएर चाहिँ तपाईँलाई कल गरेको हो होइन। भनेपछि अब 8 महिना मात्रै भएपछि अहिले त सोसियल मिडियामा, यो सोसियल मिडियाले गर्दा भनौँ, टिकटकले गर्दा भनौँ, इन्स्टाग्रामले गर्दा भनौँ, फेसबुकले गर्दा भनौँ होइन, यी कुराहरूले त बिजिनेस त धेरै राम्रो चल्छ नि त अहिले त होइन?
1: हजुर म्याम, अब यो सोसियल मिडिया प्लेटफर्मले चाहिँ हामीलाई एकदमै राम्रो बिग अपर्च्युनिटिजहरू दिन्छ। अब त्यही हो, अब अनलाइनबाट धेरै ठाउँको कस्टमरहरूसँग कनेक्ट हुन पाइन्छ, एकदमै राम्रो अपर्च्युनिटिजहरू छ अनलाइन मिडियामा।
0: हजुर, धेरै अब फलोवर्सहरू भएपछि धेरै चिनाजाना पनि हुन्छ होइन?
1: हजुर हजुर।
0: कति चाहिँ छ तपाईँको फलोवर्स अहिले 8 महिनामा?
1: मेरो त 8 महिनामा अन्तरालमा मेरो चाहिँ 13,000 फलोवर्स भएको हो, त्यति धेरै त होइन, त्यही पनि भर्खरै अब मेरो चाहिँ स्टार्टिङ फेजमा चाहिँ नराम्रो चाहिँ भन्नु मिल्दैन, अब हुँदैछ, फलोवर्सहरू आउँदै हुनुहुन्छ।
0: हजुर हजुर, बिजनेस चाहिँ कस्तो छ त, बिजनेस अनलाइन बिजनेस कस्तो छ अहिले?
1: अनलाइन बिजनेस त अब सुरु गर्दाखेरि अब मैले सानो बजेटबाट स्टार्ट गरेको हो, होमबाट घरबाट बिजनेस स्टार्ट गरेको मैले चाहिँ, भनौँ न अब होम मेड फुड आइटम भन्ने बित्तिकै घरबाटै हामीले प्रिपेयर गरेर एकदमै फ्रेस फ्रेस पठाउने त्यस्तो खालको हाम्रो बिजनेस हो। र यो बिजनेस चाहिँ अब पहिले चाहिँ मैले यति धेरै अब मतलब सोचेको भन्दा धेरै नै राम्रो भयो, अनि हामीले अब सुरुमा त हामीले फ्यामिली मेम्बर्स मिलेर गरेको र अहिले चाहिँ मेरो अब राम्रो भएर चाहिँ हामीले चाहिँ स्टाफ पनि 5 जना महिलाहरूलाई चाहिँ रोजगारी दिइरहेको छौँ म्याम।
0: अरे स्टाफहरू पनि राखिसक्नु भएको रहेछ होइन, महिलाहरूलाई नै चाहिँ अब हुन त प्राय सबैले महिलाहरूलाई नै प्रायोरिटी दिन्छौँ हामी होइन, तपाईँले चाहिँ कुन सोचले चाहिँ महिलाहरूलाई नै राख्नुभयो त?
1: महिलाहरूलाई राख्नुको कारण चाहिँ अब त्यही त हो, अब घरमा अब बसेर होइन, अब हाउस वाइफ त अब नर्मली अब सबैजना अब बसिन रहेको हुन्छ नि त नर्मली, अब हामीले चाहिँ हाम्रो सोचाइ अनुसार चाहिँ के हो भने अब महिलालाई पनि अपर्च्युनिटिजहरू दिनु सक्नुपर्छ होइन, दिनु सक्यौँ भने चाहिँ हामीले उहाँहरूले पनि केही गर्नुहुन्छ लाइफमा र हामी पनि अब त्यही फिल्डमा गरेको हुनाले काम जस्तै कि हाम्रो काम भनेको कुकिङहरू हो नि त, अनि महिलाले नि अलिकति राम्रो तरिकाले गर्नुहुन्छ, अब उहाँहरूले भनेको अब त्यही तरिकाको आउँछ भनेर त हाम्रो फिल्डलाई सुइटेबल हुन्छ भनेर हामीले चाहिँ उहाँहरूलाई पनि अपर्च्युनिटी पनि हुन्छ र हामीलाई पनि अब त्यही अनुसारले काममा सपोर्ट मिल्छ भनेर हामीले चाहिँ महिलाहरूलाई चुज गरेको हो म्याम। हाम्रोमा चाहिँ प्रायः महिलाहरू छ, जेन्ट्सहरू चाहिँ हुनुहुन्न।
0: अनि सजना बहिनी, अब यो सजना होममेड फुड सुरुवातमा कसरी चाहिँ गर्नुभयो भन्नाले, कुनै कुराबाट इन्सपायर हुनुभयो कि केही स्टोरी छ कि सुरुवात कसरी भयो?
1: अब हुन त सबैजनाको आफ्नो स्टोरी हुन्छ लाइफमा, अब मेरो पनि अलग भिन्दै स्टोरी छ हजुरहरूलाई म त्यो अब सुनाउन चाहेँ। तपाईँहरूलाई म यो कुरा के खुलाउन चाहन्छु भने म चाहिँ एउटा क्यान्सर फाइटर मान्छे हो, क्यान्सरबाट जितेर इन्सपायर भएर मैले चाहिँ हेल्दी फुड आइटमहरू सेल गर्ने मेरो आफै मोटिभ आएको क्या, आफै मनमा सोच आयो, किनभने अब बाहिरको जङ्क फुडहरू भन्दा हामीले घरमै बनाएको हेल्दी फुड्सहरू र हाम्रो आइटममा इन्क्लुडहरू के छ भने ड्राई नट्स, काजु बदमको लड्डु, जुन चाहिँ चिनीहरू, केमिकलहरू, प्रिजर्भेटिभ्सहरू केही प्रयोग नगरिकन बनाएको हाम्रो यो लड्डुहरू भयो, अनि इनर्जी बुस्टर मल्टिग्रेन सासुहरू छ, अनि सबै होममेड आइटमहरू छ जुन चाहिँ हेल्दी जुन चाहिँ बिरामी मान्छेले पनि खानु मिल्ने र त्यस्तो खाँदा बालबच्चाहरूले पनि खाँदाखेरि त्यस्तो प्रकारको पछि गएर चाहिँ साइड इफेक्ट केही नहुने एकदमै हेल्दी र अर्ग्यानिक तरिकाको फुडहरू बनाउने चाहिँ मेरो मोटिभ पनि थियो र अब त्यही त भनौँ अब लकले पनि साथ दियो र त्यही अनुसारले हामीले मेहनत पनि गर्दै गयौँ। अनि अब 2022 चाहिँ मलाई चाहिँ अब त्यही त हो क्यान्सर जस्तो प्राणघातक रोग देखा परेको थियो, अनि मैले चाहिँ अनि त्यो रोगसँग लडेँ र जित्न पनि सफल भएँ, अनि त्यस पछाडि चाहिँ अब त्यही त हो अब रोग लाग्नुको कारण चाहिँ मेरो चाहिँ अब त्यही हो अनहेल्दी लाइफ स्टाइलकै रिजनहरू भन्नुभएको छ डक्टरले, किनभने हाम्रो फ्यामिलीमा हिस्ट्री छैन क्यान्सरको, अनि त्यही भएर चाहिँ मलाई चाहिँ त्यतिखेरै मनमा आउँथ्यो कि किनभने पहिले म धेरै अब त्यस्तो अनहेल्दी फुडहरू कन्ज्युम गर्थेँ र यति सानो उमेरमा 21 चाहिँ मलाई चाहिँ क्यान्सर देखा परेको थियो, कोलोरेक्टल क्यान्सर।
0: हजुर,
1: अनि त्यतिखेर चाहिँ अब त्यो सिचुएसनमा चाहिँ अब त्यति सानो उमेरमा अब यत्रो ठुलो रोग लाग्दाखेरि चाहिँ अब डक्टरले पनि अब त्यही भन्नुभयो खानपिनमा अब तपाईँहरूले अब अनहेल्दी फुडको कन्जम्पसन धेरै भएर चाहिँ तपाईँहरूकोलाई यति छिटो उमेरमा चाहिँ रोग देखा पऱ्यो भन्ने शङ्का गर्नुभयो। अब किनभने हाम्रोमा फ्यामिली हिस्ट्री छैन त्यही भएर जस्तो शङ्का गरे पछाडि चाहिँ अब मैले अब त्यही हो त्यो फेज चाहिँ मेरो लागि एकदमै डिफिकल्ट थियो, एकदमै गाह्रो थियो, अनि मैले अब त्यही त हो आफ्नो समस्यासँग लड्नै पर्ने, त्योसँग लडेर जितेर म त्यस पछाडि पनि मेरो सोच चाहिँ यो यस्तो हो, सोच चाहिँ मेरो यही गर्छु भन्ने पनि थिएन, तर अब मैले चाहिँ आफै हेल्दी फुडहरू पनि खान्थेँ अनलाइनमा होइन आफै बनाएर खान्थेँ, तर मान्छेहरूले चाहिँ हाम्रो मेरो भ्युअर्सहरूले जो चाहिँ मबाट इन्सपायर हुनुभयो उहाँहरूले चाहिँ मलाई भनौँ न एउटा कन्फिडेन्ट दिनुभयो, एउटा सहारा दिनुभयो, जस्तै कि भनौँ न उहाँहरूले चाहिँ मलाई ऊ भन्नुभयो, जस्तै कि उहाँहरूले चाहिँ मलाई के भन्नुभयो भने तपाईँले चाहिँ यस्तो राम्रो राम्रो हेल्दी फुडहरू पनि बनाउनु हुँदो रहेछ, हजुरले चाहिँ यसरी गर्नुहोस् भनेर अलिकति थोरै थोरै मैले कहीँ न कहीँ अलिअलि जो उहाँहरूबाट हिन्ट पाएँ कि अब उहाँहरूले तपाईँले यस्तो राम्रो फुडहरू पनि अब भन्दै हुनुहुन्छ, रेसिपीहरू सेयर गर्दै हुन्छ, यो खाइरहेको छु, तपाईँको डेली लाइफ स्टाइलहरू देखाइरहनु भएको छ, उहाँहरूले चाहिँ प्रेरित भएर चाहिँ जे होस् अब त्यहाँबाट चाहिँ मेरो बिजनेस स्टार्ट भएको हो, मैले मेरो बिजनेस स्टार्ट गरेर अहिले चाहिँ अब जहाँ चाहिँ मेरोमा चाहिँ सबै हेल्दी फुड्सहरू मात्रै इन्क्लुड छ, त्यस्तो नराम्रो कुराहरू जस्तो कि अब जङ्क फुडहरू हाम्रोमा केही अभाइलेबल छैन, हामीले भनेको अर्ग्यानिक घरमै बनाएको फुडहरू जुन चाहिँ हजुरहरूको अर्डर पछाडि हामीले बनाएर पठाउने हो, त्यस्तै हो म्याम मेरो चाहिँ स्टोरी चाहिँ त्यस्तै छ मेरो चाहिँ।
0: हजुर हजुर, भनेपछि तपाईँको यो पाटो त मैले कल्पना पनि गरेको थिइनँ सजना बहिनी, तपाईँको भिडियोहरू हेर्दाखेरि अब देखिँदैन पनि त्यस्तो होइन, हेल्दी देखिन्छ, हँसिलो देखिन्छ, र जे होस् तपाईँ एउटा क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ होइन, त्यसरी नै तपाईँको जुन चाहिँ भोगाई थियो होइन, जङ्क फुडहरू खानु हुँदैन, मैले त खाएँ सानोमा पछाडिदेखि खाएर यस्तो भयो भन्ने डक्टरले पनि जुन तपाईँलाई भन्नुभयो त्यो चाहिँ एउटा मेन कारण चाहिँ बनेछ भनेपछि होइन, तपाईँको यो सजनास होममेड फुडको पछाडि।
1: हजुर हजुर म्याम, अब त्यो डक्टरको त्यो पोइन्टले चाहिँ मलाई दिमागमा पुरै ट्रिगर गर्यो कि भनौँ न, अब त्यो जङ्क फुडले नि यस्तो गर्ने रहेछ भने त अब अहिलेको जमानामा जङ्क फुड त सबैजनाले खाइ नै रहेको हुन्छन् प्रायः, हुन त त्यस्तो गर्छ भने सबैलाई त्यस्तो हुन्छ भन्ने पनि हुँदैन, त्यही पनि अहिलेको बजारमा अब के कसरी बनाएको हुन्छ, कति केमिकल लगाएको हुन्छ, के हुन्छ कसो हुन्छ, हामीलाई त्यो त अब अलिक अब नलेज पनि हुँदैन, अनि अब आफूले बनाएर प्रिपेयर गरे जस्तो अब अर्ग्यानिक हेल्दी घरकै जस्तो हेल्दी हुन्छ भन्ने हुँदैन बाहिरको खानेकुराहरू. र हाम्रो मोटिभ भनेको चाहिँ हाम्रो सजनाज होम मेड फुड भनेको चाहिँ हामीले हजुरहरूको लोकेसनमा चाहिँ हेल्दी र एकदमै फ्रेस र बिना केमिकल बिना प्रिजर्भेटिभ बिना यो चिनीहरू नलगाई पनि हामीले हेल्दी र मिठो खानेकुरा बनाउन सक्छौँ भन्ने हाम्रो चाहिँ मोटिभ हो म्याम.
0: हजुर, भनेपछि तपाईँलाई कोलन क्यान्सर भन्नुभयो होइन?
1: हजुर म्याम,
0: त्यो आन्द्राको क्यान्सर भनिन्छ नि त्यसलाई होइन? अनि हजुर, अब राम्रो काम गर्दै हुनुहुँदो रहेछ, क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ अनि सन्चो भइसक्नु भएको रहेछ, खुसी लाग्यो तपाईँ सन्चो हुनुभएको रहेछ. हामी सबै विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट तपाईँलाई यो क्यान्सरलाई जित्नु भएकोमा हामी धेरै धेरै बधाई पनि दिन चाहन्छौँ, साथसाथै आउँदो दिनहरूको लागि अल द बेस्ट पनि छँदैछ होइन. अब यो सजनास होम मेड फुडमा चाहिँ के चाहिँ पाइन्छ, के चाहिँ बनाउँछ, खाउँ खाउँ लाग्दा न प्लिज भनौँ न
1: म्याम. हाम्रोमा चाहिँ सबै फुड आइटमहरू चाहिँ हजुरलाई मैले भनिहालेँ होम मेड हो, जुन चाहिँ अब होम मेड भन्ने बित्तिकै हाम्रो चाहिँ एकदमै हेल्दी भइ नै हाल्छ. हाम्रोमा चाहिँ कस्तो खालको आइटमहरू पाउनु सक्नुहुन्छ भने सबैजना कस्टमरहरूले जस्तै कि यो ड्राई नट्स, काजु, बदम, सिड्स, हेल्दी सिड्सहरू, पम्पकिन सिड, मेलन सिड्सहरूको यो चाहिँ लड्डु जुन चाहिँ हामीले डेस खजुरमा लगाएर बनाएर त्यसरी बनाएको हुन्छौँ. यसमा चाहिँ चिनी सक्खरहरूको केही प्रयोग नगरिकन हामीले मजाले डेस लगाएर बनाएको हुन्छौँ र एकदमै हाई क्वालिटीको र फ्रेस प्रोडक्टहरू चाहिँ हामीले प्रोभाइड गरिरहेको छौँ र त्यही अनुसारले चाहिँ हाम्रो कस्टमरहरूले एकदमै बेसी मन पराएर हाम्रो रेगुलर कस्टमर पनि धेरैजना भइसक्नु भएको छ. र हाम्रो यो इनर्जी बुस्टर साथीहरू पनि बनाउँछौँ हामीले, त्यसमा चाहिँ मल्टिग्रेन्सहरू मात्रै नभएर यो ड्राई नट्स, सिड्सहरू सबै कुरा मिक्स हुन्छ. हाम्रो यो 20+ आइटम्सहरू मिक्स हुन्छ यो इनर्जी बुस्टर साथीमा. र हाम्रो यो ड्राई नट्स लड्डुमा चाहिँ हाम्रो 15+ आइटम्स मिक्स हुन्छ. अनि हाम्रो यो काजु बदमहरू पनि हाम्रो फाल्दै हामी त्यो पनि सेल गरिरहेको छौँ. अनि हाम्रो अझै अब हामीले चाहिँ फ्युचरमा अझै सामानहरू थप्ने जस्तो कि आलसको छोपहरू भयो त्यस्तोहरू पनि ल्याउने भनेर हामीले इन्ट्रोड्युस गराउने भनेर हाम्रो प्लानिङ पनि छ. र हाम्रो खजुरी बिस्किट्सहरू पनि बनाउँछौँ हामीले, त्यस्तै छ म्याम आइटमहरू चाहिँ हाम्रो अहिलेसम्म चाहिँ अहिलेको हालमा चाहिँ हाम्रो 10-15 आइटम्सहरू छ होला.
0: हजुर हजुर, भनेपछि ग्राहकहरू पनि धेरै बढेको रहेछ तपाईँको भनाइअनुसार होइन. जे होस्, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, तपाईँहरू यसो छुट्टी आउँदाखेरि भनौँ काठमाडौँबाट पूर्वतिर लाग्नुभयो भने उदयपुरको गाईघाटमा भनौँ, तपाईँहरू यसो सजनास होम मेड फुडतिर गएर चाहिँ तपाईँहरू फर्केर जाँदाखेरि लैजानु मिल्ने के छ हेल्दी फुडहरू, होम मेड फुडहरू चाहिँ विशेष गरेर उहाँ क्यान्सर सर्भाइभर भएकोले गर्दा ती सबै कुराहरू लाई चाहिँ ध्यानमा राखेर बनाउनु भएको खानेकुराहरू छ, ती खानेकुराहरू तपाईँहरूलाई लैजान पनि सक्नुहुन्छ. अहिले उहाँको ग्राहकहरू धेरै बढेको रहेछ उहाँको भनेअनुसार.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: र सजना बहिनी, अनि कहाँ कहाँ छ तपाईँको ग्राहकहरू, नेपालभरि छ कि नेपालदेखि बाहिर पनि छ कि?
1: ग्राहकहरू चाहिँ नर्मली चाहिँ हाम्रो म्याक्सिमम चाहिँ हाम्रो काठमाडौँ भ्यालीबाट हुनुहुन्छ. अनि त्यस पछाडि हाम्रो बाहिरबाट पनि आफ्नो फ्यामिली फ्रेन्डको लागि चाहिँ बाहिरैबाट अर्डर गरिदिनु भएको छ धेरैजनाले, धेरैजना ग्राहकहरूले बाहिरैबाट पनि अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायत अरू ठाउँ, कोरियाहरूबाट, त्यस्तो ठाउँहरूबाट पनि अर्डर गरिदिनु भएको छ. त्यो चाहिँ कसरी हुन्छ भने उहाँहरूले हामीलाई हाम्रो त्यही त हो टिकटकको नम्बर, हामीले दिएको वाट्सएप नम्बरको थ्रु चाहिँ उहाँहरूले हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ वाट्सएपमा, अनि त्यहाँबाट अर्डर गरिदिनुहुन्छ आफ्नो फ्यामिली फ्रेन्ड्सको लागि. अनि त्यसरी चाहिँ हाम्रो चाहिँ अब कस्टमरहरू चाहिँ दिन प्रतिदिन हाम्रो सामान मन पराइदिनु भएर र फेरि पनि रिपिट गरेर हाम्रो रेगुलर कस्टमर हुनुभएको छ।
0: ए हजुर हजुर, भनेपछि त 8 महिनाको अवधिमा भनौँ धेरै राम्रो चाहिँ भएको रहेछ भनौँ तपाईँको बिजनेस, होइन? हुन पनि किन नहोस्, होममेड फुड, हेल्दी फुड, होइन, आफैले पनि भोगेर भनौँ त्यो एक्सपिरियन्सलाई, बटुलेर भनौँ त्यसलाई, त्यो एक्सपिरियन्सलाई हेरेर भनौँ, होइन, अरूलाई यस्तो नहोस् भन्ने हिसाबले जो बनाउनु भएको छ धेरै राम्रो गर्नुभएको छ। अनि क्यान्सर पीडितहरू त अहिले धेरै सुनिन्छ नि, होइन सजना बहिनी?
1: हजुर हजुर, क्यान्सर अब अहिलेको जमानामा अब मैले भनिहालेँ, मलाई पनि यति सानो उमेर 21 वर्षको मेरो भनेको अब एकदमै यङ एज हो नि त। अब म मात्रै नभएर अब म त्यहाँनिर अब हस्पिटलमा हुँदाखेरि म भन्दा पनि सानो सानो उमेरको पनि धेरै छ, धेरै अहिले क्यान्सर त प्राय धेरैजनालाई लाग्न थालिसकेको रहेछ। मैले त हस्पिटलमा गएर थाहा पाएँ कि, किनभने म मात्रै होइन कि पुरै हस्पिटलको बेडै पुरै भरिएको थियो कि, अनि त्यही भएर चाहिँ यो अब धेरै जस्तो त अब त्यही त हो। अब डक्टरले मेरो केसमा चाहिँ त्यही भन्नुभयो, खानपिनमा चाहिँ मिलेन तपाईँको, अब सानैदेखिको तपाईँको मेरो रुटिन पनि चेक गर्नुभयो, तपाईँले के गर्नुहुन्छ त लाइफस्टाइलमा तपाईँ कस्तो छ त भन्दाखेरि, अब मैले त्यही हो अब सानोमा त हामीले अब त्यही जङ्क फुडहरू पनि धेरै कन्ज्युम गर्ने होइन, अब त्यस्तै मैले त्यो रुटिनहरू भन्दाखेरि चाहिँ अब तपाईँको त्यही कारण चाहिँ हुनसक्छ भनेर भन्नुभयो डक्टरले, किनभने अब अरू त हाम्रो हिस्ट्री पनि छैन अनि यति सानो उमेरमा अब क्यान्सरै हो भनेर अब जचाउनु गएको पनि होइन खासमा, अब बिरामी भएर नर्मल होला भनेर अब कसैले पनि सोचिँदैन यत्रो ठुलो रोग आफूलाई लागेको छ होला भनेर, अनि नर्मलै होला भनेर चेकअपहरू गराउन जाँदाखेरि डक्टरले सस्पेक्ट गर्नुभयो, अनि त्यही बायोप्सीको थ्रु थपाएको हो, अनि डक्टरले अब फ्यामिली हिस्ट्री छ भनेर सोद्धाखेरि केही पनि छैन भन्दाखेरि चाहिँ डक्टर पनि सक्ट हुनुहुन्थ्यो, किनभने यस्तो केसहरू भनेको प्राय फ्यामिली हिस्ट्री कि त अब त्यस्तै हुनुपर्छ भनेर चाहिँ शङ्का गर्नुभएको थियो। तर त्यस्तो नभए पछाडि चाहिँ अब जङ्क फुड मेन चाहिँ अब अनहेल्दी लाइफस्टाइलले पनि हुनसक्छ है क्यान्सर भनेर भन्नुभए पछाडि चाहिँ त्यतिखेरै मेरो माइन्ड चाहिँ भनौँ न सतर्क भइसक्यो, र त्यो दिनदेखि चाहिँ मैले चाहिँ बाहिरको जङ्क फुडहरू, बाहिरको कुनै पनि जस्तै कि अब जुसहरू, कुनै पनि केही पनि मैले कन्ज्युम गरेको छैन, खानु छोडिदिएको मैले चाहिँ खाएको छैन अहिलेसम्म चाहिँ मैले, र त्यही अनुसार चाहिँ मेरो चाहिँ हेल्थ एकदमै बेसी राम्रो भएको छ, र मेरो चाहिँ फलोअपमा मैले अब अहिले चाहिँ 1-1 वर्षको भइरहेको छ, 3 वर्ष क्रस भइसक्यो मेरो चाहिँ, अनि त्यही अनुसारले चाहिँ मलाई एकदमै राम्रो हुँदै गयो। र कोलोरेक्टल क्यान्सरको चाहिँ अब के हुन्छ भने डक्टरले अब अपरेसन त अनिवार्य हुन्छ भन्नुभएको थियो, तर मेरो चाहिँ मैले भने नि हजुरहरूलाई हेल्दी फुड मेन चाहिँ मैले कसरी थपाएँ भने, म कसरी प्रेरित भएँ हेल्दी फुडको लागि भने, डक्टरले भन्नुभएको थियो अब मेरो अपरेसन हुनै पर्छ, अपरेसन गर्नुपर्छ, रेडियो केमोथेरापी सबै मैले गरेको हो, 24 दिनको रेडियो, 12 साइकल केमो गरेको, अनि त्यस पछाडि मेरो चाहिँ सर्जरी थियो, र सर्जरीको बेलामा चाहिँ मेरो चाहिँ मैले भनिहालेँ, त्यस पछाडि चाहिँ मैले एकदमै हेल्दी मात्रै खान्थेँ, यस्तो रोग देखा परे पछाडि चाहिँ फ्रुट्सहरू भयो, हेल्दी कुराहरू भयो, ड्राई नट्सहरू भयो, काजु बदमहरू भयो, र घरमा पनि एकदमै हेल्दी मात्रै भेजिटेबल्सहरू बेसी त्यस्तोहरू खाएँ, र डक्टरले भन्नुभएको थियो अपरेसन हुन्छ भनेर, तर मेरो चाहिँ अब यो केमो र रेडिएसन पछाडि पुरै क्लिन देखे पछाडि चाहिँ डक्टरले भन्नुभयो अपरेसन गर्नु पर्दैन, किनभने तपाईँको चाहिँ यो चाहिँ धेरै कम मान्छेमा चाहिँ यस्तो रियरली देखा पर्छ, र तपाईँको चाहिँ एकदमै क्लियर देखियो, र तपाईँलाई चाहिँ अब त्यही हो फलोअपमा राख्छौँ हामी भनेर राख्नुभयो, र अहिलेसम्म चाहिँ अब 3 वर्ष क्रस भइसक्यो, र अहिले चाहिँ 1 इयरको फलोअपमा छु, त्यस्तो केही पनि रिटर्न आएको पनि त्यस्तो केही छैन, र सबै चाहिँ मलाई चाहिँ के लाग्छ भने हेल्दी फुडले एकदमै बेसी राम्रो गर्यो, र हेल्दी फुडलाई चाहिँ त्यही भएर म सबैलाई यही सजेस्ट गर्छु कि हेल्दी फुड चाहिँ खानु जरुरी रहेछ लाइफमा भन्ने सजेस्ट गर्छु म्याम। म चाहिँ त्यहीबाट प्रेरित भएको, हेल्दी फुड चाहिँ राम्रो गर्ने रहेछ हाम्रो स्वास्थ्यलाई, पहिलेदेखि मैले हेल्दी फुड खाएको भए यो रोग पनि पछि अब बुढेसकालमा देखा पर्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ।

0: deal. कोलोरेक्टल क्यान्सर भन्नुभयो तपाईँले होइन, यो चाहिँ विशेष गरेर
1: हाम्रो चाहिँ ठुलो आन्द्रा र सानो आन्द्रा भन्ने हुन्छ, ठुलो आन्द्रामा चाहिँ हो।
0: हजुर, श्रोताहरू पेट दुखेर चाहिँ जानुभएको थियो होला होइन डक्टरकोमा?
1: पेट दुखेर भन्दा पनि म्याम के भएको थियो भने अब दिसामा चाहिँ अब ब्लडहरू देखिने टाइम टाइममा चेकअपहरू पनि डिफ्रेन्ट हस्पिटलहरूमा त गराइरहेको नर्मल हस्पिटलहरूमा, अब उहाँहरूले चाहिँ अब त्यही त हो अब इन्स्ट्रुमेन्टहरू नभए पछाडि त्यही हो पायल्स भनेर गर्नुभयो कि पायल्स भनेर सस्पेक्ट गर्नुभयो नर्मल हस्पिटलहरूमा जाँदाखेरि जहाँ चाहिँ मेसिनहरू नभएको ठाउँमा। किनभने हाम्रो चाहिँ यस्तो छ कि म्याम, हाम्रो त गाईघाट उदयपुर भन्ने बित्तिकै हजुरको अलिकति अविकसितै ठाउँ हो, यता चाहिँ हस्पिटलहरू भयो अलिकति हस्पिटलहरू छैन। हस्पिटल छ तर कस्तो छ भने ज्वरो खोकीहरूको लागि चाहिँ ठिक हुन्छ, तर नर्मली अब सिरियस केसहरू जस्तै कि इन्डोस्कोपी गर्ने मेसिन छैन, कोलोनोस्कोपी गर्ने मेसिनहरू छैन। अनि त्यो भएर चाहिँ अब मैले चाहिँ यता मलाई त यता सजिलो भयो हस्पिटल, र मैले सुरुमा अब नर्मल मलाई त्यस्तो देखा परेपछि मैले हाम्रो उदयपुरमा गएँ हस्पिटल, अनि त्यहाँ त अब डक्टरहरूले यो सस्पेक्ट गर्नुभयो।

0: भयो कि अब यत्रो 21 वर्षको मान्छेलाई क्यान्सर हो भनेर त कसैले पनि प्राय सुरुमै उ गरिहाल्नु हुँदैन रहेछ कि, सस्पेक्ट गर्नु हुँदैन रहेछ, नर्मली पायोस् हो भनेर भन्नुभयो मलाई पनि। अनि मैले पनि अब त्यही त सोध्ने, अब यत्रो ठुलो रोग त कसैले पनि सोचिँदैन आफूलाई भएको छ भनेर, नसोचेकै कुरै लाइफमा चाहिँ अनप्रिडिक्टेड हुँदो रहेछ कि, पुरै त्यस्तो भइदिने। अनि त्यहाँदेखिको यताबाट पनि मैले धेरै उपचारहरू, धेरै हस्पिटलहरू गएँ, नर्मल हस्पिटलहरूमा उहाँहरूले चाहिँ पायोस् भनेर सस्पेक्ट गरेर दबाईहरू दिने, घर पठाइदिने गर्नुभयो। अनि म घर आएँ, अनि त्यस पछाडि पछिबाट चाहिँ मलाई चाहिँ कति ब्लड त त्यस्तो त नर्मली भइरहेको थियो, 3-4 वर्षै भइसकेको थियो अलिअलि ब्लड आउने, तर रेगुलर होइन, 5 महिनामा 1 चोटि, 3 महिनामा 1 चोटि त्यसरी हुन्थ्यो। दिशामा जस्तै कि दिशामा चाहिँ फ्रेस खालको ब्लडै आउँथ्यो, तर धेरै होइन, थोरै आउँथ्यो। पेन पनि नहुने, पेटमा पनि दुख्नु पोल्नु केही नहुने, नर्मली त्यही ब्लड मात्रै आएको सङ्खाले चाहिँ आफूलाई के भयो भनेर एउटा जिज्ञासा हुन्छ नि मनमा डर, त्यसको लागि मात्रै म चाहिँ नर्मल हस्पिटलहरूमा जान्थेँ। अनि उहाँहरूले अब पायोस् भनेर पठाइदिनुहुन्थ्यो दबाई दिएर। अनि पछि त्यस्तो त्यस्तै हुँदा गएपछि पछि एकचोटि चाहिँ मलाई साह्रै पाऱ्यो। के कसरी साह्रो पाऱ्यो भन्दा अलिक कन्स्टिपेसन भयो, अनि कन्स्टिपेसन भए पछाडि चाहिँ म गएको ठुलो हस्पिटलमा। अनि त्यस पछाडि चाहिँ उहाँबाट चाहिँ कोलोनोस्कोपी थ्रु चाहिँ अब डक्टरहरूले पत्ता लगाउनु भएको हो म्याम।
1: हजुर हजुर, कुन हस्पिटलमा चाहिँ ट्रिटमेन्ट गर्नुभयो तपाईँले?
0: मेरो चाहिँ मैले चाहिँ प्राइभेटमै गरेको हो, किनभने अब मेरो केस त कस्तो थियो भने त्यही त हो, अब 7 मन्थ जति नै भइसकेको थियो हार्ड कन्स्टिपेसन भएको, मलाई चाहिँ मेरो चाहिँ एकदमै क्रिटिकल सिचुएसन थियो। अनि जुन सिचुएसनमा चाहिँ अब त्यही त हो, सरकारी हस्पिटलमा गयो भने अलिकति ढिलो हुने प्रोसेस होइन। अनि हामी सुरुमा त सरकारीमा गयौँ, सरकारीमा पनि गएको थियौँ, तर त्यहाँ चाहिँ अब त्यही हो, त्यतिखेर के समथिङ बन्द थियो, 1 हप्ता कि 14 दिन कति दिनको लागि बन्द हुने भन्नुभयो। अनि त्यति बेरसम्म पनि मेरो चाहिँ स्थिति पनि त्यस्तो थिएन कि एकदमै क्रिटिकल थियो। अनि म चाहिँ अब फास्टै गराउने छिटै गराउने भनेर हामी चाहिँ प्राइभेटमा गयौँ, र सुरुमा चाहिँ मेरो रोग पत्ता लागेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा पत्ता लागेको हो। अनि त्यस पछाडि बायोप्सीको थ्रु, बायोप्सीको रिपोर्ट पनि बाहिर इन्डियातिर कता पठाउनु हुँदो रहेछ, अनि 1 हप्ता जति लागेको थियो बायोप्सीको रिपोर्ट आउन। अनि त्यस पछाडि उहाँहरूले भन्नुभयो कोलोरेक्टल क्यान्सर छ भनेर भन्नुभयो, र हामीलाई चाहिँ सुरुमा त अब भनौँ न त्यस्तो हो जस्तै लागेन। अनि हामीले अब अरू हस्पिटल पनि गयौँ, अनि त्यस पछाडि अरू हस्पिटल पनि सरकारीमा पनि गएर देखायौँ। अनि उहाँहरूले भन्नुभयो यो हो, रियलै हो भनेर भन्नुभयो। पछाडि चाहिँ हामीले अब कता फास्ट हुन्छ त्यही उपचार गर्ने विचार गऱ्यौँ, र हामीले चाहिँ रोग देखा परेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा हो, र हामीले उपचार गरेको चाहिँ यता मेडिसिटी हस्पिटलमा गरेको हो।
1: जे होस् डिटेलमा भनिदिनु भयो सजना बहिनी, त्यसको लागि थ्याङ्क यू सो मच। किनभने कस्तो हुन्छ भने नि हामीलाई थाहा हुँदैन नि त, अब स्टुलमा ब्लड देखिन साथ हामी पायल्स भयो भन्छौँ, कन्स्टिपेसनले गर्दा हो भन्छौँ, माइनर हो यो केही होइन भन्छौँ, होइन पानी खाउन भइहाल्छ भन्ने हुन्छ होइन। तपाईँले यो जुन चाहिँ डिटेलमा भनिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद, किनभने कतिलाई प्रब्लम भइरहेको हुन्छ हुनसक्छ होइन, उहाँहरूले सुन्नुभयो भने एकदमै राम्रो हुन्छ। अब तपाईँको होम मेड फुड तर्फ आऊ अब होइन, अब अनलाइन बिजिनेस त छँदैछ तपाईँको, त्यतातिर कतिको मान्छेहरूले बनाउन गाईघाटको मान्छेहरूले कतिको चाहिँ रुचाउनु हुँदैछ, रुचाउनु पर्छ पनि, किनभने केटाकेटीलाई बेसी जङ्क फुडहरू दिएर त अब एउटा उदाहरण तपाईँ नै हुनुहुन्छ है, त्यसले गर्दा तपाईँलाई देखेर तपाईँको उदाहरण देखेर कस्तो मान्छेहरूले कस्तो प्रकारले लिएको छ तपाईँको यो होममेड फुडलाई त्यहाँनिर गाईघाटमा?
0: हाम्रो यता गाईघाटमा पनि अब एकदमै पोजिटिभ रिभ्युज नि छ। हाम्रो चाहिँ घर चाहिँ यता गाईघाट एरियाको बजार एरियामै पर्छ, त्यही भएर हामीले चाहिँ बजार एरियामै परेको हुनाले हामीले चाहिँ सटरहरू लिएको छैनौँ, हामीले घरमै पसल खोलेको छौँ। अनि घरमै आउनुहुन्छ हाम्रो चाहिँ लिनको लागि, र रिभ्युजहरू चाहिँ एकदमै राम्रो भयो भनेर फेरि पनि आइरहनु भएको छ। र हाम्रो यता कस्टमरहरू चाहिँ हेर्ने नै हो भने हाम्रो गाईघाटमा पनि अब त्यति अब पपुलेसन त अलिक कमै छ, तर कस्टमरहरू चाहिँ हाम्रो बाहिरकै धेरै हुनुहुन्छ गाईघाटको हेरी चाहिँ, तर गाईघाटमा पनि नआउने चाहिँ होइन, हाम्रोमा आइरहनुहुन्छ कस्टमरहरू, दिनमा 10-12 जना त्यस्तो गरेर आइरहनुहुन्छ।
1: हजुर हजुर, अब यो एउटा अवेरनेस पनि त फैलाउनु पर्यो नि त तपाईँले होइन, तपाईँ एउटा क्यान्सर सर्भाइभर भएर अब जङ्क फुडले कति साह्रो असर पार्दछ भन्ने कुरा बुझेर एउटा होममेड फुड हेल्दी फुड तपाईँले सुरुवात गर्नुभएको छ, त्यसले गर्दा तपाईँले आफै नै निस्केर होइन, धेरै छ अहिले क्यान्सर पीडितहरू, क्यान्सर फैलिँदैछ, त्यसले गर्दा तपाईँ जस्तो मान्छेले त अब एउटा समाजमा गाउँमा अवेरनेस ल्याउनु पर्छ होइन, त्यसले गर्दाखेरि चाहिँ सबैलाई भन्नु जरुरी पनि छ. अब क्यान्सर पीडितहरू धेरै छ. अहिले अघि पनि भन्नुभयो तपाईँले, म हस्पिटल जाँदाखेरि त त्यहाँदेखि मैले क्यान्सर पीडितहरू त्यति धेरै क्यान्सर त फैलिएको रहेछ भन्ने कुराहरू भन्नुभयो. अनि अब अहिले तपाईँ एउटा सचेत नागरिकको हैसियतले भनौँ, एउटा क्यान्सर सर्भाइभरको हैसियतले भनौँ, तपाईँलाई यो खानेकुरा चाहिँ यस्तो रहेछ भन्ने कुराले जुन चाहिँ ट्रिगर गरायो, त्यस पश्चात तपाईँले फुड, यो होममेड फुडको सुरुवात गर्नुभयो. अब तपाईँ जस्तो क्यान्सर पीडितहरूलाई होइन, बच्चाहरूलाई भनौँ विशेष गरेर अहिले होइन, ती कुराहरूको लागि केही सोच्नु भएको छ? म अब यो क्षेत्रमा चाहिँ म यसरी चाहिँ अवेरनेस फैलाउँछु भन्ने अथवा कसैलाई सपोर्ट गर्छु भन्ने केही केही छ? अब अहिले केही सोच्नु भएको छ
0: म्याम? अब यस्तो हो, हाम्रो चाहिँ अब के हो भने, मैले चाहिँ सबैभन्दा सुरुमा चाहिँ हेल्दी फुडहरू चाहिँ बाहिरको फुड न मात्रै नभएर हेल्दी फुड पनि मिठो पनि हुन्छ र शरीरलाई फाइदा पनि गर्छ भन्ने धारणाले मैले यो हेल्दी होममेड फुड आइटमहरू सेल गर्ने र सकेसम्म कस्टमरहरूलाई एकदमै रिजनेबल प्राइसमा एकदमै हाई क्वालिटीको प्रोडक्टहरू दिइरहेको छु. र मैले चाहिँ अहिले अब अहिले सकेको भनेको चाहिँ त्यही हो, अहिले मैले अब मेरो स्टाफ दिदीहरूलाई मैले रोजगारी दिइरहेको छु र मैले सक्दो केही गर्न, मतलब मैले चाहिँ केही पछि गएर अलिक धेरै नै प्रगति गर्दै, यही फिल्डमा प्रगति गर्दै गयो भने अभियसली म जस्तै बिरामी मान्छेहरूलाई मैले सपोर्ट गर्नेछु होइन, किनभने सबैको अब एउटै भोगाई त एउटै हो नि त, उहाँहरूको पीडा पनि मैले बुझ्छु र त्यही अनुसारले मैले पनि सपोर्ट गर्नेछु. अब भविष्यमा यसरी नै अब कस्टमरहरूले हामीलाई साथ सपोर्ट दिइरहनु भयो र सधैँ अब हाम्रो प्रडक्टहरू त हामीले केही कमी गर्दिनौँ, एकदमै हाई क्वालिटीको दिन्छौँ र उहाँहरूले मन पनि पराइरहनु भएको छ र यस्तै भइरह्यो र यसरी नै चल्दै गयो, यसरी नै राम्रो हुँदै गयो भने म अभियसली पछि गएर केही न केही सपोर्ट गर्नेछु. र म पनि एउटा एकदमै हेल्पर खालको मान्छे नै हो कि, म पनि यो सामाजिक उमा होइन सोसाइटीमा चाहिँ हेल्प गर्ने खालकै मान्छे हो र अहिले परिस्थितिले मलाई नराम्रो स्थितिमा पार्यो, त्यही पनि मैले मेरो सक्दो गर्नु खोजि नै रहेको छु. र मैले चाहिँ मेरो अब यो अस्ति नै मेरो बैशाख 7 चाहिँ मेरो बर्थडे थियो, मैले सकेको मैले मैले गर्न सकेको चाहिँ मैले चाहिँ भनौँ न केही हेल्प चाहिँ मैले अनाथ आश्रममा गएर गरेँ यो त्योचोटि र मलाई एकदमै बेसी मनमा खुसी मिल्यो, एकदमै बेसी मनमा खुसी र आफूमा प्राउड मिल्यो. किनभने मलाई चाहिँ कस्तो फिल हुन्छ भने होइन, पहिले अब यस्तो क्यान्सर लागिसके पछाडि अब मेरो जिन्दगी यसरी नै गयो होला, म अब जिन्दगीमा केही गर्न सक्दिनँ होला र म कसरी निको हुन सक्छु होला भन्ने मेरो सोच धेरै आउँथ्यो, धेरै आउँथ्यो, धेरै दुःख हुन्थ्यो. म मेरो सानैदेखिको मेरो सोच के थियो, म ठुलो हुन्छु, म नर्स बन्छु, हेल्प गर्छु, म पैसा कमाउँछु, म यस्तो गर्छु होइन, सोसाइटीमा म कसैलाई हेल्प गर्छु, अशक्तहरूलाई हेल्प गर्छु, बिरामीहरूलाई पनि म सकेसम्मको मेरो सक्दो गर्छु भन्ने मेरो सोच धेरै ठुलो थियो. त्यही पनि मेरो सोच अनुसार भएन, जिन्दगी चलेन, त्यही पनि मैले यो बिरामीलाई जितेर धेरै त मैले भनौँ न प्रगति गर्न सकेको छैन, जति सक्दो मैले गरेँ. अस्तिको पालि मैले त्यति भए पनि थोरै भए पनि 20-25,000 जति दिन डोनेट गरेँ बाल आश्रममा गरेँ र अब आउँदो दिनहरूमा पनि यस्तै प्रगति गर्दै गयो भने र अभियसली म अरू पनि धेरै कुरा गर्न चाहन्छु. त्यसको लागि चाहिँ मलाई अब त्यही त हो, मेरो मेहनतलाई साथ सपोर्ट दिनको लागि धेरै अब कस्टमरहरूको होइन धेरै जरुरत छ र यसरी नै राम्रो कामहरू गर्दै जान्छु म, हजुरहरूले साथ सपोर्ट दिइरहनु होला भन्न चाहन्छु म, धेरै मनैबाट आग्रह गर्न चाहन्छु.
1: हजुर हजुर, एकदमै राम्रो भनौँ न होइन, तपाईँको इच्छाहरू भनौँ. अब पहिल्यैदेखि यसो दयालु भावनाको हुनुहुँदो रहेछ, दयालु स्वभावको नै हुनुहुँदो रहेछ, तपाईँको इच्छाहरू पहिला पनि त्यही थिएछ. तर अब भनौँ न एउटा डेस्टिनी, भगवान्ले भनौँ न तपाईँलाई अर्कोतर्फबाट ल्याएर चाहिँ एक्सपिरियन्स गराएर होइन, क्यान्सर सर्भाइभर बनाएर चाहिँ तपाईँलाई यो बाटोमा ल्याउनु भएको छ, अब चाहिँ सेवा गर्नु बिरामीहरूको भनेर होइन. जे होस् अब तपाईँ यङ हुनुहुन्छ, ट्यालेन्टेड हुनुहुन्छ, होममेड फुड बनाएर हेल्दी फुड बनाएर बिक्री गर्नुहुन्छ, अझै उन्नति प्रगति गर्नु होला.
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो। त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: अब तपाईँ गाईघाटमा हुनुहुन्छ, गर्मी छ, तराईको गर्मी है, आज अलिकति शीतल छ भन्नुहुन्छ, तर अब गर्मी त्यतिको बढेर जान्छ। अब यस्तो गर्मीको मौसममा मध्ये गर्मीमा एकदम गर्मीले सताउँदाखेरिको एउटा शरबत चाहिँ कसरी बनाउने त्यो चाहिँ भन्नुहोस् न, के शरबत खानुहुन्छ तपाईँहरू त्यहाँ?
0: हामीले त म्याम अब त्यही हो, मैले त बाहिरको जङ्क फुडहरू केही खाँदिनँ। मैले चाहिँ खाने भनेको चाहिँ अब त्यही हो, हुन त नर्मल मान्छेहरूलाई नमन पर्न सक्ला होइन, टेस्टमा अब फरक पर्न सक्छ, तर शरीरलाई जे फाइदा गर्छ त्यो चाहिँ खानुपर्ने रहेछ क्या हामीले टेस्ट भन्दा पनि। मैले चाहिँ के खाने गरेको छु भने नर्मल वाटर, जुन चाहिँ हामीले यो के अरे हाम्रो यो घैलामा राखिन्छ नि, घैला जस्तै टाइपको
1: हुन्छ
0: जुन त्यसमा राखेको पानी, अनि त्यसमा चाहिँ मैले चिया सिड्स लगाएर, चिया सिड्स चाहिँ भनेको प्रकारको एकदमै फाइबर युक्त खालको दाना हुन्छ त्यो चाहिँ, त्यो चाहिँ शरीरलाई एकदमै राम्रो गर्छ, गट हेल्थ पनि एकदमै राम्रो गर्छ, र त्यसलाई डाइजेसनलाई पनि हाम्रो हेल्प गर्छ कि त्यसले। त्यो लगाउँछु, त्यो लगाए पछाडि त्यसलाई ओभरनाइट कुक गर्न दिन्छु, र त्यो डबल इन साइज हुन्छ कि त्यो बबल जस्तै फुलिन्छ, त्यसलाई चाहिँ लगाएर मैले दिनभरि चाहिँ मैले खाने गरेको छु म्याम, पिउने गरेको छु त्यसरी।
1: हजुर, हेल्दी शरबत बनाउन होइन, नत्र त गर्मीमा त धेरै धेरै प्रकारको शरबतहरू पाइन्छ। जे होस् अब तपाईँको सजनास होममेड फुडमा एकपल्ट फेरि सर त्यहाँ पाइने खानेकुराको नाम मात्रै सर भनिदिनुहोस् न, नाम मात्रै।
0: म्याम हाम्रोमा चाहिँ धेरै कस्टमरहरूले रुचाइदिनु भएको र मन पराउनु भएको यो इनर्जी बल्स ड्राई नट्स प्रोटिन लड्डु, जुन चाहिँ यो सबै ड्राई नट्स सिड्सले सबै बनेको हुन्छ हाम्रो, यसमा टोटल 15+ आइटम्सहरूले बनाएको छौँ, अनि यसमा चाहिँ अब हाम्रो त्यो भइहाल्यो, अनि इनर्जी बुस्टर साथु जुन चाहिँ हाम्रो 20+ आइटम्स मिक्स गरेर बनाएको छौँ, र हाम्रोमा चाहिँ फेरि के हुन्छ भने अर्डर पछाडि फ्रेस बनाउने हुनाले हाम्रोमा चाहिँ कुनै पनि सामानहरू स्टकमा राखेको पुरानो हुँदैन, हामीले चाहिँ फ्रेस फ्रेस बनाएर हजुरहरूलाई पठाउने हो, त्यही भएर टेस्ट एकदमै मिठो हुन्छ, किनभने अब फ्रेसको त टेस्टै अलग हुन्छ, त्यही भएर मिठो हुन्छ। अनि हाम्रोमा यो खजुरी बिस्किट छ, अनि ड्राई नट सिड्सहरू हाम्रो सबै कुरा अभाइलेबल छ, जस्तै काजु बदमहरू त्यो फाल्टै फाल्टै र मात्रै लिनुहुन्छ भने पनि तिनीहरू पनि अभाइलेबल छ, सुत्केरी मसला छ, गुड पाक छ, र गुड पाक सुत्केरी मसलाहरूमा हामीले अब अहिलेको हालमा अब डक्टरले मलाई जहिले पनि प्रायः चाहिँ भन्नुहुन्छ कि चिनी चाहिँ नखानु, जिन्दगी भयो तपाईँले स्किप गरिदिनु भन्नुहुन्थ्यो, मैले चिनीको सट्टामा चाहिँ अब कस्टमरहरूको डिमान्ड अनुसार खजुर डेट्स जुन चाहिँ फ्रुट्समा गनिन्छ, खजुर डेट्स लगाएर कि त हजुर कस्टमरहरूको डिमान्डमा हाम्रोमा चाहिँ मिसिरीमा मात्रै छ, मिसिरी कि त यो खजुरमा मात्रै भन्छ, हाम्रोमा चिनी टोटली स्किप छ, कुनै पनि इन्ग्रिडियन्टहरूमा चिनी हाम्रो हुँदैन। गुड पाक छ, हाम्रो खुवा बन्छ, मिल्कको खुवा, दुधको खुवा बन्छ। हाम्रोमा अरू पनि आइटमहरू जस्तै कि आलसको छोप, आलस चाहिँ एकदमै राम्रो हुन्छ शरीरको लागि, आलसको छोप हामीले बनाउँछौँ। अनि त्यस्तै गरी हाम्रो अरू पनि आइटमहरू छ, जस्तै कि हाम्रो यो गुदको लड्डु, गुदको लड्डु पनि बनाउँछौँ हामीले, तिलको लड्डु पनि बनाउँछौँ।
1: हजुर हजुर, जे होस् हेल्दी फुडहरू जति सबै बनाउनु हुँदो रहेछ, विशेष गरेर चाहिँ अर्डर आएपछि बनाउनु हुँदो रहेछ, त्यो चाहिँ एकदमै राम्रो होइन, पुरानो बेच्नुभन्दा, न त पुरानो अब कति दिन अघि बनिएको प्याक गरेर राखिएको हुन्छ पसलतिर चाहिँ होइन। जे होस् खुसी लाग्यो आज तपाईँसँग कुराकानी मात्रै गर्नु पाउँदा पनि, कुनै समयमा भेट पनि लेखि होला होइन सजना बहिनी?
0: हजुर हजुर, अब त्यही त हो, साफ खबर दिनुभयो र यसरी नै मेहनत गर्दै गए भने अब पछि पछि ठाउँ ठाउँमा ब्रान्च पनि खोल्ने सोच त छ, तर सोच मात्रै सोचेर हुँदैन, किनभने धेरै यसमा मेहनत पर्छ।
1: हजुर हजुर, अनि अब आजको नारी सुन्दै हुनुहुन्छ हाम्रो श्रोताहरूले होइन, हाम्रो तपाईँको विशेष गरेर सजनाज होममेड फुड को बारेमा कुरा गऱ्यौँ, गाईघाटको बारेमा तपाईँको विशेष गरेर यो पाटो त मैले सोचेकै थिइनँ, अघि पनि भने मैले होइन तपाईँको यो क्यान्सर पीडित हुनुहुन्छ, क्यान्सर सर्भाइभर हुनुहुन्छ भन्ने कुरा त मलाई थाहै थिएन, अचानक आज तपाईँले कुरा निकाल्नुभयो। जे होस् जे गर्नुभयो आज तपाईँले कुरा अलिकति निकालिएर अब यो होममेड फुड जुन चाहिँ तपाईँको छ त्यसको पछाडिको स्टोरी के छ भन्ने कुरामा आयो र आजको तपाईँको यो जुन चाहिँ कुरा सेयर गर्नुभएको छ त्यहाँबाट चाहिँ भनौँ हाम्रो धेरै श्रोताहरूले केही न केही सिक्नुहुन्छ होला, नोट गरेर राख्नुहुन्छ होला भन्ने मलाई आशा छ। अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, सजना बहिनी, सजना नाम पनि कति राम्रो, सजना कसले राखिदिनु भएको नाम चाहिँ?
0: मेरो फादरले।
1: ओहो, बाबा आमा के गर्नुहुन्छ?
0: मम्मी चाहिँ हाउस वाइफ हो, हाम्रो मम्मी चाहिँ घरमै, अब कामहरू त हाम्रो मम्मीको त्यही घरमै हो, अब तर हाउस वाइफ भनिन्छ, तर हाउस वाइफको पनि धेरै काम हुन्छ,
1: सबैभन्दा धेरै काम हाउस वाइफको।
0: त्यही भएर मलाई चाहिँ होइन अब मम्मी र बाबा कम्पेयर गर्दाखेरि कसले धेरै होइन मेहनत गर्नुभयो त लाइफमा भन्दाखेरि चाहिँ मलाई चाहिँ बराबर इक्वालिटी जस्तै लाग्छ कि।
1: हजुर,
0: अब मम्मीको पनि उत्तिकै मेहनत छ, हामीलाई यत्रो पढाउनु भयो, ठुलो बनाउनु भयो, हाम्रो यति धेरै केयर गर्नुभयो, र स्पेसली म बिरामी हुँदा मलाई यति धेरै केयर गर्नुभयो। अनि बाबा चाहिँ विदेशमा हुनुहुन्छ, कतारमा हुनुहुन्छ।
1: ए हजुर हजुर हजुर, जे होस् हाम्रो सजनाको बाबा, उहाँको नाम के हो?
0: हेमन्त राई।
1: हेमन्त राईजी, तपाईँको छोरी सजना एकदमै स्ट्रङ हुनुहुँदो रहेछ, उहाँ एकदमै आठ भएको केटी हुनुहुँदो रहेछ, सानै उमेरमा क्यान्सरलाई जितेर चाहिँ उहाँले आफ्नै बिजनेस खोलेर एउटा यो सेवाको काम पनि गर्दै हुनुहुन्छ, र हेमन्त राईजी तपाईँलाई पनि बधाई छ। र अब सजना बहिनी, सजना राई, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्तमा?
0: अन्तमा म के भन्न चाहन्छु भने सबैभन्दा सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने म जस्तै बिरामीहरू होइन, अहिले त क्यान्सर त यति धेरै बिगबिगे भइरहेको छ, क्यान्सर लागेको मान्छेहरू पनि हजुरहरू कोही हुनुहुन्छ भने चाहिँ हजुरहरूले कहिल्यै पनि हिम्मत नहार्नुहोला, मनलाई होइन कहिले पनि नअत्याउनुहोला, अब मेरो जिन्दगी सकियो, अब मैले केही गर्न सक्दिनँ जिन्दगीमा भनेर त्यस्तो नसोच्नुहोला। जिन्दगीमा मबाट पनि केही हजुरहरूले प्रेरित हुनुहुन्छ भने म एकदमै बेसी खुसी हुनेछु होइन, यो कुराले हजुरहरूले पनि कहिले पनि हिम्मत नहार्नुहोला, रोग भनेको सबैलाई लाग्छ, निको पनि भइन्छ, हजुरहरूले सिर्फ हिम्मत नहार्नुहोला, एकदमै बेसी हिम्मत गर्नुहोला भन्न चाहन्छु। र अरू सबै दर्शक मलाई सुनिरहनु हुने अरू सबैजना दर्शकहरूलाई म के भन्न चाहन्छु भने हजुरहरूले पनि मैले अब सानो बिजनेस भए पनि स्टार्ट गरेको छु, हजुरहरूले यति धेरै साथ सपोर्ट दिनुभएको छ, धेरैजनाले त मलाई साथ सपोर्ट दिनुभएको छ, र हाम्रो साथ सपोर्ट मात्रै नभएर हाम्रो फुडलाई मन पराइदिनु भएको छ होइन, मन पराएर त हजुरहरूले फेरि डबल डबल चाहिँ अर्डर गरिदिनु भएको छ, त्यसको लागि हजुरहरूको साथ सपोर्टको लागि म धेरै धेरै धेरै धन्यवाद भन्न चाहन्छु हृदयदेखि नै, मेरो हृदयदेखि नै। र हजुरहरूले आउँदो दिनहरूमा पनि होइन मैले केही गर्छु भनेर सोचिरहेको छु, र पछि केही गर्न सकेँ भने म जस्तै दुखीहरूलाई होइन बिरामी मान्छेहरूदेखि लिएर अझै अशक्त मान्छेहरूलाई पनि म पछि केही भविष्यमा गर्ने नै छु, सकेसम्म सपोर्ट हेल्प गर्नेछु मबाट सकेको जति। र हजुरहरूले यसरी नै साथ सपोर्ट कहिले पनि नछोड्नुहोला, सधैँ साथ सपोर्ट दिनुहोला मलाई, र मेरो सानो भए पनि मैले बिजनेस स्टार्ट गरेको छु, हजुरहरूले साथ सपोर्ट दिइरहनुहोला भन्न चाहन्छु।
1: हजुर, श्रोताहरू सुनिहाल्नु भयो, साथ सपोर्ट सबैलाई एकाअर्कामा चाहिन्छ, हामी सबैलाई हाम्रो सजनालाई यसो साथ दिनुहोला। नेपाल छुट्टी आउँदाखेरि चाहिँ यसो गाईघाटतिर लाग्नुभयो भने यो सजनाज होममेड फुडमा गएर यसो हेल्दी हेल्दी खानेकुराहरू भनौँ लिएर जानुहोला। जे होस् सजना, आज समय दिनुभयो, आजको नारीमा धेरै कुराहरू राखिदिनु भयो होइन, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट।
0: थ्याङ्क यू सो मच म्याम, हजुरले पनि समय दिनुभयो होइन, मेरो जस्तो भए पनि मेरो स्टोरी होइन, मलाई कसैले मेरो स्टोरी सुनेर थोरै पनि प्रेरित हुन्छ भने म यतिमै धेरै खुसी हुनेछु म्याम। अनि अर्को भनेको म अर्को कुरा चाहिँ के जनचेतना फैलाउँछु भने जस्तै कि अब मैले जसरी नर्मल कुरा सोचेँ यस्तो त हुनै सक्दैन भनेर मैले सानो स्टुलमा अब ब्लड आउँदा पनि मैले इग्नोर गरेँ, हजुरहरूले कसैले पनि यसरी इग्नोर नगरिदिनु होला। नर्मल होल बडी चेकअप चाहिँ प्राय हामीले तिन वर्षमा प्राय गराउनै पर्ने रहेछ भन्ने मैले मेरो लाइफको स्टोरीबाट चाहिँ मैले लेसन मैले यो पाएँ। हजुरहरूले पनि यस्तो केही समस्या देखेर परिरहेको छ भने हजुरहरूले इग्नोर नगरिकन त्यसलाई चाहिँ एकचोटि फुल बडी चेकअप अथवा त्यो केसमा चाहिँ चेकअप चाहिँ गराउनु होला, कुनमा चाहिँ समस्या भइरहेको छ हजुरहरूलाई त्यो कुरामा चाहिँ इग्नोर नगरिकन चेकअपहरू गराउनु होला त्यति भन्न चाहन्छु।
1: हस्, थ्याङ्क यू सो मच सजना, थ्याङ्क यू आजको समयको लागि, धेरै धेरै धन्यवाद दिदी, छुटौँ अब है, थ्याङ्क यू एन्ड बाई बाई।
0: हस् हुन्छ, बाई बाई।
1: हजुर श्रोताहरू, हाम्रो सजना राई जीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई भने म सुसन बालालाई आके दिनुहोस्, नमस्ते, बाई बाई।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
0: कम्बोडियामा अनलाइन स्क्यामिङ जस्ता अन्तर्देशीय आपराधिक गतिविधि तथा स्थानीय कानूनले अनुमति नदिएका अन्य क्रियाकलापमा संलग्न भएको भए त्यस्ता गतिविधि तुरन्त बन्द गरी नेपाल फर्कन दूतावासले आग्रह गरेको छ। विभिन्न प्रलोभनमा परी कम्बोडिया पुर्याउने व्यक्ति वा संस्था विरूद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गर्न समेत दूतावासले आग्रह गरेको छ। मक्का प्रस्थान गर्ने हजयात्रीको आज विदाई गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहबत मोहम्मद आजमी मिनी खिरले आज मक्का प्रस्थान गर्ने नेपाली हजयात्रीको टोलीलाई विदाई गर्नुभएको हो। उहाँहरूले यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा र आवश्यक सहकारीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउनु भएको छ। प्रतिनिधि सभाका सांसदहरूले भक्तपुर बोडेमा राखिएका सुकुम्बासी परिवारलाई भेटेका छन्। सांसदहरू भेट्न आउँदा उनीहरूले भविष्यको चिन्ता सुनाएका छन्। महेन्द्र रायमाझीको रिपोर्ट।
3: कानून न्याय तथा मानवाधिकार समिति सभापति समीक्षा बाँसकोटा सहित सांसदहरू सुकुम्बासी राखिएको भक्तपुरको बोडे पुग्दा पीड़ितले आफ्नो भविष्यबारे जिज्ञासा राखिरहेका छन्। कृषि विकास ब्याङ्कको बोर्डे तालिम केन्द्रमा विद्यालय जान नपाएका दुई बालबालिका भेटिएपछि समिति सभापति बाँसकोटाले चुनौतीबारे बोल्नु भएको छ।
4: यो त सरकारलाई मात्र होइन, यहाँनिर हामी कति ठाउँमा जाँदाखेरि समन्वयको कमी देखियो कि हरिपाटी जाँदा पनि त्यहाँ समन्वय गरेर लोकल लेभल प्रदेश सरकार र सङ्घीय सरकारले समन्वय गरेर विद्यार्थीहरूलाई कसरी बालबालिकालाई चाहिँ स्कुलसम्म पुर्याउने भन्ने यो कोअर्डिनेसनको कमी छ। छिटै नै त्यो कोअर्डिनेसन पनि पुरा होला।
3: काठमाडौँ प्रशासनले सर्वोच्च अदालतमा बुझाएको तथ्याङ्कमा काठमाडौँका 19 बस्तीमा डोजरले घर भत्काएपछि 15,000 बढी विस्थापित भएका छन्। तर तीमध्ये विद्यालय जान नपाएकाको यकिन संख्या पत्ता लाग्न सकेको छैन। विस्थापित भएका बालबालिकाको संख्या 3,100 बढी छ। समिति सभापति बाँसकोटाका अनुसार विस्थापित भएकाको यकिन तथ्याङ्क अब प्रधानमन्त्री कार्यालयले निकाल्नेछ।
4: त्यहाँबाट पनि हामी कति होल्डिङ सेन्टर जाँदा कोही व्यक्तिहरू होल्डिङ सेन्टरबाट फेरि अर्को ठाउँ गएको स्थिति पनि पाइयो, आफै कोठा खोज्न गएको स्थिति पनि पाइयो। भनेपछि आफै कोठा खोजेर बस्न सक्ने स्थिति भएको मान्छेहरू पनि हुँदो रहेछ। कतिजना होइन म त यहाँ बस्दिनँ टाढा भयो भनेर जानुभएको स्थिति पनि छ। सो को सुकुम्बासी हो होइन भन्ने कुराको पहिचान चाहिँ प्रधानमन्त्री कार्यालयले नै गर्छ।
3: सरकारले बोडेमा 41 जनालाई खाना, औषधि र आवासको सुविधा दिएर राखेको छ। वंशीघाटबाट 3 बालबालिका सहित बोडे ल्याएकी सरिता नेपालीले आफ्ना सन्तानको अवस्था सुनाउनु भएको छ।
5: बच्चाहरू पढ्ने पढ्ने भन्छ, अब खै सरकारले के गरे हो, कति ठाउँमा स्कुल हालिदिइरहेछ भन्छ। म चाहिँ स्कुल भन्दा नि म चाहिँ उसको ड्याडीको समस्या नि अलिक दमको रोगी छ, कमाउन सक्दैन। बाहिर स्कुल भन्दा पनि मलाई चाहिँ यस्तो संस्थाहरू पाएदेखि संस्थामा हालिदिनु पाए हुन्थ्यो भन्ने छ। दुइटा बच्चालाई चाहिँ मैले अघि त्यहाँ एउटा म्यामलाई पनि भनेको थिएँ, सकेसम्म संस्थामै हालिदिनु भनेर भन्न खोजेको। एउटा नर्सरीबाट बल्ल पास भएर एलकेजी गर्थे छोरी चाहिँ, छोरा त फेल भएको भयो, उनी युकेजीमा छ भनौँ न, यो वानमा जान्छ यो वर्ष, अस्ति पास भयो भनौँ।
3: बोडेमा राखिएका सुकुम्बासीहरू तत्काललाई बसोबासको व्यवस्था भए पनि कहिले कहाँ लगिने हो भन्ने चिन्तामा छन्। शङ्खमुलमा दुईताले घर भत्काइदिएपछि 12 जनाको परिवार मध्ये अरूलाई भाडाको कोठा र आफन्त कहाँ पठाएर 72 वर्षीय वीरबहादुर तामाङ दम्पत्ति बोडेमा छ। 53 वर्षदेखि बसेको ठाउँबाट हटाइएपछि तामाङले आगामी दिनको चिन्ता गर्नु भएको छ।
6: केही थाहा छैन हामीलाई, हामीलाई सकेसम्म अब बसेको ठाउँ छेउछेउै दियो भने धेरै राम्रो, तरातिर कतातिर लग्यो भने हामी व्यवस्था गरेर बसिरहेको, पहिलेदेखि नै गरेको, पहिलेदेखि हिमचिम भइरहेको ठाउँ खोइ, अब दिन्छ दिन्छ भन्छ, आफ्नो नभएपछि दिनु पऱ्यो नि त, दिनु त पऱ्यो नि, जसरी पनि दिनु पऱ्यो, हामी कहाँबाट कहाँ जाने, कहाँ गएर मर्ने।
3: सुकुम्बासी होल्डिङ सेन्टरमा पीडितहरू आउने र जाने क्रम जारी छ। सरकारले सुकुम्बासी बस्ती मध्ये सबभन्दा बढी बल्खुबाट 4,800 बढीलाई विस्थापित गराएकामा किर्तिपुर र भक्तपुरकै खरीपाटीमा बाँडेर राखिएको छ।
0: इरानले हर्मुज जलमार्ग हुँदै आउजाउ गर्ने जहाजका लागि नयाँ नियम लागू गर्ने तयारी गरेको छ। इरानले हालै छुट्टै नियामक निकाय गठन गरेको सीएनएनले जनाएको छ। इरानले पर्सियन गल्फ स्ट्रेट अथोरिटी पीजीएसए गठन गरेको हो।
2: BFBS Kulkar Radio.

नमस्कार नमस्कार यहाँहरु सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ मनको आवाजमा रेडियो स्टेशन BFBS गोरखा रेडियो तपाईको नजिकै मन्दिर हाजिर भएको छु थुप्रै थुप्रै माया स्वागत तथा अभिनन्दन गर्दछु तपाईलाई मनको आवाजमा हामी मनका कुरा जीवनका अनुभव र प्रेरणादायी सोचहरुका बारेमा कुराकानी गर्नेछौ र आजको कार्यक्रमको सुरुवात एउटा सानो कथा एकजना बालकले चाहिँ आफ्नो बुवालाई सोधेछ बुवा जीवनमा खुसी चाहिँ कहाँ पाइन्छ भनेर सोधेछ होइन अनि बुबाले चाहिँ मुस्कुराउँदै आफ्नो छोरोको प्रश्नमा उत्तर दिएछन् बाबु खुसी बाहिर होइन हाम्रो सोचभित्र हुन्छ हामी जे खोज्छौँ हामी जे सोच्छौँ प्राय त्यो हामी भित्रै हुन्छ र हामी भित्रैबाट हामीले लिन सक्यौँ भने त्यो खुसी हामीले आफूभित्रै पाउन सक्छौँ यो बाबु छोराको जुन वार्तालाप छ नि यसले मेरो मन छोयो साँच्ची नै ती बाबुले कति सुन्दर जवाफ त्यो आफ्नो छोरालाई दियो यो कुरा मन पर्यो त्यही भएर मैले तपाईँसँग यो कुरा बाँडे यस्तै राम्रा राम्रा कुराहरू आज पनि हामी मनको आवाजमा गर्नेछौँ यही कथा जस्तै सुन्दर गीत तपाईँको लागि राख्छु र यो गीतलाई शिव परियारले गाउनु भएको छ आउनुहोस् यो गीतलाई सुन्नुहोला

पल भनेको यही हो, पिउँदिन भन्दा भन्दै पिलायो साथीले। संगतमा नाइ नाइ भन्दा भन्दै ल ल गर्दा गर्दै संगतको असर हुन्छ हुन्छ। त्यसै कारणले राम्रो संगत गर्नु भन्छ नि होइन, मनको आवाजको संगत गर्नुभयो भने तपाईँले धोका पाउनुहुन्न, तपाईँले सदैव यसबाट धेरै माया पाउनुहुनेछ, किनकि सम्बन्ध नै त्यस्तै छ मनको नाता है। आज हामी धेरै कुरा गर्नेछौँ। घर केवल बस्ती ठाउँ नभइकन यो त प्रेम र मायाको एउटा सम्बन्ध हुन्छ नि, जस्तो मनको आवाजको सम्बन्ध छ नि, त्यस्तै माया र प्रेमको सम्बन्धको केन्द्र हो हाम्रो घर। हामी र हाम्रो परिवार बस्ने एउटा प्रमुख केन्द्र हो, हाम्रो जीवनको आधार हो घर। अब हाम्रो घरमा धेरै कोठाहरू हुन सक्छन् होइन, कुनै सुत्ने कोठा, कुनै बस्ने कोठा, कुनै बैठक कोठा, कुनै बरन्डा, कुनै भण्डार कोठा होइन, स्टोर रुम, र एउटा चाहिँ हुन्छ हाम्रो भान्सा कोठा, जहाँ हामी दिनको तिनचोटि चारचोटि पनि बस्न रुचाउँछौँ, खाइरहन रुचाउँछौँ होइन। भान्सामा पाक्ने जुन खानेकुराहरू छ नि, त्यो खाना मात्र होइन, त्यो भान्सामा पाकेको जुन खाना छ नि, त्यो खानाले हाम्रो शरीरलाई, हाम्रो मनलाई, हाम्रो विचारलाई पनि सन्तुलित राख्नको लागि मद्दत पुर्याउँदछ। भान्सा सफा हुनु पर्यो, भान्सामा सबै परिवारले सहयोग पनि गर्नु पर्यो। मेरो बुवाले जहिले पनि भन्नुहुन्थ्यो कि कुहिया चिज खानु हुँदैन, कुहिएको चिज खायो भने बुद्धि पनि कुहिएको हुन्छ भन्नुहुन्थ्यो। त्यो कुरा म कहिले बिर्सिन्न कि खानेकुरा खाँदाखेरि पनि ताजा सफा सुग्घर भएको, अनि किनेर लिएर आउँदाखेरि पनि ताजा तरकारीहरू लिएर आउने, त्यो कुहिएको खायो भने बुद्धि पनि कुहिन्छ भनेर सानो बेलामा भन्नुहुन्थ्यो कि। तर त्यो कुरा आजसम्म पनि याद छ, किनकि त्यो शब्दले मनलाई छोएको थियो। सफा सुग्घर स्वच्छ खानेकुरा खायौँ भने मन पनि त्यस्तै हुन्छ। त्यसको साथसाथै एउटा बानी चाहिँ के बसाल्नु पर्ने रहेछ भन्दाखेरि चाहिँ, अब बिहान नमिले पनि बेलुका चाहिँ सबैजनाले सँगै खाना खाने बानी बसाल्यौँ भने चाहिँ यो एउटा एक किसिमले एक आपसमा प्रेम पनि हो, एक आपसमा एकअर्काको बारेमा जानकारी पनि हामीले राख्न सक्छौँ, ताकि कसैलाई केही तलमाथि भएको पनि थाहा।

आजको युग निकै नै प्रतिस्पर्धात्मक यानि कि कम्पिटिसनको युग छ है। करियर भन्यो, यो भन्यो, त्यो भन्यो, हाम्रो समय नै करियरको लागि, आफ्नो लागि, जबको लागि, परिवारको लागि, अब यो जीवनलाई कसरी अगाडि बढाउने भन्ने चिजमा मात्रै हाम्रो समय चाहिँ व्यतीत भइरहेको हुन्छ। खासमा यो हाम्रो भविष्यको आधार पनि हो, तर आफ्नो रुचि, आफ्नो खुसी, आफूलाई के गर्न मन लागिरहेको छ, के गर्दाखेरि आनन्द खुसी पाइन्छ भन्ने कुरा पनि त याद गर्नु पर्यो नि होइन। स्किल डेभलपमेन्टमा ध्यान दिने हो कि, स्वास्थ्यमा ध्यान दिने हो कि, अथवा केही पार्ट टाइम जबमा ध्यान दिने हो कि, लेखन कार्य हो कि, अथवा के हो त, जे पनि हो एउटै जीवन छ, सबै कुरा गर्नुपर्नेछ। तर सबै कुरा एकैसाथ गर्छु भन्ने भने चाहिँ हुँदै हुँदैन, दुईटा खुट्टा चाहिँ दुईतिर राख्यौँ भने कुनै पनि राम्रो हुँदैन। त्यसैले समय व्यवस्थापन गर्नु त सिक्नु पर्यो पर्यो, काम पनि गर्नु पर्यो पर्यो, तर एकचोटिमा एउटा, एकचोटिमा दुईटासम्म गर्न सकिएला। अब आफ्नो लागि समय दिनु पर्यो, परिवारको लागि समय दिनु पर्यो, पढाइको लागि समय दिनु पर्यो, जबको लागि समय दिनु पर्यो, अनि आफूलाई मन परेको चिज गर्नका लागि पनि समय दिनु पर्यो भन्दा समय व्यवस्थापन गर्न निकै नै कठिन छ अहिलेको यो युगमा। मलाई लागेको, मैले भोगेको अनुसारमा चाहिँ कडा परिश्रम छँदैछ, त्यहाँ कुन डिरेक्सनलाई पछ्याउने भन्ने कुरा पनि तपाईँ हामीमै निर्भर गर्दछ। र सफलता, यी तिनवटा कुरालाई पनि बिर्सिनु भएन, र यी तिनवटा कुरालाई सम्झिँदा सम्झिँदै आफूलाई बिर्सिनु पनि भएन। मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। हामी रमाइला रमाइला गीतहरू सुन्दै, यो तपाईँ हाम्रो मनलाई एकदमै बलियो बनाउँदै, तपाईँको मनका आवाज मसम्म र मेरो मनका आवाज तपाईँसम्म पुगोस्, यही हो हाम्रो उद्देश्य।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS Gorkha Radio।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

हजुर हजुर, तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। भर्खरै रेडियो अन गर्नु भएको हो भने चाहिँ मनको आवाजलाई सुनिरहनु भएको छ। मन्दिरा तपाईँको नजिकै छु। राम्रा राम्रा हामी गीतहरू सुन्दैछौँ, राम्रा राम्रा कुराहरू पनि तपाईँको लागि कोसेले लिएर आएको छु। तपाईँको पनि मनको केही राम्रा कुराहरू छन्, मनको कुनामा केही न केही शब्दहरू लुकेका होलान्, मनको कुनामा कुनै न कुनै यस्तो टोकरी होला तपाईँको, त्यो टोकरीलाई तपाईँले आफ्नो केही न केही गोप्य कुरा राखेर तालचा लगाउनु भएको होला होइन, कसैलाई पनि भन्दिनँ भनेर त्यसरी तालचा लगाएर पनि राख्नुहुन्न, कुराहरू खोल्नु पनि पर्छ, नभए मान्छे गुम्सिन्छ, त्यो टोकरीलाई सम्झिन्छ, त्यो टोकरीमा मैले यस्तो यस्तो कुरा राखेको छु, मेरो यो विगत हो, मेरो यो भविष्य हो, मेरो यो वर्तमान हो, अथवा म यो भनेर सपनाहरू सजाएर राखेको हुनसक्छ लुकाएर होइन, अनि त्यही कुरालाई सोच्दा सोच्दै मान्छे बिरामी पनि पर्छ। त्यस कारणले यस्तो टोकरीहरू छन् भने चाहिँ खोलिदिनुहोस् है, खोल्दाखेरि हावा जान्छ नि त, अनि स्वच्छ हावाले त्यो ढुसी सुसी सबै सुकाएर बगाएर उडाएर लिएर जान्छ, त्यस कारणले धेरै गुम्सिनु पनि हुँदैन। एउटा वृद्ध मानिस थियो होइन, त्यो वृद्ध मानिसले चाहिँ आफ्नो जीवनको अन्तिम समय आएको थाहा पाएछ। अन्तिम समय आइसकेपछि उसले आफ्नो परिवारहरूलाई वरिपरि बोलाएछ, आफ्नो छोरालाई पनि बोलाएछ, छोरीलाई पनि बोलाएछ होइन, अनि आफन्तहरूलाई सबैलाई बोलाएर भनेछ, हेर बाबु हो, मेरो जीवनमा मैले जति बाँचे बाँचे, अब मलाई लाग्छ मेरो अन्तिम समय आइसकेको छ, त्यस कारणले मैले यो कुरा तिमीहरूलाई भन्नै पर्छ भनेर ती वृद्धले चाहिँ आफ्ना परिवार छोरा छोरी श्रीमती सबैलाई वरिपरि राखेर भनेछ, मैले जीवनभर धेरै पैसा कमाएँ, तिमीहरूलाई सुख सहेल सबै कुरा मैले सकेको दिएँ, तर बाबु

भएका छौँ, राजनीतिक रूपमा, आर्थिक रूपमा, सांस्कृतिक रूपमा र युद्धका विभिन्न आयामहरूले हामीलाई त्यो देखाइरहेका छन् र दुःख दुःखै दुःख छ। दुःखमा कसरी हामी सुखी हुन सक्छौँ र सर्पले भ्यागुतो निल्न लागिरहेको छ, सर्पको मुखमा आधी भ्यागुतो निलिसकिएको छ, तर सर्पको मुखबाट बाहिर मुख निकालेर भ्यागुतो झिगालाई खान झम्टिँदैछ, तर एक सेकेन्डमा त्यो भ्यागुतो सर्पको मुखमा जानेछ, तैपनि ऊ झिँगा खान तन्किरहेको छ। संसारको यही स्थिति छ भनेर बताइएको छ। भगवान् बुद्ध यसै भन्नुहुन्छ। यही भगवान् बुद्धका उपदेशबाट हामीले शान्तिको मार्गमा पाइला टेक्ने एउटा सामर्थ्य प्राप्त गरौँ, दृष्टि प्राप्त गरौँ। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणिदाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। तृष्णया जायते शोक, तृष्णया जायते भयम्, तृष्णया विप्रमुक्तस्य नास्ति शोक कुतो भयम्। नमस्कार।

0: कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला 3 वर्षमा 33 जनाले ज्यान गुमाएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्क अनुसार बितेका 3 वर्षको अवधिमा करेन्ट लागेर 33 जनाले ज्यान गुमाएका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका अनुसार यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लामा 14 जनाले ज्यान गुमाएका छन्। रुकुम पश्चिममा 5, सल्यान, जुम्ला र कालीकोटमा 4-4, दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा 12 जनाले ज्यान गुमाएका हुन्। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको स्थानीयको भनाइ छ। नाङ्गो तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या रहेको स्थानीयको गुनासो छ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम शुरू भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षका लागि 1,50,00,000 बजेट विनियोजन गरेर महाअभियान शुरू गरेको हो। उत्पादनमा उपप्रमुख कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका ओडाको पहिचान गरी किसानलाई कफीका बिरूवा निशुल्क वितरण गर्ने योजना छ। प्रतिवर्ष 10,00,000 किलो प्रशोधित कफी उत्पादन गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। यो वर्ष नगरपालिकाभित्र कम्तीमा पनि 8 हेक्टर क्षेत्रफल जमीनमा 28,00,000 कफीका बिरूवा रोप्ने तयारी रहेको नगर उपप्रमुख बिशन राईले जानकारी दिनुभएको छ। अहिले कफी रोप्न किसानहरूले गाउँ गाउँमा खाल्डा खन्ने काम गरिरहेको नगरपालिकाले जनाएको छ। गएको वर्षदेखि शुरू भएको कफी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत ओडा नम्बर 6 नेरपा र ओडा नम्बर 14 बुइपामा कफीको नर्सरी उत्पादन गरिएको छ। 15 वडा रहेको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले गएको वर्षबाट कफी प्रवर्धन कार्यक्रम शुरू गरेको हो। व्यावसायिक कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर गत वर्ष 82,000 बिरूवा किसानलाई निशुल्क वितरण गरिएको छ। यो वर्ष 22,00,000 कफीका बिरूवा वितरण निशुल्क वितरण गर्ने योजना छ। नगरपालिकामा 1,40,00,000 कफीका बिरूवा रोप्ने लक्ष्य लिइएको राईले जानकारी दिनुभएको छ। वार्षिक 20 अर्बसम्म आमदानी गर्ने उद्देश्यले यो वर्ष 50,00,000 बेर्ना उत्पादन गर्ने तयारी छ। बेलायतमा भएको स्थानीय चुनावमा सत्तारूढ लेबर पार्टीले ठूलो हार बेहोरेपछि प्रधानमन्त्री सर कियर स्टार्मरमाथि पद छोड्न दबाव बढेको छ। तर उहाँले प्रधानमन्त्री पद नछोड्ने अडान लिनुभएको छ। इङ्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका चुनावी नतिजाले स्टार्मरको नेतृत्वमाथि प्रश्न थप बलियो बनाएको बीबीसीले जनाएको छ। केही लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्ने समयसीमा तय गर्न आग्रह गरेका छन्। तर स्टार्मरका क्याबिनेट सहयोगीहरूले हाललाई समर्थन जनाइरहेका छन्। चुनावी नतिजाबारे बीबीसीका ज्याक पेनेटको रिपोर्ट।
1: Reform UK was the big winner in England, sweeping up more than 1,400 councillors. The Green Party had a strong showing too, gaining 370 councillors as well as 2 mayoralties in London. The Liberal Democrats made more modest improvements but still achieved a record 8th year in a row of councillor gains. But for what have been traditionally the 2 biggest parties, it was much trickier. The Conservatives lost more than 550 seats, Labour around 1,400. The calls for Sir Keir to go are still mainly from the left, but both publicly and privately, a growing number of Labour MPs is questioning how long he can last. The Prime Minister said he'd made mistakes, but stressed he wouldn't be moving his government to the left or the right.
0: बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका केही उम्मेद्वारहरूले सफलता पाएका छन्। प्रतिस्पर्धामा रहेका करिब 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारमध्ये केही भने पराजित भएका छन्। बरोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरूङ काउन्सिलर निर्वाचित हुनुभएको छ। यस्तै रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट प्रतीक्षा गुरूङ निर्वाचित हुनुभएको छ। उहाँ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरूङ लन्डन बरो अफ बार्नेटको एडवेयरबरी वार्डबाट 3rd पटक काउन्सिलर निर्वाचित हुनुभएको छ। लन्डन रोयल ग्रिनविच परोको प्लमस्टिड एण्ड ग्लिन्डनमा पूर्व मेयर जित राणा भाट काउन्सिलर निर्वाचित हुनुभएको छ। राणा भाटले यसअघि मेयर र उपमेयरको जिम्मेवारी पूरा गरिसक्नु भएको छ। त्यस्तै उहाँकी पत्नी गौमाया गुरूङ पनि बरोको एभ्युड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। राणा भाट पत्नी गौमाया पहिलोपल्ट काउन्सिलर निर्वाचित हुनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS Gurkhar Radio

बीएफबी स्कोरका रेडियो कार्यक्रम अहिले हामी सुनौल बिहानीमा प्रवेश गरेका छौं। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता म सिनेको तर्फबाट। A very good morning, namaskar, subhaprabhat, aajako yes dinma pani, aaja 9th of May 2026, Saturday ko din raheko cha, yani ki shanibar ko din, ra aile ko yo samay tapaile hamlai bibhinna thaun bata BFBS garka video tuning garera sunirahanu bhayeko cha, ra hami Nepali yo rashtra bhavana paripurna geet ko saathma karyakram ma hami pravesh gareka chhau, Sugam Pokhrel ra yasai gari Nabin Bhattarai ko awaz ma raheko thiyo, ra karyakram sunaule bihani yo weekend morning breakfast show every Saturday and Sunday sunna saknuhuncha, yuki time pani 7 baje dekhi 10 baje samma 3 ghanta ko karyakram. फोक्सटोन वासीहरूले हामीलाई 105.4 मेगाहर्स ट्युन गरेर सुन्नुहोला र तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली बिएफबिएस एप डाउनलोड गर्न सक्नुहुन्छ तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र यसै गरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि सुन्न सक्नुहुन्छ प्ले बिएफपिएस गोर्खा भन्नुहोला र यसै गरी हामीलाई 24/7 एट यो सर्भिस भन्न चाहन्छु र कार्यक्रममा अवश्य पनि आजको दिनमा तपाईँलाई मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू म राख्ने नै छु र यसै गरी अहिलेको यो समयमा तपाईँले पाउन सक्नुहुन्छ अपडेट्सहरू पनि अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि अवश्य पनि रहने नै छन् र यसै गरी श्रोता अहिलेको यो समय कार्यक्रममा हामी अवश्य पनि अगाडि बढ्ने नै छौँ अर्को एउटा मिठो गीतको साथमा अहिलेको लागि भनिरहेको छ यो गीत दीक्षिता कार्कीको आवाजमा रहेको छ नभनेका कुरा एन्जोय गर्नुहोला

0: Car Radio.
1: Dominika Gura, Dishita Karki Kawas, Mayo Geet, Kusati, Obishabini Hami, Kari Kromeli, Sonolibi Hani Matso, Morning Breakfast Show, Rekusa, Weekend Kusame, Ra Ali, Sat Bazira, Pandra, Minute Kaikusap. Is a good down, Sababani Hami, weather go by map any caters are good in Aso. Early when a temperature of Folkestone map, 13 degrees Celsius, mostly sunny, early go steam map, Ra wind by 13 kilometer per hour, humidity 81%, Rekusap. अब उन्हें तो राम्रो साउ वेदर राम्रो पहले को क्राम और बात सी स्पेशली छिमागरना ला ता पहले पनी बोसन साखनों से मेरे वॉइस पनी अलियो हे फीवर को समय पनी राय को सा राय एकदम यो हे फीवर में पनी अवेयर रन वाला पनी बना चाहन सो इट्स नाइस टू सी ग्रीनरीज बट अगेन दिस को आफ्टर मैथ और इट्स इट्स नॉट वेरी नाइस इट्स अनुसार अब शुभ नी रन हो वेदर मैप इसी भोलि को दिन में भी क्लाउडी वेदर मंडे को दिन में पानी पर्न सक्ने सम्भावना छ थर्सडेको दिनसम्म यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु वेदर यसै गरी लन्डनको सन्दर्भमा पनि अहिले वेदर रहेको छ 12 डिग्री सेल्सियस क्लाउडी छ वेदर र ह्युमिडिटी पनि 78% रहेको छ र भने श्रोता यसैको साथमा कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको मासमा फेरि पनि अर्को एउटा मिठो गीत यो समय राख्ने नै छु इन्जो गर्नुहोस् भन्न चाहन्छु रहेको छ अहिलेलाई पनि यो गीत मुठुमै बसेछ समीक्षा अधिकारीको आवाजमा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

बीएफपी स्कोरका रेडियो कार्यक्रम सुनौली बिहानी मा हुनुहुन्छ र समय हामीसँग 8 बजेको लागि अब पनि 29 मिनट बाँकी रहेको छ र अवश्य पनि अपकमिङ ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि म केही जानकारी राख्ने नै छु अहिलेको यस समयमा र सबैभन्दा अब भने लेटेस्ट चाहिँ जुनमा मात्रै छ यो मेमा कुनै इभेन्ट्सहरू देखाएको छैन बट 3rd of June पनि क्युजुला कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज हुन गइरहेको छ यसै गरी 4th of June 2026 थर्सडेको दिन फर्मेसन परेड हुनेछ केजीको र 13th June पनि एजिसी ट्रिपल क्राउन च्यालेन्ज हुन गइरहेको छ 1st of June 12th of June चाहिँ नेपाल कपको चाहिँ यो ग्रुप स्टेज म्याचहरू हुन गइरहेको छ र जस्ट अ रिमाइन्डर यो पालिको चाहिँ गोर्खा ब्रिगेड एसोसिएसन भेला साथै नेपालको फाइनल चाहिँ 4th of July हुनेछ पक्कै पनि जानुहोला भन्न चाहन्छु र 20th of June हुन गइरहेको छ क्युजला बर्थडे र 27th June हुनेछ आजिया बर्थडे यसै गरी क्युजिएसको बर्थडे भने 19th of September रहेको छ यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु र यसै गरी RI-26 पनि पास अफ द स्क्वायर पनि हुन गइरहेको छ र RI-25 अवश्य पनि लास्ट इयर अफिसियली वेलकम हुने क्रम पनि रहेको थियो र यो सालको लागि 2026 पनि अब सुन पल्टनमा आउने क्रमहरू हुने नै छ यही रहेको छ सोफार अहिलेको लागि भने श्रोता ब्रिगेड इभेन्ट्सहरूको बारेमा जानकारी कार्यक्रममा रद्दी गर्नुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको समक्षमा अर्को एउटा मिठो गीत राख्ने छु श्रोता अहिलेलाई भने राइनीलाई लाने सल्लाह यो गीत रहेको छ मेलिना राई र श्याल लिम्बूको आवाजमा एन्जोय गर्नुहोस्

0: SBS गोर्खा रेडियो। साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरूका लागि आवेदन खुलेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले एकजना अध्यक्ष र चारजना सदस्य पदका लागि आवेदन खुलाएको हो। मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले इच्छुक व्यक्तिले जेठ 5 गते मंगलबार कार्यालय समयसम्म दरखास्त पेश गर्न सक्ने जनाएको छ। काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बञ्चरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ।
4: महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बञ्चरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बञ्चरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राई बताउनुभयो। फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 जारी गरेर कार्यान्वयनमा ल्याइएको छ। यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोर मैला संकलन ढुवानी गर्न कार्यविधि जारी गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ।
3: प्युठानमा मोटरसाइकल सहित खोलामा खसेका एक युवकको मृत्यु भएको छ। गौमुखी गाउँपालिका एक अर्खाका 25 वर्षका हेमराज राणा मगर गौमुखी 4 नेपानी खोलामा मोटरसाइकल सहित मृत अवस्थामा फेला पर्नु भएको हो। ठूलाबेसी अर्खा सड़क खण्ड अन्तर्गत ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेका मगर मोटरसाइकल सहित पानीमा डुबेको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ। मगर गैराती दुर्घटनामा परेको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मध्य प्रदेशमा पहिलोपल्ट न्यायिक महोत्सव जनकपुर धाममा हुँदैछ। न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउने उद्देश्यसहित न्यायिक मेला गर्न लागि जनकपुर उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुवरले जानकारी दिनुभएको छ। मेलामा अदालतको सेवा, मुद्दा व्यवस्थापन प्रणाली, सेवा प्रवाह, पुराना मुद्दा फर्सेटको अवस्था, नागरिक अधिकार लगायत सहज न्यायिक प्रक्रियाबारे जानकारी गराइनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा शुरू भएको रूस र युक्रेन बीचको युद्धविराम लागू भएको छ। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी पराजित भएको सन्दर्भमा आजबाट युद्धविराम घोषणा गरिएको थियो। मस्कोबाट बीबीसीका स्टिभ रोसनबर्गले उल्लेख गरे अनुसार रूसले सम्भावित युक्रेनी हमलाबाट बस्ने गरी विजय उत्सव मनाउँदैछ।
5: This year's Victory Day parade in Moscow has been scaled back. Unlike in previous years, there'll be no display of military hardware. The Russian authorities had feared that Ukraine would try to attack the parade. To make Russia look weak, President Zelensky issued a decree permitting a parade in Moscow. It stated that Ukrainian weapons would not target Red Square.
3: बेलायतमा भएको स्थानीय चुनावमा सत्तारूढ लेबर पार्टीले ठूलो हार बेहोरेपछि प्रधानमन्त्री सर कियर स्टार्मरमाथि पद छोड्न दबाव बढेको छ। तर स्टार्मरले प्रधानमन्त्री पद नछोड्ने अडान लिनुभएको छ। इङ्ल्याण्ड स्कटल्याण्ड र वेल्सका चुनावी नतिजाले स्टार्मरको नेतृत्वमाथि प्रश्न थप बलियो बनाएको बीबीसीले जनाएको छ। केही लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्ने समयसीमा तय गर्न आग्रह गरेका छन्। तर स्टार्मरका क्याबिनेट सदस्यहरूले हाललाई समर्थन जनाइरहेका छन्। चुनावी नतिजाबारे बीबीसीका ज्याक बेनेटको रिपोर्ट।
6: Reform UK was the big winner in England, sweeping up more than 1,400 councillors. The Green Party had a strong showing too, gaining 370 councillors as well as two mayoralties in London. The Liberal Democrats made more modest improvements, but still achieved a record 8th year in a row of councillor gains. But for what have been traditionally the two biggest parties, it was much trickier. The Conservatives lost more than 550 seats, Labour around 1,400. The calls for Sir Keir to go are still mainly from the left, but both publicly and privately, a growing number of Labour MPs is questioning how long he can last. The Prime Minister said he'd made mistakes, but stressed he wouldn't be moving his government to the left or the right.
3: थाइल्यान्डमा रहेको नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई भोलि आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। हालसम्म 221 जनाको मात्रै विवरण प्राप्त भएको दूतावासले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

BFB's Gorka Radio कार्यक्रम में हामी छौ सुनौर बिहानीको सेकेन्ड आवरमा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सुनेको तर्फबाट र अवश्य पनि यो मिठो गीत रहेको थियो पूर्ण राईको आवाजमा स्पर्श सङ्गीत इन्जोय गरिसक्नु भएको छ र समय हामीहरूसँग 8:12 गएको छ हरेक सोमबार क्षमा गर्नुहोला हरेक शनिबार अनि आइतबारको दिन युके टाइम भने 7-10 सुन्न सक्नुहुन्छ 3 घन्टाको कार्यक्रम र अहिलेको यी समयमा हामी केही क्षणमा राख्ने नै छु आयो गोर्खाली हुनेछ पार्ट वान चाहिँ यो हुनेछ 8:28 जाँदा भने पार्ट टू 9:00 लागि 13 बाँकी हुँदा र कार्यक्रममा अहिलेको लागि भने यो मिठो गीतको साथमा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ शान्तिश्री परियारको आवाजमा छ न्याउली बनेमा

पीएफपी गोर्खा रेडियो कार्यक्रम मैले यो समय हामी सुनर बिहानीको सेकेन्ड आवरमा छौँ। मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ अहिलेको समय म सेलीको साथमा। यसै गरी केही सूचनाहरू पनि तपाईँको माझमा राख्न चाहन्छु। अहिलेकै समयमा चाहिँ क्रिमिनल यो साइबर क्रिमिनल्सहरूबाट चाहिँ एकदमै अवेर हुनुहोला। कतिपटक अहिले यहाँ लेटेस्ट भिक्टिम्सहरू पनि भएको केसहरू आएको छ, विशेष गरी साइबर एट्याक्सको कारणले गर्दाखेरि कतिपटक हाम्रो यहाँ भएको कुराहरूमा चाहिँ इमिडिएट सर्भिस एन्ड पिपलहरू गरेर चाहिँ स्क्यामहरू गर्ने कुराहरू हुन्छ र यो जानकारी लिइरहनुहोला। पिएफपिएसले चाहिँ कहिले पनि तपाईँको पेमेन्ट डिटेल्सहरू माग्दैन र यसमा तपाईँले जानकारी लिइरहनुहोला भन्न चाहन्छु यो साइबर क्रिमिनल्सहरूबाट। विशेष गरी हाम्रो मर्निङ ब्रेकफास्ट सोमा चाहिँ विकली कम्पिटिसन गरिरहेको हुन्छौँ, तपाईँहरूलाई प्राइज गिभ अवे पनि हुन्छ र यसमा चाहिँ पेमेन्ट डिटेल्स चाहिँ कहिले पनि मागिँदैन, यो जानकारी लिनुहोला। र कार्यक्रमको अब पनि केही क्षणमा हुने नै छ आयु गोर्खाली पनि श्रोता अहिलेलाई पनि मिठो गीतको साथमा हामी अगाडि पढ्ने नै छौँ। तिमी भए काफी रहेको छ समीर श्रेष्ठको आवाजमा।

0: बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो PFBS गोर्खा रेडियो हो।

0: नमस्ते कार्यक्रम आयो गोर्खालीबाट म योगराज राईको यो कार्यक्रममा चाहिँ बिगड अफ गोर्खाजको सर्भिङ मेम्बर्सहरू हुनुहुन्छ उहाँहरूसँग उहाँहरूको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्ने गर्छौँ र आजको यो एपिसोड चाहिँ हामीले वान आजको टेम्पलमा रेकर्ड गरिएका छौँ। आज बुद्ध जयन्तीको दिन चाहिँ हाम्रो वान आजको मेम्बर्सहरूलाई सिओ साहबले यहाँ कोइनहरू प्रेजेन्ट गर्नुभएको छ। सिओ कोइन एकजना हाम्रो कपिल गोकर्ण भाइ हुनुहुन्छ, उहाँलाई पनि सिओ साहबले प्रेजेन्ट गर्नुभएको छ। लो गोकर्ण भाइ नमस्कार।
1: हजुर नमस्कार।
0: अनि बुद्ध जयन्तीको शुभकामना पनि।
1: हजुर हजुरलाई पनि शुभकामना दाजु।
0: कस्तो लागेछ त आज तपाईँलाई सिओ साहब ले कोइन प्रेजेन्ट गर्नुभयो, सरप्राइज पनि भयो होला है?
1: सरप्राइज नै भन्नु पर्यो दाइ, जस खुसी लागेको छ, जस आफूले गरेको हार्डवर्कको चाहिँ रिकग्नेसन भएर चाहिँ जस खुसी लागेको छ।
0: गुरुजीले आज पाउनु सक्छ भन्ने छनक थियो कि एकैचोटि आए नाम?
1: म चाहिँ सरप्राइज छु दाइ।
0: के गरे बापत पाए जस्तो लाग्यो सिओस कोइन चाहिँ?
1: जस विदिन द्याट त्यो तिन महिनाको एक्सर्साइज थियो नि हारेकाछु मैले, त्यसमा चाहिँ विदिन प्लटुनमा चाहिँ मेरो के कन्ट्रिब्युसन थियो एभ्रिथिङ म्यानेज गर्ने, जस्तै सामानहरू किटहरूदेखि ल्याएर, त्यो कारणले जस्तो लाग्छ दाइ।
0: के रोल थियो तपाईँको त्यहाँ केएनएममा?
1: म चाहिँ निकै मल्टिपल रोलमा थिएँ दाइ, मेन गरेर चाहिँ मैले ओभरअल प्लटुनलाई चाहिँ सामानहरू मिलाउने म्यानेजमेन्ट काम गरेको थिएँ।
0: यस्तो अवार्ड पाउँदा कस्तो हुँदो रहेछ, अलिक प्रोत्साहन मिल्छ होला?
1: अभियसली दाइ, जस अझै गर्न मन लाग्छ, अझै दुःख गर्न मन लाग्छ।
0: तपाईँ चाहिँ कुन कम्पनी हो?
1: म सपोर्ट कम्पनी।
0: राइट, अनि के भन्नुहुन्छ सम्पूर्ण साहबहरू गुर्जिया जसले नोमिनेट गर्नुभयो, रेकमेन्ड गर्नुभयो?
1: त्यसको लागि चाहिँ हृदयदेखि चाहिँ थ्याङ्क यू भेरी मच भन्न चाहन्छु, मेरो साहबहरूदेखि ल्याएर मेरो प्लटुनको गुर्जेहरू अनि जो जो भाइहरू थियो सपोर्ट गर्न, उहाँहरूलाई सबैलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु।
0: अनि यो छुट्टीमा के छ प्लान?
1: छुट्टीमा अब यतै बस्ने।
0: कङ्ग्रेचुलेसन।
1: हजुर थ्याङ्क यू भेरी मच।

0: दाइ एक्सपेक्टेड भन्दा पनि जस्ट हजुर एक्सपेक्टेड नै भन्नु
1: राइट. अवश्य राम्रो काम गरेर पाउनुभयो, तैपनि के उल्लेख्ने काम गरे बापत यो साहबहरूले अथवा म्यानेजमेन्टले दिनुभयो होला, चेनक उहाँले दिनुभयो होला भन्ने लागेको छ?
0: हजुर, रक टिममा निकै सिङ्गल ह्यान्डेड नै थियो भनौँ न यहाँ, अनि केएम एक्लै मैले हेरेको हुनाले साहबले पनि जस्ट राम्रो उयो गरिदिनु भयो, सपोर्ट गरिदिनु भयो.
1: अब तपाईँहरूको त थुप्रै स्क्वाड्रन छ, कता स्क्वाड्रनतिर जाँदै हुनुहुन्छ कि फेरि अर्कै एरियामा हुनुहुन्छ?
0: म 10 days फर्किन्छु दाइ, तर म फेरि 6 months टुर जान्छु पोल्यान्डमा.
1: ए कहाँ जानुहुन्छ?
0: पोल्यान्ड दाइ.
1: ए पोल्यान्ड राइट. अनि सम्पूर्ण चेन अफ कमान्डले के भन्नुहुन्छ जस्तै चाहिँ यो तपाईँलाई रेकमेन्ड गर्नुभयो यो सियोस कनको लागि?
0: थ्याङ्क यू भन्न चाहन्छु, 3 महिना मजाले खेल्यो अनि सपोर्ट गरिदिनु भयो त्यसको लागि थ्याङ्क यू भन्न चाहन्छु. अझै म यहाँबाट पल्टनबाट छोडे तापनि मैले चाहिँ नि हेल्प गर्न सक्छु अल्डर्सहरूमा हुँदाखेरि भन्न चाहन्छु.
1: हुन्छ भाइ, हिज कङ्ग्रेचुलेसन.
0: हजुर, थ्याङ्क यू दाइ.
1: अब भने हाम्रो सपोर्ट कम्पनीबाट हाम्रो कपरोल रूपेश भाइ हुनुहुन्छ, उहाँलाई पनि सियोस कमान आज प्रदान गरेको छ. भाइ नमस्कार अनि कङ्ग्रेचुलेसन.
2: नमस्कार दाइ, धन्यवाद तपाईँलाई.
1: सरप्राइज भयो?
2: हजुर सरप्राइजै भनौँ.
1: के गरे बापत सियोस आपले आज दिनुभयो होला जस्तो लाग्छ?
2: मलाई एक्ज्याक्टली त साह्रै थाहा भएन, तर मैले चाहिँ एज अ कपरोल 1+2+अपसम्म चाहिँ काम गरेको थिएँ केन्याको एक्साइजमा चाहिँ, प्लस त्यहाँ चाहिँ रिप्रेसनको लागि चाहिँ भलिबल प्रोग्राम पनि अर्गनाइज गरेको थिएँ. पिएमएसआई चाहिँ सिक भएको कारण उसको उहाँको रिप्लेसमा चाहिँ मैले अर्गनाइज गरेको थिएँ, मेबी त्यसैको लागि हुनसक्छ. तर म रेकमेन्डेसन चाहिँ प्लटुनबाट एकजनाको नाम हुन्छ, मैले चाहिँ मेरो एकजना भाइको नाम चाहिँ रेकमेन्ड गरेको थिएँ, तर मेरो चेन अफ कमान्डले चाहिँ एकजना मेरो नाम पठाउनु भएको छ.
1: आज यो पवित्र ठाउँमा सियो साहबले प्रेजेन्ट गर्नुभयो, कतिको खुसी लागेको छ, कतिको गर्व लागेको छ?
2: एकदम खुसी लागेको छ, प्लस जस्ट एउटा मोटिभेसन हो यो चाहिँ, अर्को राम्रो काम गरिराख्नलाई चाहिँ मोटिभेसनको रूपमा चाहिँ लिन्छ.
1: केन्यामा के थियो तपाईँको रोल, अलिकति भनिदिनु हुँदा छुवाइसक्नु भएको छ?
2: हजुर, म केन्यामा चाहिँ एज अ स्नाइपर सेक्सन कमान्डर गएको हो, तर मेरो प्लटुन सर्जन चाहिँ उहाँ चाहिँ आफ्नो जीवन प्रब्लमको कारण चाहिँ जान सक्नु भएन, त्यसमा चाहिँ मैले एज अ वान अफ जब प्लटुन सर्जनको काम पनि गरेँ, प्लस साइक्लोन फेजमा चाहिँ मेरो प्लटुन कमान्डर चाहिँ उहाँ चाहिँ आरसिओ काममा बिजी भएको कारण मैले चाहिँ 2+अप एज अ स्नाइपर प्लटुन कमान्डरको रूपमा चाहिँ जब चाहिँ गरेको थिएँ.
1: छुट्टीमा के छ प्लान?
2: छुट्टीमा यतै परिवारसँग वाइफसँग टाइम बिताउने चाहिँ प्लान छ, अरू त्यसो स्पेसल केही पनि गरेको छ.
1: ल त यस्तै अवार्ड विनिङ काम गर्दै जानु होला, कङ्ग्रेचुलेसन.
2: धन्यवाद.
1: अब यहाँ एकजना भाइ आउनु भएको छ, उहाँलाई पनि सियो साहबले कोइन प्रदान गर्नु भएको छ. भाइ पुरा नाम?
3: मेरो नाम राइफलम्यान नरेन्द्र रावत.
1: कुन कम्पनी हुनुहुन्छ?
3: म चाहिँ अहिले सपोर्ट कम्पनी मेसिनगन प्लटुनमा छु.
1: राइट, ओके, ह्युज कङ्ग्रेचुलेसन सियो साहबले कोइन प्रदान गर्नुभयो, कति खुसी लाग्छ?
3: जस खुसी नै लागिरहेको छ, जस गुर्जेहरूबाट भाइहरूबाट सपोर्ट अनि आफ्नो पनि हार्डवर्कले गर्दा चाहिँ पाएकोले गर्दा धेरै खुसी नै छु.
1: केन्या जानुभएको थियो?
3: हजुर, केन्याको.
1: के रोल थियो केन्याको लागि नै दिएको होला?
3: जस अहिले चाहिँ प्लटुनले रिकग्नाइज गरेर चाहिँ हामीलाई दिएको हो सियोज कोइन, अनि केन्या पनि गयो. केन्यामा चाहिँ मैले चाहिँ एउटा गन कन्ट्रोलर हुन्छ हाम्रो, जस्ट एउटा 2IC जस्तो हुन्छ, अनि त्यो पनि गरियो, अनि एउटा गनर अब राइफलम्यान भएपछि हामी मेसिन गनमा चाहिँ गनर्स पनि गरियो, अनि एउटा आर्मी ड्राइभर पनि थिए.
1: राम्रो काम गर्यो भने रिकग्नाइज हुँदो रहेछ भन्ने फिल भयो आज?
3: हजुर एकदम.
1: तर यो त पोइन्टको साथसाथै यो रेस्पोन्सिबिलिटिजहरू हो नि त, होइन? तपाईँ सतर्क भएर काम गर्नुपर्छ.
3: हजुर, जस यतिको अब रिकग्नाइज भइसकेपछि प्लटुनमा पनि अब आफूलाई पनि भ्यालुड हुन्छ, अनि त्यही अनुसार चाहिँ आफूले पनि पर्फर्म गर्नुपर्छ, यो चाहिँ लेगेसी चाहिँ कायम राख्नुपर्छ भन्ने लाग्छ. हजुर,
1: अरू पनि अवार्डहरू पाउनु भएको छ यस्तो खालको?
3: यो चाहिँ अब जस मेसिनगन प्लटुन आएको म चाहिँ 3 वर्ष जस्तो भयो, यो चाहिँ फर्स्ट टाइम अवार्ड भनौँ.
1: र त ह्युज कङ्ग्रेचुलेसन, यस्तै राम्रो काम गर्दै जानु होला. छुट्टीको प्लान के छ?
3: छुट्टी चाहिँ यतै युकेतिरै मनाइन्छ, जस फ्यामिलीसँग भनौँ.
1: ओके, हुन्छ, हेभ अ लभली टाइम.
3: हुन्छ, थ्याङ्क यू.
1: अब यो पार्टको चाहिँ अन्तमा हाम्रो लास्ट कपल एक बहादुर भाइ हुनुहुँदो रहेछ, उहाँलाई पनि सियो साहबले आज सियोस पोइन्ट प्रदान गर्नु भएको छ. भाइ नमस्कार.
4: दाइ नमस्ते.
1: र ह्युज कङ्ग्रेचुलेसन.
4: थ्याङ्क यू दाई.
1: हजुरको सरनेम चाहिँ?
4: मेरो चाहिँ नाम चाहिँ एक बहादुर गुरुङ हो.
1: कुन कम्पनी भन्नु?
4: म चाहिँ HQ सिग्नल्स.
1: आज सरप्राइज नै भयो हाम्रो एजिटेन्स साहबले नाम दिँदा?
4: हजुर दाई.
1: के गर्ने बाबत पाए जस्तो लाग्छ?
4: हामी चाहिँ केन्या गएको थियो दाई, इट्स बिन 4 months, अनि त्यस्तो राम्रो काम गरेको भएर चाहिँ पाएको होला दाई, किनभने चाहिँ
1: के थियो रोल त्यहाँ तपाईँ?
4: मेरो चाहिँ रोल चाहिँ RSDC सपोर्ट कम्पनी, अनि त्यसैमा चाहिँ RSDC सपोर्ट कम्पनी चाहिँ जहिले नि मेनमा हुन्छ, मेन भनेको ब्याटल ग्रुप HQ, त्यहाँ चाहिँ जस मेरो चाहिँ निकै कामहरू थियो, त्यही भएर चाहिँ अलिकति मलाई चाहिँ अब राम्रो काम गरेको देख्नु भएर चाहिँ साहबहरूले चाहिँ यस चुज गर्नुभएको होला.
1: अब सधैँ चाहिँ बटालियन फलिन गरेर दिनुहुन्थ्यो, आज चाहिँ पवित्र ठाउँमा पाउनुभयो बुद्ध जयन्ती एक दिन, कतिको गर्व लागेको छ?
4: हजुर दाइ, एकदम खुसी लागेको छ, किनभने अब सरप्राइज नै भयो दाइ एउटा कुरा चाहिँ, अनि बुद्ध जयन्तीको दिनमा पाउनु चाहिँ अब अलिकति लक्की चाहिँ फिल गरेछ.
1: छुट्टीको प्लान के छ?
4: छुट्टी अब यतै घरतिरै हुन्छ सर, अब भयो भने चाहिँ अब फ्यामिलीसँग चाहिँ दायाँ बायाँ डुल्न जाने.
1: ल त कङ्ग्रेचुलेसन, अरू पनि केही अवार्डहरू पाउनु भएको छ?

0: यस्तो कमेन्डेसनहरू सिओस क्वाइन कोचतिर लगाएर डिस्टिङसन लेखहरू
1: पहिला हो दाइ, अहिले चाहिँ छैन, जस्ट रिसेन्टली चाहिँ छैन।
0: हुन्छ, हेभ अ लभली टाइम अनि जस्ट थ्याङ्क यू भेरी मच, कङ्ग्रेचुलेसन।
1: हुन्छ, थ्याङ्क यू सो मच दाइ।
0: हजुर, आज चाहिँ यो मन्दिरमा हामीले रेकर्ड गरेको छ कार्यक्रम आयो गोर्खाली, र हाम्रो सिओ साहबले बटालियनका मेम्बर्सहरूलाई राम्रो काम गरेको बापत चाहिँ सिओस पोइन्ट प्रदान गर्नुभएको। अब केही गीतहरू सुनौँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी भाइहरूसँग गरेको कुराकानी लिएर आउनेछु।

मेरो विवाह वर्तमानको निम्तोलाई बिर्सन भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: BFBS गोरखा रेडियो हो।
1: हजुर, यो BFBS गोरखा रेडियो नै हो। यो छोटो विश्राम पछि आज सबै सबैलाई वेलकम गर्न चाहन्छु र अहिले चाहिँ आयो गोर्खाली कार्यक्रम तपाईँले सुनिराख्नु भएको छ। यो ब्रेक पछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु र आज चाहिँ मन्दिरमा रेकर्ड गरिएका छौँ। यहाँ सिओ साहबले वान अजयको भाइहरूलाई सिओ कोइन प्रदान गरिराख्नु भएको छ। हाम्रो जिएसपेसबाट भाइ हुनुहुँदैछ, कप्रोल निमाहाङ, सरनेम चाहिँ भाइ
2: रायो।
1: ए राइट, ल तपाईँलाई वेलकम छ है BFBSमा।
2: थ्याङ्क यू भेरी मच दाइ।
1: ल भर्खरै टिका लगाएर आउनु भएको छ, कति खुसी हुनुहुन्छ सिओ साहबले तपाईँको राम्रो कामको मूल्याङ्कन गरेर सिओ कोइन दिनुभयो।
2: अभियसली अब आफूले सबैले हार्डवर्क गरिन्छ, तर पनि अब सबैजनालाई चाहिँ रेकग्नाइज गर्नु सकिँदैन, तर पनि अब मैले आफूले गरेको कुरालाई चाहिँ साहबले रेकग्नाइज गरिदिनु भयो, त्यसमा एकदम ज्यादै नै खुसी छु।
1: अब रिसेन्टली गर्नुभएको काम नै होला, के के काम अलिकति उल्लेख्ने, अलिकति राम्रो काम गरे जस्तो लाग्यो? हुन त प्रत्येक दिनै गर्नुहुन्छ तपाईँले आफ्नो ड्युटी त।
2: हजुर, हाम्रो चाहिँ मेन चाहिँ अहिले हाम्रो 16 ब्रिगेडको लागि भ्यालिडेसन एक्सर्साइज चाहिँ हाराका स्टोमको लागि जुन चाहिँ हामी जनवरीबाट चाहिँ डिप्लोय भएको थियो, त्योभन्दा अगाडि चाहिँ म चाहिँ अप्स एमपिए भएको कारणले गर्दाखेरि चाहिँ ब्रुनेको हाम्रो नोभेम्बरदेखि नै हाम्रो रेकी जाने त्यो प्लानिङ फेजहरूदेखि नै हामी चाहिँ हाराकिस्टमको लागि रेडी भएर म चाहिँ त्यहाँदेखि नै इन्भल्भ भएको कारणले गर्दाखेरि चाहिँ मेरो लागि चाहिँ निकै लामो समय भयो। अरूको लागि चाहिँ एक्सर्साइज 3 महिना मात्रै भयो भने मेरो लागि चाहिँ मोटामोटी 6 महिना जस्तो भयो। अनि जस त्यसैको उसमा चाहिँ साहबले चाहिँ मलाई एउटा मेरो कामलाई चाहिँ एप्रिसिएट गरेर चाहिँ जुन अवार्ड दिनुभयो त्यसको लागि चाहिँ धन्यवाद पनि भन्न चाहन्छु।
1: अरू पनि हुनुहुन्छ जिएसपेसबाट अवार्ड पाउने कि तपाईँ मात्रै?
2: हजुर, म मात्रै छु। यो
1: कतिको प्रोत्साहन मिलेको छ यसले चाहिँ आज?
2: एकदमै मिलेको छ, र मेरो विचारमा मैले पाएको देखेर मेरो अरू जुनियर भाइहरूलाई पनि अझै राम्रो काम गर्ने अझै प्रेरणा मिलेको छ होला भन्ने मैले आशा गरेको छु, र म पनि त्यही मेसेज पनि अरू मेरो भाइहरूलाई पनि पास गर्न चाहन्छु।
1: न त कङ्ग्रेचुलेसन, छुट्टी छ कि के छ?
2: अनफोर्चुनेटली म चाहिँ पहिलो हप्ता चाहिँ फेरि काम गर्नुपर्ने हुन्छ, किनभने हामी हाराको स्ट्रममा 3 महिना डिप्लोय भएर आयो, अनि त्यो अलिकति पेन्डिङ कामहरू फेरि लगातार फेरि हामी अर्को एक्सर्साइजको लागि पनि तयारी गर्नु भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ यो फर्स्ट विक चाहिँ अझ त्यो स्ट्यान्ड डाउन पिरियडलाई चाहिँ अलिकति त्यो अपर्च्युनिटी लिएर फेरि अलिकति काम गर्नुपर्नेछ।
1: ल त यस्तै अवार्ड विनिङ काम गर्दै जानु होला, कङ्ग्रेचुलेसन।
2: थ्याङ्क यू भेरी मच दाइ, थ्याङ्क यू।
1: अब भने हाम्रो राइफलम्यान रोशन भाइ हुनुहुँदो रहेछ, बडो ह्यान्डसम टल हुनुहुँदो रहेछ भाइ। नमस्कार।
3: नमस्ते दाइ।
1: हजुर, रोशन के हो भाइ पुराना?
3: रोशन भण्डारी म गर्दै।
1: कुन कम्पनी हो?
3: ए कम्पनी।
1: कति खुसी हुनुहुन्छ आज पवित्र ठाउँमा चाहिँ सिओ साहबले कोइन दिनुभयो?
3: एकदमै खुसी दाइ, एक्सपेक्टै गरेको थिएँ दाइ।
1: राइट, अनि के काम गरे बापत पाए जस्तो लाग्छ?
3: चेन्नईमा अलिकति त्यही दाइ, अलिकति एक्सेप्सनल हार्डवर्क गरेर चाहिँ पाएँ जस्तो लाग्छ दाइ। अरूको
1: के थियो त्यहाँ ड्युटी चाहिँ तपाईँको?
3: एज अ 2IC खेलेको थिएँ दाइ, त्यही नर्मली जङ्गलहरूको ड्युटी 2ICहरूको।
1: जेएलसी गरिसक्नुभयो?
3: हजुर दाइ।
1: ए त्यसो भने त अब स्ट्रङ बनाउनु भएको छ त, सिआर त एक्जार भन्छ होइन अहिले त?
3: हजुर दाइ।
1: अनि के भन्नुहुन्छ सम्पूर्ण चेन अफ कमान्डलाई जसले तपाईँको काम हेरेर आज एप्रिसिएट गर्नुभयो, कोइन दिनुभयो?
3: एकदमै थ्याङ्क यू भन्न चाहन्छु दाइ, अब काम त जसले नि गर्छ तर रिकग्नाइज गरिदिनु भएकोमा एकदमै थ्याङ्क यू दाइ।
1: हुन्छ, कङ्ग्रेचुलेसन।
3: हजुर, थ्याङ्क यू दाइ।
1: अब हाम्रो सिओस कोइन पाउने भाइहरूसँग कुराकानी गर्ने क्रममा हाम्रो लास्ट कपाल अजय भाइ हुनुहुँदैछ। ल भाइ नमस्कार अनि कङ्ग्रेचुलेसन।
4: नमस्कार दाइ, धन्यवाद।
1: हजुर, अजय के हो तपाईँको पुराना?
4: म लास्ट कपाल अजय आले मगर दाइ, एचक्यू कम्पनीबाट।
1: एचक्यू कम्पनी, अनएक्सपेक्टेड आज सिओ साहबले दिनु, नाम के थाहा थियो?
4: अनएक्सपेक्टेड थियो, जस रेकमेन्डेसन साहबहरूले पठाउनु भएको छ भने चाहिँ सुनेको थिएँ, जस कोइन चाहिँ एक्सपेक्ट गरेको थिइनँ, जस पाएँ खुसी लागेको छ।
1: के काम गरे बापत अथवा के अलिकति उल्लेख्ने काम गरे बापत पाएँ जस्तो लाग्छ?
4: एक्सर्साइजमा चाहिँ मैले हाम्रो फर्स्ट फेज पिआरटी रेन्ज फेजमा चाहिँ मैले जस एकदम हेल्प गरेको थिएँ साहब बुर्जीहरूलाई, डे नाइट काम गरेको थिएँ, त्यसको बापत पाएको जस्तो लाग्छ मलाई चाहिँ।
1: अनि केन्या चाहिँ कस्तो रह्यो त टुर?
4: केन्या एकदम सफल भयो, एक्सर्साइजमा मैले भयो मान्छेहरूसँग भेट्न पाएँ, फर्स्ट टाइम केन्या गएको थिएँ, जस एनिमल्सहरू जस हेर्न पाएँ, खुसी लाग्यो।
1: ओके, अनि अब छुट्टी हुने आवाज जहाँबाट सुरु भयो, के छ प्लान चाहिँ?
4: छुट्टीको प्लान खासै केही छैन, जस कोर्स जाने प्रिपेयर गर्दैछु, कोर्स जाने प्लान छ, त्यही भएर हल्का आफ्नो फिजिकल फिटनेसतिर चाहिँ इम्प्रुभ गर्ने कोसिस गर्दैछु।
1: के कोर्स गर्दै हुनुहुन्छ?
4: एससिबिसी जाने प्लान हो, त्यही त्यसकै लागि चाहिँ प्रिपेयर गर्दैछु।
1: त करियर कोर्स रहेछ, एकदमै राम्रो गर्नु होला। अनि सम्पूर्ण चेन अफ कमान्ड जसले रेकमेन्ड गर्नुभयो कोइनको लागि के भन्नुहुन्छ?
4: साहब गुर्जीहरूलाई चाहिँ सबैलाई थ्याङ्क यू भन्न चाहन्छु, जस हार्डवर्क रेकग्नाइज गरिदिनु भएकोमा, अनि जस यस्तै कुराले हो जस मोटिभेट गर्ने, उहाँहरूलाई चाहिँ एकदम थ्याङ्क यू भेरी मच भन्न चाहन्छु।
1: यो पहिलो सिओस अवार्ड कि पहिला पनि पाउनु भएको छ?
4: पहिला पनि पाएको छु, यो चाहिँ मेरो सेकेन्ड सिओस कोइन हो।
1: भनेपछि तपाईँ एकदमै मेहनती हुनुहुँदो रहेछ। ल त कोर्स जाँदै हुनुहुँदो रहेछ, करियर कोर्स डिस्टिङसन लिएर आउनु होला।
4: थ्याङ्क यू दाइ, थ्याङ्क यू भेरी मच।
1: अब आयो गोर्खालीको अन्तमा चाहिँ हाम्रो पण्डित शङ्करमणि नेपालजी हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। आज उहाँलाई पनि सरप्राइज सिओ साहबले चाहिँ सिओ कोइन प्रदान गर्नुभएको छ, आज पवित्र ठाउँमा रेकर्ड गरिएका छ। यो युनिक पनि भएको छ, सधैँ चाहिँ एकजना व्यक्तिसँग मात्रै यो कार्यक्रममा कुराकानी गर्थे, आज चाहिँ निकै भेराइटिज भएको छ। पण्डितजी नमस्कार, अनि के भन्नु तपाईँलाई बुद्ध जयन्तीको शुभकामना अनि कङ्ग्रेचुलेसन पनि।
5: धेरै धेरै धन्यवाद, र सम्पूर्ण अहिले यो BFBS गोर्खा रेडियोलाई सुनेर बस्नुभएको आदरणीय श्रोताहरूमा आज बुद्ध जयन्तीको दिन भगवान बुद्धको आशीर्वाद हामी सबैको मनमा परोस् र त्यो आशीर्वादले हामी सबैको मनलाई चाहिँ सुख समृद्धि र शान्तितर्फ लैजाओस्। यही शुभकामना हुन्छ दाई।
1: आजको टेम्पल सर्भिस चाहिँ साह्रो मजा लाग्यो, एकदमै ह्युमरस थियो है। थ्याङ्क यू त्यसको लागि।
5: यस्तो हुन्छ अब त्यो कुनै कुनै बेलामा त्यस्तो कुराहरू अलिअलि हामीले प्रयोग गरिन्छ, सधैँ यसरी गरिँदैन, त्यो समयअनुसारले। र अघि पनि मैले भने जस्तै कुनै बेला जुन बेलामा जे आवश्यक पर्छ त्यो बेलामा त्यो कुराहरू भन्दाखेरि सुटेबल हुन्छ होला भन्ने लागेर, अनि आज बुद्धको उपदेशलाई हाम्रो व्यावहारिक जीवनमा कसरी बुद्धले चाहिँ प्रभाव पार्नुहुन्छ, बुद्धको उपदेशले कसरी हाम्रो व्यावहारिक जीवनलाई चल्छ भन्ने कुराहरूलाई चाहिँ अलिकति जोड्न खोजेको हो। त्यति नै हो अर्थ केही होइन।
1: सबै भाइहरूले चाहिँ अब क्वाइन पाएको हेर्नुभयो, अन्तमा तपाईँको नाममा आयो, तपाईँले चाहिँ कस्तो लाग्यो त्यो मोमेन्ट चाहिँ?
5: मैले अघि पनि त्यो कुरा अलिकति जोडेको थिएँ दाइ, एउटा होइन रिकग्नाइज हुनुमा खुसी भइहालिन्छ, त्यो स्वाभाविक कुरा हो। जुन सिओ साहबले अब मलाई रिकग्नाइज गर्नुभयो त्यसको लागि चाहिँ उहाँलाई मैले धन्यवाद भन्नुपर्छ, र यही श्रोता सम्पूर्ण श्रोताहरूको उसमा पनि म धन्यवाद भन्छु। र उहाँ जस खुसी चाहिँ अब हुन्छ, त्यसमा कुनै डाउट छैन, सबैलाई त्यो कुराहरू हुन्छ। आफ्नो कमान्डरले हामीलाई रिकग्नाइज गरेको कुरामा चाहिँ खुसी नै हुन्छ।
1: केन्या कति बस्नुभयो अनि कस्तो रह्यो त्यहाँको चाहिँ टुर? अब त्यहाँ पनि टेम्पल सर्भिस इन अनि भाइहरूलाई पनि कन्डक्ट गर्नुभयो होला?
5: हामीले त्यहाँ टेम्पल सर्भिस भनेर त्यहाँ चाहिँ हामीले भनेनौँ, त्यहाँ चाहिँ हामीले फिल्ड सर्भिस भन्यौँ। फिल्ड सर्भिस भनेको चाहिँ चौरमा हामीले पूजा गरेर यो आजको जस्तै सर्भिस गरे हो, फिल्डमा चाहिँ एकदम ठुलो चौरमा चाहिँ बिचमा चाहिँ हामीले के अरे भगवान्को मूर्तिहरूलाई स्थापना गरेर, अनि फिल्ड सर्भिस त्यहाँ चाहिँ हामीले टेम्पल सर्भिस नभनेर फिल्ड सर्भिस भनेर गरेका थियौँ, किन भन्दाखेरि त्यो टेम्पल थिएन, त्यसले गर्दाखेरि चाहिँ अब पूजा मात्रै भन्न पनि अलिकति त्यहाँको शब्दले नदिएपछि हामीले फिल्ड सर्भिस भनेर चाहिँ हामीले कार्यक्रम गरेका थियौँ। त्यहाँ रमाइलो भएको थियो, हामी त सधैँछौँ जहाँ पनि हामी हाम्रो आफ्नै टिम छ, आफ्नै पहिचान छ, आफ्नै उ छ, तर त्यहाँ जाँदाखेरि चाहिँ एउटा वाइडर कम्युनिटी थियो हामीसँग झन् अब हाम्रो ब्याटल ग्रुपमा चाहिँ 1000+ मान्छेहरू हुनुहुन्थ्यो। त्यो 1000+ मान्छेसँग एकैचोटि प्रोग्राम गर्दाखेरि अलिकति नर्भस पनि भइयो, तर अलिकति अब फेरि एक्साइटमेन्ट पनि भयो, दुइटै कुराहरू त्यहाँनिर भयो। एक्सपेक्ट भन्दा पनि त्यहाँनिर चाहिँ गएपछि त्यो सबैलाई एकैचोटि गर्ने हामीले चाहिँ प्लान सुरुमा चाहिँ फरक फरक तरिकाले गरिन्छ कि भन्ने प्लान थियो मेरो चाहिँ, जस्तो हाम्रो मात्रै दाजुभाइहरू एकचोटि अनि अथवा अरू काउन्टर पार्ट सबै साथीभाइहरूसँग चाहिँ अर्कोचोटि गर्ने कि भन्ने प्लान चाहिँ थियो मेरो मनमा चाहिँ, तर अब त्यहाँ गएर त्यो अनुकूल परेन, अनि सबैलाई एकैचोटि गर्दाखेरि चाहिँ ठुलो मासमा जस रमाइलो भएको थियो प्रोग्राम चाहिँ, सबैजनाले उनी गर्नुभएको थियो।
1: एकदमै छोटोमा बुद्धको सन्देशलाई कसरी लिन सकिन्छ?
5: बुद्धको सन्देशलाई चाहिँ हामीले एकदमै छोटोमा भन्नुपर्दाखेरि चाहिँ बुद्धले हामीलाई जुन सन्देश हामीलाई पत्ता लगाइदिनु भएको छ, संसारमा दुःख छ, त्यसको कारण छ, त्यसको निराकरणको उपाय छ, यति नै हो बुद्धको सन्देश होइन। मेन अब धेरै कुरा छन् त्यसमा, सबै कुरालाई भन्दा पनि छोटोमा कुनै पनि कुराहरू कारण बिना हुँदैन, त्यो गाली अथवा ताली जे आए पनि कारणसँग आउँछ, अनि राम्रो नराम्रो जे भए पनि कारणसँग हुन्छ। त्यो के कारण छ भन्ने कुरा कारण पत्ता लगायो भनेदेखि चाहिँ त्यो कुराहरू हुँदैनन् भन्ने कुराहरू चाहिँ बुद्धको मेन सन्देश चाहिँ हो।
1: हुन्छ पण्डितज्यू, तपाईँलाई कङ्ग्रेचुलेसन।
5: धेरै धेरै धन्यवाद दाई, विशेष गरी म बिएबिएस गोर्खा रेडियो परिवारलाई। हाम्रो संस्कार संस्कृति परम्परा रीतिरिवाजका कुराहरू सम्पूर्ण जनमानसमा हाम्रो सम्पूर्ण श्रोताहरूमा विशेष गरी हाम्रो क्याम्पको कुराहरू चाहिँ हजुरहरूले पुर्याइदिनुहुन्छ, र ब्रिगेड गोर्खाजले के गर्दैछ कसरी गर्दैछ भन्ने कुराहरू चाहिँ अब हाम्रो विशेष गरी रिटायर सर्भिस पर्सनलहरूलाई चाहिँ तपाईँहरूले पुर्याइदिनुहुन्छ। यसको लागि बिबेस परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, र आजको बुद्ध पूर्णिमाको बुद्धको सन्देशले यहाँहरू बिबेस सम्पूर्ण परिवारको पनि मन शान्ति रहोस्, शुद्ध चित्त रहोस्।
1: उहाँ हुनुहुन्थ्यो हाम्रो उहाँ आजको पण्डित शङ्करमणि नेपालज्यू, र आज चाहिँ बुद्ध जयन्तीको दिन यहाँ मन्दिरमा यो कार्यक्रम रेकर्ड गऱ्यौँ, र उहाँलाई पनि सिओ साहबले सिओस कोइन चाहिँ प्रदान गर्नुभयो, र उहाँसँग मैले छोटकारीमा कुराकानी गर्दै थिएँ, अनि अघि धेरै भाइहरूसँग गरेको कुराकानी तपाईँहरूले सुनिसक्नु भएको छ। सम्पूर्ण भाइहरूलाई चाहिँ बधाई अनि बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै मैले पनि यो पवित्र ठाउँ मन्दिरबाट बिदा मागेँ। हस्त नमस्ते।

0: नेपालले सुरक्षित आप्रवासनका लागि कटिबद्ध रहेको जनाएको छ। राष्ट्रसङ्घमा दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा बैठकमा नेपाली राजदूत लोकबहादुर थापाले धेरै श्रमिक कटाउने भएकाले नेपाल प्रतिबद्ध रहेको बताउनुभयो।
1: Nepal's remains committed to advancing safe, orderly and regular migration through international cooperation. Nearly 4 million Nepali migrant workers contribute significantly to destination countries while sustaining livelihoods at home through remittance, through skills, knowledge, technology, underscoring the migration's roles in sustainable development and our shared prosperities.
0: नेपालले सुरक्षित आप्रवासनका लागि आवश्यक नीति बनाएको भन्दै उहाँले श्रमका लागि जाने श्रमिकको हकितका लागि कानून बनाएको बताउनु भयो। 40 लाख नेपाली विदेशमा रहेका भन्दै उनीहरूले पठाएको पैसा फर्केपछि ल्याउने दक्षताबाट फाइदा भएको बताउनु भयो। श्रमिक भर्ना, मानव तस्करी, सामाजिक सुरक्षाका क्षेत्रमा रहेका कमजोरी सुधार्न लागि परेको उहाँको भनाइ छ। कञ्चनपुरमा झन्डै 60,000 भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोगको तथ्याङ्कले देखाएको छ। कञ्चनपुरका नौपालिकामा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 58,635 प्रमाणीकरण भएको तथ्याङ्कले देखाएको हो। सरकारले विघटन गरेको आयोगका अध्यक्ष जिल्ला अध्यक्ष नेत्र प्रकाश पन्तले 74,604 निवेदन मध्ये 58,635 प्रमाणीकरण भएका जानकारी दिनुभयो। प्रमाणीकरण भएका मध्ये 2,729 भूमिहीन दलित, 2,400 भूमिहीन सुकुम्बासी र 53,506 अव्यवस्थित बसोबासी छन्। आयोगमा कृष्णपुर नगरपालिकाबाट सबैभन्दा बढी 17,693 निवेदन परेका उहाँले बताउनु भयो। आयोगका निवर्तमान अध्यक्ष पन्तका अनुसार लालझारी गाउँपालिकामा सबैभन्दा कम भूमिहीन दलित र भूमिहीन सुकुम्बासी देखिएका छन्। कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्लो 3 वर्षमा 33 जनाले ज्यान गुमाएका छन्।
2: कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका अनुसार यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लामा 14 जनाले ज्यान गुमाएका छन्। रुकुम पश्चिममा 5, सल्यान, जुम्ला र कालीकोटमा 4, दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा 12 जनाले ज्यान गुमाएका हुन्। विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको स्थानीयको भनाइ छ। नाङ्गो तार, होचा र जीर्ण पोलले जोखिम थपेको छ। सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या रहेको स्थानीयको गुनासो छ।
0: काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण सुरु गरेसँगै बन्सरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ।
3: महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बन्चरी डाँडाको आयु बढाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बन्चरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोरलाई जाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित गर्न 32 ओडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले बताउनुभयो। फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 जारी गरेर कार्यान्वयनमा ल्याइएको छ। यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोर मैला संकलन ढुवानी गर्न कार्यविधि जारी गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रसरतामा सुरु भएको रूस र युक्रेन बीचको युद्ध विराम लागू भएको छ। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी पराजित भएको सन्दर्भमा आजबाट युद्ध विराम घोषणा गरिएको थियो। मस्कोबाट बीबीसीका स्टिफ रोसनबर्गले उल्लेख गरे अनुसार रुसले सम्भावित युक्रेनी हमलाबाट बस्ने गरी विजयोत्सव मनाउँदैछ।
4: This year's Victory Day parade in Moscow has been scaled back. Unlike in previous years, there'll be no display of military hardware. The Russian authorities had feared that Ukraine would try to attack the parade. To make Russia look weak, President Zelensky issued a decree permitting a parade in Moscow. It stated that Ukrainian weapons would not target Red Square.
0: Namaskar, Mahendra.
5: Yo, BFBS Kulkar Radio.

BFB गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम सुनौर बिहानीको हामी यो तेस्रो घण्टामा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु बसिरहेको तर्फबाट. र मिठो गीत रहेको थियो प्रकाश थोसराज र मिलिना राईको आवाजमा मनमाया. समयले 9:15 गइसकेको छ र अवश्य पनि कार्यक्रम सुनौलो बिहानी हरेक शनिबार अनि आइतबारको दिन युके टाइम सुन्न सक्नुहुन्छ. यो चाहिँ रहेको छ 7-10 बजेसम्म र अहिलेको यो समय हामीलाई विभिन्न ठाउँहरूबाट पनि सुनिरहनु भएको छ श्रोताहरूले. यसै गरी शोभा गुरुङ वाटीले पनि हामीलाई गुड मर्निङ अनि सबैलाई ह्याप्पी स्याटरडे भनेर पठाउनु भएको छ. र अहिलेको यो समयमा अवश्य पनि कार्यक्रममा हामीलाई सुनिरहनु भएको छ. र यसै गरी अब केही इन्फर्मेसन पनि यहाँ आएको छ. वीर बलाल वा बाबाले पठाउनु भएको छ. डियर सूर्य बाजी नमस्ते भन्नुभएको छ. नमस्कार बाबा. र विशेष गरी हुन गइरहेको यो इभेन्टको बारेमा जानकारी छ तपाईँहरूको समक्षमा अवश्य पनि राख्न चाहन्छु. जिएनटिसी स्प्रिङ बुद्ध कप यो टुर्नामेन्ट चाहिँ हुन गइरहेको छ र यो चाहिँ स्याटरडेको दिन 16th of May 2026 नेक्स्ट विकेन्ड शनिबारको दिन हुनेछ. बिहानको समय 8 बजेदेखि बेलुकी 8 बजेसम्म रहेको छ र फेरि चाहिँ अल्ट्रासाउन्ड टेनिस सेन्टरमा रहेको छ. र यी सम्बन्धी चाहिँ तपाईँलाई विस्तृत रूपमा केही जानकारी परेको खण्डमा भने सम्पर्क गर्न सक्नुहुन्छ चेयरम्यान क्याप्टेन मोहन गुरु अथवा वीर बलाल वालाई. र कार्यक्रममा रद्दी गर्नु श्रोता. अब भने यो आवरमा भने भरपूर मनोरञ्जनहरू म तपाईँको समक्षमा राख्नेछु. आज भने कुनै पनि रहेको छैन यो ड्रिम्स इन्टरभ्यू फिचर, तर पनि अवश्य पनि हामीलाई रिक्वेस्ट सङ्ग्सहरू पनि आएको छ, जुन अनुसार म तपाईँको समक्ष राख्ने नै छु. र अहिलेलाई आउनुहोस् हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ. फेरि पनि अर्को मिठो गीतको साथमा रहेको छ केहर सिंह लिम्बूको आवाजमा च्यालेमा.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFPS कुलकर्म रेडियो हो।

0: Plus, Gorkan Radio. Gorkan Radio.
1: BFB's Gorkha Radio कार्यक्रम सुन्न रहे बिहानी र समय हामी सँग अहिले 10 बजेको लागि 27 मिनेट बाँकी रहेको छ यस क्रममा यहाँ हामीले मेसेज पनि आएको छ हाम्रो टेलि लिसनर पनि हुनुहुन्छ अञ्जना गुरुङ दिदी र उहाँले भन्नुभएको छ हेलो सूर्य बहिनी हेलो नमस्ते दिदी र उहाँले हाउ आर यु भन्नुभएको छ आम भेरी गुड एन्ड आई होप तपाईँ पनि राम्रो हुनुहुन्छ अहिले र उहाँले यहाँ मेसेज हामीलाई पठाउनु भएको छ आई एम लिसनिङ फ्रम ब्युटिफुल इलाम नेपालबाट है भन्नुभएको छ अहिले इलाममा हुनुहुँदो रहेछ दिदी र द कुल सनी वेदर हियर अलोङ विथ द वार्म सिप अफ मटका टी एन्ड योर लवली भोइस भन्नुभएको छ थ्याङ्क यू सो मच दिदी र अवश्य पनि मटका टी त हु डजन्ट लभ होइन र विशेष गरी उहाँले यहाँ हामीलाई पिक्चरको साथमा पनि पठाउनु भएको छ इट जस्ट फेल्ट लाइक हामी पनि स्वयं त्यहाँ नै छौँ भनेर स्विट मेमोरिज एन्ड हार्ट फेल्ट ग्रिटिङ्स टु यु एन्ड द इन्टायर टिम फ्रम इलाम भन्नुभएको छ द्याट्स सो स्विट थ्याङ्क यू दिदी एन्ड अफ कोर्स माई ओ हिलिङटन बेस्टिज भन्नुभएको छ अवश्य पनि उहाँको कलिग्सहरूलाई पनि उहाँले एकदमै मिस गर्नुभएको छ विसिङ यु ओ अ ह्याप्पी एन्ड लवली विकेन्ड अहेड भन्न चाहन्छु स्टे ह्याप्पी हेल्थी एन्ड ब्लेस्ड ओवेज भन्दै मिस यु एन्ड लभ यु ओल थ्याङ्क यू अञ्जना फ्रम नेपाल भन्नुभएको छ विथ हार्ट इमोजी नेपालको इमोजीको साथमा र अवश्य पनि दिदी अहिले नेपालमा हुनुहुन्छ उहाँको न्यू ट्रान्जेक्सन अफ लाइफ रहेको छ र मलाई कस्तो लाग्छ भन्दाखेरि लाइफ भनेको कुरा होइन आजभन्दा भोलिभन्दा कति छिटो जान्छ अनि संसारमा ट्राभल गर्नु एक्सप्लोर गर्नु अनि टेकिङ द रिस्क यो कुराहरू पनि एकदमै गर्नु एकदम जरुरी हुन्छ र अवश्य पनि हामीले लाइफमा रिस्क लिएन भने एउटै कम्फर्ट जोनमा भयो भने कहिले हामीले सिक्ने होइन लाइफको त्यो मजा त्यो लाइफको अर्कै नै हुन्छ र अवश्य पनि जुन ट्रान्जेक्सन दिदीले पनि फेरि पनि गर्नुभएको छ र ह्याट्स अफ टु द्याट र उहाँको पनि नयाँ भेन्चरको लागि बेस्ट विसेस पनि भन्न चाहन्छु र नेपालमा गएर उहाँले नयाँ आफ्नो योजना राख्नुभएको छ होला अवश्य पनि र यसै गरी उहाँले यहाँ मटका टीको साथमा चाहिँ मलाई दिस इज फर यु भनेर पनि टेम्प्ट गर्नुभएको छ र अवश्य पनि थ्याङ्क यू सो मच दिदी र उहाँले सबै मिलेमा चाहिँ एउटा यो गीत रोज रोज आँखो तले भन्ने चाहिँ मगाउनु भएको छ र अवश्य पनि दिदीको रिक्वेस्टमा यो गीत चाहिँ रेडी भइसकेको छ लेजेन्ड्री जो अहिले यो संसारमा हुनुहुन्न आशा भोसले उहाँ अस्ति मन्थ पनि भएको छैन उहाँ चाहिँ अवश्य पनि पास अवे हुनुभएको बट उहाँको आवाज चाहिँ सधैँभरि रहिरहन्छ लेजेन्ड हुनुहुन्छ उहाँसँग उहाँको आवाजमा रहेको गीत अवश्य पनि अञ्जना दिदीको रिक्वेस्टमा एन्जोय गर्नुहोस्

0: रेडियो
1: के तपाईलाई प्रोसेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

बीएफपी स्कुलका रेडियो कार्यक्रम हामी सुनौल बिहानीको यो आखिरी घण्टामा छौँ श्रोता र अब पनि हेर्दा हेर्दै कार्यक्रमबाट बिदा लिने समय पनि आइसकेको छ। आज शनिबारको दिन हामीहरूसँग 10 बजेको लागि 6 मिनट बाँकी रहेको छ र अवश्य पनि श्रोता जाँदा जाँदै म तपाईँको समक्षमा यो एउटा मिठो गीत पनि राख्ने नि छु, इन्जोय गर्न सक्नुहुनेछ। र फेरि पनि हामी भोलिको दिन कार्यक्रम सुनौलो बिहानीमा भेट्ने नै छौँ यो विकेन्ड मर्निङ ब्रेकफास्ट सोमा। अवश्य पनि तपाईँको समक्षमा विभिन्न जानकारी र मनोरञ्जन भरपूर गराउने नै छु। भन्दै अहिलेको लागि मखमली यो मिठो गीत सुन्नुहोला सुजन चापा गायकको आवाजमा, इन्जोय गर्नुहोस् भन्दै आजको तपाईँको बाँकी पल शुभ रहोस्। म सधैँ पनि बिदा लिनेछु। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: साकेको गोहानपुरका सुकुम्बासी बस्तीमा डोजर चलाउन नगर प्रहरीले सूचना जारी गरेको छ। कोवालपुर नगर विकास समितिको जग्गा खाली गर्ने भन्दै नगरपालिकाले बस्तीमा डोजर र ठूलो संख्यामा प्रहरी पठाएको हो।
4: नगर विकास समितिको अतिक्रमण जग्गा अत्यन्त गम्भीर सूचना। नगरपालिकाको सम्पर्कमा आएका गरिब साथीघर प्राकृतिक भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि होल्डिङ क्षेत्रमा व्यवस्थापन मिलाउने प्रक्रिया अगाडि बढाइएको छ।
3: हिजो मात्रै सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो। कोहालपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। बस्तीमा सूचना जारी गरिएपछि सुकुम्बासीहरूले नाराबाजी गरेका छन्। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कोहालपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। अहिलेसम्म 60 घर परिवार सेन्टरमा पुगेका छन्। कञ्चनपुरमा झन्डै 60,000 भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोगको तथ्याङ्कले देखाएको छ। काठमाडौँको माइतीघर मण्डलमा आज श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ। सुकुम्बासी बस्तीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटिको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो। यो देश गरिबहरूको पनि हो भन्ने नारासहित प्रदर्शनकारीहरूले सरकार विरुद्ध नाराबाजी गरेका थिए। केही दिन अघि सरकारले बागमती नदी किनार लगायतका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विरोध चर्किएको हो। प्रदर्शनमा सहभागीले गरिब तथा सुकुम्बासीमाथिको दमन रोक्न र उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज एक सूचना जारी गर्दै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र सबुत सहित प्रमाण सहित 10 दिनभित्र उजुरी दिन आग्रह गरिएको छ। उजुरी शिष्ट र मर्यादित भाषामा पेश गर्नुपर्ने उल्लेख गर्दै समितिले संसदीय सुनवाई समिति संघीय संसद सचिवालय सिंहदरबार सचिवालय र कुनै जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सकिने जनाएको छ। समितिले जिल्ला प्रशासन कार्यालय मार्फत प्राप्त हुने उजुरी तोकिएको समयभित्र सचिवालयमा पठाइदिन पनि अनुरोध गरेको छ। सरकारले 13 स्थानीय तहलाई डेङ्गी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ।
5: इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कसना केबल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका छन्। पुस यता करिब 600 जनामा संक्रमण देखिएको छ।
3: बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका केही उम्मेद्वारले सफलता पाएका छन्। प्रतिस्पर्धामा रहेका करिब 1.5 दर्जन नेपाली मूलका उम्मेद्वार मध्ये केही पनि पराजित भएका छन्। बर्डुको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरुङ काउन्सिलर निर्वाचित हुनुभएको छ। रेडिङ बर्डुको बेटल वार्डमा लेबर पार्टीबाट प्रतीक्षा गुरुङ निर्वाचित हुनुभयो। उहाँ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एजबरी वार्डबाट तेस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको छ। लन्डन रोयल ग्रिन बीच बर्डुको प्लम्स्टिन एन्ड ग्लिन्डनमा उपपूर्व मेयर चित राणा भट्ट काउन्सिलर निर्वाचित हुनुभयो। राणा भट्टले यसअघि मेयर र उपमेयरको जिम्मेवारी पूरा गरिसक्नु भएको छ। उहाँकी पत्नी गौमाया गुरुङ पनि बरको एभियोटमा वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। राणा भट्ट पत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित हुनुभएको हो। यस्तै अल्डरसरका रसमोर बर अन्तर्गत म्यानर पार्क वार्डमा चिप नारायण पेल्बासे निर्वाचित हुनुभएको छ। धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग आज दोस्रो दिन पनि चलिरहेको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघको आयोजनामा 3 दिने अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु भएको हो। प्रतियोगितामा नेपाल र भारतका 32 पाइलटको सहभागिता छ। प्रतियोगिता विक बुद्ध क्षेत्र धरान 4 उडान क्षेत्र बनाइएको छ भने धरान उपमहानगरपालिका 14 खत्री धारामा अवतरण स्थल तोकिएको छ। एकजना प्रतियोगी
6: देखेको हुनु पर्यो यसरी नै होइन।
2: हुँदैन अनि यो क्लाउड नै धेरै भयो भने अब देखेन भने त हुँदै हुने भएन मि.
3: प्रतियोगितामा प्रथम हुनेले 1.5 लाख रुपियाँ पुरस्कार पाउनेछन्. खबर यति नै. नमस्कार.

0: BFBS Gorkha Radio.
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
1: तिमी अनलाइन मा हो?
2: अँ, हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोले थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए, ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
1: Gorkha Radio
3: भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो।
4: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरिबका डडेलनामा डोजर चल्ने, गरिबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो। मैले अस्ति भनेका थिएँ बालनजी, तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर। ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीडित भएका थिए, जो सहकारीबाट पीडित भएका थिए, जीवनभरिको कमाइले घर बनाएको थियो उनीहरूले। कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले साक्का मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए। तर ती सबै घर भत्के, ती घर घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के।
3: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर रा चुनावमा नजान सुझाव दिएको दावी गर्नु भएको छ।
4: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन। बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो। गरिब जब बजारबाट लखेटिन्छ नि, त्यस पछाडि बजारमा केही पनि हुँदैन, किनभने गरिब पनि चाहिन्छ, धनी पनि चाहिन्छ, हामीलाई मजदुर पनि चाहिन्छ, लेबर पनि चाहिन्छ, ड्राइभर पनि चाहिन्छ, खलासी पनि चाहिन्छ, जुत्ता सिउने मोजी पनि चाहिन्छ, कपाल काट्ने नाई पनि चाहिन्छ। त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो। अहिले घन्टी भनेपछि लुक्न थाले अरे, फेरि होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे। केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेका थिए नि, यो त 1 महिना पनि लागेन त्यो बाटोमा पुग्न। बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर। म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको जनता हो।
3: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पूर्व सभापति शेरबहादुर देउवाललाई प्रतिनिधि सभा चुनावमा उम्मेद्वार नबनाएको भन्दै सभापतिसँग आक्रोशित हुनुभएको छ। धनगढ़ीमा आयोजित कांग्रेसको प्रदेश स्तरीय कार्यक्रममा मुख्यमन्त्री शाह आक्रोशित हुनुभएको हो।
5: आज आदरणीय नेता शेरबहादुर देउवाको स्थान, हैसियत र सम्मानका बारेमा नेपाली कङ्ग्रेस पार्टीको दृष्टिकोण त्यो स्पष्ट पार्नमा आग्रह गर्न चाहन्छु। म चाहन्छु आदरणीय नेता शेरबहादुर देउवालाई विगतबाट वञ्चित किन गरियो।
3: बाँकेको कोहलपुरका सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। कोहलपुर नगर विकास समितिको जग्गा खाली गर्ने भन्दै नगरपालिकाले बस्तीमा डोजर र ठूलो संख्यामा प्रहरी पठाएको हो।
6: नगर विकास समितिको अतिक्रमणका अत्यन्त गम्भीर सूचना, नगरपालिकाको सम्पर्कमा आएका गरीब साथीघर प्राकृतिक भूमि सुकुम्बासीको व्यवस्थापनको लागि होल्डिङ सेक्टरमा व्यवस्थापन मिलाउने प्रक्रिया अगाडि बढाइएको छ।
3: कोहलपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। बस्तीमा सूचना जारी गरिएपछि सुकुम्बासीहरूले नाराबाजी गरेका छन्। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कोहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। अहिलेसम्म 60 घर परिवार होल्डिङ सेन्टरमा पुगेका छन्। रासुपा संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षण दिँदैमा हीनताबोध महसुस नगर्न आग्रह गर्नुभएको छ। ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा उपनेता पराजुलीले सहभागितामा आनाकानी नगर्न भन्नुभयो।
7: यहाँहरूको क्षमतामाथि अवमूल्यन गरिएको होइन, तर यो प्रशिक्षण कार्यक्रम सिरिजमा चल्ने र आवश्यकता अनुसार जे प्रायोरिटीमा राख्नुपर्नेछ ती प्रायोरिटीमा राख्ने कुराहरूलाई प्रशिक्षित गर्दै लाने भन्ने कुरा प्रशिक्षण विभागले तय गरेको हुँदै गर्दाखेरि आगामी दिनमा फेरि अन्य विषयहरू जोडेर यहाँहरूको आफ्नो भूमिका पनि यहाँ उपयोग गर्न पाइने नै छ।
3: सांसदहरूले उपस्थितिलाई लक्षित गर्दै पराजुलीले संसदीय भूमिकामा कमजोर देखिएमा पार्टीले मूल्याङ्कन गर्ने बताउनुभयो। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम शुरू भएको छ।
8: नगरपालिकाले चालू आर्थिक वर्षका लागि 1,50,00,000 बजेट विनियोजन गरेर महाअभियान शुरू गरेको हो। उत्पादनमा उपप्रमुख कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका ओडाको पहिचान गरी किसानलाई कफीका बिरुवा निशुल्क वितरण गर्ने योजना छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले हजारौं युद्धबन्दी साटासाट गर्नेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।
2: It's like a breath of fresh air.
9: Gorkha Connection, connecting Gorkhas around the world.
10: Gorkha Connection.
11: Four, three, two, one.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो बीएसबी

0: BFBS BFBS Gorkha Radio
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाभियोगबाट पनि डराउन नहुने बताउनुभयो।
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डरको प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफै जीवनभर विभेद र अन्यायको लडाइँ लडे, कानुन व्यवसायी हुँदादेखि लडाइँ अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्।
3: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनु पर्ने बताउनुभयो।
4: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ। जर्मनीको राजधानी बर्लिनको नेपाली दूतावासले युक्रेनमा रहेका नेपाली नागरिकलाई तुरन्त सुरक्षित रूपमा स्वदेश फर्कन आग्रह गरेको छ। दूतावासले रूस युक्रेन तनाव बढ्दै गएको भन्दै अर्को सूचना जारी नभएसम्म भ्रमण नगर्न पनि अनुरोध गरेको हो। युक्रेनमा रहेका नेपालीले आवश्यक सहयोगका लागि सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ। पोखरा महानगरपालिकाले बस पार्कको अतिक्रमित जमिन खाली गर्न दिएको समय सीमा अघि नै वास्तविक सुकुम्बासीको छानबिन गरिने भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
5: पोखरा महानगरपालिकाले बस पार्क निर्माणका लागि वडा नम्बर 9 को पृथ्वी चोकमा छुट्याएको जमिनमा बसोबास गर्दै आएकाहरूलाई ठाउँ खाली गर्न 35 दिनको समय सीमा दिएको थियो। महानगरले वैशाख 3 गते सूचना जारी गरेपछि सुकुम्बासीहरूले बिना विकल्प हटाउन खोजेको भन्दै आन्दोलन गरेका छन्। महानगरले दिएको अल्टिमेटम जेठ 8 गते सकिँदैछ। पोखरा महानगरले भने यसभन्दा अघि सुकुम्बासीहरूसँग छलफल गरी निचोडमा पुग्ने प्रतिबद्धता जनाएको छ। बस पार्कमा यसअघि निस्सा वितरण गरिएकाहरूलाई पुनः छानबिन गरिरहेको र समय सीमा अघि टुङ्गो लगाएर दात्री निकायको सहयोगमा बस पार्क निर्माण अघि बढाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो।
6: त्योभन्दा भित्र 148 रोपनीमा जुन साथीहरू अव्यवस्थित हिसाबले बसिराख्नु भएको छ अथवा चाहिँ भूमिहीन र भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको हिसाबले रहनु भएको साथीहरू चाहिँ जो हुनुहुन्छ उहाँहरूमध्ये वास्तविक सुकुम्बासी को हुनुहुन्छ जसको नाममा निस्सा बाँडिएको छ उहाँ साँचो अर्थमा चाहिँ भूमिहीन हुनुहुन्छ भन्ने कुराहरू चाहिँ प्रमाणित भयो भने अहिले छानबिनको क्रममै छ।
5: कान्छा लामाको परिवार पृथ्वीचोकको प्रस्तावित बस पार्कको जमिनमा 3 पुस्तादेखि बस्दै आएको छ। बस पार्क बनाउने भनेर महानगरले खाली गर्न भनेपछि आफ्नो वैकल्पिक व्यवस्थापन हुनेमा उहाँ आशावादी हुनुहुन्छ।
7: हामी जानु म तयार छु, हामीलाई विकल्प दिनुहोस्, हाम्रो विकल्पमा जान्छु, हामी कहाँ राख्छौँ, हामीलाई नाम नम्बर भित्रमा विकास विरोधी होइन हामी।
3: एकीकृत सेवा कार्यालय बागलुङमा विद्यालय स्तरबाट मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम शुरू गरिएको छ। विद्यार्थीलाई मनोसामाजिक परामर्शमा सहायता प्रदान गर्न जिल्लाभरका 41 शिक्षकलाई तालिम दिइएको एकीकृत सेवा कार्यालय बागलुङका प्रमुख शिवप्रसाद शर्माले जानकारी दिनुभयो।
8: मोबाइल र इलेक्ट्रोनिक सामानको बढ्दो प्रयोग र पारिवारिक बेमेलका कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू समाजमा बढ्दै गएर एउटा समाज पनि आक्रान्त बन्दै गएको अवस्थामा सामाजिक रूपमा सचेतना फैलाउने उद्देश्य साथ यो मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम विद्यालयहरूमा सञ्चालन गर्ने गरिएको छ।
3: मानसिक स्वास्थ्यसँगै विद्यार्थीलाई जीवन विज्ञान, योग, ध्यान र साइबर अपराधबाट बस्ने विषयमा जानकारी दिइरहेको कार्यालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्ध विराम भएको छ। युक्रेनको सम्भावित आक्रमण रोक्न उत्सवको समारोह छुट्याइएको छ। लाल स्क्वायरमा आयोजित कार्यक्रममा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे उल्लेख गर्नुभएको छ।
2: Great feat of the generation of the victors inspires the military that are serving in the special military operation today. They are against an aggressive force.
1: Yo, BFBS Gurkha Radio.

0: Pe Live Buddy.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bandh Host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाप्रति आफ्नो सधैं सम्मान रहेको बताउनु भएको छ। धनगढ़ीमा आज कांग्रेसको प्रदेश स्तरीय कार्यक्रममा थापा
4: जसले शेरबहादुर देउवाको कोठाभित्र बसेर तपाईँ अझै गर्नुपर्छ दाई तपाईँ बिना चल्दैन भनेर दिन रात यसको नाममा लाभ लिइराखे ऊ शेरबहादुरको चिन्ता होइन। त्यस कारणले गर्दाखेरि मैले आज पार्टी सभापति यो के यो सन्दर्भ के उठाएको हो भन्दाखेरि भने खास गरिकन सुदूरपश्चिममा कतिपय विषयको सन्दर्भमा यी केटाहरूले त्यो सम्मान राखेनन् कि यी केटाहरूले गर्नुपर्ने आदर गरेनन् कि गर्नुपर्ने भूमिका निर्वाह गरेनन् कि भन्ने विषयका सन्दर्भमा कम्तीमा पार्टीका साथीहरूले कुरा बुझ्न आवश्यक छ भन्ने विषय उठाएको हुन्। त्यति मात्र भन्छु पार्टीको अरू नेताहरूसँग हामी संवादमा छौँ छलफलमा छौँ। केन्द्रीय समिति बाहिर रहनुभएको साथीहरूलाई केन्द्रीय समितिभित्रसँग जोड्ने नयाँ साथीहरूलाई पनि केन्द्रीय समितिभित्र ल्याउने र तोकिएको समयभित्र अधिवेशन सम्पन्न गरेर सबै साथीहरूलाई जोडेर लिएर जाने अहिलेको हाम्रो प्रयास हो लिएर जान चाहन्छु।
3: राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाव महाअभियानका संयोजक दुर्गा प्रसाईले सुकुम्बासी बस्तीमा डोजो चलाएको विषयमा सरकारको आलोचना गर्नुभएको छ। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा वहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो।
5: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरीबका डडेलामा डोजर चल्ने गरीबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो। मैले अस्ति भनेका थिएँ बालनजी तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए एकल महिलाहरू रुँदै गरेका थिए जो लघुवित्तबाट पीडित भएका थिए जो सहकारीबाट पीडित भएका थिए जीवनभरिको कमाइले घर बनाएको थियो उनीहरूले कसैले मकै बेचेर मकै पोलेर बेचेर घर बनाएका थिए कसैले सागका मुठा बेचेर घर बनाएका थिए कसैले गिटी बोकेर घर बनाएका थिए कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए कसैले भारी बोकेर घर बनाएका थिए तर ती सबै घर भत्के ती घर घर थिएनन् मान्छेका सपनाहरू थिए सपनाहरू भत्के।
3: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दावी गर्नुभएको छ।
5: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन। बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो गरिब जब बजारबाट लखेटिन्छ नि त्यस पछाडि बजारमा केही पनि हुँदैन किनभने गरिब पनि चाहिन्छ धनी पनि चाहिन्छ हामीलाई मजदुर पनि चाहिन्छ लेबर पनि चाहिन्छ ड्राइभर पनि चाहिन्छ खलासी पनि चाहिन्छ जुत्ता सिउने मोजी पनि चाहिन्छ कपाल काट्ने नाई पनि चाहिन्छ। त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो अहिले घन्टी भनेपछि लुक्न थाले अरे फेरि होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे। केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेका थिए नि यो त एक महिना पनि लागेन त्यो बाटोमा पुग्न। बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर म बालनजीलाई के भन्छु भने नि शक्ति भनेको बन्दुक होइन शक्ति भनेको जनता हो।
3: मुलुकको ऊर्जा जडी क्षमता 4296 मेगावाट पुगेको छ।
6: नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको उत्पादन मिलाएर यो क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म जडी क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केभी भन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ। 33 केभी क्षमताका करिब 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएका छन्। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर पुगेको छ। लघु तथा साना जल विद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ।
3: नेपालको एक क्रिकेट टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको चौथो खेलमा स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याउँदै नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियम अनुसार नेपालको ए टोली विजयी भएको हो। नेपालको तर्फबाट सन्दीप जोराले अभिजित 83 रन र ईशान पाण्डेले 50 रन बनाउनुभयो। बलिङतर्फ आकाश चन्दले 3 विकेट लिनुभयो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। नेपाल ए ले अब अमेरिकासँग आफ्नो अन्तिम खेल
2: movie

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड लिएर बिएफबिएस गोर्खा रेडियोको हाम्रो यो कार्यक्रममा आज फेरि पनि म संगीता श्रेष्ठ आइसकेको छु तपाईँहरूको लागि. तपाईँहरूको आफ्नै यो कार्यक्रममा नेपाली सिनेमाको बारेमा कुराकानी गर्छौँ हामी, होइन? प्राय जसो स्पेसली त्यस्तै कुनै किसिमको विषयहरू छ जुन कुरा गर्नै पर्नेछ जस्तो, या तपाईँहरूसँग सेयर गर्नै पर्नेछ जस्तो फिल भएको केसमा चाहिँ हामीले कुरा गर्ने गरेका छौँ इन्टरनेसनल फिल्महरूको बारेमा पनि. तर आई थिङ्क आजको एपिसोडमा धेरै जसो मेरो कलेक्सनमा चाहिँ नेपाली सिनेमा नै परेको छ. सो आजको मेरो कार्यक्रममा नेपाली सिनेमाको बारेमा म तपाईँहरूसँग सेयर गर्नेछु, धेरै कुराहरू सेयर गर्नेछु. कार्यक्रमको सुरुवात भर्खरै मात्रै भएको छ. सो हामी के गरौँ, गीत सुनौँ. गीतपछि आजको मेरो जुन लिस्ट छ तपाईँहरू माझ राख्नको लागि सिनेमाहरूको कलेक्सनको, त्यो म तपाईँहरूसँग क्रमैसँग त्यसपछि राख्नेछु.

नेपालमा सिनेमा रिलिज गर्नको लागि सबभन्दा राम्रो समय भनेर जुन समयलाई मानिन्छ त्यो हो दसैँको समय है। मैले यो कुरा तपाईँहरूसँग योभन्दा अगाडि पनि सेयर गरिसकेको छु। कारण के हो भन्दाखेरि दसैँमा एक त लामो बिदा हुन्छ होइन, दर्शकहरू फेस्टिभ मुडमा हुन्छन्, परिवारसँग ग्यादरिङ, सो परिवारसँग यसो कतै घुम्न जाऊँ न त, कतै जाऊँ न त भन्दा कहाँ जाने भन्दा सिनेमा हेर्न जाने होइन, त्यसमाथि पनि नेपाली सिनेमा जाऊँ न त भन्ने त्यो एउटा किसिमको माहौल हुन्छ कि दसैँको बेलामा। सायद त्यसै कारणले पनि होला प्राय जसो फिल्म मेकर्सहरूले चाहिँ आफ्नो सिनेमालाई पाएसम्म दसैँ ताका नै रिलिज गरौँ भन्ने प्राथमिकतामा राख्ने गरेका छन्। सबैले आफ्नो सिनेमालाई दसैँ भएन भने तिहार होइन, त्यो पनि भएन भने त स्पेसल ओकेजनहरू होइन अरू चाडपर्वहरूलाई टार्गेट त गरिन्छ, तर पनि दसैँ भनेको दसैँ नै हो, नेपालीहरूको महान चाड होइन। सो यस वर्षको दसैँ आउन केही समय बाँकी त छ, तर पनि मलाई कुरा गर्नु मन लाग्यो किनकि यस वर्षको दसैँमा विशेष गरी यस्ता यस्ता सिनेमाहरू आउन लागेका छन् जसबाट चाहिँ योभन्दा अगाडि पनि निकै अपेक्षा गरिएको थियो। कुरा गरौँ बाह्र गाउँको भने, तपाईँहरूले सम्झिनु भएको छ भने बाह्र गाउँ योभन्दा अगाडि दसैँलाई नै टार्गेट गरेर रिलिज गरिएको थियो र एकदमै राम्रो कमाई पनि गरेको सिनेमा थियो बाह्र गाउँ। र यस वर्ष भने बाह्र गाउँको सिरिज टू या भनौँ बाह्र गाउँको पार्ट टू आउँदैछ, बाह्र गाउँ टू भनेर जसलाई नाम दिएको छ। अर्को सिनेमा जसलाई यो पनि सिरिज नै हो छ माया छपक्कै, यसलाई पनि टू नाम दिएर छ माया छपक्कै टू भनेर आउँदैछ। त्यसपछि अर्को सिनेमा महाराज धीराज यो पनि आउँदैछ, त्यो बाहेक अर्को सिनेमा बाटुलो जुट र त्योभन्दा पनि अर्को सिनेमा आबाट आमा टू। तर यो सबै सिनेमाहरू जसको मैले नाम लिएँ त्यसमा पनि विशेष गरी मलाई दुईवटा सिनेमाको बारेमा आज कुरा गर्न मन लाग्यो, बाटुलो जुन र आबाट आमाको, किनकि आबाट आमाले त गएको वर्ष मात्रै एकदमै राम्रो कमाई गरेको हो सबैलाई थाहा नै छ। लामो समयपछि यो सिनेमाबाट विपना थापाले पनि कमब्याक गरेकी थिइन् भने पल शाह उनको छोराको रूपमा यो सिनेमामा देखिएको थियो, जुन सिनेमाले असाध्यै राम्रो रेस्पोन्स पनि पायो र राम्रो कमाई पनि गर्यो। र सायद त्यसैले नै गर्दा सिनेमा रिलिज गरेको धेरै भएको छैन, यो सिनेमाको पार्ट टू अनाउन्स गरेर पनि सबै कुरा तयारी गरेर पनि तपाईँहरूमा आज दसैँमा लिएर आउने भनेर तयारीमा रहेको छ यो सिनेमा। तर यो सिनेमा आबाट आमाबाट पल शाह जसरी दसैँमा आउँदैछन् तपाईँहरूमा आज भने, त्यस्तै गरी बाटुलो जुन लिएर चाहिँ अनमोल किसी आउँदैछन्। यो बाटुलो जुनको कुरा त योभन्दा अगाडि पनि हामीले गरिसकेका छौँ कि भुवन केसीको आफ्नै होम प्रोडक्सनमा बनेको सिनेमा भयो यो होइन, अनमोल केसीलाई अगेन कास्ट गरिएको छ यो सिनेमामा, आफ्नै होम प्रोडक्सनको सिनेमामा, किनकि भुवन केसीलाई थाहा छ कि उनको छोरालाई हेर्न चाहने दर्शकहरूको राम्रै जमघट छ भनेर। सायद त्यसैले सोलो रिलिज गर्न पाइन्छ कि भन्ने पनि अपेक्षा थियो होला दसैँमा, तर त्यो हुन सकेन। लामै लिस्ट छ, मैले तपाईँलाई बताइहालेँ कति लामो लिस्ट छ यो पालिको दसैँको लागि भनेर होइन। त्यसमा पनि विशेष धेरैको ध्यान चाहिँ मेरो विचारमा यस वर्ष असोजको 30 गते जुन एउटा किसिमले भिडान्त भनौँ न, फरक पर्दैन वर भनौँ, जुन हुन लागेको छ त्यसमा पनि विशेष गरी अनमोल केसी र पल शाहको जुन अलग अलग व्यक्ति भए तापनि अलग अलग एक्टर भए पनि दुवैलाई चाहिँ कम्पेयर गरिन्छ कि टाइम एन्ड अगेन कम्पेयर गरिन्छ, ओहो अनमोल केसीले यस्तो गर्यो पल शाहले के गर्छ होला भन्ने पनि भयो, दुवैको आफ्नो आफ्नो किसिमको फ्यान फलोवर्स पनि भयो। सो रमाइलो हुने नै भयो होइन, अब कम्पेयर गर्दाखेरि चाहिँ अब कसको सिनेमा राम्रो हुन्छ कसको हुँदैन आउनसक्छ, दुवै सिनेमा राम्रो पनि होला होइन। तर एउटा कुरा स्योर चाहिँ के हो भने पल शाहको फ्यानहरू उनलाई हेर्न गए पनि, अनमोलका फ्यानहरू उनलाई हेर्न गए पनि दर्शकहरू बाँडिने चाहिँ कन्फर्म छ भनौँ न। कतिजनाले कुन सिनेमा हेर्न जाने, कतिवटा सिनेमा हेर्न जाने, जति छुट्टी हुन्छ नि होइन त्यो छुट्टीको बिचमा सबै सिनेमै मात्र हेरेर टाइम बिताउन पनि पोसिबल नहोला होइन, होला पनि कतिपय केसमा, तर पनि एक सा एक सिनेमा बाह्र गाउँ छ माया छपक्कै को सिरिज, त्यसै गरी आबाट आमाकै सिरिज भयो होइन, त्यो बाहेक पनि पाटुलो जुन, महाराज धीराज, मैले भनिहालेँ ती धेरै लामो लिस्टहरू छ सिनेमाको। हुन त योभन्दा अगाडि पनि एकपल्ट अनमोल केसी र पल शाहको आफूहरूले काम गरेको दुईवटा सिनेमा एकैसाथमा रिलिज भएर एक किसिमले दर्शकहरू मिज अब के भन्ने किसिमको कुरा नचलेको होइन, त्यो बेला चाहिँ यदि फर्केर हेर्ने हो भने यो कहिले भएको थियो भने 2081 सालमा भएको थियो होइन, 81 सालमा चाहिँ प्रदर्शनमा आएको दुईवटा सिनेमा थियो, एउटा चाहिँ अनमोल केसीको फर्की फर्की र पल शाहको चाहिँ पुजार सार्की चाहिँ एकसाथ जुद्धै रिलिज भएको थियो त्यो बेला, यदि तपाईँले सम्झिनु भएको छ भने। त्यो बेला पुजार सार्कीले निकै राम्रो व्यापार गर्यो भने फर्की फर्कीले एकदमै सोचेको जस्तो केही पनि गर्न सकेन, तर यसपल्ट भने दसैँको बेला हो होइन, आफूले मनपर्ने कलाकारहरूको सिनेमा हेर्न जाने बेला त हो, तर पनि कुन सिनेमाले बाजी मार्ला भन्ने किसिमको क्युरियोसिटी चाहिँ सबैमा भइरहन्छ। एनिवेज हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ ती जम्मै सिनेमाहरूलाई जो दसैँलाई टार्गेट गरेर रिलिज हुने तयारीमा रहेका छन्।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। Movie and more।
4: नेपालमा मन्ने सिनेमाहरू धेरै जसो यसो हेर्ने भने आज भोलि चाहिँ साउथ इन्डियन सिनेमाहरूलाई पछ्याउँदै एक्सन फिल्महरू अलिक बढी बन्ने गरेको हामी देख्न सक्छौँ। त्यो बाहेक लभ स्टोरी र अहिले आएर बिस्तारै घर परिवारको कथाहरूलाई चाहिँ सिनेमामा उतार्न थालेको छ, विशेष गरी पूर्णबहादुरको सारङ्गी पछि या विशेष गरी प्राण पछि, होइन भन्दा फरक पर्दैन। यति बेला मलाई कुरा गर्न मन लाग्यो चाइल्ड साइकोलोजीको बारेमा। नेपालमा चाइल्ड साइकोलोजीलाई लिएर कमै मात्र सिनेमा बन्छ, घर परिवारको कथालाई लिएर कमै मात्र सिनेमा बन्छ, त्यसमाथि पनि चाइल्ड साइकोलोजीमा कमै मात्र सिनेमा बन्छ, जसमध्ये एउटा सिनेमा चाँडै जसलाई तपाईँले सिनेमा हलमा हेर्न पाउनुहुनेछ चाँडै नै, यो सिनेमाको एउटा जुन टिजर बाहिर आएको छ यो टिजरले यति बेला धेरैको मन छोएको छ भन्दा फरक पर्दैन। कुरा गर्दैछु रोल नम्बर 1 को। रोल नम्बर 1 को एउटा जुन पोस्टर भएर आएको थियो त्यो पोस्टरबाट नै धेरै कुराहरू देखिन सकिन्थ्यो कि एउटा परिवारमा एउटा बच्चा जो स्कुल पढ्दैछ होइन, अनि हुनसक्छ ऊ चाहिँ एकदमै क्लासमा टप होला सायद, त्यसैले ऊ चाहिँ जहिले पनि रोल नम्बर 1 हुने हो कि, या हुनसक्छ तिमी रोल नम्बर 1 हुनुपर्छ है भन्ने किसिमको पारिवारिक दबावमा छ कि, जे होस् एउटा चाहिँ त्यो पोस्टर सार्वजनिक भएपछि ओहो नयाँ विषयमा, नयाँ त होइन विषय तर पनि नेपाली सिनेमाको लागि चाहिँ अलि फरक विषयमा चाहिँ सिनेमा आउनु लागेको रहेछ है भन्ने कुराहरू चल्यो। टिजर बाहिर आयो, टिजर बाहिर आइसकेपछि हामीले के बुझ्यौँ भने एक किसिमले हेऱ्यौँ भने हरेक विद्यार्थीको कथा भन्दा पनि फरक पर्दैन रोल नम्बर 1 को टिजरलाई, किनकि यो सिनेमाको यो टिजरमा देखाउन खोजिएको जुन दृश्यहरू यसो हेर्दाखेरि चाहिँ आमाको बुवाको परिवारको सबै मान्छेहरूको चाहिँ नि एक्सपेक्टेसन जुन हुन्छ नि बच्चालाई लिएर कि तिमी चाहिँ नम्बर 1 हुनुपर्छ, तिमी रोल नम्बर 1 हुनैपर्छ, तिमीले यो गर्नैपर्छ या तिमी टपर हुनैपर्छ भन्ने किसिमको जुन एउटा परिवारको एउटा अपेक्षा हुन्छ नि, त्यो अपेक्षासम्म पुग्नको लागि छोराछोरीले गर्नुपर्ने स्ट्रगल या उनीहरूले थेग्नुपर्ने चाहिँ मानसिक दबाव, त्यो सबै कुराहरूलाई लिएर सिनेमा बनाएको हो कि जस्तो देखिन्छ। रमाइलो कुरा के भन्दाखेरि यो सिनेमालाई चाहिँ पूर्णबहादुरको सारङ्गीको टिमद्वारा नै बनाइएको सिनेमा हो, र यो सिनेमा चाहिँ अब जुन सिनेमा हलमा भोलिको दिन आइसकेपछि होइन, यो चाहिँ ज्येष्ठको 15 गते रिलिज हुने तयारी छ, ज्येष्ठको 15 गते सिनेमा हलमा आइसकेपछि धेरैले हुनसक्छ यो सिनेमालाई कम्पेयर पनि गर्ला, किनभने टिजरमा पनि हामीले के देख्न सक्छौँ भने एउटा सङ्घर्ष गर्दै गरेको बाबा जसको यात्रा या भनौँ जसको टार्गेट चाहिँ छोरालाई टपर बनाउनु या एउटा राम्रो एजुकेसन दिनु हो कि जस्तो देखिन्छ। धेरै कुराहरू त टिजरले बोलेको छैन तर पनि कथा यस्तै विषयको वरिपरि घुमेको जस्तो देखिन्छ। सिनेमाको हामीले यो कुरा गऱ्यौँ जसलाई चाहिँ जोन योन्जनले निर्देशन गरेको छ यो सिनेमालाई, जसमा हामीले मेन लिड एक्टरको रूपमा या भनौँ सिनेमाको मुख्य भूमिकामा चाहिँ जसरी पूर्णबहादुरको सारङ्गीमा हामीले विजय बराललाई देख्यौँ, त्यस्तै गरी बुबाको रोलमा चाहिँ यसपल्ट मुकुन भूषाललाई फिचर गरिएको छ। हुन त मुकुन भूषाल, यिनै मुकुन भूषाल पूर्णबहादुरको सारङ्गीमा सपोर्टिङ एक्टरको रूपमा पनि थिए, तर यो सिनेमामा चाहिँ लिड एक्टरको रूपमा देखिएका छन्। उनको साथमा शशाङ्क मैनाली, रेणु योगी, सृजना अधिकारी, यस्ता थुप्रै अन्य कलाकारहरू पनि छन्। यति धेरै राम्रा राम्रा कलाकारहरूले भरिएको सिनेमा जुन अहिले टिजर मात्रै बाहिर आउँदा पनि दर्शकहरूको अपेक्षा बढेको जस्तो देख्छ, एक किसिमले पूर्णबहादुरको सारङ्गीको कारणले पनि हुनसक्छ, धेरैले चाहिँ अब नेक्स्ट पूर्णबहादुरको सारङ्गी चाहिँ यही सिनेमा बन्छ त्यो चाहिँ एक किसिमले पक्का हो भन्ने यस्तो किसिमको अपेक्षा पनि गरेको छ। सो हुनसक्छ सिनेमा ब्लकबस्टर होला, हुनसक्छ सिनेमाले पूर्णबहादुरको सारङ्गीको पनि रेकर्ड तोड्ला होइन, या अझ त्योभन्दा धेरै राम्रो पनि हुनसक्छ, किनकि फरक विषयमा बन्ने सिनेमाहरूलाई हामीले प्रायोरिटीमा राख्नु पनि पर्छ, हेर्नुपर्छ, होइन, हाम्रै कथाहरू बोलेको हुन्छ। सो हामी आशा गरौँ पूर्णबहादुरको सारङ्गीको नै त्यही फुटस्टेप पाइँदै रोल नम्बर वान पनि त्यहाँसम्म पुग्नेछ या त्योभन्दा अगाडि पुग्नेछ जहाँसम्म पूर्णबहादुरको सारङ्गी पुगेको थियो भनेर पनि अपेक्षा गरौँ। र हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ रोल नम्बर 1 को टिमलाई।

कार्यक्रममा अघि हामीले सुरुवातमा भन्यौँ कि दसैँमा रिलिज हुन लागेको सिनेमाहरूको लिस्टमा बाटुलो जुन पनि परेको छ, जुन सिनेमालाई चाहिँ नि होइन भुवन केसीको होम प्रोडक्सनबाट बनाइएको छ भने अनमोल केसीलाई मुख्य भूमिकामा राखिएको छ, डाउट भएन। तर यति बेला या भनौँ पछिल्लो दिन चाहिँ यो सिनेमालाई लिएर निकै विवाद पनि बन्यो। हुन त अनमोल केसी र विवादको चाहिँ एक किसिमले हेर्दाखेरि राम्रै कनेक्सन छ जस्तो लाग्छ। प्रायः उनले काम गर्ने सिनेमाहरू विवाद बिना कमै मात्र छ यस्तो सिनेमाहरू जुन रिलिज भएको होस् कि। यति बेला यो जुन बाटुलो जुनको विवादलाई लिएर जुन कुरा चलिरहेको छ त्यो चाहिँ यसो हेर्दाखेरि फाइनेन्सियल इस्यु चाहिँ आर्थिक जुन लेनदेन थियो त्यसलाई लिएर भएको जस्तो देखिन्छ र त्यो नै हो फ्याक्ट पनि। एक्चुली यो सिनेमालाई योभन्दा अगाडि होइन निर्माता या वितरकको रूपमा जसले यो सिनेमालाई चाहिँ मार्केटमा ल्याउँदै थियो, रिलिजमा ल्याउँदै थियो होइन, वितरण गर्दै थियो, उनी थिए गोविन्द शाही, जसलाई हामीले चाहिँ वितरकको रूपमा चिन्छौँ, निर्माताको रूपमा पनि चिन्छौँ होइन। उनीले यो सिनेमालाई लिएर आउने तयारी गरेका थिए तर जब पछिल्लो समय चाहिँ उनैले जुन वितरणको जिम्मा लिएको अर्को सिनेमा बाह्र गाउँको सिरिज पनि दसैँमा रिलिज हुने भइसकेपछि चाहिँ विशेष गरी मेन इस्यु बन्यो दुवैको बिचमा लडाइँ हुने चाहिँ। जसरी यो सिनेमालाई चाहिँ बनाउने, निर्माण गर्ने, वितरण गर्ने भन्ने कुराहरू चल्दै गर्दाखेरि एकअर्काको बिचमा चाहिँ जुन किसिमको सम्झौताहरू भयो, भुवन केसीको टिम होइन, त्यस्तै गरिकन भुवन केसीकै टिममा रहेकी नायिका जिया केसी, अनि त्यस्तै गरिकन चाहिँ स्पेसियली गोविन्द साईको बिचमा जुन किसिमको कुराहरू भयो, एकले अर्कालाई यति पैसा दिने, यसरी लिने भन्ने कुराहरू जुन चलेको थियो होइन, त्यो कुराहरू अचानक ठुलो रूप त्यो सिनेमाको त्यो कुराले चाहिँ तबलियो जब चाहिँ मैले भनिहालेँ गोविन्द शाहीले नै वितरण गर्न लागेको अर्को सिनेमा दशैँताक रिलिज हुन लागिसकेपछि यो त हामीलाई ठुलो धोका भयो। किनभने एउटै वितरकले आफ्नो दुईवटा सिनेमालाई एकसाथ सिनेमा हलमा रिलिज गर्दाखेरि उनले कसलाई चाहिँ प्रायोरिटी दिने होला र कसलाई चाहिँ नदिने होला भन्ने कुराहरू भइसकेपछि एक किसिमले हेर्ने हो भने भुवन केसीको तर्फबाट यो सम्झौतालाई चाहिँ इग्नोर गरेर अर्को वितरकसँग चाहिँ नयाँ किसिमको सम्झौता गरेर अगाडि बढेको जस्तो देखिन्छ। सो नेपाली सिनेमा इन्डस्ट्रीमा हुने गरेको यस्तो किसिमको वाद विवादहरू, मिसअन्डरस्ट्यान्डिङ होइन प्राय हुने गरेको छ, धेरैचोटि हुने गरेको छ र बारम्बार हुने गरेको छ। कहिले सानो सानो कुराले ठुलो रूप लिन्छ भने कहिले ठुलो कुरा पनि सानै रूपमा पनि बिलाउँछ पनि। तर एनिवेज यो चाहिँ कुरा कहाँ गएर टुङ्गिन्छ अब हेर्न त बाँकी नै छ, किनभने अहिले सिनेमा रिलिज हुन पनि बाँकी छ, दसैँ आउन पनि बाँकी छ। तर यो जुन आर्थिक लेनदेनको कुरा छ कि जब सायद गोविन्द साईको तर्फबाट जब मसँग यो सिनेमा गर्ने, मैले वितरण गर्ने भनिसकेपछि फेरि अल अफ सडन मलाई थाहै नदेखिने किन यसरी चेन्ज गर्यो भन्ने कुरा होला। अनि भुवन केसीको टिममा चाहिँ जब एउटै वितरकले दुईवटा सिनेमालाई एउटै डेटमा रिलिज गर्छ भने उसँग स्टिक भएर बसिरहनु जरुरी पनि छैन भन्ने पनि कुराहरू चलेको होला। तर यो कुरा कहीँ न कहीँ अलि अगाडि त बढ्ने नै छ, पक्कै पनि ढुङ्गो लागेपछि के हुन्छ कुरा म तपाईँसँग सेयर गर्छु आगामी दिनमा। अहिलेलाई भने यो जानकारीपछि हामी फेरि पनि एउटा गीत सुनौँ।

बोनस कार्यक्रममा कुरा गरौँ अब एकैछिन बब डाईको बारेमा। बब डाई जुन सिनेमालाई लिएर लामो समयको अन्तरालपछि मोक्ष सिनेमाका निर्देशक प्रवीण श्रेष्ठ फेरि एकपल्ट निर्देशनमा उर्लिएका छन्। अनि अर्को यो कुरा जुन मैले तपाईँसँग यति बेला जोड्न खोज्दैछु त्यो के हो भने, तपाईँले सम्झिनु भएको छ भने एउटा पैसा भन्ने गीत एकदमै धेरै चर्चामा आएको थियो कि, करिब डेढ वर्ष अगाडिको कुरा होला यो गीत सार्वजनिक भएको थियो, पैसा बोलको गीत होइन। यो गीतबाट चाहिँ एकाएक एकदमै धेरै चर्चामा आएका थिए जो व्यक्ति थिए गायक अनि जसलाई हामी कमेडियनको रूपमा पनि चिन्छौँ, कुशल पोखरेललाई। उनले यो गीत गाएर एकदमै चर्चामा आए र त्यसपछि त यति भ्याइ नभए भयो कि उनलाई एकपछि अर्को अर्कोपछि अर्को गर्दै उनले गीतहरूमा चाहिँ नि होइन नेपाली सिनेमाको गीतहरूमा चाहिँ नि उनको इन्भल्भमेन्ट हुँदै गयो होइन। चाहे त्यो बेहुली फ्रम बेहुलीको कुरा गरौँ, रमिता कोपिरतीको कुरा गरौँ होइन, एकपछि अर्को सिनेमामा चाहिँ उनले गाएर नै व्यस्त हुन थाले। सो यो बिचमा चाहिँ बब डाईको एउटा अर्को गीत जसलाई चाहिँ नि ऱ्यापमा गाइएको छ, यो ऱ्याप गीतमा पनि उनले डेब्यु गरे र ऱ्याप मात्रै होइन एक किसिमले अभिनय पनि गर्दै सिनेमामा, जुन एक किसिमले अभिनय पनि गर्दै प्रवेश पनि गरे नेपाली सिनेमामा पनि। यति बेला कुरा गर्ने हो भने कुशल पोखरेलको उनको आफ्नै शब्द होइन, उनको आफ्नै गीत र यसैको भिडियोमा चाहिँ नि उनलाई आफै पनि फिचर गरिएको छ। यो फिचर गरिएको भिडियो चाहिँ जब सिनेमाको धेरै कुराहरू पोस्ट प्रडक्सनको कुराहरू तयार भएर तपाईँहरू माझ आउने जुन तयारी हुन्छ त्यो बेला चाहिँ हामीले देख्न पाउनेछौँ, किनभने प्रमोसनल भिडियोको रूपमा पनि यो गीतलाई चाहिँ युज गरिनेछ या हुनसक्छ सिनेमाभित्रकै कथा पनि हुनसक्छ यो गीत, किनकि कतिपय सिनेमाभित्रको गीत या भिडियोले चाहिँ कथालाई नै अगाडि बढाउने काम पनि गरेको हुन्छ होइन। सो त्यो हिसाबले चाहिँ यो सिनेमामा यति बेला हामीले के भन्न सक्छौँ भन्ने पैसाका गायक कुशल पोखरेललाई चाहिँ फिचर गरिएको छ बब डाईमा। सौगात मल्ल छँदैछन् यो सिनेमामा, मैले योभन्दा अगाडि पनि तपाईँहरूसँग यो बारेमा कुरा गरेको थिएँ होइन, मेन रोलमा चाहिँ सौगात मल्ललाई चाहिँ कास्ट गरिएको छ। त्यो बाहेक पनि सिमरन पन्त भयो होइन, सन्तोष पन्त भयो, विशाल पहाडी भयो, प्रमोद अग्रहरी भयो, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ होइन, राम्रा राम्रा कलाकारहरू, भिन्तुना जोशी भयो, त्यस्तै गरी कृष्णभक्त महर्जन, गीता अधिकारी र कुशल पोखरेल पनि सिनेमामा कास्ट जुन गरिएको छ। त्यो हिसाबले हामीले यो सिनेमा रिलिज भइसकेपछि धेरै कुरा थाहा पाउनेछौँ सिनेमाको बारेमा। यसलाई भने जानकारी मैले मुभी एन्ड मोरमा तपाईँहरूलाई राखेँ।

0: BFBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: Gorkha Radio. Movie and

रेखा थापा जसलाई हामी नायिकाको रूपमा त चिन्छौँ, निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ, होइन? उनले केही सिनेमा निर्देशन पनि गरेकी छिन्, तर निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ र अभिनयको लागि पनि। र यति बेला हेर्ने हो भने उनले आफ्नो प्रोडक्सन हाउसबाट चाहिँ 8 सिनेमा निर्माण गर्ने तयारी गरेकी छिन्, जुन सिनेमाको नाउँ राखिएको छ काउकुती भनेर। काउकुती भन्ने बित्तिकै हामी अन्दाज गर्न सक्छौँ कमेडी चाहिँ जेनरमा चाहिँ बेस्ड हुनुपर्छ यो सिनेमा, किनकि टाइटलले चाहिँ एटलिस्ट त्यो इन्डिकेसन गरेको छ। र यति बेला काउकुती नाम गरेको सिनेमा जसलाई रेखा थापाको होम प्रडक्सनबाट बनाउने तयारी गरिएको छ, यो सिनेमा अब फ्लोरमा जाने, त्यसपछि यसलाई चाहिँ तपाईँहरूमा चाहिँ लिएर आउने, तर कथा के हो, होइन, कन्सेप्ट के हो, धेरै कुराहरू क्लियर भइसकेको छैन। एउटा कुरा क्लियर चाहिँ के भएको छ भने यो सिनेमा जसले निर्देशन गर्दैछिन् उनी नेपालमा कमेडी टेलिभिजन सोहरूमध्येको एकदमै राम्रो चर्चा भएको कमेडी दरबार जुन छ त्यसको प्रोजेक्ट हेड पनि हुन्, र त्योभन्दा पहिले उनलाई मिडियाकर्मीको रूपमा पनि हामी चिन्न सक्छौँ, र त्योभन्दा पनि पहिला फर्केर हेर्ने हो भने उनलाई हामीले चाहिँ एक्टरको रूपमा या भाले सिनेमामा चाहिँ नि अभिनय गर्न चाहेको कारणले पनि हुनसक्छ, उनलाई हामीले फिल्ममा पनि देख्यौँ। फिल्मको नाम थियो दर्पण छाया 2 र प्रेम गीत 2, तर दुवै सिनेमा उनले सोचे जस्तो हुन नसके तापनि पछिल्लो समय पनि टेलिभिजन या मिडियामा चाहिँ व्यस्त रहेकी छिन् श्रद्धा प्रसाई, र उनैले यो सिनेमालाई निर्देशन गर्दैछन्। र श्रद्धा प्रसाईले यो सिनेमामा कसरी जोडिन् या यो सिनेमा उनले कसरी निर्देशन गर्दैछन् भन्ने कुरा चाहिँ रेखा थापालाई नै सोध्ने हो भने उनले के भनिन् भने यिनै श्रद्धा प्रसाई जसले योभन्दा अगाडि काका किकी भनेर जुन एउटा नाम दिएको उन सिनेमा जसको बारेमा हामीले कुरा पनि गरेका थियौँ, आइसकेको त छैन मार्केटमा, तर यही काका किकी नाम गरेको सिनेमा पनि श्रद्धाले योभन्दा अगाडि निर्देशन गरिसकेकी थिइन्, र सायद त्यसैले गर्दा पनि उनको यो काम यो सिनेमामा चाहिँ नि आफू जुड्ने क्रममा चाहिँ रेखालाई रेखा थापालाई चाहिँ उनको काम गर्ने तरिका असाध्यै मन परेको कारणले पनि गर्दा अब भन्ने आफ्नो होम प्रडक्सन सिनेमामा चाहिँ निर्देशकको रूपमा उनले श्रद्धालाई कास्ट गरेको हुन् या श्रद्धालाई हायर गरेको हुन् भन्दा नि फरक परेन। र यो सिनेमाको बारेमा मैले तपाईँहरूलाई जानकारी गराएँ चाँडै नै, भनौँ न सिनेमा चाहिँ फ्लोरमा जाने, त्यहाँ चाहिँ धेरै कुराहरू हुन बाँकी नै छ, थुप्रै कुराहरू हुन त बाँकी नै छ सिनेमाको, सिनेमामा कास्ट कस कसलाई गरेको छ, कस्तो बनाइएको छ, के गरेको छ, धेरै कुराहरू आउनु बाँकी नै छ। तर यी सबै कुराहरू हुँदै गर्दा पनि जे होस् नेपाली सिनेमा इन्डस्ट्रीले एकजना अर्को महिला निर्देशक पाएकोमा पनि खुसी लागेको छ हामी सबैजनालाई, होइन? किनभने एकदमै कम मात्रामा मात्रै या कम सङ्ख्यामा मात्रै महिला निर्देशकहरू नेपाली सिनेमा इन्डस्ट्रीमा छन्, जसमध्ये कि एक अब श्रद्धा प्रसाई पनि हुने भइन्। यो आफैमा पनि एउटा खुसीको कुरा हो, र अल द बेस्ट भन्न चाहन्छु रेखा थापाको टिमलाई, श्रद्धा प्रसाईलाई यो सिनेमा काउकुतीको लागि, र तपाईँहरूलाई पनि म गीत सुनाउन चाहन्छु यति बेला।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। नेपाली सिनेमाको बारेमा कुरा जति गरे पनि थाक्दिनँ म, किनभने नेपाली सिनेमाको बारेमा कुरा गर्न पाउँदा यसै खुसी लागेर आउँछ। अनि तपाईँहरूलाई सुन्दै गर्दा पनि हो अझै के भयो होइन नेपाली सिनेमा इन्डस्ट्रीमा पछिल्लो दिनहरूमा अझै जान्न पाए हुन्थ्यो भन्ने पनि क्युरियोसिटी त हुन्छ, तर समयलाई ध्यान दिने हो भने कार्यक्रमबाट यति बेला मैले बिदा माग्नुपर्ने समय चाहिँ भइसकेको छ। सो जाँदा जाँदै आजको लागि तपाईँहरूमा आज गीत मात्रै छोड्नेछु, नेक्स्ट विक आउँदा अन्य कलेक्सनहरू लिएर आउनेछु नेपाली सिनेमा या सिनेमाको बारेमा। तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो, तपाईँहरूको समय शुभ रहोस्, नमस्ते।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: तिहाईको सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कान दिवसका अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाअभियोगबाट पनि डराउन नहुने बताउनु भयो।
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफ्नो जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ। कानुन व्यवसायी हुँदादेखि लडाइँ अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्।
3: अहिलेको अवस्था गम्भीर र काली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनुपर्ने बताउनुभयो।
4: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ। ब्रिटिश गोर्खाज नेपालले आज संसारी माईको पूजा सम्पन्न गरेको छ। बीजीएलले वर्षेनी बलि सहित संसारी माईको पूजा गर्ने गरेको छ। भीम आत्रेको रिपोर्ट।
5: ब्रिटिश गोर्खाज नेपालले अघिल्ला वर्ष झैं यसपालि पनि ललितपुर गोदावरीको नौधारा मन्दिर नजिकको जंगल क्षेत्रमा संसारी पूजा गरेको हो। बीजीएनमा सेवारत सैनिक र गैर सैनिक पुरुष कर्मचारी भेला भएर विधिसहित संसारी माईको पूजा गरिएको हो। बिहान 8:30 बजेदेखि करिब 3.5 घण्टा हवनसँगै पूजापाठ गरेपछि जंगल क्षेत्रभित्रै पुगेर जोर बकाको बोलीसहित संसारी माईको पूजा गरिएको हो। बीजीएन पण्डित जवेन्द्र गेवालीका अनुसार 1976 नै बीजीएनले संसारी माई पूजा गर्दै आएको छ। बीजीएनले वर्षेनी संसारी माई पूजा गर्नुको कारण मुख्य बुँदामा समेट्दै रेजिमेन्टल सार्जन मेजर W1 महेश फालुङवा
6: कल्चरल अनि स्पिरिचुअल्ली हामी चाहिँ अलवेज क्लिन हुनुपर्छ भित्रबाट, बल्ल हाम्रो काम राम्रो हुन्छ। कल्चरल भन्ने कुरा चाहिँ यसरी हामीले महत्त्व दिएन भने यो बिर्सिँदै जान्छ। कल्चर भनेको हाम्रो आइडेन्टिटी हो, आइडेन्टिटी भनेको हाम्रो प्राइड हो। यो चाहिँ एकचोटि लस्ट भएपछि हामीले चाहिँ रिस्टोर गर्नु गाह्रो छ। अनि अर्को कुरा चाहिँ युनिटी, यस्तो खालको हाम्रो कल्चरल इभेन्टहरूले चाहिँ हाम्रो सिएस र एसपीको चाहिँ युनिटी चाहिँ यस्तो बढाउँछ। सिएस मेम्बरहरू र हाम्रो जुनियर अनि सबैलाई चाहिँ एकै ठाउँमा समेट्नुको लागि चाहिँ यसले चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ। फाइनल्ली चाहिँ यो बिलिफ हो।
5: गोर्खाहरू प्रकृति पूजक मानिन्छन्। संसार जमिन पृथ्वीको पूजा नै संसारी पूजा हो भन्ने पनि गरिन्छ। संसारी माताको महत्त्वबारे बीजीएन पण्डित जवेन्द्र गेवाली
7: अब संसारी माई माता भन्दा बित्तिकै हाम्रो गढी माईका 7 दिदी बहिनी मध्येमा चाहिँ एउटी बहिनी हाम्रो बीजीएन परिवारमा चाहिँ सुरुदेखि नै हाम्रो युकेतिर पनि जताततै सुरुबाट नै संसारी माईको पूजा गर्ने चलन रहेछ। संसारी माई भन्दा बित्तिकै संसारकी आमा अब माताजीले चाहिँ सबैको कल्याण गर्ने श्रद्धा भक्तिले यो कसको निमित्त भन्दा सर्वे भवन्तु सुखिनः सबको कल्याण होस् भनेर चाहिँ हामीले पूजा अर्चना
5: पूजामा विशेष गरी भलाइको कामना गर्ने चलन छ। बीजीएन आरएसएम महेश पालुङले पनि संसारी माई पूजापछि ब्रिगेडका सदस्यको शुभ फलका लागि कामना गर्नु भएको छ।
6: आज जुन पूजा हामी गरिरहेको थियो यति मजाले पर्फेक्टली भूको पूजा गरियो, यसरी नै हामीलाई चाहिँ फलिफाप होस् भनेर गरेको सक्सेस भयो। पानी परिहाल्यो, पूजा पनि कम्प्लिट भयो। यसरी चाहिँ हामीलाई चाहिँ यो होल इयरको लागि चाहिँ सक्सेस मिलोस्, सबैको लागि चाहिँ राम्रो होस्, प्रकृतिको पनि पूजा गरियो, यसले पनि हामीलाई चाहिँ प्रोटेक्ट गरून् अनि हामी सबैलाई चाहिँ कल्याण होस्।
5: विशेष गरी बेलायती सेनाको गोर्खा ब्रिगेडले तिथि मिलाएर मे महिनाका शनिबार मध्ये कुनै एउटा शनिबार संसारी माई पूजा गर्ने चलन छ। आजै गोर्खा ब्रिगेडका अरू युनिटले पनि संसारी माईको पूजा गरेका छन्।
8: संसारी माताको
3: सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले दिएको आदेशबारे कोहलपुर नगरपालिकाका अधिकारीले अनभिज्ञता प्रकट गरेका छन्। नगर र स्थानीय प्रशासनले आज नगरभित्र अतिक्रमण भएका जग्गामा डोजर लगाएको छ। नगर प्रवक्ता नमबहादुर आली मगरले बस्ती हटाउने स्थलमा गएर तथ्याङ्क संकलनको वातावरण नरहेको तर नगरको जग्गा खाली गर्न कटिबद्ध रहेको बताउनुभयो।
2: यो सर्वोच्च अदालतका आदेशका बावजुद यो कसरी सम्भव भयो?
8: अब त्यसको परिवर्तन त केही त्यस्तो अहिलेसम्म आएको छ कि छैन, अब बिदा भएको कारणले पनि होला कार्यालयमा। अहिला नि जग्गा होइन नि त, त्यो नम्बरी जग्गा हो। पोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा अतिक्रमण गरेर बसेको व्यक्तिहरू हुन्, त्यसमा पनि नगरपालिकाले सुकुम्बासी दलित सुकुम्बासी भूमिहीन दलित सुकुम्बासीहरूको व्यवस्थापन गर्ने भनेर गाछ बस्नको व्यवस्था खानाको व्यवस्था अलगै त्यसमा पनि गरेको छ। सुकुम्बासीको लागि नेपाल सरकारको कानुन अनुसार एकाम सरकारले भने अनुसार काम भइरहेको छ, तर ऐलानी जग्गा चाहिँ होइन।
2: प्रवक्ताजी, यहाँले भन्न खोज्नु भएको यसमा सर्वोच्च अदालतको आदेश भित्र पर्दैन यो होइन त?
8: सर्वोच्च अदालतले के आदेश दिएको छ त्यो हामीले हेर्न पनि पाएको छैनौँ, मलाई त्यसको बारेमा केही जानकारी छैन। अब के हो, भोलि कार्यालय खुल्यो भने, भोलि पर्सी खुल्यो भने भन्ने थाहा होला।
2: अब जुन यो जुन बस्ती खाली गर्ने क्रममा, घर भत्काउने क्रममा महिला बालबच्चाहरू रोएका, कराएका, बेहोस भएका त्यस्तो दृश्यहरू देखिरहेको छ होइन, उनीहरूको अवस्था के छ र उनीहरूलाई कसरी व्यवस्थापन गरिँदैछ?
8: नगरपालिकाले व्यवस्थापन गर्नका लागि विभिन्न चरणमा विभिन्न तहमा होइन जिम्मेवारी सबै कुरा बाँडफाँड गरेर व्यवस्थापन गर्दा बस्नको लागि व्यवस्थापन गर्ने सम्पर्कमा आउने भनेर सूचनाहरू सबै कुराहरू गरेको छ। जो आउनु भएको छ उहाँहरूलाई व्यवस्थापन पनि गरेको छ। अब जसले अटेर गर्यो आउँदै आएन होइन, सम्पर्कमै नआएपछि त नगरपालिकाले पनि के गर्न सक्छ? सूचना निकाले अनुसार धेरैजना मान्छेहरू त आफ्नो आफै नै आफै व्यवस्थापन गरेर गइसकेको अवस्था छ। किनभने कोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा र नगर विकासले तिर्दै आएको, राज्यलाई तिर्दै आएको कर, अब त्यो व्यक्ति सरह नै, त्यो एउटा सरकारी निकाय भए पनि व्यक्ति सरह नै लालपूर्जा भएको जग्गा अतिक्रमण गरेको बसेका व्यक्तिहरूलाई व्यवस्थापन गर्नका निम्ति राज्यले तोके अनुसारको हामीले नगरपालिकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ।
2: अब भत्काउन बाँकी कति छ, अब के गर्ने योजनामा हुनुहुन्छ?
8: अहिले एकदम कति छ के छ अहिले आएको छैन, प्रशासन त्यसमा खटेको छ। हामीहरू अब त्यो फिल्डमा
3: कोहलपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कोहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। हिजो मात्रै सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको थियो। नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले सरकारले अनियन्त्रित ढंगले काम गरिरहेको आरोप लगाउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सरकारको राम्रो काममा समर्थन रहने भए पनि संविधान विपरीत गतिविधिमा मौन बस्न नसक्ने चेतावनी दिनुभएको छ।
9: सरकारमा हाम्रो साथ र समर्थन रहन्छ, तर त्यहाँसम्म मात्रै जहाँसम्म संविधानभित्र सरकार रहन्छ, सरकार लोकतान्त्रिक मूल्य मान्यताभित्र रहन्छ, त्यो देशको समग्र अग्रगतिलाई केन्द्रीय भागमा राखिन्छ। तर अहिले सरकारका गतिविधिहरू, सरकारको जुन ढङ्गका व्यवहारहरू भइरहेका छन् त्यो दिशातर्फ देखिँदैन। प्रधान न्यायाधीश चयन गर्ने बेलामासम्म सम्मानित सर्वोच्च अदालतले विगतमा बनाएको व्याख्याभन्दा विपरीत गइराखेर 6 जनाको उपस्थितिमा 3 जनाले निर्णय गर्न मिल्ने त्यो कहाँको पद्धति बनाइराखेर जे मनोविज्ञान प्रस्तुत भएको छ त्यो लोकतन्त्रलाई नियन्त्रित ढङ्गले लिएर जानेर राज्यका सबै निकायहरू कब्जा गर्ने जुन सङ्केत देखिएको छ त्यसमा हामी असहमत छौँ। जनमतबाट प्राप्त भएको, लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त भएको सरकार जे पनि जसरी पनि चल्नका लागि पनि छुट मतदाताले दिएको होइन, यस्तो प्रश्नमा काङ्ग्रेस गम्भीरतापूर्वक उभिन्छ।
3: उपसभापति शर्माले सरकारले भूमिहीनहरूको उचित व्यवस्थापन नगरी दमनकारी शैली अप्नाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। अब खबर फटाफट।
2: सल्यानको शारदा नगरपालिकामा वृहत खैराबाङ सामुदायिक खानेपानी आयोजना शुरू। 2 किलोमिटर तल शारदा खोलाको किनारबाट लिफ्ट प्रविधि मार्फत खानेपानी ल्याइने, 25,43,00,000 रुपियाँ लागतमा बन्ने आयोजना 2084 भदौ 7 गतेभित्र सम्पन्न हुने। बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गोलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सेवा सञ्चालन गर्न बाध्य। 5 वर्ष पहिले निर्माण शुरू भएको भवन आयोजना नसकिँदा सेवा प्रवाहमा समस्या। मनासलु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हिरक जयन्ती। गोर्खाको चुमनुब्री गाउँपालिका एक सामा गाउँमा आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे पनि सहभागी। मनासलुको प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच तीन दिने युद्ध विराम घोषणा गर्नुभएको छ। युद्ध विराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मन विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्ध विराम
1: गर्नुभएको छ।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ र आफ्नो तोकिएको समयमा आइपुगेको छ भनौँ। र कार्यक्रमको थालनीमा एउटा मिठो सुमधुर गीत सुनिहाल्नुभयो तपाईँहरू सबैले। अब हामी कार्यक्रमतिर लाग्छौँ, कुराकानीतर्फ लाग्छौँ र प्रत्यक्षता त यसै समय आजको दिनमा आउने गर्दछ। आजको नारी र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ र उहाँहरूसँग हामी कुराकानी गर्छौँ। उहाँहरूले गर्नुभएका कामहरूलाई हामीले नजिकबाट हेर्ने कोसिस गर्छौँ र आजको नारीमा श्रोताहरू आज हामीसँग सजना राई हुनुहुन्छ। उहाँ गाईघाटबाट हुनुहुन्छ, फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ र उहाँसँगको कुराकानी रहनेछ आज एक घन्टासम्म गीत सङ्गीतको साथमा भनौँ होइन। र सजना राई हुनुहुन्छ, उहाँ सजना होम मेड फुडको उहाँ प्रोप्राइटर हुनुहुन्छ र आज हामी उहाँलाई स्वागत गरौँ, उहाँसँग कुराकानी गरौँ। आउनुहोस् अब हामी अवेर नगरौँ, हाम्रो सजना रायजीलाई स्वागत गरिहालौँ। हेलो, नमस्ते सजनाजी।
1: नमस्ते म्याम, सम्पूर्ण सबै दर्शकहरूलाई नमस्ते भन्न चाहे सबैभन्दा सुरुमा।
0: अनि यहाँलाई हामी सबैको तर्फबाट भनौँ, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट स्वागत पनि गर्न चाहन्छौँ।
1: धन्यवाद हजुर, हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। हजुरहरूले पनि अब केही भन्ने मौका दिनुभयो, त्यसको लागि धेरै आभारी छु।
0: हजुर सजनाजी, तपाईँको सजनाज होम मेड फुडको बारेमा हामी कुराकानी गरौँ। सबैभन्दा पहिला चाहिँ आज अब तपाईँ गाईघाटबाट हुनुहुन्छ है?
1: हजुर म्याम, म गाईघाट उदयपुरबाट हो।
0: हजुर, गाईघाट उदयपुरबाट हुनुहुन्छ उहाँ र गाईघाट उदयपुरको के छ आजको हालखबर, आजको मौसम के छ? आज तपाईँ र म रेकर्ड गर्दै गर्दाखेरिको भनौँ, मौसम कस्तो छ, हालखबर त्यहाँको कस्तो छ, त्यो चाहिँ सुनौँ न पहिला।
1: आजको मौसम भन्नुपर्दाखेरि म्याम एकदमै राम्रो छ। हाम्रोतिर चाहिँ प्रायः अब गर्मी तराई एरिया हो, एकदमै गर्मी एरिया हुन्छ, गर्मी हुन्छ गर्मी सिजनमा। तर आजको मौसम चाहिँ एकदमै बेसी राम्रो चिसो छ भनौँ न, पानी परेको हुनाले चिसो राम्रो मौसम छ।
0: हजुर हजुर, पानी परेपछि अलिकति त शीतलता छाइहाल्छ होइन। र अनि अब तपाईँ गाईघाटमा तपाईँको आफ्नै बिजनेस छ, सजना होम मेड फुड, कहिले सुरुवात गर्नुभएको यो?
1: मैले चाहिँ सुरुवात गरेको पनि धेरै भएको छैन हजुरको, मेरो चाहिँ कति महिना भयो भने 8 महिना भयो म्याम, भर्खरैदेखिको स्टार्ट हो मेरो चाहिँ।
0: 8 महिना मात्रै भयो भनेपछि होइन, तपाईँको टिकटकमा चाहिँ तपाईँको नम्बर देखेर, तपाईँको भिडियोहरू हेरेर भनौँ, त्यहाँबाट नम्बर लिएर चाहिँ तपाईँलाई कल गरेको हो होइन। भनेपछि अब 8 महिना मात्रै भएपछि अहिले त सोसियल मिडियामा, यो सोसियल मिडियाले गर्दा भनौँ, टिकटकले गर्दा भनौँ, इन्स्टाग्रामले गर्दा भनौँ, फेसबुकले गर्दा भनौँ होइन, यी कुराहरूले त बिजिनेस त धेरै राम्रो चल्छ नि त अहिले त होइन?
1: हजुर म्याम, अब यो सोसियल मिडिया प्लेटफर्मले चाहिँ हामीलाई एकदमै राम्रो बिग अपर्च्युनिटिजहरू दिन्छ। अब त्यही हो, अब अनलाइनबाट धेरै ठाउँको कस्टमरहरूसँग कनेक्ट हुन पाइन्छ, एकदमै राम्रो अपर्च्युनिटिजहरू छ अनलाइन मिडियामा।
0: हजुर, धेरै अब फलोअर्सहरू भएपछि धेरै चिनाजाना पनि हुन्छ होइन?
1: हजुर हजुर।
0: कति चाहिँ छ तपाईँको फलोअर्स अहिले 8 महिनामा?
1: मेरो त 8 महिनामा अन्तरालमा मेरो चाहिँ 13,000 फलोवर्स भएको हो, त्यति धेरै त होइन, त्यही पनि भर्खरै अब मेरो चाहिँ स्टार्टिङ फेजमा चाहिँ नराम्रो चाहिँ भन्नु मिल्दैन, अब हुँदैछ, फलोवर्सहरू आउँदै हुनुहुन्छ।
0: हजुर हजुर, बिजनेस चाहिँ कस्तो छ त, बिजनेस अनलाइन बिजनेस कस्तो छ अहिले?
1: अनलाइन बिजनेस त अब सुरु गर्दाखेरि अब मैले सानो बजेटबाट स्टार्ट गरेको हो, होमबाट घरबाट बिजनेस स्टार्ट गरेको मैले चाहिँ, भनौँ न अब होम मेड फुड आइटम भन्ने बित्तिकै घरबाटै हामीले प्रिपेयर गरेर एकदमै फ्रेस फ्रेस पठाउने त्यस्तो खालको हाम्रो बिजनेस हो। र यो बिजनेस चाहिँ अब पहिले चाहिँ मैले यति धेरै अब मतलब सोचेको भन्दा धेरै नै राम्रो भयो, अनि हामीले अब सुरुमा त हामीले फ्यामिली मेम्बर्स मिलेर गरेको र अहिले चाहिँ मेरो अब राम्रो भएर चाहिँ हामीले चाहिँ स्टाफ पनि 5 जना महिलाहरूलाई चाहिँ रोजगारी दिइरहेको छौँ म्याम।
0: अरे, स्टाफहरू पनि राखिसक्नु भएको रहेछ होइन, महिलाहरूलाई नै चाहिँ अब हुन त प्राय सबैले महिलाहरूलाई नै प्रायोरिटी दिन्छौँ हामी होइन, तपाईँले चाहिँ कुन सोचले चाहिँ महिलाहरूलाई नै राख्नुभयो त?
1: महिलाहरूलाई राख्नुको कारण चाहिँ अब त्यही त हो, अब घरमा अब बसेर होइन, अब हाउस वाइफ त अब नर्मली सबैजना अब बसि नै रहेको हुन्छ नि त नर्मली, अब हामीले चाहिँ हाम्रो सोचाइ अनुसार चाहिँ के हो भने अब महिलालाई पनि अपर्च्युनिटिजहरू दिनु सक्नुपर्छ होइन, दिनु सक्यौँ भने चाहिँ हामीले उहाँहरूले पनि केही गर्नुहुन्छ लाइफमा र हामी पनि अब त्यही फिल्डमा गरेको हुनाले काम जस्तै हाम्रो काम भनेको कुकिङहरू हो नि त, अनि महिलाले नि अलिकति राम्रो तरिकाले गर्नुहुन्छ, अब उहाँहरूले भनेको अब त्यही तरिकाको आउँछ भनेर, त हाम्रो फिल्डलाई सुइटेबल हुन्छ भनेर हामीले चाहिँ उहाँहरूलाई पनि अपर्च्युनिटी पनि हुन्छ र हामीलाई पनि अब त्यही अनुसारले काममा सपोर्ट मिल्छ भनेर हामीले चाहिँ महिलाहरूलाई चुज गरेको हो म्याम। हाम्रोमा चाहिँ प्रायः महिलाहरू छ, जेन्ट्सहरू चाहिँ हुनुहुन्न।
0: अनि सजना बहिनी, अब यो सजना होममेड फुड सुरुवातमा कसरी चाहिँ गर्नुभयो भन्नाले, कुनै कुराबाट इन्सपायर हुनुभयो कि केही स्टोरी छ कि, सुरुवात कसरी भयो?
1: अब हुन त सबैजनाको आफ्नो स्टोरी हुन्छ लाइफमा, अब मेरो पनि अलग भिन्दै स्टोरी छ हजुरहरूलाई म त्यो अब सुनाउन चाहे तपाईँहरूलाई म यो कुरा के खुलाउन चाहन्छु भने, म चाहिँ एउटा क्यान्सर फाइटर मान्छे हो, क्यान्सरबाट जितेर इन्सपायर भएर मैले चाहिँ हेल्दी फुड आइटमहरू सेल गर्ने मेरो आफै मोटिभ आएको क्या, आफै मनमा सोच आयो, किनभने अब बाहिरको जङ्क फुडहरू भन्दा हामीले घरमै बनाएको हेल्दी फुड्सहरू र हाम्रो आइटममा इन्क्लुडहरू के छ भने ड्राई नट्स, काजु बदमको लड्डु, जुन चाहिँ चिनीहरू, केमिकलहरू, प्रिजर्भेटिभ्सहरू केही प्रयोग नगरिकन बनाएको हाम्रो यो लड्डुहरू भयो, अनि इनर्जी बुस्टर मल्टिग्रेन सासुहरू छ, अनि सबै होममेड आइटमहरू छ जुन चाहिँ हेल्दी हेल्दी, जुन चाहिँ बिरामी मान्छेले पनि खानु मिल्ने र त्यस्तो खाँदा बालबच्चाहरूले पनि खाँदाखेरि त्यस्तो प्रकारको पछि गएर चाहिँ साइड इफेक्ट केही नहुने एकदमै हेल्दी र अर्ग्यानिक तरिकाको फुडहरू बनाउने चाहिँ मेरो मोटिभ पनि थियो र अब त्यही त भनौँ अब लकले पनि साथ दियो र त्यही अनुसारले हामीले मेहनत पनि गर्दै गयौँ। अनि अब 2022 चाहिँ मलाई चाहिँ अब त्यही त हो क्यान्सर जस्तो प्राणघातक रोग देखा परेको थियो, अनि मैले चाहिँ अनि त्यो रोगसँग लडेँ र जित्न पनि सफल भएँ, अनि त्यस पछाडि चाहिँ अब त्यही त हो अब रोग लाग्नुको कारण चाहिँ मेरो चाहिँ अब त्यही हो अनहेल्दी लाइफ स्टाइलकै रिजनहरू भन्नुभएको छ डक्टरले, किनभने हाम्रो फ्यामिलीमा हिस्ट्री छैन क्यान्सरको,
0: हजुर,
1: अनि त्यही भएर चाहिँ मलाई चाहिँ त्यतिखेरै मनमा आउँथ्यो कि, किनभने पहिले म धेरै अब त्यस्तो अनहेल्दी फुडहरू कन्ज्युम गर्थेँ र यति सानो उमेरमा 21 चाहिँ मलाई चाहिँ क्यान्सर देखा परेको थियो, कोलोरेक्टल क्यान्सर,
0: हजुर,
1: अनि त्यतिखेर चाहिँ अब त्यो सिचुएसनमा चाहिँ अब त्यति सानो उमेरमा अब यत्रो ठुलो रोग लाग्दाखेरि चाहिँ अब डक्टरले पनि अब त्यही भन्नुभयो खानपिनमा अब तपाईँहरूले अब अनहेल्दी फुडको कन्जम्पसन धेरै भएर चाहिँ तपाईँहरूकोलाई यति छिटो उमेरमा चाहिँ रोग देखा पऱ्यो भन्ने शङ्का गर्नुभयो, अब किनभने हाम्रोमा फ्यामिली हिस्ट्री छैन त्यही भएर जस्तो शङ्का गरे पछाडि चाहिँ अब मैले अब त्यही हो त्यो फेज चाहिँ मेरो लागि एकदमै डिफिकल्ट थियो, एकदमै गाह्रो थियो, अनि मैले अब त्यही त हो आफ्नो समस्यासँग लड्नै पर्ने, त्योसँग लडेर जितेर म त्यस पछाडि पनि मेरो सोच चाहिँ यो यस्तो हो, सोच चाहिँ मेरो यही गर्छु भन्ने पनि थिएन, तर अब मैले चाहिँ आफै हेल्दी फुडहरू पनि खान्थेँ अनलाइनमा होइन, आफै बनाएर खान्थेँ, तर मान्छेहरूले चाहिँ हाम्रो मेरो भ्युवर्सहरूले जो चाहिँ मबाट इन्सपायर हुनुभयो उहाँहरूले चाहिँ मलाई भनौँ न एउटा कन्फिडेन्ट दिनुभयो, एउटा सहारा दिनुभयो, जस्तै कि भनौँ न उहाँहरूले चाहिँ मलाई ऊ भन्नुभयो, जस्तै कि उहाँहरूले चाहिँ मलाई के भन्नुभयो भने तपाईँले चाहिँ यस्तो राम्रो राम्रो हेल्दी फुडहरू पनि बनाउनु हुँदो रहेछ, हजुरले चाहिँ यसरी गर्नुहोस् भनेर अलिकति थोरै थोरै मैले काहीँ न काहीँ अलिअलि जो उहाँहरूबाट हिन्ट पाएँ कि, अब उहाँहरूले तपाईँले यस्तो राम्रो फुडहरू पनि अब भन्दै हुनुहुन्छ, रेसिपीहरू सेयर गर्दै हुन्छ, यो खाइरहेको छु, तपाईँको डेली लाइफ स्टाइलहरू देखाइरहनु भएको छ, उहाँहरूले चाहिँ प्रेरित भएर चाहिँ जे होस् अब त्यहाँबाट चाहिँ मेरो बिजनेस स्टार्ट भएको हो, मैले मेरो बिजनेस स्टार्ट गरेर अहिले चाहिँ अब जहाँ चाहिँ मेरोमा चाहिँ सबै हेल्दी फुड्सहरू मात्रै इन्क्लुड छ, त्यस्तो नराम्रो कुराहरू जस्तो कि अब जङ्क फुडहरू हाम्रोमा केही अभाइलेबल छैन, हामीले भनेको अर्ग्यानिक घरमै बनाएको फुडहरू जुन चाहिँ हजुरहरूको अर्डर पछाडि हामीले बनाएर पठाउने हो, त्यस्तै हो म्याम मेरो चाहिँ स्टोरी चाहिँ त्यस्तै छ मेरो चाहिँ।
0: हजुर हजुर, भनेपछि तपाईँको यो पाटो त मैले कल्पना पनि गरेको थिइनँ सजना बहिनी, तपाईँको भिडियोहरू हेर्दाखेरि अब देखिँदैन पनि त्यस्तो होइन, हेल्दी देखिन्छ, हँसिलो देखिन्छ, र जे होस् तपाईँ एउटा क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ होइन, त्यसरी नै तपाईँको जुन चाहिँ भोगाई थियो होइन, जङ्क फुडहरू खानु हुँदैन, मैले त खाएँ सानोमा पछाडि के खाएर यस्तो भयो भन्ने डक्टरले पनि जुन तपाईँलाई भन्नुभयो त्यो चाहिँ एउटा मेन कारण चाहिँ बनेछ भनेपछि होइन, तपाईँको यो सजनास होममेड फुडको पछाडि।
1: हजुर हजुर म्याम, अब त्यो डक्टरको त्यो पोइन्टले चाहिँ मलाई दिमागमा पुरै ट्रिगर गर्यो कि, भनौँ न अब त्यो जङ्क फुडले नि यस्तो गर्ने रहेछ भने त अब अहिलेको जमानामा जङ्क फुड त सबैजनाले खाइ नै रहेको हुन्छौँ प्रायः, हुन त त्यस्तो गर्छ भने सबैलाई त्यस्तो हुन्छ भन्ने पनि हुँदैन, त्यही पनि अहिलेको बजारमा अब के कसरी बनाएको हुन्छ, कति केमिकल लगाएको हुन्छ, के हुन्छ कसो हुन्छ, हामीलाई त्यो त अब अलिक अब नलेज पनि हुँदैन, अनि अब आफूले बनाएर प्रिपेयर गरे जस्तो अब अर्ग्यानिक हेल्दी घरकै जस्तो हेल्दी हुन्छ भन्ने हुँदैन बाहिरको खानेकुराहरू. र हाम्रो मोटिभ भनेको चाहिँ हाम्रो सजनाज होम मेड फुड भनेको चाहिँ हामीले हजुरहरूको लोकेसनमा चाहिँ हेल्दी र एकदमै फ्रेस र बिना केमिकल बिना प्रिजर्भेटिभ बिना यो चिनीहरू नलगाई पनि हामीले हेल्दी र मिठो खानेकुरा बनाउन सक्छौँ भन्ने हाम्रो चाहिँ मोटिभ हो म्याम.
0: हजुर, भनेपछि तपाईँलाई कोलन क्यान्सर भन्नुभयो होइन?
1: हजुर म्याम,
0: त्यो आन्द्राको क्यान्सर भनिन्छ नि त्यसलाई होइन? अनि हजुर, अब राम्रो काम गर्दै हुनुहुँदो रहेछ, क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ अनि सन्चो भइसक्नु भएको रहेछ, खुसी लाग्यो तपाईँ सन्चो हुनुभएको रहेछ. हामी सबै विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट तपाईँलाई यो क्यान्सरलाई जित्नु भएकोमा हामी धेरै धेरै बधाई पनि दिन चाहन्छौँ, साथसाथै आउँदो दिनहरूको लागि अल द बेस्ट पनि छँदैछ होइन. अब यो सजनास होम मेड फुडमा चाहिँ के चाहिँ पाइन्छ, के चाहिँ बनाउँछ, खाउँ खाउँ लाग्दा ल न प्लिज भनौँ न
1: म्याम. हाम्रोमा चाहिँ सबै फुड आइटमहरू चाहिँ हजुरलाई मैले भनिहालेँ होम मेड हो, जुन चाहिँ अब होम मेड भन्ने बित्तिकै हाम्रो चाहिँ एकदमै हेल्दी भइ नै हाल्छ. हाम्रोमा चाहिँ कस्तो खालको आइटमहरू पाउनु सक्नुहुन्छ भने सबैजना कस्टमरहरूले जस्तै कि यो ड्राई नट्स, काजु, बदम, सिड्स, हेल्दी सिड्सहरू, पम्पकिन सिड, मेलन सिड्सहरूको यो चाहिँ लड्डु जुन चाहिँ हामीले डेस खजुरमा लगाएर बनाएर त्यसरी बनाएको हुन्छौँ. यसमा चाहिँ चिनी सक्खरहरूको केही प्रयोग नगरिकन हामीले मजाले डेस लगाएर बनाएको हुन्छौँ र एकदमै हाई क्वालिटीको र फ्रेस प्रोडक्टहरू चाहिँ हामीले प्रोभाइड गरिरहेको छौँ र त्यही अनुसारले चाहिँ हाम्रो कस्टमरहरूले एकदमै बेसी मन पराएर हाम्रो रेगुलर कस्टमर पनि धेरैजना भइसक्नु भएको छ. र हाम्रो यो इनर्जी बुस्टर साथुहरू पनि बनाउँछौँ हामीले, त्यसमा चाहिँ मल्टिग्रेन्सहरू मात्रै नभएर यो ड्राई नट्स, सिड्सहरू सबै कुरा मिक्स हुन्छ. हाम्रो यो 20+ आइटम्सहरू मिक्स हुन्छ यो इनर्जी बुस्टर साथुमा. र हाम्रो यो ड्राई नट्स लड्डुमा चाहिँ हाम्रो 15+ आइटम्स मिक्स हुन्छ. अनि हाम्रो यो काजु बदमहरू पनि हाम्रो फाल्दै हामी त्यो पनि सेल गरिरहेको छौँ. अनि हाम्रो अझै अब हामीले चाहिँ फ्युचरमा अझै सामानहरू थप्ने जस्तै कि आलसको छोपहरू भयो त्यस्तोहरू पनि ल्याउने भनेर हामीले इन्ट्रोड्युस गराउने भनेर हाम्रो प्लानिङ पनि छ. र हाम्रो खजुरी बिस्किट्सहरू पनि बनाउँछौँ हामीले, त्यस्तै छ म्याम आइटमहरू चाहिँ हाम्रो अहिलेसम्म चाहिँ अहिलेको हालमा चाहिँ हाम्रो 10-15 आइटम्सहरू छ होला.
0: हजुर हजुर, भनेपछि ग्राहकहरू पनि धेरै बढेको रहेछ तपाईँको भनाइअनुसार होइन. जे होस्, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, तपाईँहरू यसो छुट्टी आउँदाखेरि भनौँ काठमाडौँबाट पूर्वतिर लाग्नुभयो भने उदयपुरको गाईघाटमा भनौँ तपाईँहरू यसो सजनास होम मेड फुडतिर गएर चाहिँ तपाईँहरू फर्केर जाँदाखेरि लैजानु मिल्ने के छ हेल्दी फुडहरू, होम मेड फुडहरू चाहिँ विशेष गरेर उहाँ क्यान्सर सर्भाइभर भएकोले गर्दा ती सबै कुराहरू लाई चाहिँ ध्यानमा राखेर बनाउनु भएको खानेकुराहरू छ, ती खानेकुराहरू तपाईँहरूलाई लैजान पनि सक्नुहुन्छ. अहिले उहाँको ग्राहकहरू धेरै बढेको रहेछ उहाँको भनेअनुसार.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: र सजना बहिनी, अनि कहाँ कहाँ छ तपाईँको ग्राहकहरू, नेपालभरि छ कि नेपालदेखि बाहिर पनि छ कि?
1: ग्राहकहरू चाहिँ नर्मली चाहिँ हाम्रो म्याक्सिमम चाहिँ हाम्रो काठमाडौँ भ्यालीबाट हुनुहुन्छ. अनि त्यस पछाडि हाम्रो बाहिरबाट पनि आफ्नो फ्यामिली फ्रेन्डको लागि चाहिँ बाहिरैबाट अर्डर गरिदिनु भएको छ धेरैजनाले, धेरैजना ग्राहकहरूले बाहिरैबाट पनि अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायत अरू ठाउँ, कोरियाहरूबाट, त्यस्तो ठाउँहरूबाट पनि अर्डर गरिदिनु भएको छ. त्यो चाहिँ कसरी हुन्छ भने उहाँहरूले हामीलाई हाम्रो त्यही त हो टिकटकको नम्बर, हामीले दिएको वाट्सएप नम्बरको थ्रु चाहिँ उहाँहरूले हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ वाट्सएपमा, अनि त्यहाँबाट अर्डर गरिदिनुहुन्छ आफ्नो फ्यामिली फ्रेन्ड्सको लागि. अनि त्यसरी चाहिँ हाम्रो चाहिँ अब कस्टमरहरू चाहिँ दिन प्रतिदिन हाम्रो सामान मन पराइदिनु भएर र फेरि पनि रिपिट गरेर हाम्रो रेगुलर कस्टमर हुनुभएको छ।
0: ए हजुर हजुर, भनेपछि त 8 महिनाको अवधिमा भनौँ धेरै राम्रो चाहिँ भएको रहेछ भनौँ तपाईँको बिजिनेस, होइन? हुन पनि किन नहोस्, होममेड फुड, हेल्दी फुड, होइन, आफैले पनि भोगेर भनौँ त्यो एक्सपिरियन्सलाई, बटुलेर भनौँ त्यसलाई, त्यो एक्सपिरियन्सलाई हेरेर भनौँ, होइन, अरूलाई यस्तो नहोस् भन्ने हिसाबले जो बनाउनु भएको छ धेरै राम्रो गर्नुभएको छ। अनि क्यान्सर पीडितहरू त अहिले धेरै सुनिन्छ नि, होइन सजना बहिनी?
1: हजुर हजुर, क्यान्सर अब अहिलेको जमानामा अब मैले भनिहालेँ, मलाई पनि यति सानो उमेर 21 वर्षको उमेर भनेको अब एकदमै यङ एज हो नि त। अब म मात्रै नभएर अब म त्यहाँनिर अब हस्पिटलमा हुँदाखेरि म भन्दा पनि सानो सानो उमेरको पनि धेरै चाहिँ धेरै अहिले क्यान्सर त प्राय धेरैजनालाई लाग्न थालिसकेको रहेछ। मैले त हस्पिटलमा गएर थाहा पाएँ कि, किनभने म मात्रै होइन कि पुरै हस्पिटलको बेडै पुरै भरिएको थियो कि। अनि त्यही भएर चाहिँ यो अब धेरै जस्तो त अब त्यही त हो, अब डक्टरले मेरो केसमा चाहिँ त्यही भन्नुभयो, खानपिनमा चाहिँ मिलेन तपाईँको, अब सानैदेखिको तपाईँको मेरो रुटिन पनि चेक गर्नुभयो, तपाईँले के गर्नुहुन्छ त लाइफस्टाइलमा तपाईँ कस्तो छ त भन्दाखेरि, अब मैले त्यही हो अब सानोमा त हामीले अब त्यही जङ्क फुडहरू पनि धेरै कन्ज्युम गर्ने होइन, अब त्यस्तै मैले त्यो रुटिनहरू भन्दाखेरि चाहिँ अब तपाईँको त्यही कारण चाहिँ हुनसक्छ भनेर भन्नुभयो डक्टरले, किनभने अब अरू त हाम्रो हिस्ट्री पनि छैन अनि यति सानो उमेरमा अब क्यान्सरै हो भनेर अब जचाउनु गएको पनि होइन खासमा, अब बिरामी भएर नर्मल होला भनेर अब कसैले पनि सोचिँदैन यत्रो ठुलो रोग आफूलाई लागेको छ होला भनेर, अनि नर्मलै होला भनेर चेकअपहरू गराउन जाँदाखेरि डक्टरले सस्पेक्ट गर्नुभयो, अनि त्यही बायोप्सीको थ्रु थपाएको हो, अनि डक्टरले अब फ्यामिली हिस्ट्री छ भनेर सोद्धाखेरि केही पनि छैन भन्दाखेरि चाहिँ डक्टर पनि सक्ट हुनुहुन्थ्यो, किनभने यस्तो केसहरू भनेको प्राय फ्यामिली हिस्ट्री कि त अब त्यस्तै हुनुपर्छ भनेर चाहिँ शङ्का गर्नुभएको थियो। तर त्यस्तो नभए पछाडि चाहिँ अब जङ्क फुड मेन चाहिँ अब अनहेल्दी लाइफस्टाइलले पनि हुनसक्छ है क्यान्सर भनेर भन्नुभए पछाडि चाहिँ त्यतिखेरै मेरो माइन्ड चाहिँ भनौँ न सतर्क भइसक्यो, र त्यो दिनदेखि चाहिँ मैले चाहिँ बाहिरको जङ्क फुडहरू, बाहिरको कुनै पनि जस्तै कि अब जुसहरू कुनै पनि केही पनि मैले कन्ज्युम गरेको छैन, खानु छोडिदिएको मैले चाहिँ खाएको छैन अहिलेसम्म चाहिँ मैले, र त्यही अनुसार चाहिँ मेरो चाहिँ हेल्थ एकदमै बेसी राम्रो भएको छ, र मेरो चाहिँ फलोअपमा मैले अब अहिले चाहिँ 1-1 वर्षको भइरहेको छ, 3 वर्ष क्रस भइसक्यो मेरो चाहिँ, अनि त्यही अनुसारले चाहिँ मलाई एकदमै राम्रो हुँदै गयो। र कोलोरेक्टल क्यान्सरको चाहिँ अब के हुन्छ भने डक्टरले अब अपरेसन त अनिवार्य हुन्छ भन्नुभएको थियो, तर मेरो चाहिँ मैले भने नि हजुरहरूलाई हेल्दी फुड मेन चाहिँ मैले कसरी थपाएँ भने, म कसरी प्रेरित भएँ हेल्दी फुडको लागि भने, डक्टरले भन्नुभएको थियो अब मेरो अपरेसन हुनै पर्छ, अपरेसन गर्नुपर्छ, रेडियो केमोथेरापी सबै मैले गरेको हो, 24 दिनको रेडियो, 12 साइकल केमो गरेको, अनि त्यस पछाडि मेरो चाहिँ सर्जरी थियो, र सर्जरीको बेलामा चाहिँ मेरो चाहिँ मैले भनिहालेँ त्यस पछाडि चाहिँ मैले एकदमै हेल्दी मात्रै खान्थेँ, यस्तो रोग देखा परे पछाडि चाहिँ फ्रुट्सहरू भयो, हेल्दी कुराहरू भयो, ड्राई नट्सहरू भयो, काजु बदमहरू भयो, र घरमा पनि एकदमै हेल्दी मात्रै भेजिटेबल्सहरू बेसी त्यस्तोहरू खाएँ, र डक्टरले भन्नुभएको थियो अपरेसन हुन्छ भनेर, तर मेरो चाहिँ अब यो केमो र रेडिएसन पछाडि पुरै क्लिन देखे पछाडि चाहिँ डक्टरले भन्नुभयो अपरेसन गर्नु पर्दैन, किनभने तपाईँको चाहिँ यो चाहिँ धेरै कम मान्छेमा चाहिँ यस्तो रियरली देखा पर्छ, र तपाईँको चाहिँ एकदमै क्लियर देखियो, र तपाईँलाई चाहिँ अब त्यही हो फलोअपमा राख्छौँ हामी भनेर राख्नुभयो, र अहिलेसम्म चाहिँ अब 3 वर्ष क्रस भइसक्यो, र अहिले चाहिँ 1 इयरको फलोअपमा छु, त्यस्तो केही पनि रिटर्न आएको पनि त्यस्तो केही छैन, र सबै चाहिँ मलाई चाहिँ के लाग्छ भने हेल्दी फुडले एकदमै बेसी राम्रो गर्यो, र हेल्दी फुडलाई चाहिँ त्यही भएर म सबैलाई यही सजेस्ट गर्छु कि हेल्दी फुड चाहिँ खानु जरुरी रहेछ लाइफमा भन्ने सजेस्ट गर्छु म्याम। म चाहिँ त्यहीबाट प्रेरित भएको, हेल्दी फुड चाहिँ राम्रो गर्ने रहेछ हाम्रो स्वास्थ्यलाई, पहिलेदेखि मैले हेल्दी फुड खाएको भए यो रोग पनि पछि अब बुढेसकालमा देखा पर्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ।

0: SBS गोर्खा रेडियो
1: कोलोरेक्टल क्यान्सर भन्नुभयो तपाईँले, होइन यो चाहिँ विशेष गरेर
2: हाम्रो चाहिँ ठुलो आन्द्रा र सानो आन्द्रा भन्ने हुन्छ, ठुलो आन्द्रामा चाहिँ हो।
1: हजुर, श्रोताहरू पेट दुखेर चाहिँ जानुभएको थियो होला होइन डक्टरकोमा?
2: पेट दुखेर भन्दा पनि म्याम के भएको थियो भने अब दिसामा चाहिँ अब ब्लडहरू देखिने टाइम टाइममा चेकअपहरू पनि डिफ्रेन्ट हस्पिटलहरूमा त गराइरहेको नर्मल हस्पिटलहरूमा, अब उहाँहरूले चाहिँ अब त्यही त हो अब इन्स्ट्रुमेन्टहरू नभए पछाडि त्यही हो पायोस भनेर ऊ गर्नुभयो कि पायोस भनेर चाहिँ सस्पेक्ट गर्नुभयो नर्मल हस्पिटलहरूमा जाँदाखेरि जहाँ चाहिँ मेसिनहरू नभएको ठाउँमा। किनभने हाम्रो चाहिँ यस्तो छ कि म्याम, हाम्रो यता गाईघाट उदयपुर भन्ने बित्तिकै हजुरको अलिकति अविकसित ठाउँ हो, यता चाहिँ हस्पिटलहरू भयो अलिकति हस्पिटलहरू छैन। हस्पिटल छ तर कस्तो छ भने ज्वरो खोकीहरूको लागि चाहिँ ठिक हुन्छ, तर नर्मली अब सिरियस केसहरू जस्तै कि इन्डोस्कोपी गर्ने मेसिन छैन, कोलोनोस्कोपी गर्ने मेसिनहरू छैन। अनि त्यो भएर चाहिँ अब मैले चाहिँ यता मलाई त यता सजिलो भयो हस्पिटल, र मैले सुरुमा अब नर्मल मलाई त्यस्तो देखा परेछ मैले हाम्रो उदयपुरमा गएँ हस्पिटल। अनि त्यहाँ त अब डक्टरहरूले यो सस्पेक्ट गर्नुभयो कि अब यत्रो 21 वर्षको मान्छेलाई क्यान्सर हो भनेर त कसैले पनि प्रायः सुरुमै ऊ गरिहाल्नु हुँदैन रहेछ कि, सस्पेक्ट गर्नु हुँदैन रहेछ, नर्मली पायोस हो भनेर भन्नुभयो मलाई पनि। अनि मैले पनि अब त्यही त सोचेँ अब यस्तो ठुलो रोग त कसैले पनि सोचिँदैन आफूलाई भएको छ भनेर, नसोचेकै पुरै लाइफमा चाहिँ अनप्रिडिक्टेड हुँदो रहेछ कि पुरै त्यस्तो भइदिने। अनि त्यहाँदेखिको यताबाट पनि मैले धेरै उपचारहरू धेरै हस्पिटलहरू गएँ नर्मल हस्पिटलहरूमा, उहाँहरूले चाहिँ पायोस भनेर सस्पेक्ट गरेर दबाईहरू दिने घर पठाइदिने गर्नुभयो। अनि म घर आएँ अनि त्यस पछाडि पछिबाट चाहिँ मलाई चाहिँ कति ब्लड त त्यस्तो त नर्मली भइरहेको थियो, 3-4 वर्षै भइसक्यो अलिअलि ब्लड आउने, तर रेगुलर होइन, 5 महिनामा एकचोटि 3 महिनामा एकचोटि त्यसरी हुन्थ्यो। दिशामा जस्तै कि दिशामा चाहिँ फ्रेस खालको ब्लडै आउँथ्यो तर धेरै होइन छोरी आउँथ्यो, पेन पनि नहुने, पेटमा पनि दुख्नु पोल्नु केही नहुने, नर्मली त्यही ब्लड मात्रै आएको सङ्खाले चाहिँ आफूलाई के भयो भनेर एउटा जिज्ञासा हुन्छ नि मनमा डर, त्यसको लागि मात्रै म चाहिँ नर्मल हस्पिटलहरूमा जान्थेँ। अनि उहाँहरूले अब पायोस भनेर पठाइदिनु हुन्थ्यो दबाई दिएर, अनि पछि त्यस्तो त्यस्तै हुँदा गएपछि पछि एकचोटि चाहिँ मलाई साह्रै पाऱ्यो कि कसरी साह्रो पाऱ्यो भन्दाखेरि अलिक कन्स्टिपेसन भयो, अनि कन्स्टिपेसन भए पछाडि चाहिँ म गएको ठुलो हस्पिटलमा, अनि त्यस पछाडि चाहिँ उहाँबाट चाहिँ कोलोनोस्कोपी थ्रु चाहिँ अब डक्टरहरूले पत्ता लगाउनु भएको हो म्याम।
1: हजुर हजुर, कुन हस्पिटलमा चाहिँ ट्रिटमेन्ट गर्नुभयो तपाईँले?
2: मेरो चाहिँ मैले चाहिँ प्राइभेटमै गरेको हो, किनभने अब मेरो केस त कस्तो थियो भने त्यही त हो अब 7 मन्थ जति नै भइसक्यो त्यो हार्ड कन्स्टिपेसन भएको, मलाई चाहिँ मेरो चाहिँ एकदमै क्रिटिकल सिचुएसन थियो। अनि जुन सिचुएसनमा चाहिँ अब त्यही त हो सरकारी हस्पिटलमा गयो भने अलिकति ढिलो हुने प्रोसेस होइन, अनि हामी सुरुमा त सरकारीमा गयौँ, सरकारीमा पनि गएको थियौँ तर त्यहाँ चाहिँ अब त्यही हो त्यतिखेर खोइ के

0: समथिङ बन्द थियो एक हप्ता कि 14 दिन कति दिनको लागि बन्द हुने भन्नुभयो अनि त्यति बेरसम्म पनि मेरो चाहिँ स्थिति पनि त्यस्तो थिएन कि एकदमै क्रिटिकल थियो अनि म चाहिँ अब फास्टै गराउने छिटै गराउने भन्ने हामी चाहिँ प्राइभेटमा गयौँ र सुरुमा चाहिँ मेरो रोग पत्ता लागेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा पत्ता लागेको हो अनि त्यस पछाडि बायोप्सीको थ्रु बायोप्सीको रिपोर्ट पनि बाहिर इन्डियातिर कता पठाउनु हुँदो रहेछ अनि एक हप्ता जति लागेको थियो बायोप्सीको रिपोर्ट आउन अनि त्यस पछाडि उहाँहरूले भन्नुभयो कोलोरेक्टल क्यान्सर छ भनेर भन्नुभयो र हामीलाई चाहिँ सुरुमा त अब भनौँ न त्यस्तो हो जस्तै लागेन अनि हामीले अब अरू हस्पिटल पनि गयौँ अनि त्यस पछाडि अरू हस्पिटल पनि सरकारीमा पनि गएर देखायौँ अनि उहाँहरूले भन्नुभयो यो हो रियली हो भनेर भन्नुभयो पछाडि चाहिँ हामीले अब कता फास्ट हुन्छ त्यही उपचार गर्ने विचार गऱ्यौँ र हामीले चाहिँ रोग देखा परेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा हो र हामीले उपचार गरेको चाहिँ यता मेडिसिटी हस्पिटलमा गरेको हो
1: जे होस् डिटेलमा भनिदिनु भयो सजना बहिनी त्यसको लागि थ्याङ्क यू सो मच किनभने कस्तो हुन्छ भने नि हामीलाई थाहा हुँदैन नि त अब स्टुलमा ब्लड देखिन साथ हामी पाइल्स भयो भन्छौँ कन्स्टिपेसनले गर्दा हो भन्छौँ माइनर हो यो केही होइन भन्छौँ होइन पानी खाउन भइहाल्छ भन्ने हुन्छ होइन तपाईँले यो जुन चाहिँ डिटेलमा भनिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद किनभने कतिलाई प्रब्लम भइरहेको हुन्छ हुनसक्छ होइन उहाँहरूले सुन्नुभयो भने एकदमै राम्रो हुन्छ अब तपाईँको होम मेड फुड तर्फ आऊ अब होइन अब अनलाइन बिजिनेस त छँदैछ तपाईँको त्यतातिर कतिको मान्छेहरूले बनाउन गाईघाटको मान्छेहरूले कतिको चाहिँ रुचाउनु हुँदैछ रुचाउनु पर्छ पनि किनभने केटाकेटीलाई बेसी जङ्क फुडहरू दिएर त अब एउटा उदाहरण तपाईँ नै हुनुहुन्छ है त्यसले गर्दा तपाईँलाई देखेर तपाईँको उदाहरण देखेर कस्तो मान्छेहरूले कस्तो प्रकारले लिएको छ तपाईँको यो होममेड फुडलाई त्यहाँनिर गाईघाटमा
0: हाम्रो यता गाईघाटमा पनि अब एकदमै पोजिटिभ रिभ्युज नि छ हाम्रो चाहिँ घर चाहिँ यता गाईघाट एरियाको बजार एरियामै पर्छ त्यही भएर हामीले चाहिँ बजार एरियामै परेको हुनाले हामीले चाहिँ सटरहरू लिएको छैनौँ हामीले घरमै पसल खोलेको छौँ अनि घरमै आउनुहुन्छ हाम्रो चाहिँ लिनको लागि र रिभ्युजहरू चाहिँ एकदमै राम्रो भयो भनेर फेरि फेरि पनि आइरहनु भएको छ र हाम्रो यता कस्टमरहरू चाहिँ हेर्ने नै हो भने हाम्रो गाईघाटमा पनि अब त्यति अब पपुलेसन त अलिक कमै छ तर कस्टमरहरू चाहिँ हाम्रो बाहिरकै धेरै हुनुहुन्छ गाईघाटको हेरी चाहिँ तर गाईघाटमा पनि नआउने चाहिँ होइन हाम्रोमा आइरहनुहुन्छ कस्टमरहरू दिनमा 10-12 जना त्यस्तो गरेर आइरहनुहुन्छ
1: हजुर हजुर अब यो एउटा अवेरनेस पनि त फैलाउनु पर्यो नि त तपाईँले होइन तपाईँ एउटा क्यान्सर सर्भाइभर भएर अब जङ्क फुडले कति साह्रो असर पार्दछ भन्ने कुरा बुझेर एउटा होममेड फुड हेल्दी फुड तपाईँले सुरुवात गर्नुभएको छ त्यसले गर्दा तपाईँले आफै नै निस्केर होइन धेरै छ अहिले क्यान्सर पीडितहरू क्यान्सर फैलिँदैछ त्यसले गर्दा तपाईँ जस्तो मान्छेले त अब एउटा समाजमा गाउँमा अवेरनेस ल्याउनुपर्छ होइन त्यसले गर्दाखेरि चाहिँ सबैलाई भन्नु जरुरी पनि छ अब क्यान्सर पीडितहरू धेरै छ अहिले अघि पनि भन्नुभयो तपाईँले म हस्पिटल जाँदाखेरि त त्यहाँदेखि मैले क्यान्सर पीडितहरू त्यति धेरै क्यान्सर त फैलिएको रहेछ भन्ने कुराहरू भन्नुभयो अनि अब अहिले तपाईँ एउटा सचेत नागरिकको हैसियतले भनौँ एउटा क्यान्सर सर्भाइभरको हैसियतले भनौँ तपाईँलाई यो खानेकुरा चाहिँ यस्तो रहेछ भन्ने कुराले जुन चाहिँ ट्रिगर गरायो त्यस पश्चात तपाईँले फुड यो होममेड फुडको सुरुवात गर्नुभयो अब तपाईँ जस्तो क्यान्सर पीडितहरूलाई होइन बच्चाहरूलाई भनौँ विशेष गरेर अहिले होइन ती कुराहरूको लागि केही सोच्नु भएको छ म अब यो क्षेत्रमा चाहिँ म यसरी चाहिँ अवेरनेस फैलाउँछु भन्ने अथवा कसैलाई सपोर्ट गर्छु भन्ने केही केही छ अब अहिले केही सोच्नु भएको छ
0: म्याम अब यस्तो हो हाम्रो चाहिँ अब के हो भने मैले चाहिँ सबैभन्दा सुरुमा चाहिँ हेल्दी फुडहरू चाहिँ बाहिरको फुड न मात्रै नभएर हेल्दी फुड पनि मिठो पनि हुन्छ र शरीरलाई फाइदा पनि गर्छ भन्ने धारणाले मैले यो हेल्दी होममेड फुड आइटमहरू सेल गर्ने र सकेसम्म कस्टमरहरूलाई एकदमै रिजनेबल प्राइसमा एकदमै हाई क्वालिटीको प्रोडक्टहरू दिइरहेको छु र मैले चाहिँ अहिले अब अहिले सकेको भनेको चाहिँ त्यही हो अहिले मैले अब मेरो स्टाफ दिदीहरूलाई मैले रोजगारी दिइरहेको छु र मैले सक्दो केही गर्न मतलब मैले चाहिँ केही पछि गएर अलिक धेरै नै प्रगति गर्दै यही फिल्डमा प्रगति गर्दै गयो भने अभियसली म जस्तै बिरामी मान्छेहरूलाई मैले सपोर्ट गर्नेछु होइन किनभने सबैको अब एउटै भोगाइ त एउटै हो नि त उहाँहरूको पीडा पनि मैले बुझ्छु र त्यही अनुसारले मैले पनि सपोर्ट गर्नेछु अब भविष्यमा यसरी नै अब कस्टमरहरूले हामीलाई साथ सपोर्ट दिइरहनु भयो र सधैँ अब हाम्रो प्रडक्टहरू त हामीले केही कमी गर्दिनौँ, एकदमै हाई क्वालिटीको दिन्छौँ र उहाँहरूले मन पनि पराइरहनु भएको छ र यस्तै भइरह्यो र यसरी नै चल्दै गयो, यसरी नै राम्रो हुँदै गयो भने म अभियसली पछि गएर केही न केही सपोर्ट गर्नेछु र म पनि एउटा एकदमै हेल्पर खालको मान्छे नै हो कि, म पनि सामाजिक उमा होइन सोसाइटीमा चाहिँ हेल्प गर्ने खालकै मान्छे हो र परिस्थितिले मलाई नराम्रो स्थितिमा पार्यो, त्यही पनि मैले मेरो सक्दो गर्नु खोजि नै रहेको छु र मैले चाहिँ मेरो अब यो अस्ति नै मेरो बैशाख 7 चाहिँ मेरो बर्थडे थियो, मैले सकेको मैले मैले गर्न सकेको चाहिँ मैले चाहिँ भनौँ न केही हेल्प चाहिँ मैले अनाथ आश्रममा गएर गएर गरेँ यो त्योचोटि र मलाई एकदमै बेसी मनमा खुसी मिल्यो, एकदमै बेसी मनमा खुसी र आफूमा प्राउड मिल्यो। किनभने मलाई चाहिँ कस्तो फिल हुन्छ भने होइन, पहिले अब यस्तो क्यान्सर लागिसके पछाडि अब मेरो जिन्दगी यसरी नै गयो होला, म अब जिन्दगीमा केही गर्न सक्दिनँ होला र म कसरी निको हुन सक्छु होला भन्ने मेरो सोच धेरै आउँथ्यो, धेरै दुःख हुन्थ्यो। म मेरो सानैदेखिको मेरो सोच के थियो, म ठुलो हुन्छु, म नर्स बन्छु, हेल्प गर्छु, म पैसा कमाउँछु, म यस्तो गर्छु होइन, सोसाइटीमा म कसैलाई हेल्प गर्छु, अशक्तहरूलाई हेल्प गर्छु, बिरामीहरूलाई पनि म सकेसम्मको मेरो सक्दो गर्छु भन्ने मेरो सोच धेरै ठुलो थियो। त्यही पनि मेरो सोच अनुसार भएन, जिन्दगी चलेन, त्यही पनि मैले यो बिरामीलाई जितेर धेरै त मैले भनौँ न प्रगति गर्न सकेको छैन, जति सक्दो मैले गरेँ। अस्तिको पालि मैले त्यति भए पनि थोरै भए पनि 20-25 हजार जति दिन डोनेट गरेँ बालाश्रममा गरेँ र अब आउँदो दिनहरूमा पनि यस्तै प्रगति गर्दै गयो भने र अभियसली म अरू पनि धेरै कुरा गर्न चाहन्छु। त्यसको लागि चाहिँ मलाई अब त्यही त हो, मेरो मेहनतलाई साथ सपोर्ट दिनको लागि धेरै अब कस्टमरहरूको होइन धेरै जरुरत छ र यसरी नै राम्रो कामहरू गर्दै जान्छु म, हजुरहरूले साथ सपोर्ट दिइरहनु होला भन्न चाहन्छु म, धेरै मनैबाट आग्रह गर्न चाहन्छु।
1: हजुर हजुर, एकदमै राम्रो भनौँ न होइन, तपाईँको इच्छाहरू भनौँ, अब पहिल्यैदेखि यसो दयालु भावनाको हुनुहुँदो रहेछ, दयालु स्वभावको नै हुनुहुँदो रहेछ, तपाईँको इच्छाहरू पहिला पनि त्यही थिएछ, तर अब भनौँ न एउटा डेस्टिनी भगवान्ले भनौँ न तपाईँलाई अर्कोतर्फबाट ल्याएर चाहिँ एक्सपिरियन्स गराएर होइन क्यान्सर सर्भाइभर बनाएर चाहिँ तपाईँलाई यो बाटोमा ल्याउनु भएको छ, अब चाहिँ सेवा गर्नु बिरामीहरूको भनेर होइन। जे होस् अब तपाईँ यङ हुनुहुन्छ, ट्यालेन्टेड हुनुहुन्छ, होममेड फुड बनाएर हेल्दी फुड बनाएर बिक्री गर्नुहुन्छ, अझै उन्नति प्रगति गर्नुहोला।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: अब तपाईँ गाईघाटमा हुनुहुन्छ, गर्मी छ, तराईको गर्मी है, आज अलिकति शीतल त भन्नुहुन्छ तर अब गर्मी त्यतिको बढेर जान्छ, अब यस्तो गर्मीको मौसममा मध्ये गर्मीमा एकदम गर्मीले सताउँदाखेरिको एउटा शरबत चाहिँ कसरी बनाउने त्यो चाहिँ भन्नुहोस् न, के शरबत खानुहुन्छ तपाईँहरू त्यहाँ?
0: हामीले त म्याम अब त्यही हो, मैले त बाहिरको जङ्क फुडहरू केही खाँदिनँ, मैले चाहिँ खाने भनेको चाहिँ अब त्यही हो, हुन त नर्मल मान्छेहरूलाई नमन पर्न सक्ला होइन, टेस्टमा अब फरक पर्न सक्छ तर शरीरलाई जे फाइदा गर्छ त्यो चाहिँ खानुपर्ने रहेछ क्या हामीले टेस्ट भन्दा पनि। मैले चाहिँ के खाने गरेको छु भने नर्मल वाटर, जुन चाहिँ हामीले यो के अरे हाम्रो यो घैलामा राखिन्छ नि, घैला जस्तै टाइपको
1: हुन्छ
0: जुन त्यसमा राखेको पानी, अनि त्यसमा चाहिँ मैले चिया सिड्स लगाएर, चिया सिड्स चाहिँ भनेको प्रकारको एकदमै फाइबर युक्त खालको दाना हुन्छ त्यो चाहिँ, त्यो चाहिँ शरीरलाई एकदमै राम्रो गर्छ, गट हेल्थलाई पनि एकदमै राम्रो गर्छ र त्यसलाई डाइजेसनलाई पनि हाम्रो हेल्प गर्छ कि त्यसले। त्यो लगाउँछु, त्यो लगाए पछाडि त्यसलाई ओभरनाइट सोक गर्न दिन्छु र त्यो डबल इन साइज हुन्छ कि त्यो बबल जस्तै फुल्लिन्छ, त्यसलाई चाहिँ लगाएर मैले दिनभरि चाहिँ मैले खाने गरेको छु म्याम, पिउने गरेको छु त्यसरी।
1: हजुर, हेल्दी सर्बत बनाउन होइन, नत्र त गर्मीमा त धेरै धेरै प्रकारको सर्बतहरू पाइन्छ। जे होस् अब तपाईँको सजनास होममेड फुडमा एकपल्ट फेरि सर त्यहाँ पाइने खानेकुराको नाम मात्रै सर भनिदिनुहोस् न, नाम मात्रै।
0: म्याम हाम्रोमा चाहिँ धेरै कस्टमरहरूले रुचाइदिनु भएको र मन पराउनु भएको यो इनर्जी बल्स ड्राई नट्स प्रोटिन लड्डु, जुन चाहिँ यो सबै ड्राई नट्स सिड्सले सबै बनेको हुन्छ। हाम्रो यसमा टोटल 15+ आइटम्सहरूले बनाएको छौँ, अनि यसमा चाहिँ अब हाम्रो त्यो भइहाल्यो, अनि इनर्जी बुस्टर साथु जुन चाहिँ हाम्रो 20+ आइटम्स मिक्स गरेर बनाएको छौँ। र हाम्रोमा चाहिँ फेरि के हुन्छ भने अर्डर पछाडि फ्रेस बनाउने हुनाले हाम्रोमा चाहिँ कुनै पनि सामानहरू स्टकमा राखेको पुरानो हुँदैन, हामीले चाहिँ फ्रेस फ्रेस बनाएर हजुरहरूलाई पठाउने हो। त्यही भएर टेस्ट एकदमै मिठो हुन्छ, किनभने अब फ्रेसको त टेस्ट चाहिँ अलग हुन्छ, त्यही भएर मिठो हुन्छ। अनि हाम्रोमा यो खजुरी बिस्किट छ, अनि ड्राई नट सिड्सहरू हाम्रो सबै कुरा अभाइलेबल छ, जस्तै काजु बदमहरू त्यो फाल्टै र मात्रै लिनुहुन्छ भने पनि तिनीहरू पनि अभाइलेबल छ। सुत्केरी मसला छ, गुड पाक छ, र गुड पाक सुत्केरी मसलाहरूमा हामीले अब अहिलेको हालमा अब डक्टरले मलाई जहिले पनि प्राय चाहिँ भन्नुहुन्थ्यो कि चिनी चाहिँ नखानु, जिन्दगीभरि तपाईँले स्किप गरिदिनु भन्नुहुन्थ्यो। मैले चिनीको सट्टामा चाहिँ अब कस्टमरहरूको डिमान्ड अनुसार खजुर डेट्स जुन चाहिँ फ्रुट्समा गनिन्छ, खजुर डेट्स लगाएर कि त हजुर कस्टमरहरूको डिमान्डमा हाम्रोमा चाहिँ मिसिरीमा मात्रै छ, मिसिरी कि त यो खजुरमा मात्रै बन्छ, हाम्रोमा चिनी टोटली स्किप छ, कुनै पनि इन्ग्रिडियन्टहरूमा चिनी हाम्रो हुँदैन। गुड पाक छ, हाम्रो खुवा बन्छ, मिल्कको खुवा, दुधको खुवा बन्छ। हाम्रोमा अरू पनि आइटमहरू जस्तै कि आलसको छोप, आलस चाहिँ एकदमै राम्रो हुन्छ शरीरको लागि, आलसको छोप हामीले बनाउँछौँ। अनि त्यस्तै गरी हाम्रो अरू पनि आइटमहरू छ, जस्तै कि हाम्रो यो गुदको लड्डु, गुदको लड्डु पनि बनाउँछौँ हामीले, तिलको लड्डु पनि बनाउँछौँ।
1: हजुर हजुर, जे होस् हेल्दी फुडहरू जति सबै बनाउनु हुँदो रहेछ, विशेष गरेर चाहिँ अर्डर आएपछि बनाउनु हुँदो रहेछ, त्यो चाहिँ एकदमै राम्रो होइन, पुरानो बेच्नुभन्दा न त पुरानो अब कति दिन अघि बनिएको प्याक गरेर राखिएको हुन्छ पसलतिर चाहिँ होइन। जे होस् खुसी लाग्यो आज तपाईँसँग कुराकानी मात्रै गर्नु पाउँदा पनि, कुनै समयमा भेट पनि लेखिएको होला होइन सजना बहिनी?
0: हजुर हजुर, साफ खबर दिनुभयो र यसरी नै मेहनत गर्दै गए भने अब पछि पछि ठाउँ ठाउँमा ब्रान्च पनि खोल्ने सोच त छ, तर सोच मात्रै सोचेर हुँदैन, किनभने धेरै यसमा मेहनत पर्छ।
1: हजुर हजुर, अनि अब आजको नारी सुन्दै हुनुहुन्छ हाम्रो श्रोताहरूले होइन, हाम्रो तपाईँको विशेष गरेर सजनास होममेड फुड को बारेमा कुरा गऱ्यौँ, गाईघाटको बारेमा तपाईँको विशेष गरेर यो पाटो त मैले सोचेकै थिइनँ, अघि पनि भने मैले होइन, तपाईँको यो क्यान्सर पीडित हुनुहुन्छ, क्यान्सर सर्भाइभर हुनुहुन्छ भन्ने कुरा त मलाई थाहै थिएन, अचानक आज तपाईँले कुरा निकाल्नु भयो। जे होस् जे गर्नुभयो आज तपाईँले कुरा अलिकति निकालिएर अब यो होममेड फुड जुन चाहिँ तपाईँको छ त्यसको पछाडिको स्टोरी के छ भन्ने कुरामा आयो, र आजको तपाईँको यो जुन चाहिँ कुरा सेयर गर्नुभएको छ त्यहाँबाट चाहिँ भनौँ हाम्रो धेरै श्रोताहरूले केही न केही सिक्नुहुन्छ होला, नोट गरेर राख्नुहुन्छ होला भन्ने मलाई आशा छ। अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ सजना बहिनी, सजना नाम पनि कति राम्रो, सजना कसले राखिदिनु भएको नाम चाहिँ?
0: मेरो फादरले।
1: ओहो, बाबा आमा के गर्नुहुन्छ?
0: मम्मी चाहिँ हाउस वाइफ हो, हाम्रो मम्मी चाहिँ घरमै अब कामहरू त हाम्रो मम्मीको त्यही घरमै हो, अब तर हाउस वाइफ भनिन्छ, तर हाउस वाइफको पनि धेरै काम हुन्छ,
1: सबैभन्दा धेरै काम हाउस वाइफको।
0: त्यो भएर मलाई चाहिँ होइन अब मम्मी र बाबा कम्पेयर गर्दाखेरि कसले धेरै होइन मेहनत गर्नुभयो त लाइफमा भन्दा चाहिँ मलाई चाहिँ बराबर इक्वालिटी जस्तै लाग्छ कि।
1: हजुर,
0: अब मम्मीको पनि उत्तिकै मेहनत छ, हामीलाई यत्रो पढाउनु भयो, ठुलो बनाउनु भयो, हाम्रो यति धेरै केयर गर्नुभयो, र स्पेसली म बिरामी हुँदा मलाई यति धेरै केयर गर्नुभयो। अनि बाबा चाहिँ विदेशमा हुनुहुन्छ, कतारमा हुनुहुन्छ।
1: ए हजुर हजुर हजुर, जे होस् हाम्रो सजनाको बाबा उहाँको नाम के हो?
0: हेमन्त राई।
1: हेमन्त राईजी, तपाईँको छोरी सजना एकदमै स्ट्रङ हुनुहुँदो रहेछ. उहाँ एकदमै आठ भएको केटी हुनुहुँदो रहेछ. सानै उमेरमा क्यान्सरलाई जितेर चाहिँ उहाँले आफ्नै बिजनेस खोलेर एउटा यो सेवाको काम पनि गर्दै हुनुहुन्छ. र हेमन्त राईजी तपाईँलाई पनि बधाई छ. र अब सजना बहिनी, सजना राई, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्तमा?
0: अन्तमा म के भन्न चाहन्छु भने, सबैभन्दा सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने, म जस्तै बिरामीहरू होइन, अहिले त क्यान्सर त यति धेरै बिगबिगे भइरहेको छ, क्यान्सर लागेको मान्छेहरू पनि हजुरहरू कोही हुनुहुन्छ भने चाहिँ हजुरहरूले कहिल्यै पनि हिम्मत नहार्नुहोला, मनलाई होइन कहिले पनि नअत्याउनुहोला. अब मेरो जिन्दगी सकियो, अब मैले केही गर्न सक्दिनँ जिन्दगीमा भनेर त्यस्तो नसोच्नुहोला. जिन्दगीमा मबाट पनि केही हजुरहरूले प्रेरित हुनुहुन्छ भने म एकदमै बेसी खुसी हुनेछु होइन. यो कुराले हजुरहरूले पनि कहिले पनि हिम्मत नहार्नुहोला. रोग भनेको सबैलाई लाग्छ, निको पनि भइन्छ. हजुरहरूले सिर्फ हिम्मत नहार्नुहोला, एकदमै बेसी हिम्मत गर्नुहोला भन्न चाहन्छु. र अरू सबै दर्शक मलाई सुनिरहनु हुने अरू सबैजना दर्शकहरूलाई म के भन्न चाहन्छु भने, हजुरहरूले पनि मैले अब सानो बिजनेस भए पनि स्टार्ट गरेको छु, हजुरहरूले यति धेरै साथ सपोर्ट दिनुभएको छ, धेरैजनाले त मलाई साथ सपोर्ट दिनुभएको छ. र हाम्रो साथ सपोर्ट मात्रै नभएर हाम्रो फुडलाई मन पराइदिनु भएको छ होइन. मन पराएर त हजुरहरूले फेरि डबल डबल चाहिँ अर्डर गरिदिनु भएको छ. त्यसको लागि हजुरहरूको साथ सपोर्टको लागि म धेरै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, हृदयदेखि नै, मेरो हृदयदेखि नै. र हजुरहरूले आउँदो दिनहरूमा पनि होइन मैले केही गर्छु भनेर सोचिरहेको छु, र पछि केही गर्न सकेँ भने म जस्तै दुखीहरूलाई होइन, बिरामी मान्छेहरूदेखि लिएर अझै अशक्त मान्छेहरूलाई पनि म पछि केही भविष्यमा गर्ने नै छु, सकेसम्म सपोर्ट हेल्प गर्नेछु मबाट सकेको जति. र हजुरहरूले यसरी नै साथ सपोर्ट कहिले पनि नछोड्नुहोला, सधैँ साथ सपोर्ट दिनुहोला मलाई. र मेरो सानो भए पनि मैले बिजनेस स्टार्ट गरेको छु, हजुरहरूले साथ सपोर्ट दिइरहनु होला भन्न चाहन्छु.
1: हजुर, श्रोताहरू सुनिहाल्नु भयो, साथ सपोर्ट सबैलाई एकअर्कामा चाहिन्छ. हामी सबैलाई, हाम्रो सजनालाई यसो साथ दिनुहोला. नेपाल छुट्टी आउँदाखेरि चाहिँ यसो गाईघाटतिर लाग्नुभयो भने यो सजनाज होम मेड फुडमा गएर यसो हेल्दी हेल्दी खानेकुराहरू भनौँ लिएर जानुहोला. जे होस् सजना, आज समय दिनुभयो, आजको नारीमा धेरै कुराहरू राखिदिनु भयो होइन, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट.
0: थ्याङ्क यू सो मच म्याम, हजुरले पनि समय दिनुभयो होइन. मेरो जस्तो भए पनि मेरो स्टोरी होइन, मलाई कसैले मेरो स्टोरी सुनेर थोरै पनि प्रेरित हुन्छ भने म यतिमै धेरै खुसी हुनेछु म्याम. अनि अर्को भनेको, म अर्को कुरा चाहिँ के जन चैतन्य फैलाउँछु भने, जस्तै कि अब मैले जसरी नर्मल कुरा सोचेँ यस्तो त हुनै सक्दैन भनेर मैले सानो स्टुलमा अब ब्लड आउँदा पनि मैले इग्नोर गरेँ. हजुरहरूले कसैले पनि यसरी इग्नोर नगरिदिनु होला. नर्मल होल बडी चेकअप चाहिँ प्रायः हामीले तिन तिन वर्षमा प्रायः गराउनै पर्ने रहेछ भन्ने मैले मेरो लाइफको स्टोरीबाट चाहिँ मैले लेसन मैले यो पाएँ. हजुरहरूले पनि यस्तो केही समस्या देखेर परिरहेको छ भने हजुरहरूले इग्नोर नगरिकन त्यसमा चाहिँ एकचोटि फुल बडी चेकअप अथवा त्यो केसमा चाहिँ चेकअप चाहिँ गराउनु होला. कुनमा चाहिँ समस्या भइरहेको छ हजुरहरूलाई त्यो कुरामा चाहिँ इग्नोर नगरिकन चेकअपहरू गराउनु होला, त्यति भन्न चाहन्छु.
1: हस्, थ्याङ्क यू सो मच सजना, थ्याङ्क यू. आजको समयको लागि धेरै धेरै धन्यवाद दिँदै छुटाउँ अब है. थ्याङ्क यू एन्ड बाई.
0: बाई बाई.
1: हजुर श्रोताहरू, हाम्रो सजना राई जीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ. र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आके दिनुहोस्. नमस्ते, बाई.

0: काम गर्न न्यायाधीशहरूले आह्वान
1: गर्नुभएकी अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफ्नो जीवनभर विभेद र अन्यायको लडाईँ लडे, कानुन व्यवसायी हुँदादेखि लडाईँ अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्।
0: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनु पर्ने बताउनुभयो।
1: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ। ब्रिटिस गोर्खाज नेपालले आज संसारी माईको पूजा सम्पन्न गरेको छ। बीजीएनले वर्षेनी बलि सहित संसारी माईको पूजा गर्ने गरेको छ। विमातृको रिपोर्ट।
2: ब्रिटिस गोर्खाज नेपालले अघिल्ला वर्ष झैं यसपालि पनि ललितपुर गोदावरीको नौधारा मन्दिर नजिकको जंगल क्षेत्रमा संसारी पूजा गरेको हो। बीजीएनमा सेवारत सैनिक र गैर सैनिक पुरुष कर्मचारी भेला भएर विधिसहित संसारी माईको पूजा गरिएको हो। बिहान 8:30 बजेदेखि करिब 3.5 घण्टा हवनसँगै पूजापाठ गरेपछि जंगल क्षेत्रभित्रै पुगेर जोर बकाको बोलीसहित संसारी माईको पूजा गरिएको हो। बीजीएन पण्डित जवेन्द्र गेवालीका अनुसार 1976 नै बीजीएनले संसारी माई पूजा गर्दै आएको छ। बीजीएनले वर्षेनी संसारी माई पूजा गर्नुको कारण मुख्य बुँदामा समेट्दै रेजिमेन्टल सार्जन मेजर W1 महेश फालुङवा
3: कल्चरल अनि स्पिरिचुअल्ली हामी चाहिँ अलवेज क्लिन हुनुपर्छ भित्रबाट, बल्ल हाम्रो काम राम्रो हुन्छ। कल्चरल भन्ने कुरा चाहिँ यसरी हामीले महत्त्व दिएन भने यो बिर्सिँदै जान्छ। कल्चर भनेको हाम्रो आइडेन्टिटी हो, आइडेन्टिटी भनेको हाम्रो प्राइड हो। यो चाहिँ एकचोटि लस्ट भएपछि हामीले चाहिँ रिस्टोर गर्नु गाह्रो छ। अनि अर्को कुरा चाहिँ युनिटी, यस्तो खालको हाम्रो कल्चरल इभेन्टहरूले चाहिँ हाम्रो सिएस र एसपीको चाहिँ युनिटी चाहिँ यस्तो बढाउँछ। सिएस मेम्बरहरू र हाम्रो जुनियर अनि सबैलाई चाहिँ एकै ठाउँमा समेट्नुको लागि चाहिँ यसले चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ। फाइनल्ली चाहिँ यो बिलिफ हो,
2: गोर्खाहरू प्रकृति पूजक मानिन्छन्। संसार, जमिन, पृथ्वीको पूजा नै संसारी पूजा हो भन्ने पनि गरिन्छ। संसारी माताको महत्त्वबारे बीजीएन पण्डित जवेन्द्र गेवाली:
4: अब संसारी माई माता भन्दा बित्तिकै हाम्रो गढीमाईका 7 दिदी बहिनी मध्येमा चाहिँ एउटी बहिनी हाम्रो बीजीएन परिवारमा चाहिँ सुरुदेखि नै हाम्रो युकेतिर पनि जताततै सुरुबाट नै संसारी माईको पूजा गर्ने चलन रहेछ। संसारी माई भन्दा बित्तिकै संसारकी आमा, अब माताजीले चाहिँ सबैको कल्याण गर्ने श्रद्धा भक्तिले, यो कसको निमित्त भन्दा सर्वे भवन्तु सुखिनः, सबको कल्याण होस् भनेर चाहिँ हामीले पूजा अर्चनाहरू गरिएको छ।
2: पूजामा विशेष गरी भलाइको कामना गर्ने चलन छ। बीजीएन आरएसएम महेश पालुङले पनि संसारी माई पूजापछि ब्रिगेडका सदस्यको शुभ फलका लागि कामना गर्नु भएको छ।
3: आज जुन पूजा हामी गरिरहेको थियौँ यति मजाले पर्फेक्टली भूको पूजा गरियो, यसरी नै हामीलाई चाहिँ फलिफाप होस् भनेर गरेको, सक्सेस भयो, पानी परिहाल्यो, पूजा पनि कम्प्लिट भयो। यसरी चाहिँ हामीहरूलाई चाहिँ यो होल इयरको लागि चाहिँ सक्सेस मिलोस्, सबैको लागि चाहिँ राम्रो होस्, प्रकृतिको पनि पूजा गरियो, यसले पनि हामीहरूलाई चाहिँ प्रोटेक्ट गरून् अनि हामी सबैलाई चाहिँ कल्याण होस्।
2: विशेष गरी बेलायती सेनाको गोर्खा ब्रिगेडले तिथि मिलाएर मे महिनाका शनिबार मध्ये कुनै एउटा शनिबार संसारी माई पूजा गर्ने चलन छ। आजै गोर्खा ब्रिगेडका अरू युनिटले पनि संसारी माईको पूजा गरेका छन्।
5: संसारी माताको
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 युद्धविराम घोषणा गर्नुभएको छ। युद्धविराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्धविराम भएको हो। युक्रेनको सम्भावित आक्रमण रोक्न उत्सवको समारोह छुट्याइएको छ। नेपालको ए क्रिकेट टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 पराजित गरे।
6: यो BFBS गोर्खा।
5: रेडियो हो।

बीएफबीएस गोर्खा रेडियो कार्यक्रम घर संसारमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सुनेको तर्फबाट र कार्यक्रम घर संसारमा हामी घर सम्बन्धी विभिन्न जानकारी राख्ने गर्दछु अब घरको वातावरणलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ तीनवटा क्षेत्रमा जस्तै हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन शारीरिक जीवन हेल्थी रहन एकदमै महत्त्वपूर्ण हुन्छ र यसैमा रिलेटेड टपिक्सहरू आज म राख्ने नै छु र विशेष गरी घरको वातावरण राम्रो बनाउन यो एयर प्युरिफायरको पनि अहिले एकदमै प्रचलनहरू रहेको छ होइन विशेष गरी अब डस्टहरू हुन्छ घरमा र त्यसो डस्टले पनि एकदमै एयर पोल्युसन हुन्छ घरमा त्यसै कारणले एयर प्युरिफायरहरू किन्ने अहिले यो समय चाहिँ एकदमै मानिसहरूले गरिरहेको छ होइन र एयर प्युरिफायर किन अघि चाहिँ अवश्य जान्नुपर्ने पाँचवटा महत्त्वपूर्ण कुरा पनि हुन्छ जसबारेमा अवश्य पनि म जानकारी राख्दै नै गर्नेछु सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो र कार्यक्रममा हामी यो मिठो गीतको साथ मैलेको लागि अगाडि बढाउँ

एफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ, कार्यक्रम घर संसारमा हुनुहुन्छ, म सेनेको साथमा। र अहिले हामी एयर प्युरिफायर किनकि अवश्य जान्नुपर्ने पाँच महत्त्वपूर्ण कुराको बारेमा गर्नेछौँ। एयर प्युरिफायर एक पटकको खरिद मात्र होइन, त्यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाई गर्नुपर्छ। बदलो यो अहिलेको समयमा चाहिँ सहरीकरण र प्रदूषण, जलवायु परिवर्तन जस्ता समस्याले अहिले हाम्रो वरपरको वातावरण निकै अस्वस्थ हुन थालेको छ। विशेष गरी सहरी क्षेत्रमा अहिले सास फेर्ने हावा पनि खरा हुने गर्छ। हामीलाई लाग्छ घरको हावा त सफा हुन्छ, तर साँच्चै यो सफा हुन्छ त? यसैमा चाहिँ यो बढ्दो प्रदूषणका कारण घरभित्रको हावा पनि अब प्रदूषित भइरहेको छ। यस्तो अवस्थामा धेरै मानिसहरू आफू र आफ्नो परिवारको स्वास्थ्य जोगाउन एयर प्युरिफायर किन्न थालेका छन्। तर एयर प्युरिफायर किन्नु अघि केही महत्त्वपूर्ण कुराहरू जान्नु जरुरी छ। सही जानकारी बिना गलत वा महँगो उत्पाद किन्नमा हामी बाध्य भइरहेका हुन्छौँ। एयर प्युरिफायर किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ, जस्तै फिल्टर कस्तो छ, कोठाको साइज अनुसार मसिन कस्तो लिने र कुन फिचर्सहरू आवश्यक हुन्छ। सही उत्पादन छान्दा पैसा र स्वास्थ्य दुवै बचाउन मद्दत हुँदछ। र पहिलो रहेको छ हाई एफिसियन्सी भएको चाहिँ पर्टिकुलर एयर एयर यो चाहिँ फिल्टर महत्त्वपूर्ण छ। AHEPA यो फिल्टर जस्ता यस्तो प्रविधि हो जसले हावामा रहेका 0.6 माइक्रोन्ससम्मका धुलो, पराकण, ब्याक्टेरिया र अन्य सूक्ष्म कणहरू प्रभावकारी रूपमा सफा गर्छ। एयर प्युरिफायर किन्न जाँदा सबैभन्दा पहिले हेर्नुपर्छ त्यसमा असली AHEPA फिल्टर छ कि छैन भनेर। बजारमा धेरै उत्पादनले AHPA टाइप मात्र लेखेर ग्राहकहरूलाई भ्रमित गर्छ, जुन असली AHPA जतिको चाहिँ प्रभावकारी हुँदैन। यदि घरमा एलर्जीबाट पीडित कोही सदस्य छ वा साना बच्चाहरू छन् भने AHPA यो फिल्टर भएको चाहिँ प्युरिफायर सबैभन्दा बढी फाइदाजनक हुन्छ, जसले स्वास्थ्य सुधारणामा ठुलो भूमिका खेल्छ। र यसैले गर्दाखेरि चाहिँ यो खालको फिल्टर भएको एयर प्युरिफायर नै किन्नु राम्रो हुँदछ। र त्यस पश्चात हामीले कोठाको साइज अनुसार छान्नुपर्छ। यो बारेमा जानकारी राख्नेछु, अनिलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पिएफपी गोर्खा रेडियो सुनिरहनु भएको छ र कार्यक्रम घर संसारमा अहिलेको समय हामी छौँ र म चर्चा गरिरहेको छ तपाईँको समक्षमा भने अहिले हामीले यो एयर प्युरिफायर किन्नु अघि अवश्य जानुपर्ने पाँच महत्त्वपूर्ण कुराहरू बारेमा रहेको छ र दोस्रोमा भनिरहेको छ कोठाको साइज अनुसार छान्ने. हरेक एयर प्युरिफायरको आफ्नै क्षमता हुन्छ जसलाई सिएडिआर यानि कि क्लिन एयर डेलिभरी रेट भनिन्छ. यस मसिनले कति छिटो हावा सफा गर्न सक्छ भन्ने देखाउँछ. यदि कोठा ठुलो छ र सानो प्युरिफायर किन्यो भने त्यसले राम्रोसँग काम गर्दैन. त्यसैले सधैँ आफ्नो कोठाको यो स्वाकार अनुसार चाहिँ तपाईँले फिट अनुसार मोडल छान्नुपर्छ. कुन प्युरिफायर कतिसम्मको कोठामा उपयुक्त हुन्छ भनेर उत्पादनमै उल्लेख गरिएको हुन्छ. यो कुरालाई व्यवस्था गरियो भने पैसा खर्च हुन्छ तर हावा सफा हुँदैन. र यसै गरी तेस्रो रहेको छ आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ. यो बारेमा पनि जानकारी रहने नै छ श्रोता. अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: Efa.
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

पीएफपीएसको घर रेडियो सुनि रहनु भएको छ श्रोता. कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेको समय म सुनेको साथमा, र यो समय हामी चर्चा गरिरहेका छौँ एयर प्युरिफायर किन अगाडि जान्नुपर्ने पाँच महत्त्वपूर्ण कुरा. चौथोमा फिचर्स बुझ्न आवश्यक कुरामा मात्र ध्यान दिने. आजका स्मार्ट एयर प्युरिफायरमा वाइफाई कनेक्टिभिटी, मोबाइल एपबाट कन्ट्रोल, अटो मोड, नाइट मोड जस्ता धेरै फिचर्सहरू हुन्छन्. तर सबै फिचर्स सबैलाई आवश्यक पर्दैनन्. बजेट सीमित छ भने आधारभूत तर महत्त्वपूर्ण फिचर जस्तै एचएपीए फिल्टर र फिल्टर चेन्ज, इन्डिकेटर, अटो स्पिड कन्ट्रोलमालाई चाहिँ प्राथमिकता दिनुपर्छ. स्मार्ट फिचर्स राम्रा छन् तर अनिवार्य होइनन्. त्यसैले आफूलाई नचाहिने कुरामा बढी खर्च गर्नुहुँदैन. मुख्य कुरा हावासफा हुनुपर्छ. बढी फिचर्स पछि हेर्दा हुन्छ. र पाँचोमा फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ. यो बारेमा जानकारी रहनेछ. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी गोर्खा रेडियो सुन्नुहुन्छ कार्यक्रममा हामी छौँ श्रोता घर संसारमा र चर्चा गरिरहेको छु एयर प्युरिफायर किन अगाडि जानुपर्ने पाँच महत्त्वपूर्ण कुरा र पाँचौँ यानि कि अन्त रहेको छ फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ एयर प्युरिफायर एकपटकको खरिद मात्र होइन यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाई गर्नुपर्छ फिल्टर कति महिनासम्म चल्छ र नयाँ फिल्टरको मूल्य कति पर्छ भन्ने कुरा किन्नु अगाडि यकिन गर्नुपर्छ धेरै सस्ता प्युरिफायरको फिल्टर चाँडै बिग्रन्छन् र नयाँ किन महँगो पर्छ जसले फुल कुलमा चाहिँ यो खर्च बढाउँछ साथै फिल्टर सजिलै बजारमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने पनि हेर्नुपर्छ ब्रो एयर यो प्युरिफायर यही हो जसले कम मर्मत लागतमा लामो समयसम्म चाहिँ काम गर्दछ र अवश्य पनि श्रोता कार्यक्रम घर संसारमा म जानकारी राखिसकेको छु तपाईँको माझमा एयर प्युरिफायर हामीले किन अगाडि र जान्नुपर्ने यी पाँचवटा महत्त्वपूर्ण कुरा अवश्य फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु यस्तै जानकारीमूलक कुरा म अर्को हप्ता पनि लिनेछु भन्दै म सिनिया पनि आजको लागि बिदा लिनेछु र मिठो गीत एन्जोय गर्नुहोला नमस्ते बाई

0: AM FM online apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायन भरि
2: on air
1: appमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: play BFBS।
4: पहिलाको धनगढीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सरकारका राम्रो काममा समर्थन रहने भए पनि संविधान विपरीत गतिविधिमा मौन नबस्ने चेतावनी दिनुभएको हो।
5: सरकारमा हाम्रो साथ र समर्थन रहन्छ, तर त्यहाँसम्म मात्रै जहाँसम्म संविधानभित्र सरकार रहन्छ, सरकार लोकतान्त्रिक मूल्य मान्यताभित्र रहन्छ, त्यो देशको समग्र अग्रगतिलाई केन्द्रीय भागमा राखिन्छ। तर अहिले सरकारका गतिविधिहरू, सरकारको जुन ढङ्गका व्यवहारहरू भइरहेका छन् त्यो दिशातर्फ देखिँदैन। प्रधान न्यायाधीश चयन गर्ने बेलामासम्म सम्मानित सर्वोच्च अदालतले विगतमा बनाएको व्याख्याभन्दा विपरीत गइराखेर 6 जनाको उपस्थितिमा 3 जनाले निर्णय गर्न मिल्ने त्यो कहाँको पद्धति बनाइराखेर जे मनोविज्ञान प्रस्तुत भएको छ त्यो लोकतन्त्रलाई नियन्त्रित ढङ्गले लिएर जानेर राज्यका सबै निकायहरू कब्जा गर्ने जुन सङ्केत देखिएको छ त्यसमा हामी असहमत छौँ। जनमतबाट प्राप्त भएको, लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त भएको सरकार जे पनि जसरी पनि चल्नका लागि पनि छुट मतदाताले दिएको होइन। यस्तो प्रश्नमा काङ्ग्रेस गम्भीरतापूर्वक उभिन्छ।
4: उपसभापति शर्माले सरकारले भूमिहीनहरूको उचित व्यवस्थापन नगरी दमनकारी शैली अपनाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ।
5: गुम्बासीहरूको व्यवस्थापन गर्न, भूमि सम्बन्धी अव्यवस्थित बसोबासीको समस्या हल गर्न सरकारलाई हाम्रो पुरा साथ रहन्छ, तर त्यो कानुनको प्रक्रियाभित्रबाट गर्दै गर्दा मानवीयतालाई केन्द्रमा राख्नुपर्छ, मानवीयतालाई प्रधान मानसिकतामा राख्ने गर्छ। तर सरकारले अहिले 12 कक्षाको परीक्षा दिन लाग्दै गरेको विद्यार्थीको टहरा भत्काएको छ, सुत्केरी गरेर न्वारन गर्न लागेको घरमा टहरा भत्काएको छ, बुढी आमाको औषधि कहाँ पुगेर ओत कहाँ लगाउने भन्ने कुराको सुनिश्चितता नगरिकन टहराहरू भत्काएको छ, बुद्धको देशमा बौद्ध गुम्बा काठमाडौँमा ढालिएको छ, मन्दिरको घन्टी बजाउँदै सरकारमा पुगेकाहरूले मन्दिरमा ढालेको घटना भएको छ, कि तपाईँ पालिकाको कुनै साथीलाई मुद्दा लाग्यो भ्रष्टाचारको सन्दर्भमा तपाईँ कारवाहीको दायरामा उभिनुहुन्छ अनि एउटा सांसद भ्रष्टाचारको मुद्दा दर्ता भयो भने पनि छातीमा लोगो लगाएर मुस्कुराउने गरेर संसदमा उभिएर आदर्शको भाषण छाट्ने गरी नियमले बन्छ भने त्यसमा काङ्ग्रेसको विमति
4: काङ्ग्रेसले आत्मआलोचना गर्दै नयाँ ढंगले अघि बढ्न तयारी गरिरहेको पनि उहाँले बताउनुभयो। राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सुकुम्बासी बस्तीमा डोजो चलाएको विषयमा सरकारको आलोचना गर्नु भएको छ। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो।
6: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरीबका डडेलामा डोजर चल्ने, गरीबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो। मैले अस्ति भनेको थिएँ बालनजी तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर, ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीडित भएका थिए, जो सहकारीबाट पीडित भएका थिए, जीवनभरिको कमाइले घर बनाएको थियो उनीहरूले, कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले सातका मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए, तर ती सबै घर भत्के, ती घर घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के।
4: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दावी गर्नु भएको छ।
6: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन, बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो। गरिब जब बजारबाट लखेटिन्छ नि त्यस पछाडि बजारमा केही पनि हुँदैन, किनभने गरिब पनि चाहिन्छ, धनी पनि चाहिन्छ, हामीलाई मजदुर पनि चाहिन्छ, लेबर पनि चाहिन्छ, ड्राइभर पनि चाहिन्छ, खलासी पनि चाहिन्छ, जुत्ता सिउने मोजी पनि चाहिन्छ, कपाल काट्ने नाई पनि चाहिन्छ। त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो, अहिले घन्टी भनेपछि लुक्न थाले अरे, फेरि होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे। केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेको थियो नि, यो त 1 महिना पनि लागेन त्यो बाटोमा पुग्न। बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर। म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको बन्दुक होइन, शक्ति भनेको जनता हो।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 3 दिने युद्धविराम घोषणा गर्नुभएको छ। युद्धविराम अवधिमा दुवै देशले 1,000 युद्धबन्दी साटासाट गर्नेछन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनी विरूद्धको विजय उत्सव मनाउन मस्कोमा कार्यक्रम गरिएका बेला युद्धविराम भएको छ। युक्रेनको सम्भावित आक्रमण रोक्न उत्सवको समारोह छुट्याइएको छ। लाल स्क्वायरमा आयोजित कार्यक्रममा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे उल्लेख गर्नुभएको छ।
3: Great feat of the generation of the victors inspires the military that are serving in the special military operation today. They are against an aggressive force.
4: सातौं संस्करणको जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बुढाले जित्नु भएको छ। जुम्लादेखि रारा तालसम्मको 54 किलोमिटर दौड़मा उहाँले पहिलो स्थान बनाउनु भएको हो।

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, नजर लगाउँदै हामी तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। तपाईँहरू सबै सबैलाई कार्यक्रम परदेशीको सन्देशमा स्वागत तथा अभिवादन गर्छु। र आज भने म दिदीसँग छु, दिदीलाई पनि कार्यक्रममा स्वागत गरौँ। धेरै पछि कार्यक्रममा आउनु भएको छ दिदी। नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार। म मीना थापाको तर्फबाट।
0: हजुर, आज भने हामी दुईजना दिदी बहिनी मात्र छौँ। आज दाजु भने अलिक कार्य व्यस्तताले गर्दाखेरि कार्यक्रममा आउन पाउनु भएको छैन, र सुसन दिदी पनि अलिक व्यस्त नै हुनुहुन्छ है दिदी।
1: हजुर हजुर, पक्कै पनि आज दुईजना दिदी बहिनी आएका छौँ। विनोद दाई अलिकति व्यस्त छु भन्नुभयो, हामी आएका छौँ, हामीलाई साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास पनि छ।
0: अवश्य पनि हजुर, हाम्रा श्रोताले निकै साथ दिनुभएको छ दिदी, र नयाँ नयाँ श्रोता पनि आउनु भएको छ है। हजुर, र अहिले प्रश्नोत्तर सेगमेन्ट जबदेखि हामीले राख्न सुरु गर्यौँ होइन, हाम्रा श्रोता सहभागिता पनि निकै बढेर गएको छ। कार्यक्रमतर्फ लाग्नुपर्छ दिदी। र आजको रूपरेखाको कुरा गर्नुपर्दा, आज भने हामी धेरै भन्दा धेरै टुआर जिआर बुनाइका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको सन्देश लिन्छौँ, र उहाँहरूको सन्देश पठाउन मद्दत गर्नुहुने हाम्रा दाजु धनराज राई र लाल दाजु टिमलाई हामी धेरै धेरै धन्यवाद पनि सुरुवातमा दिन्छौँ है दिदी।
1: पक्कै पनि दिनै पर्छ नि त होइन, सहयोग गर्नु भएको छ उहाँदेखि, त्यसैले पक्कै पनि धन्यवाद त दिनै पर्छ दुईजना दाजु अथवा भाइहरूलाई होइन।
0: उधौली पर्व सुरु भइसकेको छ दिदी, त्यसैले उधौली पर्वको उपलक्ष्यमा पनि उहाँहरूले यो सन्देश पठाउनु भएको छ, र चाडपर्वहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले सन्देश पठाउनुहुन्छ। यही क्रममा उधौली पर्व विशेष सन्देश पठाउनु भएको छ, र योभन्दा अगाडि उभौली पर्व पनि पठाउनु भएको थियो हरि दिदी। र यी सन्देशहरू पठाउन जहिले पनि हामीलाई एकदमै तम तयार भएर बस्नुहुन्छ हाम्रा दाजु धनराज राई।
1: हजुर,
0: लाल दाई दाजु पनि हुनुहुन्छ, र उहाँको टिम होइन, विशेष गरी धनराज दाई दाजुलाई चाहिँ हामी अन्तर आत्मादेखि नै धेरै धेरै धन्यवाद टक्याउँछौँ।
1: धेरैजनाको आवाजको सन्देश पठाएर हामीलाई धेरै सहयोग गर्नुभएको छ, फेरि पनि उहाँलाई धन्यवाद छ।
0: अब भने बिएफबी सोलकेफबाट पनि हाम्रा दिदीबहिनी दाजुभाइहरूले अवश्य पनि सन्देश रेकर्ड गराउनु भएर हामीलाई पठाउनु हुनेछ भन्ने एकदमै ठुलो आशा छ होइन,
1: अपेक्षा गरेका छौँ दिदीबहिनीहरूसँग पनि होइन, हाम्रो दाजु पनि हुनुहुन्छ, सबै सबैसँग यसरी अपेक्षा गरिरहेका छौँ। हुन सक्छ व्यस्त पनि हुन्छ, तर पनि यसो मिल्छ भने होइन।
0: हजुर हजुर, कतै जाने काम छ अथवा रिपोर्टिङकै लागि कतै जाँदै हुनुहुन्छ भने दुई चारवटा बाइट पनि परदेशीको सन्देशको लागि भनेर होइन रेकर्ड गरेर हामीलाई पठाइदिनु भए सबै कुरा टाकटुक मिलाउने काम भने हाम्रो कि कसो दिदी। हजुर, अनि चट्ट मिठो गीत पनि राखिदिन्छौँ है। ल त आशा दिदी, शिरीष दिदी, रूपा दिदी अनि योगराज दाजु, तपाईँहरूलाई हामी विनम्र अनुरोध गर्छौँ, तपाईँहरू जहाँ गए पनि परदेशीको सन्देशको लागि भनेर एक दुईवटा यसो बाइटहरू पनि लिइदिनु होला है त। विशेष गरी ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू, उहाँको परिवारजन, त्यस्तै गरी रिटायर्ड लाइफ अहिले बिताइरहनु भएका आमा बुबा बाजे बजै सबै सबैको लागि हो, त्यसैले हामी प्रायोरिटीका साथ उहाँहरूको सन्देश राख्छौँ। यही अनुरोधको साथमा हामी ठेगाना भन्छौँ, र ठेगाना तपाईँको हातमा छ होइन त।
1: हजुर हजुर, पक्कै पनि अब ढिला नगरी ठेगाना पनि भन्नु पर्यो है त। ठेगाना यस प्रकार छ, परदेशीको सन्देश बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल SQBJN बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फेसबुक पेज बिएफबिएस गोर्खा तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी त भयो हाम्रा ठेगाना। हजुर, ठेगाना टिपिसक्नुभयो होला, र यदि छुटाउनु भयो भने हाम्रा श्रोतालाई हामी फेरि पनि विश्रामपछि भन्नेछौँ दिदी होइन। हजुर श्रोता, ठेगाना पछि भने अब हामी सन्देशतर्फ लाग्छौँ। टुआर जिआर बुनाइबाट हामीलाई दिदी बहिनीहरूले सन्देश पठाउनु भएको छ, र सुरुवातमा हुनुहुन्छ बहिनी अनिमा राई, जो चाहे सार्जन विजय राई बी कम्पनीमा कार्यरत भाइको श्रीमती हुनुहुन्छ। आई दिदी, उहाँको सन्देश पनि छ र उहाँ सँगसँगै हुनुहुन्छ बहिनी प्रतिमा गुरुङ, उहाँ भने सार्जन दिनेश गुरुङ भाइको श्रीमती हुनुहुन्छ, उहाँ चाहिँ डी कम्पनीमा कार्यरत हुनुहुन्छ। उहाँहरू दुवैजनाको सन्देश हामीले एकै ठाउँमा राखेका छौँ र ठेगाना भन्नुपर्दा अनिमा राई बहिनीको चाहिँ बुईपाक खोटाङ रहेछ। उहाँहरूको सन्देश लगत्तै गीत पनि सुनौ।
2: नमस्कार, मेरो नाम चाहिँ अनिमा राई, हामी ब्रुनाईमा बसिरहेका छौँ अनि मेरो हस्बेन्डको नाम चाहिँ सार्जन विजय राई, बी कम्पनीमा हुनुहुन्छ उहाँ। अहिले चाहिँ उहाँ न्युजिल्यान्डमा एक्सर्साइजको लागि 2.5 महिनाको लागि जानुभएको छ। मेरो छोरा पनि छ, 2 वर्ष लाग्नु लाग्यो, अभिनन्दन राई। अनि यो कार्यक्रम परदेशीको सन्देशको थ्रुबाट चाहिँ म मेरो नेपालमा हुनुभएको फ्यामिलीलाई सम्झन चाहेँ। फर्स्टली चाहिँ मेरो ड्याडी राजनशिर राई, मम्मी कमला राई, उहाँहरू चाहिँ अहिले खोटाङको मजुवागढी गाउँपालिका बुइपामा बसिरहनु भएको छ। अनि मेरो सासु जुरन कुमारी राई र ससुरा गिरिराज राई, उहाँहरू पनि खोटाङकै मजुवागढी गाउँपालिका लफ्याङमा बसिरहनु भएको छ। अनि मेरो दिदीहरू युकेमा बसिरहनु भएको छ, उहाँहरूको नाम चाहिँ मेरो जेठी दिदी असीमा राई, माइली दिदी अपेक्षा राई अनि मेरो भाइ अमित राई, उहाँहरूलाई स्पेसली सम्झन चाहेँ। मेरो छुटाउने नहुने दाई पनि हुनुहुन्छ, जेठा दाई, उहाँ चाहिँ अहिले काठमाडौँमा हुनुहुन्छ, अनुज राई, उहाँलाई पनि सम्झन चाहेँ। यही म्यासेज दिन चाहन्छु कि यो परदेशीको सन्देश कार्यक्रमको थ्रु सबैजना सधैँ खुसी रहनुहोस्, तपाईँहरूको सुस्वास्थ्यको कामना अनि धेरै माया। अब डेली नबोले पनि तपाईँहरूलाई चाहिँ म एकदम धेरै सम्झिरहेको हुन्छु, आफ्नो दुःखमा खुसीमा तपाईँहरूको याद आइरहेको हुन्छ र तपाईँहरूको थ्रुबाट चाहिँ फ्यामिलीको थ्रुबाट एउटा एक काइन्ड अफ आटाको हुन्छ भन्न चाहन्छु। अनि जाँदा जाँदै हामी यो December 2025 नेपाल गएको थियौँ अनि त्यतिखेर चाहिँ हामी खोटाङ पनि गएको थियौँ। खोटाङ जाँदाखेरि चाहिँ एकदम एउटा मलाई पूर्वेली गीत चाहिँ यो चाहिँ मेरो माइन्डमा एकदम बसिरह्यो भनौँ न। यो गीतको नाम चाहिँ बेसी गाईको गोठ हो। अनि यो गीतमा चाहिँ एउटा फन फ्याक्ट भन्नुपर्दा चाहिँ मेरो 1.5 वर्षको छोरा पनि एकदम खुसीको साथ डान्स गरेको भएर झन् मलाई यो गीत मनमा बस्यो भनौँ न। अनि प्लस हाम्रो उता खोटाङमा यो गीतमा हाम्रो रिलेटिभ्सहरू सबैजना चाहिँ खुसी भएर नाच्नु भएको देखेर अनि भाका पनि एकदम मन परेर चाहिँ म यो गीत मलाई चिन्नुहुने सबैजनालाई, खोटाङवासी मात्र होइन सबैजनालाई चाहिँ डेडिकेट गर्न चाहन्छु। नमस्कार।
3: नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ प्रतिमा गुरुङ, मेरो श्रीमानको नाम चाहिँ सार्जन दिनेश गुरुङ, उहाँ चाहिँ डी कम्पनी रेखीपोर्टमा चाहिँ काम गर्नुहुन्छ। मेरो छोराको नाम चाहिँ काइरो गुरुङ अनि हामी चाहिँ अहिले चाहिँ बुर्नेमा बसोबास गर्दैछौँ र मेरो आमाको नाम चाहिँ थकुरसुमा गुरुङ, मेरो बाबाको नाम चाहिँ दुर्गाबहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ हालै नै बुर्ने आउनुभएको छ घुम्नको लागि भने। मेरो सासूको नाम चाहिँ दिलकुमारी गुरुङ हो भने चाहिँ मेरो ससुराको नाम चलक बहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ नेपालमा पोखरा लामोचोरमा बस्नुहुन्छ। आज चाहिँ म बिएफबिएस गोर्खा रेडियोमा चाहिँ परदेशीको सन्देशमा आइरहेको छु। नेपालमा हुनुभएको मेरो सासू ससुरा, मेरो आथे बथेहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब बर्खा सुरु हुन लागेको छ, बारी पहिरोको धेरै जोखिम हुन्छ, त्यो भएर चाहिँ हजुरहरू सबैजना सुरक्षित ठाउँमा बस्नुहोला र हजुरहरू कतै घुम्न जानुहुन्छ भने अब राम्रोसँग तपाईँहरू मौसम राम्रोसँग हेरेर मात्रै जानुहोला र यही वर्षाको कारणले धेरै ठाउँमा चाहिँ पानीहरू नालातिर चाहिँ पानी जम्न सक्छ र त्यही भएर चाहिँ हजुरहरूले चाहिँ छेउछेउमा हुने आफ्नो वातावरण चाहिँ सफा राख्नुहोला, किनभने चाहिँ अहिले यो मच्छरले गर्दा चाहिँ डेङ्गु पनि राख्ने सम्भावना धेरै नै छ। जाँदा जाँदा गीत डेडिकेट गर्न चाहन्छु, उहाँ चाहिँ मेरो वानाजीहरूको एकदम मिल्ने नम्बर्ने र मेरो एकदम प्रिय साथी भनौँ कि अब सोल्टिनी नै भनौँ, उहाँ किबा गुरुङ हुनुहुन्छ, उहाँको लागि चाहिँ डेडिकेट गर्न चाहन्छु र अन्तिममा चाहिँ बिएफबिएस गोर्खा रेडियो परदेशी सन्देशमा 1-2 शब्द राख्न दिनुभएकोमा उहाँलाई नै धन्यवाद भन्न चाहन्छु।

0: हजुर, भर्खर हामीले सुन्यौँ अनिमा राई र प्रतिमा गुरुङ बहिनीहरूको सन्देश, अनि मिठो गीत पनि सुन्यौँ, पूर्वेली भाकाको गीत हामीले।
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला भन्ने आशा गरेका छौँ। पूर्वेली गीत यति मिठो पनि थियो, पक्कै पनि दुईजना दिदी बहिनीहरूले मन पराउनु भयो भन्ने आशा राख्छौँ। र फेरि पनि हामी आवाजको सन्देश नै राख्छौँ निशा। यति बेला सुमन राई हुनुहुन्छ, उहाँ भने किओ जेलारको सदस्य हुनुहुन्छ। सुमन राई, उहाँको सन्देश रहेको छ, उहाँ अहिले बुर्नाईमा कार्यरत हुनुहुन्छ भने नेपालको घर ताप्लेजुङ हो। अबको पालो सुमन राईको आवाजको सन्देश सुन्छौँ र सँगसँगै उहाँलाई हामीले एउटा गीत पनि राखिदिएका छौँ। यो गीत पनि हामी सुन्छौँ, मेलिना राई र निकेश राईले गाउनु भएको छ, तान मुन्नी
0: सन्देशतर्फ।
2: नमस्ते, मेरो नाम सुमन राई, हाल ब्रुनाई क्युजलाई डेटमा कार्यरत छु। ब्रुनाईमा मेरो श्रीमती रोजा राई तथा मेरो छोरा इक्सुहाङ राईसँग दैनिकी जीवन तथा मेरो कामहरू दिनचर्याहरू बिताउँदै आइरहेको छु। मेरो नेपाल ठेगाना चाहिँ आङखोप 8 हालको सिदिङबा 3 ताप्लेजुङ नेपालमा पर्छ र मेरो बाबा मम्मी हाल त्यहीँ रहनु भएको छ। मेरो बाबाको नाम दीपक कुमार राई र मेरो आमाको नाम हेमकुमारी राई। उहाँलाई मेरो सर्वप्रथम सेवा अनि ढोग। मेरो ससुराली धरान, मेरो ससुराको बाबाको नाम विजय राई, सासुआमाको नाम खडकमाया मगर, उहाँलाई पनि मेरो सेवा ढोक। त्यसै गरी मलाई सुमन राई भनेर चिन्नुहुने मेरो सम्पूर्ण प्रियजनहरू, साथीहरू, इष्टमित्रहरूलाई मेरो ढोक तथा मेरो न्यानो सम्झना। यही जेठ 1 गते पर्न गएको उभौली साकेलामा सुम्निमा पारुहाङले हामी नेपाली दाजु दिदी बहिनी जो जति जहाँ जहाँ रहेर बिहे सुन्दै हुनुहुन्छ, उहाँहरूलाई कल्याण गरून्, उहाँहरूले हामीलाई आशिष दिन सकेको होस्, उहाँहरूले हाम्रो विश्व शान्तिको लागि, उहाँहरूले हाम्रो लागि कामना गरिदिन सकेको होस्। हामी नेपालीहरूले पनि खुसीको साहस तथा हामी नेपाली भएर जिउनको एउटा गर्व गर्न सक्ने एउटा नेपाल बनोस्। म जाँदा जाँदै मेलना राईको तामुन्ने भन्ने साकेला गीत सुनाउन चाहन्छु। यो गीत चाहिँ स्पेसल्ली मेरो बाबा मम्मी जो अघि मैले भनेको ताप्लेजुङमा बस्नुहुन्छ, उहाँहरूलाई, त्यसै धरानमा हुने मेरो सासु ससुरा, मेरो सासु ससुरा खालहरू, साथै मलाई सुमन राई भनेर चिन्नुहुने सम्पूर्ण मित्रजनहरूलाई चाहिँ म डेडिकेट गर्न चाहन्छु। धन्यवाद।

0: हजुर, कियो जियारका सदस्य भाइ सुमन राईको यो सन्देशपछि अब हामी लाग्छौँ दिदी लीला थापा बहिनीको सन्देशतर्फ है। उहाँ चाहिँ हुनुहुन्छ आनन्द थापा भाइको श्रीमती, जो चाहिँ मोटो प्लटुनमा कार्यरत हुनुहुन्छ र टुआरजिआर बुनाईमा हुनुहुन्छ र उहाँको नेपालको ठेगाना हो पोखरा। उहाँले एउटा मिठो गीत सुनाइदिनुहोस् तर प्रकाश सपुतकै गीत भनेर भन्नुभएको रहेछ त्यसैले हामीले साझा पर्यो झमक्कै बोलको गीत राखिदिएका छौँ। आशा गर्छौँ बहिनी लीला थापालाई मनपर्छ नै होला। आउनुहोस् अब उहाँको सन्देश साथसाथै गीत पनि सुनौ।
1: नमस्ते, मेरो नाम लीला थापा, मेरो हस्बेन्डको नाम आनन्द थापा हो। उहाँ चाहिँ टुआरजिआर डी कम्पनीमा मोटर प्लटुनमा काम गर्नुहुन्छ। मेरो नेपालमा घर चाहिँ पोखरा 10 रामबजारमा हो। मेरो बाबा थमबहादुर थापा, मम्मी माया थापा, भाइ हिमाल थापा पोखरामा बस्नुहुन्छ र हाम्रो गाउँमा पनि बाजे बजै दाई भाउजू ठुलो बाबा ठुलो मम्मी हुनुहुन्छ। मेरो गाउँ चाहिँ बागलुङ तित्याङ सगामा हो। अहिले रेडियो सुन्दै हुनुहुन्छ होला उहाँहरू गाउँबाट। र अब बज्ने गीत चाहिँ म प्रकाश सपुतको कुनै पनि गीत मेरो गाउँमा बस्नुहुने दिदी दाई भाउजू ठुलो बाबा ठुलो मम्मी अनि हजुरहरू जो जसले यो बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूको लागि समर्पित गर्न चाहन्छु। नमस्ते, थ्याङ्क यू।

0: SBS गोर्खा रेडियो यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छौ कार्यक्रम परदेशीको सन्देशमा। म हुँ निशा गुरुङ र मलाई साथी देख्नुहुन्छ।
1: मेरो नाम हो मीना थापा। सबैलाई फेरि पनि स्वागत तथा नमस्कार छ।
0: अब चाहिँ हामी के गर्छौ दिदी?
1: हजुर, फेरि पनि ढिला नगरी परदेशीको सन्देशमा ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 50-95, काठमाडौँ नेपाल। र BFPO ठेगाना छ BFBS नेपाल SQBJN BFPO4, इमेल आइडी BFBS गोर्खा@BFBS.com BFBS.com र फेसबुक पेज रहेको छ BFBS गोर्खा। तपाईँले टाइप गर्नुहोला, पक्कै पनि पाउनुहुनेछ। त्यसमा हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 54-28-055-54-37-364 र 54-33-930 हाम्रो फोन नम्बर हो।
0: हजुर, तपाईँ हाम्रा ठेगाना अबको पालो छ छिनोफानो गर्ने दिदी है। गत हप्ता हामीले प्रश्न राखेका थियौँ, होइन, यो खेलकुद सम्बन्धी थियो। करिब 6 श्रोताले प्रश्नको उत्तर टिपाउनु भएको छ। प्रश्नको उत्तर पनि एकदमै मिलाउनु भएको छ। हजुर हजुर, 6 नै 100% मिलाउनु भएको छ। हाम्रो प्रश्न रहेको थियो, एउटा रेकर्ड स्थापना भएको थियो कहिले भन्दाखेरि अप्रिल महिनाको 26 है दिदी। यो चाहिँ एउटा मानवीय रेकर्ड थियो र विधा भने खेलकुद थियो है। र त्यो रेकर्ड केमा ब्रेक गरेको थियो, होइन, र कुन देशका नागरिक थिए, ती खेलाडीको नाम के हो भनेर हामीले सोधेका थियौँ है। प्रश्नको उत्तर पनि लिएर आएका छौँ र करिब 6 श्रोताको नाम पनि हामीले टिपेका छौँ। उहाँहरू हुनुहुन्छ रमा सापकोटा धनकुटाका, त्यस्तै गरी हुनुहुन्छ एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीका, उहाँले त गत हप्ता नै पुरस्कार जितिसक्नु भएको छ भन्नुपर्छ है दिदी। त्यस्तै गरी हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँके, उहाँले पनि पुरस्कार पाइसक्नु भएको तस्विर फेसबुकमा राख्नु भएको छ है। छवि थापा हुनुहुन्छ फोक्सटन केन्ट युके, उहाँले पनि प्राइज जितिसक्नु भएको छ पहिला नै। फेरि पनि अर्को प्राइज पनि यहाँ चाहिँ के त हामीले एकदमै सेक्योर हिसाबले राखिदिएका छौँ, सेफेस्ट वेमा। हजुर, त्यसै गरी हुनुहुन्छ उमेश रेग्मीजी विराटनगरका र तारा रेग्मीजी विराटनगरका है। उहाँहरूले एकदमै उत्तर सही मिलाउनु भएको छ।
1: 6 हुनुहुन्छ आज हामी यो पुर्जी चाहिँ राखेका छौँ
0: र प्रश्नको उत्तर के हो त त्यो पनि भन्नु पर्ने हुन्छ। हजुर हजुर, र सही उत्तर दिनुहुने हाम्रा श्रोताका हामीले नाम त भन्यौ, उत्तर पनि भन्नु पर्ने आवश्यक हुन्छ। त्यसैले प्रश्नको उत्तर रहेको छ, सेबास्टियन सावे नाम गरेका केनियन नागरिकले चाहिँ म्याराथुनमा 1:59:30 मा चाहिँ रेकर्ड ब्रेक गरेका थिए
1: है। यो चाहिँ सही उत्तर,
0: एकदम सही उत्तर। र यो भने अघि मैले भनिहाले अप्रिल महिनाको 26 2026, हजुर, त्यो दिनमा चाहिँ रेकर्ड ब्रेक गरेका थिए। खेलको नाम म्याराथुन भइहाल्यो, देश केनिया, खेलाडीको नाम छ सेबास्टियन सावे। हजुर,
1: सही आन्सर दिएर 6 आउनु भएको छ।
0: एकदमै एकदमै,
1: 6 चाहिँ आज को लक्की विनर हुनुहुन्छ यो चाहिँ हेर्न बाँकी छ।
0: एकदमै हेर्न बाँकी छ। र उहाँले कसको रेकर्ड तोड्नु भएको रहेछ भन्ने कुरा पनि अलिकति जानकारी लिउँ दिदी।
1: हजुर
0: हो, अब उहाँले चाहिँ यो 2:35 यो रेकर्डलाई चाहिँ तोडेर है 1:59:30 मा चाहिँ यो म्याराथन पुरा गर्नु भएको रहेछ है। र 2:35 समय लिएर म्याराथन पुरा गर्नुहुने पहिला चाहिँ खेलाडी हुनुहुन्थ्यो केल्भिन किप्टू, उहाँले चाहिँ 2023 चाहिँ यो रेकर्ड राख्नु भएको रहेछ। हजुर हजुर, र 2019 अनअफिसियल रूपमा चाहिँ 1:59:40 इल्युड किप्चोग भन्नेले पनि रेकर्ड राख्नु भएको रहेछ। तर यो चाहिँ अनअफिसियल भएको कारणले गर्दा 2023 चाहिँ अफिसियल मानेको रहेछ दिदी। सो अहिले चाहिँ आएर 2026 चाहिँ सेबास्टियन सावेले रेकर्ड ब्रेक गर्नु भएको रहेछ। ल, अब यो उत्तर पठाउनु हुने हाम्रा श्रोताको नाम हामीले ससाना पुर्जीमा राखिसकेका छौँ दिदी। तपाईँले चाहिँ त्यहाँ खरखरी गर्नु होला।
1: हजुर,

0: एकदम फिल्टर्ड गर्नु होला है त।
1: ल रेडी हो नि सर?
0: एकदमै रेडी दिदी।
1: ल मजाले सुन्नुभयो नि?
0: हजुर, हाम्रो श्रोताले सुन्नु भएको छ दिदी। एउटा पुर्जी त्यहाँबाट निकाल्नु होला अनि तपाईँले नै भाषण गर्नु होला है त। को हुनुहुन्छ? ल
1: चिम्लेर निकालेको छु। उहाँ चाहिँ को हुनुहुन्छ हेरौँ है त। ल उहाँ चाहिँ रमा सापकोटा हुनुहुन्छ, लकी विनर। उहाँ धनकुटा बासी हुनुहुन्छ है त।
0: एकदमै बधाई रमा बहिनी। रमा सापकोटा धनकुटाका हुनुहुन्छ र रमा बहिनीको तिनजना दिदी बहिनी हुनुहुन्छ। उहाँहरू हुनु रमा सापकोटा, उमा सापकोटा र कान्तिपुर सापकोटा। हजुर हजुर, सबैले डबल डबलै पाइसक्नु भएको छ जस्तो लाग्छ मलाई।
1: हजुर
0: एकदमै बधाई छ रमा बहिनी। हजुर कार्यक्रममा भाग लिँदै गर्नुहोला र हामीलाई फोन पनि गर्दै गर्नुहोला। अहिले उमा सापकोटा बहिनी भने कता हराउनु भयो, अलिक व्यस्त हुनुहुन्छ जस्तो छ होइन। र कान्तिपुर सापकोटा बहिनी त जापान पुगिसक्नु भएको छ, उहाँलाई पनि हाम्रो धेरै धेरै सम्झना छ। ल अब यो पछि भने हामी कता लाग्छौँ दिदी?
1: ढिला नगरी हामी अगाडि बढ्ने क्रममा पत्रतर्फ लागौँ र अहिले पनि निशाको हातमै देखे है त।
0: हजुर हजुर दिदी, मेरो हातमा पत्र परेको छ र हाम्रा श्रोता हुन्छ राजेन्द्र बान्तवा राई लन्डन युके अथवा पेल्थम लन्डनबाट हामीलाई यो लेख्नु भएको छ है दिदी। र उहाँले चाहिँ हरेक हरेक 15 दिनको अन्तरालमा हामीलाई पत्र लेख्नुहुन्छ,
1: पत्र लेखेर 7 दिनुहुन्छ।
0: हजुर र कहिले काहीँ चाहिँ व्यस्त भएको कारणले गर्दाखेरि अलिक ढिलो भए बहिनी भन्नुहुन्छ, साकेला नाच्नमा व्यस्त हुनुहुन्छ, हामी त्यो कुरा बुझ्छौँ। र यहाँ चाहिँ यो पत्रमा उहाँहरूले भव्यताको साथमा मे महिनाको 23 तारिक मनाउन गइरहनु भएको छ दिदी।
1: हजुर हजुर,
0: पत्रमा पनि यो कुरा भन्नुभएको छ। सुरुवातमा लेख्नु भएको छ, बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेया दाजु विनोदस खड्काज्यू, उहाँमा गोर्खे सलाम छ भन्नुभएको छ।
1: हजुर हजुर दाई, कार्यक्रममा स्वागत छ। अनि हामी दुईजना छौँ दिदी बहिनी, नमस्कार छ। र विनोद दाईलाई गोर्खे सलाम भन्नु भएको रहेछ, तर आज चाहिँ विनोद दाई हुनुहुन्न, अलिकति व्यस्त भएको कारणले म आएकी छु। त्यसैले गोर्खे सलाम भने पक्कै पनि हामी यो म्यासेज चाहिँ विनोद दाईलाई पुऱ्याइदिन्छौँ है।
0: हजुर हजुर, उहाँले त सबैजनालाई छुटाउनु भएको छैन दिदी। फेरि पनि भन्नुभएको छ, प्रस्तुता चेलीहरू निशा गुरुङ, सुसन बाला राई, मिना थापा लगायत सबै कार्यक्रम प्रस्तुता र कर्मचारीहरूमा एकमुष्ट अभिवादन।
1: हजुर हजुर दाई, फेरि पनि हामी तिनैजनालाई सम्झिनु भएको छ, एकदमै धन्यवाद छ। र कार्यक्रममा फेरि पनि स्वागत छ, पक्कै पनि सन्चै आरामै कुशलै मङ्गलै हुनुहुन्छ होला भन्ने पूर्ण विश्वास पनि हामी राखेका छौँ।
0: हजुर, उहाँले विभिन्न भाषा भाषीमा पनि यहाँ अभिवादन टक्राउनुहुन्छ दिदी है। र आज भने सेवा हौवा अनि दर्शन नमस्ते भन्नुभएको छ। मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्वहरू, आफन्तजन तथा दिदी बहिनी दाजुभाइहरूमा हामी मूलवासी किरात राईहरूको महान उभौली पर्वको हार्दिक मङ्गलमय शुभकामना साथै बुद्ध जयन्तीको ढिलो भए पनि शुभकामना व्यक्त गर्छु भन्नुभएको छ।
1: उभौली सुरुवात भएको छ, पक्कै पनि अहिले त व्यस्त पनि हुनुहुन्छ होला, नाचगान होइन, एकदमै रमाइलो यो चाड पर्व भनौँ हजुरहरूको, र अहिले निकै रमाइलो पनि गर्दै हुनुहुन्छ होला। पक्कै पनि यहाँ लगायत सम्पूर्णलाई हार्दिक शुभकामना छ।
0: हजुर, अब उभौली पर्व भर्खरै सुरुवात भयो भनेपछि 1 महिनासम्म मजाले चल्छ दिदी होइन।
1: हजुर,
0: उहाँहरूले 1 महिनासम्म मनाउनुहुन्छ ढोल झ्याम्टाको साथमा र साकेला नजिकको विकेन्डमा नाच्नुहुन्छ। हजुर, अब उहाँले के लेख्नु भएको छ भन्दाखेरि, आगामी मे महिनाको 23 तारिक शनिबारको दिन किरात राई यायोक्खा केन्द्र युकेको संयोजनमा उभौली साकेला सदा झैँ धुमधामसँगले मनाउने भएको छ है। त्यो पनि आफ्नै जग्गामा, हामी राईहरूले खरिद गरेको ठाउँमा भन्नुभएको छ। उहाँहरूले चाहिँ एउटा जग्गा किन्नु भएको रहेछ, जहाँ चाहिँ हरेक वर्ष उधौली उभौली त्यहाँ चाहिँ मनाउने गर्नुहुन्छ। हजुर, आफ्नै ठाउँ भएपछि त झन् रमाइलो भयो होइन त। लगभग 7-10 हजारको हाराहारीमा साकेला मनाउनको लागि भेला हुने अनुमान छ।
1: हजुर,
0: किरात लगायत गैर किरात दाजुभाइ दिदीबहिनीहरू पनि आउनुहुन्छ है दिदी। त्यसैले 7-10 हजारको हाराहारीमा हुन्छ भनेर उहाँले यो अनुमान लगाउनु भएको छ। अनि गत वर्षको रेकर्ड अनुसार 7-10 हजार भएको थियो है, त्यस कारणले गर्दा सबैलाई चुलो निम्तो छ भनेर भन्नुभएको छ।
1: हजुर हजुर, सबैलाई निमन्त्रणा गर्नुहुन्छ, यहाँ पनि गर्नुहुन्छ नेपालमा पनि होइन, बेला बेलामा यो विकेन्डमा एकदमै रमाइलो गर्नुहुन्छ, बोलाउनुहुन्छ साथी सङ्गीहरू, सबै सबै आफन्तजन त भइहाल्यो र बाहिरको मान्छेलाई पनि बोलाउनुहुन्छ क्या मजाले नाच्नको लागि, एकदमै रमाइलो गर्नुहुन्छ, त्यहाँ पनि एकदमै रमाइलो हुने अनुमान गर्नु भएको रहेछ। धन्नै 10 हजार भनेको त धेरै धेरै हो नि त,
0: धेरै हो नि हजुर,
1: एकदमै रमाइलो गर्नुहोला।
0: उभौली पर्व भने 1 मेमा सुरु भएको थियो दिदी, होइन? सोही दिन चाहिँ बुद्ध जयन्ती पनि परेको थियो उहाँहरूको। विशेष विशेष यो कार्यक्रम भने 23 मेमा रहेछ। अब सम्झनातर्फ लाग्छु भन्नुभएको छ। मेरी प्रिय हितेशी रमा राई र प्यारा छोरा छोरीहरूलाई माया सहित ह्याप्पी उभौली भन्छु भनेर भन्नुभएको छ। भोजपुर वासिङमा बस्नुहुने ठुलो दाजु ज्ञान बहादुर र भाउजू चन्द्रकुमारीमा सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलामा सेवा, देश तथा परदेशमा छरिएर बस्नुभएका भतिज तथा भतिज्नीहरू, त्यसै गरी खोटाङमा हुनुहुने ससुरा बुवा लगायत सम्पूर्ण ससुरालीहरू, आफन्तहरू, जिल्लावासी, गाउँले र धरानका सबै सबै मेरा आफन्तहरूलाई पनि नमस्कार छ। युकेमा हुनुहुने काका दान बहादुर परिवार, चिरन कुमारी, त्यसै गरी रबिन, लक्ष्मी राई, जय, प्रेम बहादुर, शुभध्वज र कृष्ण राई सबैको परिवारलाई उभौली साकेलाको शुभकामना छ। एकदमै नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ, दर्पण देविका रोदुङ, संगीता बायुङ राई, गौतम बान्तवा, छवि थापा, धनवीर पुन, प्रेमध्वज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुण नदी खत्री, सुम्निमा राई, सरिता राई, संगीता राई, सुनिता पुन, नामछुङमा राई, सिसम बान्तवा, रमिला बान्तवा, शिर्पिनी कान्छी, विनिता सुनवार, मान बहादुर लिम्बू, ओम मणि सापकोटा, अमर निर्दोष, राजाराम राय माझी र काली बहादुर तामाङ, उहाँहरूको नाम चाहिँ उहाँले कहिले पनि छुटाउनुहुन्न दिदी। सबैलाई फेरि पनि उभौली, वैशाखी पूर्णिमा र बुद्ध जयन्तीको हार्दिक शुभकामना। यो राजेन्द्र बान्तवा पोखरी कान्छाको तर्फबाट भन्नुभएको छ। सेवामा राजेन्द्र बान्तवा राई, फेल्थम, लन्डन भनेर पत्र टुङ्ग्याउनु भएको छ।
1: हजुर हजुर, राजेन्द्र बान्तवा राई दाजुलाई धेरै धेरै धन्यवाद छ। यसरी आउँदै गर्नुहोला हामीलाई, सधैँ सधैँ यसरी आएर साथ दिनुहुन्छ, एकदमै खुसी लाग्यो। र फेरि पनि यहाँलाई धन्यवाद भन्दै फेरि पनि एउटा साकेलाको गीत हामी राखिदिएका छौँ, मेलिना राईले गाउनु भएको छ, होइन निशा?
0: बन्दुकको गोली। आउनुहोस् अब हामी यो गीत तर्फ लागौँ। राजेन्द्र दाईलाई धेरै धन्यवाद छ र आगामी दिनहरूमा पनि हामीलाई साथ दिँदै जानुहोला।

0: साकेला गीत भर्खर हामीले सुन्दै थियौँ र हामीले भने यो गीत विशेष गरी राजेन्द्र बान्तवा राई दाईको निम्ति राखिदिएका थियौँ होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला र नाच्नु पनि भयो होला भन्ने आशा राख्छौँ।
0: हजुर हजुर, यो गीतले त अब अहिले त बजार खाएको छ नि त। अब राजेन्द्र दाईलाई धन्यवाद भन्दै हामी अन्ततिर आइसकेका छौँ दिदी।
1: हजुर, अन्ततिर भने हाम्रा छवि थापा दाई आउनु भएको छ बेलायत फोक्सटन केनबाट र उहाँले पत्र लेख्नु भएको छ। आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाको गोर्खे सलाम भन्नुभएको छ।
0: ओहो, पाँच औलाको गोर्खे सलाम त टक्राउनु भयो, तर दाजु हुनुहुन्न आज है, तपाईँको गोर्खे सलाम भने हामी दाजुलाई दाजु आउनु भएपछि टक्राउने छौँ। छवि दाई, तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजना दिदी बहिनीहरूको नमस्कार छ।
1: सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा मिना लगायत सम्पूर्ण काठमाडौँ बिएफबिएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडेर दस औलाको हार्दिक नमस्कार पनि भन्नुभएको छ निशा।
0: ओहो, सबै सबैलाई सम्झनु भएको छ है दिदी, र होलसेलमा एकमुष्ट नमस्कार भन्नुभएको छ। आशा गर्छौँ हाम्रा सबै सबै दाजुभाइ दिदी बहिनीहरू जो अहिले बिएफबिएस गोर्खा रेडियोमा कार्यरत हुनुहुन्छ उहाँहरूले स्वीकारिसक्नु भएको छ।
1: कुशल छु, कुशलताको कामना गर्छु। मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको घर गुल्मी जिल्ला हंसरा पम्फुका र हाल भने कर्मभूमि बेलायतको फोक्सलन केन्टमा बसोबास गर्दै आइरहेको छु। सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झनु हुने मेरा नम्बरी कृष्ण चामलिङ र उहाँका परिवारजन, स्वदेश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहनुभएका सबै मेरा परिवार आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद छ, माया अनि मिठो सम्झना छ। जीवनसाथी गीता लगायत मेरा सबै परिवारमा मुटुभरिको न्यानो माया अनि धेरै आशीर्वाद छ। अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यामदास मुलिचा, राजेन्द्र बान्तवा राई, प्रेमध्वज गुरुङ, मदन लिम्बू, जसले संसारको जुनै देशमा गए पनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनुहुन्छ। नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोषी, सुषमा सुस्केरा, दर्पण देविका राई, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने नहुने सम्पूर्ण परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई पनि मिठो सम्झना छ। अन्तमा विशेष रेडियो नेपाल बिएफबिएस गोर्खा रेडियो काठमाडौँ बुरुनाई बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। फेरि फेरि पनि आउने वाचा गर्दै आजलाई बिदा लिन्छु। हवस् त, नमस्कार भन्नुभएको छ र करण परियार र गङ्गा सोनामले गाउनु भएको गीत सुनाइदिनु भए आभारी हुने थिए। हवस् त, धन्यवाद भन्नुभएको छ छवि थापा बेलायत फोक्सटन केन्टबाट हामीलाई पत्र लेख्नु भएको थियो।
0: हजुर छवि दाई, तपाईँलाई धन्यवाद छ, मिठो गीत रोज्नु भएको छ होइन। करण परियार र गङ्गा सोनामले गाउनु भएको वारी बर पारी पिपलु, हजुर यो गीत पनि राख्छौँ। यहाँलाई धन्यवाद छ कार्यक्रममा भाग लिँदै गर्नुहोला र आउँदा दिनहरूमा पनि हामीलाई यसरी नै पत्र लेखिरहनुहोला र तपाईँका सन्देशहरू हामीले यसरी नै वाचन गर्न पाऊँ होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि छवि दाईले त हामीलाई जहिले जहिले साथ दिनुहुन्छ
0: दिनुहुन्छ। हजुर हजुर, पम्फुका हंसरातिर पनि हाम्रो सन्देश गइसकेको छ, पुगिसकेको छ दिदी होइन। सो छवि दाईको आफन्तजनहरू जो अहिले पम्फुका हंसरातिर हुनुहुन्छ, तपाईँहरू पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने छवि दाईको निम्ति र उहाँको परिवारको निम्ति पनि सन्देश पठाउन सक्नुहुन्छ अथवा फोन पनि गर्न सक्नुहुन्छ है दिदी। हामीले चाहिँ सम्पर्क नम्बर दिइसकेका छौँ 54 28 055 54 33 364 र 54 33 930 हामीलाई फोन गर्नुहोला। र दिदी, हामी अन्ततिर आइसकेका छौँ है, यो गीत भने हामी राख्दै बिदा पनि माग्नुपर्छ र आजको लागि भने हामीले कुनै पनि प्रश्न राखेका छैनौँ, अर्को साता हामी अवश्य पनि प्रश्न राख्नेछौँ है दिदी।
1: हजुर हजुर, विनोद दाई आउनुहुन्छ पक्कै पनि होइन, निशा र विनोद दाईज्यू आउनु भयो भने प्रश्न राख्नुहुन्छ नै। आजलाई पनि हामी प्रश्न राखेका छैनौँ भन्दै बिदा माग्नुपर्छ र म नै बिदा माग्छु र आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि बेला बेलामा आउने बाचा गर्दै बिदा भए। यहाँको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
0: आजको विजय श्रोता रमा सापकोटा धनकोटाका हुनुहुन्छ, उहाँलाई बधाई र अन्य श्रोता जसले भाग लिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम परदेशीको सन्देशबाट निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सर्वोच्च अदालतका कायम गोर्खायन प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारसँग नजरदारी काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाअभियोगबाट पनि डराउन नहुने बताउनु भयो।
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफ्नो जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ। कानुन व्यवसायी हुँदादेखि लडाइँ अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्।
3: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरोकारवाला सबै उभिनु पर्ने बताउनुभयो।
4: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पन्छाएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ। सरकारले पर्सीदेखि मुलुकभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।
5: बजारमा हुने अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा सञ्चालन हुने यो अभियान जेठ 3 गतेसम्म चल्नेछ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकलाई मूल्य वृद्धिबाट राहत दिन अभियान अघि बढाइयो। अभियान अन्तर्गत मुलुकभरका पालिकाले वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न निर्देशन दिनेछन् भने नियमित बजार अनुगमन पनि गरिनेछ।
3: नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 5 सम्मका विद्यार्थीलाई निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तर 13 थुमको म्याग्लुङ नगरपालिका 9 साब्लाको नारायण माध्यमिक विद्यालयले भने यो शैक्षिक सत्रदेखि कक्षा 10 सम्मै निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। 13 थुम संवाददाता बबिता राईको रिपोर्ट।
6: सरकारले कक्षा 5 सम्म मात्र दिवा खाजाको व्यवस्था गरेकोमा नारायण माध्यमिक विद्यालयले भने यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा 10 सम्मकै विद्यार्थीका लागि निशुल्क दिवा खाजाको व्यवस्था गरेको हो। विद्यालयका प्रधान अध्यापक सन्तोष तुम्बाहाङफे,
7: यो वर्ष कक्षा नर्सरीदेखि कक्षा 10 सम्मै सबै विद्यार्थीहरूलाई निशुल्क खाजाको व्यवस्था गरेका छौँ। त्यसको स्रोत चाहिँ हामीले स्थानीय वडा कार्यालयसँग समन्वय गरेर हामीले आफै पनि शिक्षकहरूले पनि अलिअलि खाजाको रकम उठाएका छौँ।
6: विद्यार्थीका लागि विद्यालयकै क्यान्टिनमा खाजा तयार गर्ने गरिएको छ। कक्षा 10 सम्मकै सम्पूर्ण विद्यार्थीलाई निशुल्क दिवा खाजा दिन थालिएपछि यसले शिक्षण सिकाइ क्रियाकलापमा सकारात्मक प्रभाव परेको विद्यालयकी शिक्षिका डम्बर कुमारी चापागाईले बताउनुभयो।
8: उनीहरू टाढो टाढोबाट आउनुहुन्थ्यो होइन, बिहान चाँडै आउने, कहिले खाना भ्याउने कहिले नभ्याउने, उनीहरू खाना नखाइआएको दिन चाहिँ उनीहरू अब पढ्न निराश हुने त्यस्तो देखिन्थ्यो अस्ति अस्ति क्लासमा। अहिले चाहिँ अब उनीहरूले खाजाहरू पाएपछि बिहान खाना खान नभ्याए पनि यहाँ आएर खाजा खान पाएपछि पढ्न एकदम जाँगर चलाउने होइन, पढाइमा एकदम एक्टिभ बनेको देखिने।
6: यसअघि विद्यार्थीले खाजाको रूपमा मानव स्वास्थ्यको लागि हानिकारक मानिने जंक फूड खाने र टाढाबाट आउने विद्यार्थी भोकका कारण टिफिनमै घर जाने समस्या थियो। यो समस्याको व्यवस्थापन गर्न विद्यालयले सबै विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था गरेको बताउनुहुन्छ शिक्षक एकराज ढुङ्गाना।
9: खाजा चाहिँ नर्मल्ली जस्तो पहिला 5 क्लाससम्म त यहीँ भइ नै हाल्थ्यो होइन, 6 क्लासदेखि माथिले चाहिँ अब बाहिर खाजा खान जाने र कोही कोहीले 5 क्लाससम्मले पनि यहाँ पनि खाजा खाने अनि यसरी पर चोकतिर जाने र त्यहाँ पनि अरू जङ्क फुडहरू खाने त्यो खालको अवस्था पनि थियो होइन। बच्चाहरूलाई अब सबैको एउटा अवस्थाको हिसाबले उनीहरूको आर्थिक अवस्थाको हिसाबले चाहिँ माथिल्लो क्लाससम्म खाजा दिँदा चाहिँ उनीहरूको एउटा पढाइमा होइन एउटा जुन बाहिर गएर खाजा खानुपर्ने जङ्क फुड खाने कुराहरू पनि बच्यो।
6: कक्षा 5 सम्मका विद्यार्थीहरूले मात्र पाउँदै आएको दिवा खाजा सबैले पाउन थालेपछि विद्यालयमा अध्ययनरत माथिल्लो कक्षाका विद्यार्थी खुसी भएका छन्।
2: मेरो नाम मञ्जली लामगादेव, म कक्षा 8 पढ्छु। खाजा अहिले दिइरहेको छ स्कुलले, पहिला चाहिँ 500 मात्र दिनुहुन्थ्यो। हामी खाजा खान्छौँ अनि त्यस पछाडि खेल्छ। पहिला चाहिँ खाजा खान जाँदाखेरि चाहिँ खेल्ने टाइमै हुँदैन।
10: मेरो नाम आयुष लिम्बू हो, म अहिले कक्षा 7 पढ्छु। आज भोलि हाम्रो स्कुलमा खाजाहरू पाउनु थालेपछि हामीलाई अलिक खुसी लागेको छ।
3: काठमाडौँ उपत्यकामा जथाभावी हर्न बजाउने 200 भन्दा बढी चालक

आँखो की गुस्ताखिया माफो नमस्ते। आजको संगीत सागरको पर्खाईमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र मिठा मिठा हिन्दी गीतहरू छन् आजको संगीत सागरमा। श्रोताहरू प्रत्येक साता यसै समय आजको दिनमा आउने कार्यक्रम संगीत सागरमा। हजुर श्रोताहरू, पहिलो गीत सुनिहाल्नु भयो तपाईँले, आँखो की गुस्ताखिया माफ हो, हम दिल दे चुके सनमबाट रहेको थियो यो गीत, कविता कृष्णमूर्ति र कुमार सानुको आवाजमा। र श्रोताहरू, यस्तै मिठा मिठा हिन्दी गीतहरू लिएर आएको छ आजको संगीत सागरले। आजको संगीत सागरको छालहरूमा हामी रमाऊ, होइन त, आजको संगीत सागरको लहरहरूमा रमाऊ, केही बेर भलाकुसारी गरौं, होइन त श्रोताहरू। र आउनुहोस् आजको संगीत सागरलाई अघि बढाउँ। चलचित्र जुलीको गीत मैले लिएकी छु आजको संगीत सागरको यी छालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा। प्लिज एन्जोय द सङ्ग।

हजुर श्रोताहरू, चलचित्र जुलीको गीत सुन्नुभयो भर्खरै तपाईँहरूले। अब हामी अर्को गीत तर्फ लागौं। आजको संगीत सागरको यी लहरहरूमा बलिउडका चलचित्रका गीतहरू हामी सुन्दैछौ, एन्जोय गर्दैछौ, होइन? र अब अर्को गीत तर्फ लाग्नु पर्दाखेरि यहाँ मैले कुमार सानुलाई फेरि निम्त्याए र उहाँको साथमा अहिले भने साधना सरगम आउनु भएको छ। जब कोही बात बिगड़ जाए, जब कोही मुश्किल पड़ जाए, तुम देना साथ मेरा ओ हमनवा। हजुर श्रोताहरू, अब यो गीत तपाईँको निम्ति मेरो तर्फबाट, संगीत सागरको तर्फबाट।

0: रेडियो। कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र स्वागतको साथ साथमा गीत संगीत त छँदैछ। श्रोताहरू, संगीत सागर हो, गीत संगीतमै रमाउनु पर्छ, होइन त? आजको संगीत सागरले मिठा मिठा हिन्दी गीतहरू लिएर आएको छ र अर्को गीत छ श्रोताहरू, सिसा हो या दिल हो आखिर टुट जाता है। हजुर, पक्कै पनि श्रोताहरू, दिल हो या सिसा हो टुट्ना त है त। र लता मंगेशकरले गाउनु भएको छ यो गीत चलचित्र अर्पणबाट।

ऐसी कोर कारवाई दियो यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई स्वागत गर्दै मैले यहाँ एउटा गीत राख्न लागे लता मंगेशकर र किशोर कुमारको आवाजमा रहेको छ चलचित्र रकी को गीत हो यो क्या यही प्यार है हजुर श्रोताहरू यो मिठो सुमधुर गीत गीत संगीतमा प्यारकै कुरा हुन्छ मायाकै कुरा हुन्छ होइन त श्रोताहरू मिलनका बिछोडका कुराहरू हुन्छन् र अबको प्रस्तुतिमा प्यारको कुरा छ श्रोताहरू क्या यही प्यार है भनेर एकाअर्कामा श्रोता हुनुहुन्छ लता मंगेशकर र किशोर कुमार चलचित्र रक्कीबाट

चलचित्र रकीको मिठो सुमधुर प्यारको मिठा मिठा कुराहरू पश्चात अब यहाँ कुमार सानु भन्नुहुन्छ कुछ ना कहो कुछ भी ना कहो। हजुर, 1942 अ लभ स्टोरीको यो गीत रहेको छ अबको प्रस्तुतिमा तपाईँको निम्ति मेरो तर्फबाट, सङ्गीत सागरको तर्फबाट।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर श्रोताहरू, मिठा मिठा गीत संगीत भनौ हिन्दी गीतहरूमा रमाउँदा रमाउँदै आजको संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र फेरि अर्को साता मिठा मिठा गीत संगीतको साथमा म आउने नै छु। आजलाई भने छुटौ, नमस्ते, बाई बाई।

0: अतिक्रमण भएका जग्गामा डोजर लगाएको छ। नगर प्रवक्ता नम बहादुर आली मगरले बस्ती हटाउने स्थलमा गएर तथ्याङ्क संकलनको वातावरण नरहेको तर नगरको जग्गा खाली गर्न कटिबद्ध रहेको बताउनुभयो।
1: यो सर्वोच्च अदालतका आदेशका बावजुद यो कसरी सम्भव भयो?
2: अब त्यसको परिवर्तन त केही त्यस्तो अहिलेसम्म आएको छ कि छैन, अब बिदा भएको कारणले पनि होला कार्यालयमा। ऐला नि जग्गा होइन नि त, त्यो नम्बरी जग्गा हो। पोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा अतिक्रमण गरेर बसेको व्यक्तिहरू हुन्, त्यसमा पनि नगरपालिकाले सुकुम्बासी, दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापन गर्ने भनेर घाट बस्नको व्यवस्था, खानाको व्यवस्था अलगै त्यसमा पनि गरेको छ। सुकुम्बासीको लागि नेपाल सरकारको कानुन अनुसार, एकाम सरकारले भने अनुसार काम भइरहेछ, तर त्यो ऐलानी जग्गा चाहिँ होइन।
1: प्रवक्ताजी, यहाँले भन्न खोज्नु भएको यसमा सर्वोच्च अदालतको आदेश भित्र पर्दैन यो होइन त?
2: सर्वोच्च अदालतले के आदेश दिएको छ त्यो हामीले हेर्न पनि पाएको छैनौँ, मलाई त्यसको बारेमा केही जानकारी छैन। अब के हो त्यो, भोलि कार्यालय खुल्यो भने, भोलि पर्सी खुल्यो भने भन्ने थाहा होला।
1: अब जुन यो जुन बस्ती खाली गर्ने क्रममा, घर भत्काउने क्रममा महिला बालबच्चाहरू रोएका, कराएका, बेहोस भएका त्यस्तो दृश्यहरू देखिरहेको छ होइन, उनीहरूको अवस्था के छ र उनीहरूलाई कसरी व्यवस्थापन गरिँदैछ?
2: नगरपालिकाले व्यवस्थापन गर्नका लागि विभिन्न चरणमा, विभिन्न तहमा होइन जिम्मेवारी सबै कुरा बाँडफाँड गरेर व्यवस्थापन गर्दै बस्नको लागि व्यवस्थापन गर्ने, सम्पर्कमा आउने भनेर सूचनाहरू सबै कुराहरू गरेको छ। जो आउनु भएको छ उहाँहरूलाई व्यवस्थापन पनि गरेको छ। अब जसले अटेर गर्यो आउँदै आएन होइन, सम्पर्कै नआएपछि त नगरपालिकाले पनि के गर्न सक्छ? सूचना निकाले अनुसार धेरैजना मान्छेहरू त आफ्नो आफै नै आफै व्यवस्थापन गरेर गइसकेको अवस्था छ। किनभने पोलपुर नगर विकास समितिको लालपूर्जा भएको जग्गा, जब नगर विकासले तिर्दै आएको, राज्यलाई तिर्दै आएको कर, अब त्यो व्यक्ति सरह नै, त्यो एउटा सरकारी निकाय भए पनि व्यक्ति सरह नै लालपूर्जा भएको जग्गा अतिक्रमण गरेको बसेका व्यक्तिहरूलाई व्यवस्थापन गर्नका निम्ति राज्यले तोके अनुसारको हामीले नगरपालिकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ।
1: अब भत्काउन बाँकी कति छ, अब के गर्ने योजनामा हुनुहुन्छ?
2: अहिले एकदम कति छ के छ अहिले आएको छैन, प्रशासन त्यसमा खटेको छ। हामीहरू अब त्यो फिल्डमा अब त्यहाँ जाने भएको छैन।
0: कहलपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेको 10 दिने सूचनाको अवधि आज सकिएको थियो। नगर विकासको जग्गामा 751 घर टहरा छन्। कहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएको छ। हिजो मात्रै सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको थियो। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि आम नागरिकबाट सुझाव संकलन गर्न नयाँ डिजिटल पोर्टल संचालनमा ल्याएको छ।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संचालनमा ल्याएको सुझाव संकलन पोर्टल मार्फत देश विदेशमा रहेका नेपाली विषय विज्ञ तथा नीति निर्माताले आफ्ना राय सुझाव सिधै सरकार समक्ष पठाउन सक्नेछन्। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको आवश्यकता र अपेक्षा समेट्ने उद्देश्यले यो पहल गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई जनमुखी र पारदर्शी बनाउन पोर्टल सञ्चालन गरिएको हो। यो प्रणालीमा नागरिकले दिएको सुझावको अवस्था ट्र्याक गर्न सकिने सुविधा पनि राखिएको छ। सरकारले सबै नेपालीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
0: अब खबर फटाफट।
1: सल्यानको शारदा नगरपालिकामा वृहत खैराबाङ सामुदायिक खानेपानी आयोजना शुरू। 2 किलोमिटर तल शारदा खोलाको किनारबाट लिफ्ट प्रविधि मार्फत खानेपानी ल्याइने, 25,43,00,000 रुपियाँ लागतमा बन्ने आयोजना 2084 भदौ 7 गतेभित्र सम्पन्न हुने। बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गोलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सेवा सञ्चालन गर्न बाध्य। 5 वर्ष पहिले निर्माण शुरू भएको भवन आयोजना नसकिँदा सेवा प्रवाहमा समस्या। मनासलु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हिरक जयन्ती। गोर्खाको चुम्नुब्री गाउँपालिका एकसामा गाउँमा आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे पनि सहभागी। मनासलुको प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण। कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने भन्दै सरकारले सोमबारदेखि देशभर विशेष अभियान चलाउने, मूल्य पारदर्शिता सप्ताहको अगुवाई गर्दै प्रधानमन्त्री कार्यालय। चितवनमा बिरामी बोक्ने एम्बुलेन्सले जीपीएस जडान अनिवार्य गर्नुपर्ने, विकृति नियन्त्रण गर्न 15 दिनभित्र जीपीएस जडान गर्नुपर्ने नियम।
4: यो बीएफ SBS गोर्खा रेडियो हो।

नमस्कार नमस्कार यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ मनको आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो तपाईँको नजिकै मन्दिर हाजिर भएको छु। थुप्रै माया स्वागत तथा अभिनन्दन गर्दछु तपाईँलाई मनको आवाजमा। हामी मनका कुरा, जीवनका अनुभव र प्रेरणादायी सोचहरूका बारेमा कुराकानी गर्नेछौँ र आजको कार्यक्रमको सुरुवात एउटा सानो कथाबाट गर्छु ल। एकजना बालकले चाहिँ आफ्नो बुवालाई सोधेछ, बुवा जीवनमा खुसी चाहिँ कहाँ पाइन्छ भनेर सोधेछ होइन। अनि बुबाले चाहिँ मुस्कुराउँदै आफ्नो छोरोको प्रश्नमा उत्तर दिएछन्, बाबु खुसी बाहिर होइन हाम्रो सोचभित्र हुन्छ। हामी जे खोज्छौँ, हामी जे सोच्छौँ प्राय त्यो हामी भित्रै हुन्छ र हामी भित्रैबाट हामीले लिन सक्यौँ भने त्यो खुसी हामीले आफूभित्रै पाउन सक्छौँ। यो बाबु छोराको जुन वार्तालाप छ नि, यसले मेरो मन छोयो। साँच्ची नै ती बाबुले कति सुन्दर जवाफ त्यो आफ्नो छोरालाई दियो। यो कुरा मन पर्यो, त्यही भएर मैले तपाईँसँग यो कुरा बाँडे। यस्तै राम्रा राम्रा कुराहरू आज पनि हामी मनको आवाजमा गर्नेछौँ। यही कथा जस्तै सुन्दर गीत तपाईँको लागि राख्छु र यो गीतलाई शिव परियारले गाउनु भएको छ। आउनुहोस् यो गीतलाई सुन्नुहोस्।

भनेको यही हो, पिउँदिन भन्दा भन्दै पिलायो साथीले। संगतमा नाइ नाइ भन्दा भन्दै ल ल गर्दा गर्दै संगतको असर हुन्छ हुन्छ। त्यसै कारणले राम्रो संगत गर्नु भन्छ नि होइन, मनको आवाजको संगत गर्नुभयो भने तपाईँले धोका पाउनुहुन्न, तपाईँले सदैव यसबाट धेरै माया पाउनुहुनेछ, किनकि सम्बन्ध नै त्यस्तै छ मनको नाता है। आज हामी धेरै कुरा गर्नेछौँ, घर केवल बस्ती ठाउँ नभइकन यो त प्रेम र मायाको एउटा सम्बन्ध हुन्छ नि, जस्तो मनको आवाजको सम्बन्ध छ नि त्यस्तै माया र प्रेमको सम्बन्धको केन्द्र हो हाम्रो घर। हामी र हाम्रो परिवार बस्ने एउटा प्रमुख केन्द्र हो, हाम्रो जीवनको आधार हो घर। अब हाम्रो घरमा धेरै कोठाहरू हुन सक्छन् होइन, कुनै सुत्ने कोठा, कुनै बस्ने कोठा, कुनै बैठक कोठा, कुनै बरन्डा, कुनै भण्डार कोठा होइन, स्टोर रुम, र एउटा चाहिँ हुन्छ हाम्रो भान्सा कोठा, जहाँ हामी दिनको तिनचोटि चारचोटि पनि बस्न रुचाउँछौँ, खाइरहन रुचाउँछौँ होइन। भान्सामा पाक्ने जुन खानेकुराहरू छ नि, त्यो खाना मात्र होइन, त्यो भान्सामा पाकेको जुन खाना छ नि, त्यो खानाले हाम्रो शरीरलाई, हाम्रो मनलाई, हाम्रो विचारलाई पनि सन्तुलित राख्नको लागि मद्दत पुर्याउँदछ। भान्सा सफा हुनु पर्यो, भान्सामा सबै परिवारले सहयोग पनि गर्नु पर्यो। मेरो बुवाले जहिले पनि भन्नुहुन्थ्यो कि कुहिया चिज खानु हुँदैन, कुहिएको चिज खायो भने बुद्धि पनि कुहिएको हुन्छ भन्नुहुन्थ्यो। त्यो कुरा म कहिले बिर्सिन्न कि खानेकुरा खाँदाखेरि पनि ताजा सफा सुग्घर भएको, अनि किनेर लिएर आउँदाखेरि पनि ताजा तरकारीहरू लिएर आउने, त्यो कुहिएको खायो भने बुद्धि पनि कुहिन्छ भनेर सानो बेलामा भन्नुहुन्थ्यो कि। तर त्यो कुरा आजसम्म पनि याद छ, किनकि त्यो शब्दले मनलाई छोएको थियो। सफा सुग्घर स्वच्छ खानेकुरा खायौँ भने मन पनि त्यस्तै हुन्छ। त्यसको साथसाथै एउटा बानी चाहिँ के बसाल्नु पर्ने रहेछ भन्दाखेरि चाहिँ, अब बिहान नमिले पनि बेलुका चाहिँ सबैजनाले सँगै खाना खाने बानी बसाल्यौँ भने चाहिँ यो एउटा एक किसिमले एक आपसमा प्रेम पनि हो, एक आपसमा एकअर्काको बारेमा जानकारी पनि हामीले राख्न सक्छौँ, ताकि कसैलाई केही तलमाथि भएको पनि थाहा।

आजको युग निकै नै प्रतिस्पर्धात्मक यानि कि कम्पिटिसनको युग छ है। करियर भन्यो, यो भन्यो, त्यो भन्यो, हाम्रो समय नै करियरको लागि, आफ्नो लागि, जबको लागि, परिवारको लागि, अब यो जीवनलाई कसरी अगाडि बढाउने भन्ने चिजमा मात्रै हाम्रो समय चाहिँ व्यतीत भइरहेको हुन्छ। खासमा यो हाम्रो भविष्यको आधार पनि हो, तर आफ्नो रुचि, आफ्नो खुसी, आफूलाई के गर्न मन लागिरहेको छ, के गर्दाखेरि आनन्द खुसी पाइन्छ भन्ने कुरा पनि त याद गर्नु पर्यो नि होइन। स्किल डेभलपमेन्टमा ध्यान दिने हो कि, स्वास्थ्यमा ध्यान दिने हो कि, अथवा केही पार्ट टाइम जबमा ध्यान दिने हो कि, लेखन कार्य हो कि, अथवा के हो त, जे पनि हो एउटै जीवन छ, सबै कुरा गर्नुपर्नेछ। तर सबै कुरा एकैसाथ गर्छु भन्यो भने चाहिँ हुँदै हुँदैन, दुईटा खुट्टा चाहिँ दुईतिर राख्यौँ भने कुनै पनि राम्रो हुँदैन। त्यसैले समय व्यवस्थापन गर्नु त सिक्नु पर्यो पर्यो, काम पनि गर्नु पर्यो पर्यो, तर एकचोटिमा एउटा, एकचोटिमा दुईवटासम्म गर्न सकिएला। अब आफ्नो लागि समय दिनु पर्यो, परिवारको लागि समय दिनु पर्यो, पढाइको लागि समय दिनु पर्यो, जबको लागि समय दिनु पर्यो, अनि आफूलाई मन परेको चिज गर्नका लागि पनि समय दिनु पर्यो भन्दा समय व्यवस्थापन गर्न निकै नै कठिन छ अहिलेको यो युगमा। मलाई लागेको, मैले भोगेको अनुसारमा चाहिँ कडा परिश्रम छँदैछ, त्यहाँ कुन डिरेक्सनलाई पछ्याउने भन्ने कुरा पनि तपाईँ हामीमै निर्भर गर्दछ। र सफलता, यी तिनवटा कुरालाई पनि बिर्सिनु भएन, र यी तिनवटा कुरालाई सम्झिँदा सम्झिँदै आफूलाई बिर्सिनु पनि भएन। मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। हामी रमाइला रमाइला गीतहरू सुन्दै, यो तपाईँ हाम्रो मनलाई एकदमै बलियो बनाउँदै, तपाईँको मनका आवाज मसम्म र मेरो मनका आवाज तपाईँसम्म पुगोस्, यही हो हाम्रो उद्देश्य।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS Gorkha Radio।
3: BFBS गोर्खा रेडियोमा मनको आवाज।

हजुर हजुर, तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। भर्खरै रेडियो अन गर्नु भएको हो भने चाहिँ मनको आवाजलाई सुनिरहनु भएको छ। मन्दिरा तपाईँको नजिकै छु। राम्रा राम्रा हामी गीतहरू सुन्दैछौँ, राम्रा राम्रा कुराहरू पनि तपाईँको लागि कोसेली लिएर आएको छु। तपाईँको पनि मनको केही राम्रा कुराहरू छन्, मनको कुनामा केही न केही शब्दहरू लुकेका होलान्, मनको कुनामा कुनै न कुनै यस्तो टोकरी होला तपाईँको, त्यो टोकरीलाई तपाईँले आफ्नो केही न केही गोप्य कुरा राखेर तालचा लगाउनु भएको होला, होइन, कसैलाई पनि भन्दिनँ भनेर त्यसरी तालचा लगाएर पनि राख्नुहुन्न। कुराहरू खोल्नु पनि पर्छ, नभए मान्छे गुम्सिन्छ, त्यो टोकरीलाई सम्झिन्छ, त्यो टोकरीमा मैले यस्तो यस्तो कुरा राखेको छु, मेरो यो विगत हो, मेरो यो भविष्य हो, मेरो यो वर्तमान हो, अथवा म यो भनेर सपनाहरू सजाएर राखेको हुनसक्छ लुकाएर, होइन, अनि त्यही कुरालाई सोच्दा सोच्दै मान्छे बिरामी पनि पर्छ। त्यस कारणले यस्तो टोकरीहरू छन् भने चाहिँ खोलिदिनुहोस् है। खोल्दाखेरि हावा जान्छ नि त, अनि स्वच्छ हावाले त्यो ढुसी सुसी सबै सुकाएर बगाएर उडाएर लिएर जान्छ। त्यस कारणले धेरै गुम्सिनु पनि हुँदैन। एउटा वृद्ध मानिस थियो, होइन, त्यो वृद्ध मानिसले चाहिँ आफ्नो जीवनको अन्तिम समय आएको थाहा पाएछ। अन्तिम समय आइसकेपछि उसले आफ्नो परिवारहरूलाई वरिपरि बोलाएछ, आफ्नो छोरालाई पनि बोलाएछ, छोरीलाई पनि बोलाएछ, होइन, अनि आफन्तहरूलाई सबैलाई बोलाएर भनेछ, हेर बाबु हो, मेरो जीवनमा मैले जति बाँचे बाँचे, अब मलाई लाग्छ मेरो अन्तिम समय आइसकेको छ, त्यस कारणले मैले यो कुरा तिमीहरूलाई भन्नै पर्छ भनेर ती वृद्धले चाहिँ आफ्ना परिवार, छोरा छोरी, श्रीमती सबैलाई वरिपरि राखेर भनेछ, मैले जीवनभर धेरै पैसा कमाएँ, तिमीहरूलाई सुख सहेल सबै कुरा मैले सकेको दिएँ, तर बाबु हो, सबैभन्दा ठुलो सम्पत्ति भनेको चाहिँ चरित्र हो, हाम्रो व्यवहार हो, हाम्रो सोच हो, हाम्रो स्वभाव हो। त्यसैले यो पैसा चाहिँ आउँछ जान्छ, तर हाम्रो व्यवहार चाहिँ सधैँ रहिरहन्छ, र यो व्यवहारलाई सधैँ कायम रहोस् भन्नको लागि चाहिँ राम्रो असल, मेरो चरित्र असल हुनुपर्छ, मेरो व्यवहार असल हुनुपर्छ, मेरो बोली असल हुनुपर्छ, र सदैव म बाँचिरहन्छु मेरो असल चरित्रका साथमा, यो कुरालाई कहिले नबिर्सिनु भनेर ती वृद्धले आफ्ना परिवारलाई आफ्नो जीवनभरको अनुभव यसरी साटेछन्। सबै मुखामुख गर्दै थिए, बुढाले आफ्नो प्राण त्यागे। सबैको लागि यो असल सम्पत्ति भनेको चाहिँ आफ्नो व्यवहार हो, आफ्नो चरित्र हो, आफ्नो सम्पत्ति हो, जीवनभर कमाएको सम्पत्ति चाहिँ असल सम्पत्ति चाहिँ यो हो रे, किनकि जीवनभरि कमाएको पैसा चाहिँ आइरहन्छ गइरहन्छ, कहिले हातमा हुन्छ कहिले हुँदैन रे, तर आफ्नो व्यवहार गरेको जुन स्वभाव छ, बानी छ, आफूले जीवनभरि गरेको कमाई चाहिँ त्यो चरित्र हो रे भनेर ती वृद्धले आफ्नो परिवारलाई अर्थी उपदेश अथवा उनीसँग भएको ज्ञान उनीहरूलाई दिएका थिए रे। कुराको कति गहिरो, कति मिठो, कति मार्मिक, तर हामीलाई व्यवहारमा चाहिने कुरा थियो।

अब काम गर्दै जाँदा असफल हुन्छु म फेल हुन्छु भनेर त को अगाडि बढ्छ र कसले पाइला चाल्छ र तर जीवनमा कहिलेकाहीँ असफलता पनि हात लाग्छ म राम्रो गर्छु भन्दा भन्दै पनि नराम्रो हुन पुग्दछ सोचौँ न हाम्रो अगाडि र सानो भर्खरै बामे सरेको बच्चा छ ऊ अब उठ्न चाहिरहेछ हिँड्न चाहिरहेछ उभिएर हिँड्न चाहेको छ भने कतिचोटि लड्छ होइन अनि हामी हाँस्छौँ पनि त्यो बच्चाले कोसिस गरिरहेछ लडेको छ हामीलाई रमाइलो लाग्छ हामी हाँस्छौँ तर त्यो बच्चाले उभिनको लागि कति सङ्घर्ष गरेको छ भन्नुहोस् न हामीलाई पो रमाइलो लाग्यो उसको ठाउँमा बसेर हेरौँ त उसले कतै त्यो उभिने ठाउँ सोफाको छेउछेउ खाटको छेउछेउ भित्ता समातेर बाङ्गो बाङ्गो खुट्टा लगाएर कसरी कोसिस गरेर हिँड्छ नि त उसको लागि त्यो ठुलो कुरा भयो हाम्रो लागि हामीले सङ्घर्ष गरिरहेका छौँ हामीलाई सफल हुनु छ हामी पनि त्यस्तै त्यो बच्चा लड्खरा जस्तै गरेर लड्खराउँछौँ अनि असफल हुन्छौँ अब त्यो सामान्य कुरा हो सधैँ हामीले के याद गर्नुपर्छ रे भन्दाखेरि चाहिँ आज तपाईँ हामी जे छौँ त्यो तपाईँ हाम्रो सुरुवात हो रे अन्त्य होइन रे त्यसैले जहिले लड्छौँ त्यति बेलै उठौँ जहिले सफल हुन्छौँ फेरि अर्को खुड्किलोलाई मैले यसै गरी सफलता प्राप्त गर्नु छ भनेर जहिले जहाँबाट गरे पनि सुरुवातै हो भनेर अगाडि बढ्नुपर्छ अरे यसले हाम्रो मनलाई चाहिँ प्रेरणा दिन्छ अरे र यस्तै राम्रा राम्रा साना साना कुरा त हुन्ने होइन अब कहिलेकाहीँ यही जानेका कुराहरू पनि हामी बिर्सिन्छौँ अर्काले भन्दैपछि ए भनेको जस्तो लाग्छ कहिलेकाहीँ अरूलाई हामीले भन्छौँ अब यस्तै हो जिन्दगी चलिरहन्छ र चलाउनु पनि पर्छ।

ओजस्वी आवाज का धनी अनि एकदमै बोल्न रुचाउने निर्धक्क बोल्ने हैन र गीतको रूपमा शब्दका रूपमा उनी जीवित छन् नेपाली संगीत क्षेत्रमा। हजुर, म कुरा गर्दैछु गीतकार कवि रत्न शमशेर थापाको। कमल पोखरीका बासिन्दा थिए रत्न शमशेर थापा र उनी चाहिँ असाध्यै रसिला, गफ गर्नलाई चाहिँ एकदमै रसका कुराहरू गर्थे कि उनी। आर्टिस्टहरूसँगको उठबसको कुरा, अब दिग्गज कलाकारहरूसँगको उठबसको कुरा, यति राम्रा राम्रा शब्द उहाँ लेख्ने होइन, वक्ता पनि एकदम प्रखर वक्ता, ओजस्वी आवाज, त्यस्तै कुरा गर्न पनि रमाउने। तर नेपाली संगीत क्षेत्रमा, नेपाली संगीत आकाशमा चाहिँ रत्न शमशेर थापा एकदम चम्किला तारा हुन्, किनकि उनका 101 गीतहरू छन्। स्वर सम्राट नारायण गोपालदेखि लिएर अहिलेका नयाँ पुस्तासम्मले उनका गीतहरू, उनका शब्दका गीतहरू गाएका छन्। अमर गुरुङसँग उनको निकै नै उठबस भयो, स्वर सम्राट नारायण गोपालसँग पनि, र अमर गुरुङसँग क्वायरमा अनि कति कुराहरू उहाँहरूको ट्युनिङ मिल्ने भनौँ न, एक गीतकार पनि सङ्गीतकार पनि गायक पनि यता रत्न शमशेर थापा शब्दका भण्डारै हुन्। र यतिसम्म कि उहाँले कस्तो कस्तो कुरा भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ, सङ्गीतका शिखर पुरुष अम्बर गुरुङजीले चाहिँ सङ्गीत भर्दा भर्दै कुनै कुनै शब्दको मात्रा नमिल्दाखेरि चाहिँ उहाँ आफै पनि गीतकार हुनुहुन्थ्यो, अनि त्यो ठ्याक्क उहाँले भने जस्तो शब्दले मिटर नमिल्दाखेरि चाहिँ उहाँलाई एकदम मिठो लाग्दैन थियो अरे अमर गुरुङजीलाई। अनि उहाँले चाहिँ कति गर्दाखेरि पनि नमिलेपछि चाहिँ राति बिहान बेलुका जति बेर भए पनि त्यो सङ्गीतमा रस पसेपछि, अनि एकचोटि त्यस्तै भयो अरे, रातिको 1 बजेको थियो कि यस्तै के भएको थियो अरे, उहाँले बोलाउन पठाउनु भयो अरे, अनि उहाँ जानुभयो अरे, अनि त्यसपछि एउटा सानो शब्द थियो अरे, त्यो पनि बिर्सेँ मैले कुन चाहिँ गीतको हो, त्यो शब्द एउटा नमिलेर, मात्रा नमिलेर अमर गुरुङजीलाई त्यो चित्तै बुझेन अरे। अनि रत्न शमशेर थापा गएर चाहिँ यहाँ यसो गर न त भनेर उहाँले मिलाउन साथै ठ्याक्कै मिल्यो अरे, हो यही भएर मलाई तिमी चाहिन्छ कि, तिमीले ट्वाक्कै बुझ्यौ भनेर भन्नुहुन्थ्यो अरे कि। यो चाहिँ रत्न शमशेर थापाले नै मलाई बताउनु भएको थियो होइन, यस्तो हुन्थ्यो हाम्रो, यस्तो उठबस हुन्थ्यो, हामी यसरी सहकार्य गर्थ्यौँ भनेर चाहिँ उहाँले सुनाउनु हुन्थ्यो। यस्तो तरिकाले सङ्गीतमा डुबेका थिए रत्न शमशेर थापा र त्यति बेलाका उहाँका समकालीनहरू। यस्ता अमर कलाकारहरूले जुन बाटो खनेर गए, ती कलाकारहरूले एउटा बाटो देखाएर यस्ता कालजयी गीतहरू चाहिँ हामीहरूलाई उपहारका रूपमा दिएर गएका छन्। यति बेला उनी रत्न शमशेर थापाले लेख्नु भएको शब्दको गीत म तपाईँका लागि राख्छु, स्वर सम्राट नारायण गोपाल र स्वर किन्नरी तारा देवीको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

तपाईँले सुनिरहनु भएको छ मनको आवाज, जहाँ आवाज मात्र होइन मन बोल्छ, भावना बोल्छ, सम्बन्धहरू जोडिन्छन्। हामी केटाकेटी हुँदाखेरि हामीलाई एउटै चासो हुन्थ्यो, त्यो साथीहरू, त्यो खेल कति प्रिय कति प्रिय, अरू कुराको केही मतलब हुँदैन थियो। अनि फेरि स्कुल गयो, पढ्यो, आयो, होमवर्क समवर्क गर्यो, अब त्यो सिद्धि आएपछि फेरि कति बेर खेल्न पाइन्छ, खेल्यो। तर आजकल बच्चाहरूलाई खेल्न भन्दा मोबाइलमा खेल्न चाहिँ रमाइलो लाग्छ। अनि परिवारका सदस्यहरूले पनि कराइरहनुहुन्छ, ए कति हेरेको, ए बन्द गर्न भनेको, कति हेर्छस् है, कति हेर्छस्, शब्दै पछि यो किन गरेको, त्यो किन गरेको, तैँले यसो गर्दैनस्, तैँले उसो गर्दैनस्, खाली गाली, कम्प्लेन, गुनासो अनि कम्पेयर पनि। फलानले पढ्यो, फलानले यस्तो गर्यो, तैँले गरिनस्, तँ यस्तो, तँ उस्तो। उसले राम्रा शब्द, राम्रो कुरा, प्रेरणाका कुराहरू केही सुन्नै पाउँदैन। उसको ध्यान जति बेर पनि मोबाइलमै हुन्छ, अनि त्यो बच्चाहरूको ध्यान मोबाइलमा भएपछि आमा बाबुले कराइरहन्छन्, बानी कसले लगायो भन्दाखेरि ती अभिभावकले नै लगाए। किन भन्दाखेरि चाहिँ आफूलाई पनि त केही गर्नु थियो नि त, बच्चाहरूले दुःख दियो भने ल मोबाइल हेर भनेर सिकाउने हामी आफै हौ, गाली गर्ने अनि आफू पनि हामी झुन्डिन्छौँ, हामी पनि कमको छैनौँ नि त, होइन। बच्चाहरूलाई कसरी आफू सँगसँगै काम गराउने, आफू सँगसँगै योग अभ्यास, खेलकुद यस्तोमा कसरी लगाउने भन्दाखेरि चाहिँ सानैबाट लगाउनु पर्छ, ठुलो भएर गरिहाल्छ नि भनेर चाहिँ उनीहरू त्यो चिजबाट वञ्चित भइसकेका हुन्छन्। अब खास भन्यो भने काठमाडौँकै कुरा गर्ने हो भने पार्क पनि छैन, घुम्न जाने ठाउँ पनि धेरै छैन, अनि जाउन् त कहाँ जाउन्, बाटोमा खेल्दा गाडीहरूले किच्ला भन्ने पिर, होइन। अब ब्याडमिन्टन खेलौँ, बल खेलौँ, सानो गल्लीमा खेल्छन् अनि कसैको झ्यालमा गएर लाग्यो भने फेरि त्यहाँबाट गाली, ब्याट खेल्दाखेरि चाहिँ कक गएर अर्काको कम्पाउन्डमा गएर खस्छ, माग्नु पर्यो दसौँ चोटि, त्यो बच्चाहरूलाई कति पिर कति पिर, के यसो हेर्छु के म कौसीबाट बच्चाहरू खेलिरहेका हुन्छन्, आन्टी बल खस्यो भन्छन्, उता कराउँछन् उता कराउँछन्, यी बच्चाहरू कामै नपाएर यहाँ आएर हल्ला गरेको भनेर घरका ती मानिसहरू छिमेकीहरू कराउँछन्, होइन। त्यो बच्चाहरू कहाँ जाने भनेको, तिनीहरूलाई पनि कति पिर, के आखिर यो पिर नहुने मान्छे नै रहन्छन् कि जस्तो पनि लाग्छ।

आखिर आखिर पीर नहुने मान्छे नै रहन्छन् कि जस्तो पनि लाग्छ। अलिकति ठुलाहरूको लागि चाहिँ पढाइ, करियर, कसरी पैसा कमाउने, कसरी जिम्मेवारी लिने, उनीहरूलाई त्यतातिरको टेन्सन, महा टेन्सन। अलिकति ठुलो भयो भने विवाहको टेन्सन, कस्तो केटी पढ्ला, को होला, आफ्नो लभ परेको व्यक्तिहरूसँग विवाह हुने हो कि होइन, परिवारका सदस्यले के भन्लान्, त्यो अर्को टेन्सन छ। फेरि त्यसपछि बच्चा बच्ची होला, तिनीहरूलाई कमाएर खुवाउनु पर्यो, घर बनाउनु पर्यो, सबैको इच्छा पुरा गर्नु पर्यो, त्योभन्दा माथिकोलाई झन् अर्को टेन्सन। अब अलिकति वृद्ध हुन्छ अनि रोगले समात्छ, अब रोगको औषधि कसरी गर्ने, पैसा छ भने त अलिअलि ठिकै हुन्छ, छैन भने कहाँबाट लिएर आउने, छोराछोरीहरूले हेरेनन् भने के गर्ने, बुहारी लिएर आएपछि बुहारीले छोरालाई आफ्नैसँग लगेर हामीलाई हेरेनन् भने के गर्ने। पिरै पिर, पिरै पिर, है, बालककालदेखि अन्तिमसम्म पनि पिरैको भकारी रहेछ कि जीवन चाहिँ, होइन। अब बाँच्न जानेनौँ भने पिरै पिर, बाँच्न जान्यो आ, यो त आउँछ जान्छ, हामीले चाहिँ पाइला अगाडि सार्नु पर्यो, सदैव त्यो सुरुवात हो भनेर मान्नु पर्यो भने जस्तै हो, जीवनलाई पनि बाँच्न जान्नु पर्ने रहेछ। अब यसो केलाउनुहोस् त तपाईँ आफै, होइन, हरेक उमेरमा केही न केही समस्या छ, अब यो समस्या आयो भनेर पिर गर्नु त भएन, समस्यालाई जुत्दै हाँस्दै बाँच्नु चाहिँ पर्ने रहेछ। यही देखेँ मैले जीवनमा, दुःख त आउँछ आउँछ, पाइलै पछि आउँछ, अब त्यसलाई गनेर बस्यो भने त ओठको हाँसो नै गायब हुन्छ, ओठको हाँसोलाई चाहिँ गायब हुन नदिनु।

रोशनी श्रेष्ठजीले एउटा इमेल पठाउनु भएको छ। उहाँले यो इमेललाई अस्ट्रेलियाबाट पठाउनु भएको रहेछ। BFBS गोर्खा रेडियो चाहिँ मेरो साथी बनेको छ, भ्याएसम्म मैले यसलाई सुन्ने गरेकी छु। कामको बेलामा, त्यस्तै व्यस्त भएको बेलामा बाहेक अरू बेलामा मैले यसलाई सुनेर साथी दिने गरेको छु र यही क्रममा मैले मनको आवाजलाई सुन्ने मौका पाएँ, रमाइलो लाग्यो। तपाईँलाई थ्याङ्क यू भन्नलाई यो इमेल लेखेकी छु भनेर रोशनीजीले हामीलाई यो इमेल लेखी पठाउनु भएको छ। रोशनीजी, खुसी लाग्यो मलाई तपाईँले जुन यो दुई शब्द भए पनि लेखी पठाइदिनु भयो, हाम्रो एउटा मनोबल बढाइदिनु भयो। BFBS फ्यामिलीको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद र यस्तै गरी साथी दिँदै गर्नुहोस्। हाम्रो हौसला, हाम्रो प्रेरणा बढाइरहनुहोस्, किनकि तपाईँको दुई शब्दले पनि हाम्रो मन एकदम फुङ्ग पर्छ, एकदम दङ्ग पर्छ। हामी लेख्न नबिर्सिनुहोला mantira.dungel3@gmail.com। र आजको यो यात्रा यहाँसम्म आइपुग्दा तपाईँले साथ दिनुभयो, आभार व्यक्त गर्दछु। जीवनले हामीलाई धेरै कुरा सिकाउँछ। कहिले काहीँ खुसी हुन्छौँ हामी, कहिले काहीँ चुनौती आउँछ, कहिले काहीँ दुःखी पनि हुन्छौँ। चाहे जस्तो सुकै परिस्थिति किन नआओस्, हामी जीवित छौँ, हामीमा हिम्मत छ, हामीमा हौसला छ, हामी आफै भित्रबाट प्रेरणा लिन सक्छौँ। अघि मैले सुरुवातमा पनि भनेको थिएँ नि, खुसी आफै भित्र छ, आफ्नो भित्री आवाजलाई सुन्नुपर्छ, प्रेरणाको आवाजलाई सुन्नुपर्छ, बस कुरा त्यही हो। ल त, धेरै कुरा सुनियो, केही गीतहरू सुनाए, तपाईँलाई मन परेको हुनुपर्छ र यस्तै अरू केही चाहनुहुन्छ भने यस्तो चाहिन्छ है भनेर भन्न पनि सक्नुहुन्छ, किनकि मनको आवाज हो। तपाईँको मनको आवाजको अपेक्षा म सदैव गरिरहनेछु। ल हजुर, राम्रोसँग बस्नुहोला, खुसी भएर बस्नुहोला। जे छ, जस्तो छ, जुन धरातलमा छौँ त्यही सन्तुष्ट भएर बसौँ। जीवन फेरि पाइन्छ पाइँदैन, अहिले पाएको जीवन भोलि आउला नआउला, आज त हातमा छ नि त। आज जस्तो सुकै परिस्थिति भए पनि त्यो ओठको हाँसोलाई गुम्न नदिऊ, भित्र मनभित्र भएको विश्वासलाई डगमगाउन नदिऊ र सदैव अगाडि बढिरहौँ। ल त, अब आजलाई बिदा पाऊँ। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँच्छ। हवस् त।

0: Pe Line Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho. Sanya Samudai ma.
0: Pe Line Buddy.
1: On Air.
3: It is Gorkha Smart Speaker ma bandh hos. संसारी भाइको पूजा गर्ने गरेको छ भीम आत्रेयको रिपोर्ट
4: ब्रिटिश गोर्खाज नेपालले अघिल्ला वर्ष झैं यसपालि पनि ललितपुर गोदावरीको नौधारा मन्दिर नजिकको जंगल क्षेत्रमा संसारी पूजा गरेको हो। बीजीएनमा सेवारत सैनिक र गैर सैनिक पुरुष कर्मचारी भेला भएर विधिसहित संसारी माईको पूजा गरिएको हो। बिहान 8:30 बजेदेखि करिब 3.5 घण्टा हवनसँगै पूजापाठ गरेपछि जंगल क्षेत्रभित्रै पुगेर जोर बकाको बोलीसहित संसारी माईको पूजा गरिएको हो। बीजीएन पण्डित जवेन्द्र गेवालीका अनुसार सन् 1976 नै बीजीएनले संसारी माई पूजा गर्दै आएको छ। बीजीएनले वर्षेनी संसारी माई पूजा गर्नुको कारण मुख्य बुँदामा समेट्दै रेजिमेन्टल सार्जन मेजर W1 महेश फालुङवा
5: कल्चरल अनि स्पिरिचुअल्ली हामी चाहिँ अलवेज क्लिन हुनुपर्छ भित्रबाट बल्ल हाम्रो काम राम्रो हुन्छ। कल्चरल भन्ने कुरा चाहिँ यसरी हामीले महत्त्व दिएन भने यो बिर्सिँदै जान्छ। कल्चर भनेको हाम्रो आइडेन्टिटी हो, आइडेन्टिटी भनेको हाम्रो प्राइड हो। यो चाहिँ एकचोटि लस्ट भएपछि हामीले चाहिँ रिस्टोर गर्नु गाह्रो छ। अनि अर्को कुरा चाहिँ युनिटी, यस्तो खालको हाम्रो कल्चरल इभेन्टहरूले चाहिँ हाम्रो सिएस र एसपीको चाहिँ युनिटी चाहिँ यस्तो बढाउँछ। सिएस मेम्बरहरू र हाम्रो जुनियर अनि सबैलाई चाहिँ एकै ठाउँमा समेट्नुको लागि चाहिँ यसले चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ। फाइनल्ली चाहिँ यो बिलिफ हो,
4: गोर्खाहरू प्रकृति पूजक मानिन्छन्। संसार जमिन पृथ्वीको पूजा नै संसारी पूजा हो भन्ने पनि गरिन्छ। संसारी माताको महत्त्वबारे बीजीएन पण्डित जवेन्द्र गेवाले
6: अब संसारी माई माता भन्दा बित्तिकै हाम्रो गढीमाईका 7 दिदी बहिनी मध्येमा चाहिँ एउटी बहिनी हाम्रो बीजीएन परिवारमा चाहिँ सुरुदेखि नै हाम्रो युकेतिर पनि जताततै सुरुबाट नै संसारी माईको पूजा गर्ने चलन रहेछ। संसारी माई भन्दा बित्तिकै संसारकी आमा अब माताजीले चाहिँ सबैको कल्याण गर्ने श्रद्धा भक्तिले यो कसको निमित्त भन्दा सर्वे भवन्तु सुखिनः सबको कल्याण होस् भनेर चाहिँ हामीले पूजा अर्चना
4: पूजामा विशेष गरी भलाइको कामना गर्ने चलन छ। बीजीएन आरएसएम महेश पालुङले पनि संसारी माई पूजापछि ब्रिगेडका सदस्यको शुभ फलका लागि कामना गर्नु भएको छ।
5: आज जुन पूजा हामी गरिरहेको थियो यति मजाले पर्फेक्टली भूको पूजा गरियो, यसरी नै हामीलाई फलिफाप होस् भनेर गरेको, सक्सेस भयो, पानी परिहाल्यो, पूजा पनि कम्प्लिट भयो। यसरी चाहिँ हामीलाई चाहिँ यो होल इयरको लागि चाहिँ सक्सेस मिलोस्, सबैको लागि चाहिँ राम्रो होस्, प्रकृतिको पनि पूजा गरियो, यसले पनि हामीलाई चाहिँ प्रोटेक्ट गरून् अनि हामी सबैलाई चाहिँ कल्याण होस्।
4: विशेष गरी बेलायती सेनाको गोर्खा ब्रिगेडले तिथि मिलाएर मे महिनाका शनिबार मध्ये कुनै एउटा शनिबार संसारी माई पूजा गर्ने चलन छ। आजै गोर्खा ब्रिगेडका अरू युनिटले पनि संसारी माईको पूजा गरेका छन्।
3: पोखरा महानगरपालिकाले बस पार्कको अतिक्रमित जमिन खाली गर्न दिएको समय सीमा अघि नै वास्तविक सुकुम्बासीको छानबिन गरिने भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
7: पोखरा महानगरपालिकाले बस पार्क निर्माणका लागि वडा नम्बर 9 पृथ्वी चोकमा छुट्याएको जमिनमा बसोबास गर्दै आएकाहरूलाई ठाउँ खाली गर्न 35 दिनको समय सीमा दिएको थियो। महानगरले वैशाख 3 गते सूचना जारी गरेपछि सुकुम्बासीहरूले बिना विकल्प हटाउन खोजेको भन्दै आन्दोलन गरेका छन्। महानगरले दिएको अल्टिमेटम जेठ 8 गते सकिँदैछ। पोखरा महानगरले भने यसभन्दा अघि सुकुम्बासीहरूसँग छलफल गरी निचोडमा पुग्ने प्रतिबद्धता जनाएको छ। बस पार्कमा यसअघि निस्सा वितरण गरिएकाहरूलाई पुनः छानबिन गरिरहेको र समय सीमा अघि टुङ्गो लगाएर दात्री निकायको सहयोगमा बस पार्क निर्माण अघि बढाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो।
8: त्योभन्दा भित्र 148 रोपनीमा जुन साथीहरू अव्यवस्थित हिसाबले बसिराख्नु भएको छ अथवा चाहिँ भूमिहीन र भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको हिसाबले रहनु भएको साथीहरू चाहिँ जो हुनुहुन्छ उहाँहरूमध्ये वास्तविक सुकुम्बासी को हुनुहुन्छ जसको नाममा निस्सा बाँडिएको छ उहाँ साँचो अर्थमा चाहिँ भूमिहीन हुनुहुन्छ भन्ने कुराहरू चाहिँ प्रमाणित भयो भने अहिले छानबिनको क्रममै छ।
7: कान्छा लामाको परिवार पृथ्वीचोकको प्रस्तावित बस पार्कको जमिनमा 3 पुस्तादेखि बस्दै आएको छ। बस पार्क बनाउने भनेर महानगरले खाली गर्न भनेपछि आफ्नो वैकल्पिक व्यवस्थापन हुनेमा उहाँ आशावादी हुनुहुन्छ।
2: हामी जानुमा तयार छौँ, हामीलाई विकल्प दिनुहोस्, हाम्रो विकल्पमा जान्छु, हामी कहाँ राख्छौँ, हामीले नाम नम्बर भित्रमा हाम्रो विकास विरोधी होइन हामी।
3: कांग्रेस सभापति गगन थापाले लोकतन्त्रभित्र गरिने सुधारमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताउनु भएको छ।
0: यो BFBS कुलकर्म रेडियो हो।

नमस्ते आदरणीय श्रोता, तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र केही बेर अगाडि सुन्नुभयो झलकमान गन्धर्वको आवाजमा रहेको यस गीतमा शब्द रहेको थियो झलकमान गन्धर्वकै र संगीत झलकमान गन्धर्वकै रहेको थियो र यो सांगीतिक कोशेली पछि अब भने रेडियो कान्तिपुरको सौजन्यबाट प्राप्त कार्यक्रम अबको प्रस्तुतिमा सुन्न सक्नुहुनेछ।

नमस्ते स्वागत गर्न चाहन्छु कार्यक्रम चिल्ड्रेन्स क्लबमा. चिल्ड्रेन्स क्लब हाम्रो बालबालिकाहरूकै लागि डिजाइन गरिएको कार्यक्रम हो, जहाँ हामी बालबालिकाको होलिस्टिक डेभलपमेन्टका विषयलाई प्रस्तुत गर्ने गर्छौँ. फिजिकल, मेन्टल एन्ड इमोसनल वेलबिङका कुराहरूको साथसाथै उहाँहरूसँग भएको प्रतिभा पनि यस कार्यक्रममा हामी राख्ने गर्छौँ भने विभिन्न विशेषज्ञ व्यक्तित्वहरू जसले चाहिँ बालबालिकाको लागि काम गरिरहनु भएको छ, चाहे त्यो शिक्षक, अभिभावक, डक्टर्स अथवा एनी पर्सन हु इज वर्किङ फर चिल्ड्रेन, उहाँहरूलाई पनि लिएर आएर यस कार्यक्रममा हामीले चाहिँ अन्तर्वार्ताको माध्यमबाट विभिन्न इन्फर्मेसनहरू दिँदै आइरहेका छौँ. आज पनि केही टिप्सहरू म सेयर गर्नेछु श्रोता. सो अहिले धेरैजना पेरेन्ट्सहरूले कस्तो खालको भइसक्यो भन्दाखेरि, सबैजना प्राय वर्किङ हुने, काम गर्ने खालको पेरेन्ट्सहरू हुँदाखेरि चाहिँ पहिले धेरै सन्तानहरू पाउने चलन थियो होइन भने, अहिले एकजना दुईजना भइसकिसकेपछि मोस्ट प्रोभाबली पेरेन्ट्सहरूले चाहिँ थोरै बच्चा नै भनौँ एक्सेप्ट गरेर बस्ने गर्नुहुन्छ होइन. त्यो हुँदाखेरि कहिलेका एउटा मात्र बच्चा हुँदाखेरि भएको एकै एउटै हो, हामीले सबै कुरा पुर्याइदिनु पर्छ, पेरेन्टिङ त्यही अनुसार हुँदाखेरि चाहिँ बिस्तारै बिस्तारै बच्चा पछि जिद्दी हुँदै गइरहेको, किनभने धेरैमा त कम्प्रोमाइज पनि गर्न सिक्नुपर्छ, उसले उसको कुरा मान्ने, उसले उसको कुरा मान्ने हुनुपर्छ. त्यो थोरै हुँदाखेरि चाहिँ त्यस्तो खालको प्रब्लम्सहरू पनि धेरै देखिरहेको छ. तर सब सिङ्गल चाइल्ड अलिकति जिद्दी हुन्छ भनेर भन्न पनि मिल्दैन, किनभने कति भए यदि मिक्स फ्यामिलीमा हुनुहुन्छ भने पनि कोही बच्चा चाहिँ एकदमै जिद्दी हुन्छ. इट डिपेन्ड्स अन हाउ यु डु द पेरेन्टिङ, अथवा बच्चाको बाई नेचर, बाई बर्थ नेचर कस्तो छ त्यसले पनि फरक पर्छ है. यो भन्दै गर्दाखेरि आज कार्यक्रममा चाहिँ म जिद्दी बच्चालाई चाहिँ अलिकति राइट ट्र्याकमा हामीले कसरी चाहिँ उनीहरूलाई गाइड गर्न सक्छौँ भन्ने कुरा सेयर गर्नेछु. बाल तथा किशोर मनोचिकित्सक हुनुहुन्छ डाक्टर गुन्जन धोष, उहाँले लेख्नु भएको आर्टिकल्सबाट चाहिँ मैले यो कुराहरू सेयर गर्न गइरहेकी छु है तपाईँहरूमा. र आज पेरेन्ट्सहरूले चाहिँ यो कार्यक्रम नछुटाइकन सुन्नु होला. यही गीतको साथमा पनि हामी कार्यक्रम अगाडि बढाउनेछौँ. अहिले पनि पहिलो साङ्गीतिक कोशेली

हामीले बालबालिकालाई सानै बेलादेखि कस्तो तरिकाले हुर्काउँदै गइरहेका छौँ भन्ने कुरा, पेरेन्टिङ कसरी गरिरहेका छौँ भन्ने कुराले म एकदमै ठुलो भूमिका खेल्ने गर्छ। हरेक पटक बच्चालाई जिद्दीको अगाडि अब झुकेर उनीहरूले जिद्दी गर्छ यस्तो अब मानिहालौँ न भन्ने तरिकाले अगाडि बढ्न थाल्यो भने झन् जिद्दी गर्ने बानी हुन्छ क्या, र पछि त्यही व्यवहार घर स्कुल सामाजिक जीवनमा समस्या पनि बनेर आउन सक्छ। अभिभावकका लागि सबैभन्दा चुनौतीपूर्ण कुरा भनेकै जिद्दी बच्चालाई कसरी शान्त र सकारात्मक अनि प्रभावकारी ढङ्गले चाहिँ सम्हाल्ने भन्ने कुरा हो। त्यसैले आज तपाईँलाई यो कुरा मैले सेयर गर्न गइरहेको छु। पहिलो कुरा त यदि तपाईँले कुनै पनि बच्चा एकदमै जिद्दी हुनुहुन्छ, एकदमै स्टबर्न हुनुहुन्छ भने उहाँलाई कसरी गाइड गर्ने त भन्दाखेरि, सुरुमा त तपाईँ आफै संयम बन्न सिक्नुपर्छ। कराउन थालेपछि अभिभावक पनि रिसले चिच्याउन थाल्ने सामान्य प्रक्रिया हो, किनभने कसैलाई पनि रिस उठिसकेपछि अलिकति एग्रेसनमा आइन्छ, तर बच्चाले धेरै कुरा हामीबाट सिकिरहेको हुन्छ। यदि हामीले रिसको झोकमा कराउने विस्फोट हुने गऱ्यौँ भने जिद्दी बच्चाले पनि सोही शैली चाहिँ अप्नाउन थाल्छ क्या, र बच्चाले जिद्दी गर्दा सबैभन्दा पहिलो स्वर अनुहार भाव र प्रतिक्रिया शान्त राख्नुपर्छ। जब बच्चाहरूले केही कुरा जिद्दी गर्ने, केही कुरा झगडा गर्ने, केही कुरा एकदमै भनौँ न अब उनीहरूले त अनेक एक्टहरू पनि गर्छन्, त्यस्तो गर्न थालेपछि आफू शान्त रहिरहेको भन्ने कुरा चाहिँ देखाउनुपर्छ। त्यसका लागि चाहिँ गहिरो सास लिने अभिभावकको लागि है यो, अनि तुरुन्त प्रतिक्रिया कहिले पनि नदिने, सास प्रश्वास लिने के ब्रिदिङ एक्सर्साइज गर्ने, अनि रेस्पोन्स नगर्ने, किनभने कुनै पनि कुरा जिद्दी गरेर उनीहरूले ट्याम्पर गरिरहेको छ भने आफूलाई पनि रिस उठेको बेला रेस्पोन्स गर्दाखेरि झर्केरै रेस्पोन्स गर्न सकिन्छ क्या, र केही सेकेन्ड रोकिसकेपछि बल्ल तपाईँ अलिकति शान्त भएपछि बल्ल बोल्ने क्या। शान्त अभिभावकले बच्चालाई पनि बिस्तारै शान्त बनाउन सक्छ। अब बच्चाले सिक्ने पहिलो पाठ भनेको समस्या पर्दा कसरी प्रतिक्रिया दिने हो, जुन ऊ तपाईँको व्यवहारबाट चाहिँ सिकिरहेको हुन्छ। त्यही भएर यो कुरालाई चाहिँ विचार गर्नुहोस्। त्यही भएर पहिलो कुरा तपाईँ आफै संयम रहन सक्नुहोस् अनि बल्ल मात्रै अरूलाई तपाईँले एउटा गाइड गरेर चाहिँ अगाडि बढाउन सक्नुहुन्छ। र बच्चासँग बस होइन के संवाद गर्नुहोस्। जब ऊ अग्रेसनमा आइरहेको बेलामा तपाईँहरू दुईजना पुरा बहस गरेर यो हो यो होइन भन्ने तरिकाले गर्नुभन्दा संवाद गर्नुहोस्। जिद्दी बच्चासँग तर्क गरेर जित्न खोज्दा स्थिति झन् बिग्रन सक्छ क्या। ऊ सही गलत त्यो बेला उसलाई मैले के गलत गरेँ केही सही गरेँ भन्ने थाहा हुँदैन, त्यसैले धेरै बहस गर्दा ऊ अझ अडिक बन्न सक्छ। बरु उसको भावनालाई स्वीकार गर्नुहोस्, मैले हो र भनेको सही कुरा हो भनेर स्वीकार गरिसकेपछि जस्तो तिमीलाई यो खेलाउन अहिले चाहिएको म बुझ्छु भन्ने तरिकाले हो, यस्तो प्याटर्न उसको होमा हो मिलाएर अगाडि बढ्नुहोस् क्या। जुन बेला एकदम हाई टेम्परमा भएको हुन्छ त्यो बेला त नो त ब्रेनले ह्युमन ब्रेन हो नि त सुन्न मन गर्दैन, जब बच्चाले बच्चाको कुरामा तपाईँले होमा हो मिसाएर चाहिँ शान्त बनाउनुहुन्छ, त्यस पछाडि बल्ल उसले चाहिँ तपाईँको कुरा पनि सुन्नुपर्छ भन्ने महसुस गर्छ क्या, र उसले जिद्दी पनि कम गर्छ। त्यसपछि नरम स्वरले विकल्प अथवा अरू कारण बुझेर सजिलो तरिका के हुन्छ त्यो अप्नाउनु चाहिँ अत्यन्त जरुरी छ।

0: एस गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

प्रियङ्का तपाईँको साथमा छु र तपाईँकै माझमा रहनेछु ठिक पाँच बजेसम्म। श्रोता, यो कार्यक्रम तपाईँले हरेक दिन चारदेखि पाँच बजेसम्म सुन्न सक्नुहुन्छ। र अहिले हामी जिद्दी बच्चालाई चाहिँ कसरी गाइड गर्न सकिन्छ भन्ने कुरा सेयर गर्दैछौँ कार्यक्रममा। कस्तो भने कतिजना पेरेन्ट्सको कस्तो बानी हुन्छ नि, आफ्नो छोरा या छोरीले के भनिरहेको भनेर सुन्ने बानी हुँदैन कि, उनीहरूले के कुरामा जिद्दी गरिरहेछन् र त्यो जिद्दी गरेको कुरालाई चाहिँ रिफ्लेक्ट गरिरहेका छन् भने त्यस पछाडि हामीले उनीहरूको कुरा अब ल यस्तो हो भनेर अलिक समय भइसकेपछि उनीहरूको कुरालाई सुनेर यसरी गर्नुपर्छ भन्ने तर्फ लाग्ने भन्दा हामीले कसरी हुन्छ चाँडोभन्दा चाँडो चाहिँ प्रतिक्रिया दिन खोज्छौँ क्या। प्रायः बालबालिकाले आफ्नो मनपर्ने खेल खेलिरहेको बेलामा, चित्र कोरिरहेको बेलामा अथवा भिडियोमा व्यस्त भइरहेको बेलामा, त्यही बेला अचानक बोलेर अर्को काम लगायो भने उनीहरूले अस्वीकार गर्छन् है। हो, बिचमा आदेश दिने काम नगरौँ कि। त्यसैले धेरै अभिभावकहरूले चाहिँ जिद्दी थान्छन्। अब जस्तै तपाईँ हामी आफै पनि विचार गरौँ, उनीहरूले केही कुरा भनिरहेको छ भने त्यसलाई कम्प्लिट गर्नु दिनुहोस्, उनीहरूले केही काम गरिरहेको छ भने त्यसलाई कम्प्लिट गर्नु दिनुहोस्। तपाईँ हामीलाई त कसैले केही काम भन्यो भने हामीले गरिरहेको काम सकिसकेपछि मात्र गर्न खोज्छौँ नि त हो। अनि हामीले चाहिँ भन्ने बित्तिकै उनीहरूले गरेनौँ भने चाहिँ ए ल यो जिद्दी रहेछ भन्ने हुन्छ, त्यो होइन। त्यो चाहिँ हाम्रो रिडिङ गलत पनि हुनसक्छ। वास्तवमा बच्चालाई पनि आफ्नो व्यक्तिगत समय र मानसिक तरिका चाहिन्छ क्या। उदाहरणको लागि जस्तै पाँच मिनटपछि खाना खान बस्ने हो है, अब के गर्दैछौ बन्द गरेर त्यस पछाडि चाहिँ तयार हुनु अनि खाना खान आउनुपर्छ है भनेर यसरी चाहिँ भन्नुपर्छ। सो यसो गर्दाखेरि चाहिँ सबैजनालाई राम्रो पनि हुन्छ, इफेक्टिभ पनि हुन्छ। र गर्नु हुँदैन मात्र भनेर विकल्प अब भनौँ न, अर्को एउटा कुरा चाहिँ के भन्दाखेरि, कुनै बेलामा बालबालिकाहरूले गर्नु नहुने कामहरू गरिरहेका हुन्छन् क्या। हो, अब हामीले गर्नु हुँदैन भनेर भन्नुभन्दा त्यसको विकल्प दिने है, गर्नु हुँदैन मात्रै नभनी विकल्प नै दिनु पऱ्यो क्या। सिधै हुँदैन, मिल्दैन, अहिले जान मिल्दैन, यो गर्न मिल्दैन भन्दा पनि यदि उसले महँगो खेलाउन कुनै माग्यो मानौँ भने चाहिँ त्यसलाई अहिले किन्न सकिँदैन, यस्तो छ, तर अर्को खेलौना रोजौँ अथवा हामी मिलेर पैसा त्यसलाई जम्मा गरौँ र अब पछि आएर फेरि किनौँ होइन। विकल्प दिने बानी राम्रो, बच्चालाई जिद्दी गर्ने प्रभावकारी प्रभावबाट कम गराउनु छ भने पनि विकल्प दिने पनि बानी गर्नुहोस्। उनीहरूलाई अल्टरनेटिभ कसरी युज गर्न सकिन्छ भन्ने कुरा पनि इट्स भेरी इम्पोर्टेन्ट। त्यसैले उसलाई चाहिँ निर्णयमा सहभागी भएको महसुस पनि हुन्छ क्या, यो गर्ने कि त्यो गर्ने भनेर। यो ट्रिकी छ बट इफेक्टिभ पनि छ। यस्ता खालका कुरा चाहिँ अभिभावकले विचार गर्न जरुरी पनि छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुर, म प्रियङ्काको साथमा र कार्यक्रम चिल्ड्रेन्स क्लबमा आज हामीले जिद्दी बच्चाहरूलाई चाहिँ कसरी गाइड गर्ने भन्ने कुरा सिक्दैछौँ, सिकाउँदैछौँ, सेयर गर्दैछौँ होइन। नाइ भनेर तपाईँले धेरै कुरा भनिरहनु भयो भने, जस्तै अब उनीहरूले भनेको कुराहरूमा पेरेन्ट्सले अथवा टिचर्सहरूले नाइ भनिरहनु भयो भने उनीहरूले पनि नाइ भन्नै सिक्छन् क्या। जसरी बच्चाले हरेक जिद्दी पुरा गर्नु गलत हो नि, त्यसरी नै हरेक कुरामा नाइ भन्नु पनि हानिकारक हो। कस्तो भने हामीले यो गरौँ त भन्दा उसले नाइ भनेपछि कस्तो जिद्दी छ भनेर भन्न थाल्छौँ होइन। सो नाइ भन्ने कहाँबाट सिक्यो भन्दाखेरि तपाईँ हामीबाटै। सो उसको कुरा सुन्नेकै छैन, हामीले बुझेकै छैन, महसुस गरेकै छैन, नगरिकन उनीहरूलाई नाइ भनिदिनु हुँदैन। बरु उनीहरूले हो यो ठिक हो भनेर यस्तो अर्को तरिकाले चाहिँ नाइ नभनिकन त्यसलाई चाहिँ म डिरेक्टली नाइ नभनिकन चाहिँ त्यसलाई मोडिफाई गर्ने तरिकाले चाहिँ अगाडि बढ्नुपर्छ, ताकि तपाईँ हामी सबैजनाको लागि चाहिँ एउटा पेरेन्टिङ राम्रो होस्। त्यसै गरी राम्रो व्यवहार उनीहरूले केही गरेको छ सानै होस् होइन। फर इक्जाम्पल के भन्छ, उनीहरूले डेली टाइममा उठ्ने र सुत्ने गरिरहेको छ। ओ डेली टाइममा उठ्ने सुत्ने उनीहरूको नर्मल डेली बिहेभियर हो, त्यो डेली रुटिन हो, त्यो उनीहरूले गरे भने त्यो उनीहरूलाई राम्रो, तर त्यो गरिरहेको छ नि, त्यो कुराको प्रशंसा गरिदिनुहोस्। बच्चाहरूले जिद्दी नगरी राम्रोसँग कुरा मान्यो भने त्यसको प्रशंसा गरिदिनुहोस्। उसले आफूले भनेको कुरा सुत भनेको बेला सुत भनेको बेला नसुत्दिने भनेको कस्तो जिद्दी गरिरहेको, खुर्क सुत भनेको, यस्तो यस्तो बेलामा हामीले सेम वर्ड प्रयोग गर्नुभन्दा उसले जिद्दी नगरेको बेलामा त्यस्तो बेलामा उसको प्रशंसा गर्नुहोस् होइन। जस्तै आज धेरै राम्रो कुराहरू बुझ्यौ तिमीले, सिक्यौ तिमीले होइन, यसरी सामान किन्ने भनेको तिमीले जिद्दी गरेनौ, कराएनौ होइन, रोएनौ भन्ने राम्रो बानी यसरी गरेको छ भने त्यसको प्रशंसा पनि गर्ने गरौँ, र नियम बनाउने र त्यसलाई कन्सिस्टेन्ट रूपमा फलो गर्न पनि जरुरी छ। एक दिन जिद्दी गर्दा कुरा पुरा हुन्छ भने अर्को दिन पनि बच्चाले ए मैले जिद्दी गरिसकेपछि चाहिँ कुरा पुरा हुन्छ भन्ने फिल हुन थाल्छ क्या। र घरमा स्पष्ट नियम बनाउनु पर्छ निरन्तर हुनु, जस्तै खाना अघि चक्लेट होइन, अथवा उनीहरूले के कुरा चाहिँ, अब मोबाइल हेर्ने हुनसक्छ, टेलिभिजन हेर्ने हुनसक्छ, यो दिन टेलिभिजन होइन, यो दिन होइन, सुत्नुभन्दा अगाडि मोबाइल चलाउन पाइँदैन, बजार जाँदा एउटा मात्रै सामान किनिदिने, यस्तो यस्तो खालका नियमहरू बनाउन सकिन्छ। र नियम चाहिँ फेरि आज होस् भोलि होस् भन्ने होइन, कन्सिस्टेन्ट चाहिँ हुनु पऱ्यो क्या होइन, ताकि उसले आफ्नो सीमा आफ्नो लिमिटेसन पनि बुझ्न सकोस्, अनि बल्ल मात्रै जिद्दीपना चाहिँ कम हुँदै जान्छ।
1: BFPS Gorkha Radio.

म प्रियङ्का प्रसाईको साथमा सुन्दै हुनुहुन्छ कार्यक्रम चिल्ड्रन्स क्लब. र आज बालबालिकाको जिद्दी बानी कसरी चाहिँ हटाउन कम गर्न सकिन्छ भन्ने कुरा गर्दैछौँ. जस्तै सार्वजनिक ठाउँमा जिद्दी गर्दा के गर्ने भन्ने खालको पनि एउटा पेरेन्ट्सहरूको लागि चाहिँ ठुलो हुन्छ, किनभने उनीहरू बच्चाहरूले प्रायः घरमा एकदमै ज्ञानी भएर बस्ने, बाहिर गएपछि रुवाबासी यो किनिदियो त्यो किनिदियो होइन, अथवा भनौँ न ए आज त मेरो बच्चाले त तमासा नै गर्यो भन्ने खालका कुराहरू सुनिन्छ क्या. जस्तै मल भयो, बजार भयो, आफन्तहरूकोमा जाँदाखेरि कहिलेकाहीँ बच्चाले त्यस्तो गर्यो भने नेक्स्ट टाइमदेखि पेरेन्ट्सहरूले नलाने पनि गर्नुहुन्छ क्या. तर त्यो होइन, त्यसरी नेक्स्ट टाइमदेखि नलाने गरिसकेपछि झन् बानी बिग्रिन थाल्छ उनीहरूको. अब जान पाएको होला ए यही चाहिँ मेरो फ्रिडमको टाइम हो, कहिलेकाहीँ त लान्छन् नि भनेर झन् उसले चाहिँ मात्तिने बानी हुन्छ क्या. सो जिद्दी गरे अब कस्तो गर्ने छ, यस्तो अवस्थामा चाहिँ धेरै अभिभावकले लाज लागेको भन्ने मानिन्छ, तर यहीँबाट जिद्दीको बानी झन् बढ्छ क्या. त्यस्तो बेलामा शान्त रहने, भिडबाट अलि पर लगेर बच्चालाई समय दिने र शान्त भएपछि मात्र कुरा गर्न सकिन्छ. तत्काल जिद पुरा गराइदिनलाई बच्चालाई सार्वजनिक ठाउँमा ए रोकेर ए भइहाल्छ भइहाल्छ गरिदिन्छु भनेर भन्ने भयो भने त्यसले झन् बच्चाको जिद्दी बानी चाहिँ बढ्दै जान्छ. त्यही कारणले गर्दाखेरि सार्वजनिक बच्चा त्यस्तै हो, तपाईँ हामी पनि त्यसरी

0: हुर्किँदै आएको होइन, बालबालिका त्यस्तै हुन्छन्। तर त्यस्तोले यही सार्वजनिक ठाउँमा पब्लिक प्लेसमा मान्छे यति धेरैजना भएको ठाउँमा चाहिँ यस्तो गर्ने, ल रुवावासी धेरै गरेर लुन किनिदिइहाल्नु पऱ्यो भन्ने तरिकाले चाहिँ गर्न अत्यन्तै गलत कुरा। यसले उनीहरूलाई झन् प्रोत्साहन गर्छ, ल पब्लिक प्लेसमा गएपछि चाहिँ आई क्यान डु एनिथिङ भन्ने हुन्छ। अर्को कुरा भनेको उनीहरूको भावना पनि बुझौँ है, कहिलेकाहीँ चाहिँ कस्तो नि जितेको कारण खेलाउन होइन क्या, कहिलेकाहीँ उनीहरूले न्यू के हुन्छ त्यो खेलाउन किन्दैन भन्ने हुनसक्छ, कहिले भोक लागेर हुनसक्छ, कहिलेकाहीँ बच्चा निन्द्रा लाग्ने बेला कस्तो खाना टन्न दिएको छ भने पनि, अथवा सबै कुरा गर्दा नि रोइरहन्छ नि, अथवा अनकन गरिरहन्छ नि त्यो चाहिँ थकेर भोकले निन्द्राले होइन हो, त्यस्तोले हुनसक्छ। सो सानो बच्चाको भावना पनि बुझ्नु प्रयास गर्नुपर्छ, जिते के कारणले गरिदिइरहेको छ, उसलाई अनकम्फर्टेबल भएर पो हो कि, यो कुरा पनि हामीले बुझ्न चाहिँ अत्यन्तै जरुरी हुन्छ।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ। BFPS, BFPS. Gorkha Radio.

प्यारेन्ट्सले कतिको समय दिइरहनु भएको छ आफ्नो छोरा या छोरीलाई, होइन हो, यसले पनि धेरै असर पार्छ कि हरेक दिन केही अलिकति भए पनि केही न केही समय चाहिँ बालबालिकाहरूसँग रमाइलो काम गरेर गतिविधि गरेर बिताउनुहोस्, खेल्नुहोस्, चित्र बनाउनुहोस्, रङ लगाउनुहोस् बगैँचातिर अथवा फुलतिर, फुलको सोख छ भने फुलतिर, होइन, सँगै टाइम बिताएपछि उनीहरूको कतिवटा एक्टिभिटिज तपाईँले र तपाईँको एक्टिभिटिज उनीहरूले बुझ्न सक्छन् कि हो। परिवारभित्रको संवाद शैलीलाई पनि सुधार्न अत्यन्त जरुरी छ। पेरेन्ट्सहरू, अभिभावकहरू अथवा घरमा हजुरबा हजुरमा होइन को हुनुहुन्छ, होइन, उहाँहरूसँग उहाँहरूले बोल्ने तरिका चाहिँ एकदमै रुख हो, अनि बालबालिकाले गर्ने व्यवहार चाहिँ एकदमै पोलाइट चाहियो, एकदमै नम्र चाहियो, अथवा पेरेन्ट्सहरूको नै जिद्दी बानी छ, अनि अभिभावकहरूको जिद्दी, गार्जियनहरूको जिद्दी बानी छ, अनि बच्चा बच्चीले चाहिँ एकदमै राम्रो खालको, बालबालिकाले चाहिँ एकदमै राम्रो खालको व्यवहार, सो तपाईँले रिफ्लेक्ट गर्नु हुने भएकोले गर्दाखेरि तपाईँ आफ्नै परिवारमा पनि एकदम राम्रोसँगले चाहिँ प्रस्तुत गर्नुहोस्, होइन, प्रेम र भनौँ न एउटा सीमाको चाहिँ अब बालबालिकाको माया लाग्छ छोराछोरीको, तर एउटा तपाईँहरू गार्जियन भएको त्यो एउटा सानो डोरी, त्यो सीमा जुन छ त्यसलाई पनि त्यो थिन लाइनलाई पनि मेन्टेन चाहिँ गर्न अत्यन्तै जरुरी छ। यी कुरा विचार गर्नुभयो भने बिस्तारै बिस्तारै एकैपटकमा हुन्छ भन्ने छैन, 3 महिना, 6 महिना, 7 महिना लाग्न सक्छ, बिस्तारै जिद्दी बानी चाहिँ कम पनि हुँदै जान्छ। विथ दिस नोट आजको कार्यक्रमबाट अब भने बिदा माग्ने बेला भइसकेको छ। सुनेर साथ दिनुभयो, Well, thank you very much for that. I got to go. Bye-bye.

0: गोरखा रेडियो को
1: सैन्य समुदाय
0: अनि
1: स्मार्ट स्पिकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
3: सरकारसँग नडराई काम गर्न न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले निष्पक्षताका साथ काम गर्न महाअभियोगबाट पनि डराउन नहुने बताउनुभयो।
4: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाअभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। म आफू जीवनभर विभेद र अन्यायको लडाइँ लडेँ। कानुन व्यवसायी हुँदादेखि लडाइँ अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्।
3: अहिलेको अवस्था गम्भीर र कहाली लाग्दो भएको भन्दै मल्लले संविधानको रक्षाका लागि सरकारवाला सबै उभिनु पर्ने बताउनुभयो।
4: यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
3: संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीश पदमा वरिष्ठतम न्यायाधीश मल्ललाई पछ्याएको भन्दै आलोचना भएका बेला उहाँको भनाई आएको छ। नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले सरकारले अनियन्त्रित ढंगले काम गरिरहेको आरोप लगाउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सरकारका राम्रो काममा समर्थन रहने भए पनि संविधान विपरीत गतिविधिमा मौन नबस्ने चेतावनी दिनुभयो।
5: सरकारको जुन ढङ्गका व्यवहारहरू भइरहेका छन् त्यो दिशातर्फ देखिँदैन। प्रधान न्यायाधीश चयन गर्ने बेलामासम्म सम्मानित सर्वोच्च अदालतले विगतमा बनाएको व्याख्या भन्दा विपरीत गइराखेर छजनाको उपस्थितिमा तीनजनाले निर्णय गर्न मिल्ने त्यो काको पद्धति बनाइराखेर जे मनोविज्ञान प्रस्तुत भएको छ त्यो लोकतन्त्रलाई नियन्त्रित ढङ्गले लिएर जाने र राज्यका सबै निकायहरू कब्जा गर्नेछन् सङ्केत देखिएको छ। त्यसमा हामी असहमत छौँ। जनमतबाट प्राप्त भएको, लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त भएको सरकार जे पनि जसरी पनि चल्नका लागि पनि छुट मतदाताले दिएको हो, यस्तो प्रश्नमा काङ्ग्रेस गम्भीरतापूर्वक उभिन्छ।
3: उपसभापति शर्माले सरकारले भूमिहीनहरूको उचित व्यवस्थापन नगरी दमनकारी शैली अप्नाएको भन्दै असन्तुष्टि जनाउनुभयो।
5: गुम्बासीहरूको व्यवस्थापन गर्न, भूमि सम्बन्धी अव्यवस्थित बसोबासीको समस्या हल गर्न सरकारलाई हाम्रो पूरा साथ रहन्छ, तर त्यो कानूनको प्रक्रियाभित्रबाट गर्दै गर्दा मानवीयतालाई केन्द्रमा राख्नुपर्छ, मानवीयतालाई प्रधान मानसिकतामा राख्नुपर्छ। तर सरकारले अहिले 12 कक्षाको परीक्षा दिन लाग्दै गरेको विद्यार्थीको टहरा भत्काएको छ, सुलगेरी गरेर न्वारन गर्न लागेको घरमा टहरा भत्काएको छ, बुढी आमाको औषधि कहाँ पुगेर को कहाँ लगाउने भन्ने कुराको सुनिश्चितता नगरिकन टहराहरू भत्काएको छ। बुद्धको देशमा बौद्ध गुम्बा काठमाडौँमा ढालिएको छ। मन्दिरको घन्टी बजाउँदै सरकारमा पुगेकाहरूले मन्दिरमा ढालेको घटना भन्छ कि तपाईँ पालिकाको कुनै साथीलाई मुद्दा लाग्यो भ्रष्टाचारको सन्दर्भमा तपाईँ कारवाहीको दायरामा उभिनुहुन्छ अनि एउटा सांसद भ्रष्टाचारको मुद्दा दर्ता भयो भने पनि छातीमा लोगो लगाएर मुस्कुराउने गरेर संसदमा उभिएर आदर्शको भाषण छाट्ने गरी नियमले बन्छ भने त्यसमा काङ्ग्रेसको विमति र अन्तिमति।
3: कांग्रेसले आत्मालोचना गर्दै नयाँ ढंगले अघि बढ़ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाप्रति आफ्नो सधैँ सम्मान रहेको बताउनु भएको छ। धनगढ़ीमा आयोजित कांग्रेसको प्रदेश स्तरीय कार्यक्रममा थापा
6: त्यस कारणले गर्दाखेरि मैले एज अ पार्टी सभापति यो के यो सन्दर्भ किन उठाएको हो भन्दाखेरि भने खास गरिकन सुदूरपश्चिममा कतिपय विषयहरूको सन्दर्भमा यी केटाहरूले त्यो सम्मान राखेनन् कि, यी केटाहरूले गर्नुपर्ने आदर गरेनन् कि, गर्नुपर्ने भूमिका निर्वाह गरेनन् कि भन्ने विषयका सन्दर्भमा कम्तीमा पार्टीका साथीहरूले कुरा बुझ्न आवश्यक छ भन्ने विषय उठाएको। यति मात्र भन्छु, पार्टीको अरू नेताहरूसँग हामी संवादमा छौँ, छलफलमा छौँ। केन्द्रीय समिति बाहिर रहनुभएको साथीहरूलाई केन्द्र समितिभित्रसँग जोड्ने, नयाँ साथीहरूलाई पनि केन्द्र समितिभित्र ल्याउने र तोकिएको समयभित्र अधिवेशन सम्पन्न गरेर सबै साथीहरूलाई जोडेर लिएर जाने अहिलेको हाम्रो प्रयास हो।
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा नौबिसे मुगलिन सड़क विस्तारको काम ठप्प भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
0: यो BFBS कुलधर रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो छडामीलाई सुनिराख्नु हुने सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हामीसँग हाम्रो समाजसँग अनि हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिमा तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट। र आज भने म नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु, विश्व नेपाली र मेनुका राईको स्वरमा सङ्गीत रहेको छ। यसमा सङ्गीतकार हुनुहुन्छ दीपक राज विकास।

नासिँदैन मेरो चन्द्र सूर्य, फेरिँदैन मेरो चन्द्र सूर्य। आदरणीय श्रोता, एउटा देशको स्वाभिमान, सिङ्गो देशभित्र बस्ने नेपाली नागरिकहरूको स्वाभिमान, यो हाम्रो चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा कदापि किमार्थ नासिने छैन, मासिने समेत छैन यो विश्व मानचित्रबाट। बरु नेताहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्छ पटक पटक, अनि धरती फाट्ला, आकाश झुक्ला, तर झुक्ने छैन यो हाम्रो चन्द्र र सूर्य अङ्कित यो देशको स्वाभिमानसँग जोडेको राष्ट्रिय झण्डा। र कसैले नेपाली स्वाभिमान झुकाउने दुस्साहस नगरे पनि हुन्छ, किनकि सत्यको लागि निरन्तर लड्न चाहने वीर जाति हौ हामी नेपाली। त्यसैले कमजोर नठान्नु कसैले पनि नेपाली हामीलाई। हामी त देशको लागि मर्न तयार छौँ, मार्न पनि तयार छौँ, र हामीसँगै हाम्रो सगरमाथा पनि किमार्थ कदापि झुक्ने छैन। यो जन्मभूमि, यो पावन धरतीको अस्तित्व मेटाउन कसैले नसोचे हुन्छ। हामीलाई फुटाउने थुप्रै थुप्रै नआएको पनि होइनन्, तर अह कसैले सकेन हाम्रो सदियौँदेखि मिलिबसेको विविधता बीचको एकतालाई तोड्न। कहिले जातको कारण, कहिले धर्मको कारण हामी बीच फाटो ल्याउन खोज्नेहरूले बुझेनन् नेपाली समाज जात होइन कर्ममा विश्वास गर्दछ भन्ने भावको यो देशभक्ति गीत राखे मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। गीतकार नूतन भूषालको गीत रचना, दीपक राज विश्वकर्माको सङ्गीत, अनि विश्व नेपाली र मेनुका राईको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुस्केराहरू राख्ने क्रममा अब भने पुष्पन प्रधानको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु।

आदरणीय श्रोताहरू, मायाको त्यो न्यानो साथ कदापि छुट्नु हुँदैन। जब गहिरो माया बसि नै सक्यो भने परिस्थिति जस्तै जटिलतातिर मोडिए पनि हात थाम्न छाड्नु हुँदैन प्रेमीहरूले। बरु सासै गए पनि माया गरी बाँच्नु पर्दछ भन्ने आग्रहसँगै जीवन काट्ने चाहना बोकेको प्रेमी मनको चाहना छताछुल्ल भएको गीत। जीवनको दुःखमा पनि एक अर्कालाई हेरेर बाँच्न चाहने र मायाको झुपडीलाई दरबार सम्झेर संसार पाएको आभास गर्दै रम्न चाहने मनको गीत थियो पुष्पन प्रधानको स्वर शब्द अनि सङ्गीतमा। हुन त आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कहिलेकाहीँ मायाभित्र खटपट र बिछोड भइहालेका थुप्रै उदाहरणहरू पनि छन्। यद्यपि यसबाट विचलित भई हाल्नु हुँदैन, बरु भोलिका लागि आफ्नै खुसीमा बाँच्न सक्नु पर्दछ।

0: आदरणीय श्रोताहरू, नाता सम्बन्ध अनि त्यो अपनत्व र घनिष्ठतालाई तोडेर जानेलाई कुनै भन्ने कसुरसम्म नराखी गएपछि आफ्नो जीवनलाई बेकारको पीडा, चोट अनि पश्चातापको भङ्गालोमा पार्नुभन्दा आफ्नै खुसीले जिउनु रम्नु चाहिँ वास्तविक जीवन भएको र जीवनको यात्रामा यस्ता सानातिना घाउ लागे पनि समयले नै यस्ता घाउहरूलाई पुर्दै जाने भएकाले बगेको खोला जस्तै जीवनको यात्रा पनि एकहोरो बगिरहने भएकोले टुट्ने फुट्ने र जोडिने क्रम भइ नै रहन्छ भन्दै जीवनलाई बिन्दास तरिकाले जिउने आग्रह गर्दै थिइन् यहाँ गायिका सीमा संग्रौला कालीप्रसाद बास्कोटाको शब्द अनि संगीतमा।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: हजुर, आदरणीय श्रोताहरू, बिएफबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएफबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाइमा हुनुहुन्छ तपाईँ यो छोड्ने बेला र ब्रेकपछि फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्दै अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु यहाँहरू माझमा। र यति बेला भने म एउटा बिल्कुलै नयाँ युगल गीत शर्मिला बारदेवा र डेभिड शङ्करको स्वरमा राखिहाल्छु यहाँहरू माझमा।

हजुर आदरणीय श्रोताहरू, जब रुक्की खानी हेर्दा पनि मनै लोभ्याउने दिल मायाको त्यही हाउभाउ, अनि मायाले तानेपछि त्यहाँ ज्यान मार्ने र मन चोर्ने खेल सुरु भएपछि कुनै अप्ठ्यारो अनि बाधा अड्काउसम्म नहुँदा खुलेको मनको गीत थियो। गीतकार डिपी खनालको गीत, रचना राजेन्द्र बोगटीको सङ्गीत, अनि गायिका शर्मिला बरदेवा र गायक डेभिड शङ्करको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, जब मन मिल्छ नि त्यहाँ प्रेमीहरू एक अर्कामा भेट्नलाई यति आतुर भइदिन्छ नि त्यसको मेलो मेसु केही हुँदैन। अनि माया पनि यस्तो बेला आदि होइन, पुरै खोज्ने गर्छन् त्यस्ता प्रेमी मनहरूले।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: ट्रैक खुले 11 वर्ष पछि बागलुङको ढोरपाटन रामतुला गांव जोड़ने सड़क कालोपत्र भएको छ. भौगोलिक विकृतिले पछि पर्दा बाटो पहिलो पटक कालोपत्री गरिएको हो. सड़कको बागलुङ नगरपालिका 10 बहकुण्डी होटेतालदेखि रामतुलासम्म करिब 5 किलोमिटरको स्तरोन्नति सहित 1 किलोमिटर कालोपत्र शुरू भएको बागलुङ नगरपालिका 11 का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो. पहिलो चरणमा अत्यन्तै साँकुरो र अप्ठ्यारो रहेको स्थानबाट कालो पत्र गरिएको उहाँको भनाइ छ. संघीय सरकारको 2,95,00,000,000 सड़क कालो पत्र भएको हो. सड़क डिभिजन कार्यालय मार्फत कालो पत्रको काम भएको छ. 2082 वैशाखमा हिल साइड पीकेजेपीले आगामी जेठ 25 गते सक्ने गरी जिम्मा लिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछाने जानकारी दिनुभएको छ. 1 किलोमिटर सड़क फराकिलो बनाउने, नाली निर्माण, ग्याबिन लगाउनेदेखि कालो पत्र गर्ने सम्मको काम गरेको उहाँको भनाइ छ. मुस्ताङको घरबजोङ गाउँपालिका 4 जोमसोममा रहेको प्रदेश अस्पतालमा पहिलो पटक महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको छ. अस्पतालले 29 वर्षीय महिलाको शल्यक्रिया द्वारा प्रसूति गराएको हो. पहिलो पटक गर्भावस्थाको 42 हप्ता 6 दिन पुग्दा समेत बेथा शुरू नभएको, गर्भको शिशु कम चलेकोले महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको हो. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर समीक्षा कणेलका अनुसार आमा र शिशुको स्वास्थ्य परीक्षण गर्दा पाठ्यघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको थियो. प्रदेश अस्पतालमा पछिल्ला 4 वर्षमा 100 भन्दा बढी महिलाले प्रसूति सेवा लिएका छन्. राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा सरकारको आलोचना गर्नुभएको छ. भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरीब र श्रमिक वर्गमाथि अन्याय भएको बताउनु भएको हो.
4: भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरीबका डडेलनामा डोजर चल्ने, गरीबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो. मैले अस्ति भनेको थिएँ बालनजी, तपाईँलाई यी गरिबको आँसु लाग्छ भनेर. ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीड़ित भएका थिए, जो सहकारीबाट पीड़ित भएका थिए. जीवनभरिको कमाइले घर बनाएको थियो उनीहरूले. कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले सागका मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए. तर ती सबै घर भत्के. ती घर घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के.
3: प्रसाईले चुनाव अघि नै दलहरूलाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको दावी गर्नुभएको छ.
4: यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन. बालनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो. गरिब जब बजारबाट लखेटिन्छ नि, त्यस पछाडि बजारमा केही पनि हुँदैन. किनभने गरिब पनि चाहिन्छ, धनी पनि चाहिन्छ, हामीलाई मजदुर पनि चाहिन्छ, लेबर पनि चाहिन्छ, ड्राइभर पनि चाहिन्छ, खलासी पनि चाहिन्छ, जुत्ता सिउने मोजी पनि चाहिन्छ, कपाल काट्ने नाई पनि चाहिन्छ. त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो. अहिले घन्टी भनेपछि लुक्न थाले अरे फेरि. होइन है, हामीले त भोट हालेको छैन भन्न थाले अरे. केपी ओलीले जुन 34 वर्षमा केपी ओली जुन बाटोमा पुगेका थिए नि, यो त 1 महिना पनि लागेन त्यो बाटोमा पुग्न. बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर. म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको बन्दुक होइन, शक्ति भनेको जनता हो.
3: नेपालले सुरक्षित आप्रवासनका लागि कटिबद्ध रहेको जनाएको छ. राष्ट्रसंघमा 2 अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा बैठकमा नेपाली राजदूत तोक बहादुर थापाले धेरै श्रमिक खटाउने भएकाले नेपाल प्रतिबद्ध रहेको बताउनुभयो.
5: नेपाल रिमेन्स कमिटेड टु एडभान्सिङ सेफ, ओर्डरली एन्ड रेगुलर माइग्रेसन through international cooperation. Nearly 4 million Nepali migrant workers contribute significantly to destination countries while sustaining livelihoods at home through remittance, through skills, knowledge, technology, underscoring the migration's roles in sustainable development and our shared prosperities.
3: नेपाली सुरक्षित आप्रवासनका लागि आवश्यक नीति बनाएको भन्दै उहाँले श्रमका लागि जाने श्रमिकको हक हितका लागि कानून बनाएको बताउनुभयो। 40 लाख नेपाली विदेशमा रहेको भन्दै उनीहरूले पठाएको पैसा फर्केपछि ल्याउने दक्षताबाट फाइदा भएको बताउनुभयो। श्रमिक भन्ना मानव तस्करी सामाजिक सुरक्षाका क्षेत्रमा रहेका कमजोरी सुधार्न लागि परेको उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS Gurkha Radio.

0: भोलिदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले भोलिदेखि जेठ एकसम्म प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ। कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्सा स्वच्छता, पोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ। सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले दिएको आदेश बारे कोहलपुर नगरपालिकाका अधिकारीले अनभिज्ञता प्रकट गरेका छन्। नगर प्रवक्ता नाम बहादुर आले मगरले बस्ती हटाउने स्थलमा गएर तथ्याङ्क संकलनको वातावरण नरहेको तर नगरको जग्गा खाली गर्न कटिबद्ध रहेको बताउनुभयो।
1: यो सर्वोच्च अदालतका आदेशका बावजुद यो कसरी सम्भव भयो?
2: अब त्यसको परिवर्तन त केही त्यस्तो अहिलेसम्म आएको छ कि छैन, अब बिदा भएको कारणले पनि होला कार्यालयमा। अहिले नि जग्गा होइन नि त, त्यो नम्बरी जग्गा हो। पोलपुर नगर विकास समितिको लाल पूर्जा भएको जग्गा अतिक्रमण गरेर बसेको व्यक्तिहरू हुन्, त्यसमा पनि नगरपालिकाले सुकुम्बासी दलित सुकुम्बासी भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापन गर्ने भनेर घाट बस्नको व्यवस्था खानाको व्यवस्था अलगै त्यसमा पनि गरेको छ। सुकुम्बासीको लागि नेपाल सरकारको कानुन अनुसार एकाम सरकारले भने अनुसार काम भइरहेछ, तर त्यो ऐलानी जग्गा चाहिँ होइन।
1: प्रवक्ताज्यू, यहाँले भन्न खोज्नु भएको यसमा सर्वोच्च अदालतको आदेश भित्र पर्दैन यो होइन त?
2: सर्वोच्च अदालतले के आदेश दिएछ त्यो हामीले हेर्न पनि पाएको छैनौँ, मलाई त्यसको बारेमा केही जानकारी छैन। अब के हो त्यो, भोलि कार्यालय खुल्यो भने, भोलि बस्ती खुल्यो भने भन्ने थाहा
1: होला। अब जुन यो जुन बस्ती खाली गर्ने क्रममा घर भत्काउने क्रममा महिला बालबच्चाहरू रोएका कराएका बेहोस भएका त्यस्तो दृश्यहरू देखिरहेको छ होइन, उनीहरूको अवस्था के छ र उनीहरूलाई कसरी व्यवस्थापन गरिँदैछ?
2: नगरपालिकाले व्यवस्थापन गर्नका लागि विभिन्न चरणमा विभिन्न तहमा होइन जिम्मेवारी सबै कुरा बाँडफाँड गरेर व्यवस्थापन गर्दै बस्नको लागि व्यवस्थापन गर्ने सम्पर्कमा आउने भनेर सूचनाहरू सबै कुराहरू गरेको छ। जो आउनु भएको छ उहाँहरूलाई व्यवस्थापन पनि गरेको छ। अब जसले अटेर गर्यो आउँदै आएन होइन, सम्पर्कमै नआएपछि त नगरपालिकाले पनि के गर्न सक्छ? सूचना निकाले अनुसार धेरैजना मान्छेहरू त आफ्नो आफै नै आफै व्यवस्थापन गरेर गइसकेको अवस्था छ। किनभने कोलपुर नगर विकास समितिको लाल पूजा भएको जग्गा र नगर विकासले तिर्दै आएको राज्यलाई तिर्दै आएको कर, अब त्यो व्यक्ति सरह नै, त्यो एउटा सरकारी निकाय भए पनि व्यक्ति सरह नै लाल पूजा भएको जग्गा अतिक्रमण गरेको बसेका व्यक्तिहरूलाई व्यवस्थापन गर्नका निम्ति राज्यले तोके अनुसारको हामीले नगरपालिकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ।
1: अब भत्काउन बाँकी कति छ, अब के गर्ने योजनामा हुनुहुन्छ?
2: अहिले एकदम कति छ के छ अहिले आएको छैन, प्रशासन त्यसमा खटेको छ। हामीहरू अब त्यो फिल्डमा
0: ट्र्याक खुलेको 11 वर्षपछि बागलुङको ढोरपाटन रामतोला गाउँ जोड्ने सड़क कालो पत्र भएको छ। भौगोलिक विकृताले पछि पर्दा बाटो पहिलो पटक कालो पत्री गरिएको हो। सड़कको बागलुङ नगरपालिका 10 बहकुण्डी होटेतालदेखि रामतोलासम्म करिब 5 किलोमिटरको स्तरोन्नतिसहित 1 किलोमिटर कालो पत्र शुरू भएको बागलुङ नगरपालिका 11 अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो। पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालो पत्र गरिएको उहाँको भनाइ छ। संघीय सरकारको 2,95,00,000,000 सड़क कालो पत्र भएको हो। सड़क डिभिजन कार्यालय मार्फत कालो पत्रको काम भएको छ। 2082 वैशाखमा हिल साइड पीकेजेपीले आगामी जेठ 25 गते सक्ने गरी जिम्मा लिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिनु भएको छ। 1 किलोमिटर सड़क फराकिलो बनाउने, नाली निर्माण, ग्याबिन लगाउनेदेखि कालो पत्र गर्ने सम्मको काम गरेको उहाँको भनाइ छ। बागमती गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरेको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चितलाङ एफसी काठमाडौँले जितेको छ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा नौबिसे मुगलिन सड़क विस्तारको काम ठप्प भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले हजारौं यात्रुहरू जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। निर्माण सामग्रीको अभाव र मूल्य वृद्धिको बहानामा काम रोकिनु अत्यन्तै चिन्ताजनक विषय भएको उहाँको ठहर छ। अध्यक्ष घिसिङले आफूले ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माण कार्यले तीव्रता लिएको स्मरण समेत गराउनु भएको छ। नागढुङ्गा नौबिसे मुगलिन सड़क केवल निर्माणको विषय मात्र नभई राजधानीको आपूर्ति व्यवस्था अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोड़िएको संवेदनशील सवाल भएको किसिङको भनाई छ। मुलुकको ऊर्जा जडित क्षमता 4296 मेगावाट पुगेको छ।
4: नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको उत्पादन मिलाएर यो क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने